0: अन्डरमा छौँ, त्यसैले हामी जान्दैनौँ।
1: भगवान् प्रेरक छ, हामी प्रेरिय छौँ। प्रेरियले आफ्नो प्रेरकलाई प्रेरिय बनाउन सक्दैन। यदि भगवान्ले शक्ति दिएर प्रेरणा नदिने हो भने हाम्रो इन्द्रिय इत्यादि काम गर्न सक्दैन नि, यी हात गोडा सब। हाम्रो शरीर मुर्दा हुन्छ, मुर्दा त उसको शक्तिद्वारा हामी सञ्चालित छौँ, हामीद्वारा ऊ सञ्चालित हुन सक्दैन, त्यसैले जान्दैनौँ। भगवान् प्रकाशक छ, हामी प्रकाश्य छौँ। भगवान्द्वारा हामी प्रकाशित हुन्छौँ, भगवान्लाई हामी प्रकाशित गर्न सक्दैनौँ। जसरी यो बल्बद्वारा हामी प्रकाशित छौँ, यदि यसको बेन स्विच अफ भयो भने हामी यो बल्बलाई प्रकाशित गर्न सक्दैनौँ। त्यही प्रकारले भगवान् धारक छ, धारक हामी धार्यमान छौँ। धार्यमानले आफ्नो धारकलाई धार्यमान बनाउन सक्दैन। अधिष्ठानम समस्तस्य जगतः, रुद्र हृदयोपनिषद्को 48 मन्त्र भन्छ, भगवान्द्वारा यो समस्त जगतलाई धारण गरिएको छ। हेर्नुहोस्, कमन सेन्स लगाउनुहोस् कि हामी यो बिल्डिङमा छौँ, यो सिटी हलले हामीलाई धारण गरेको छ। के तपाईँ हामी यो हललाई धारण गर्न सक्छौँ? सक्दैनौँ। त्यस्तै यो सिटी हल भगवान् मान्नुहोस्, हामी यहाँ खडा छौँ। त्यस कारण हामी आफ्नो आश्रय जुन छ त्यसलाई धारण गर्न सक्दैनौँ, त भगवान्लाई कसरी सक्छौँ? भगवान् सर्वज्ञ छ, हामी अल्पज्ञ छौँ। मैले बताएँ तीन हुन्छ, एक अज्ञ, यज्ञ, एक सर्वज्ञ। हामी अल्पज्ञ, महापुरुषहरू जसले भगवान्लाई जान्दछन् ती ज्ञ, भगवान् सर्वज्ञ। सर्वज्ञको परिभाषा मैले बताएँ, अनन्त अनन्त लोकमा रहेका हरेक जीवात्माको हर क्षणको कर्म नोट गरेर फल दिन सक्ने पर्सनालिटी भगवान् सर्वज्ञ। त्यसकारण हामी भगवान्लाई जान्न सक्दैनौँ, यी तमाम कारणहरू बताएँ मैले।
2: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला। रेडियो नेपालको राष्ट्रिय प्रसारण एवं यसका अलग अलग FM फ्रिक्वेन्सी लगायत इन्टरनेटमा पनि यो कार्यक्रम यहाँले हरेक दिन बिहान 5:25 बजे सुन्न सक्नुहुनेछ। यसका साथै आजको कार्यक्रमबाट बिदा हुने समय भइसकेको छ। आदरणीय श्रोताहरू, हामीलाई पत्राचार गरी सम्पर्कमा रहँदै गर्नुहोला। हाम्रो ठेगाना हो श्यामाश्यामधाम ठिमी हनुमन्तीपुर भक्तपुर। हाम्रो इमेल ठेगाना हो info@ssdham.org। हस्त, भोलिको कार्यक्रममा पुनः भेट हुने नै छ। तबसम्मको लागि आज्ञा दिनुहोस्। जय

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजो बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी पहिरो डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पोर्तेल र पदमबहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा

सरकारको ध्यानाकर्षण भएको बताउनु भयो। मन्त्री गुरुङले विपद तथा मनसुन पूर्व तयारी प्रतिकारी कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अप्नाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकाले विधेयक पेश गरेको स्पष्ट गर्नुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको पनि बताउनुभयो। सर्वोच्च अदालतले नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले हिजो सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र निर्वधोज निरौलाको संयुक्त इजलासले गत वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै पूर्व सभापति देउवा पक्षको रिट खारेज गरेको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौं नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगंज र चाबहिल गौशाला भूमिगत मार्ग, चाबहिल बागमती र त्रिपुरेश्वर माइती घरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सातो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ थापथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार करिडोरको स्तरोन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार योजनालाई समावेश गरिएको छ। पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको गुरु योजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकाशे सडक र ठूला बसको एकीकृत सञ्चालन मार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखेको छ। हिजो ललितपुरमा आयोजित गुरु योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजनाका सदस्य अर्जुनजङ थापाले गुरु योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदेओ सुजीले रिङरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, रिङरोड बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरु योजनाको लक्ष्य रहेको बताउनुभयो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय आम संचार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानून ल्याउने गरी उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाइरहेको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली संकलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यस वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरी दिगो रोजगारी प्रणाली निर्माणका सम्बन्धमा छलफल गरेको छ। श्रम मन्त्री रामजी यादव र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग हिजो छलफल भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकाका नगर प्रमुख रवि केसी सहित 11 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको 8 बिस्कोट दुग्ध सहकारी संस्था लिमिटेडलाई सिस्यान केन्द्र निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाका लागि 8 बिस्कोट नगरपालिकाबाट गाडी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख केसी सहित 11 जना विरुद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विश्व शान्ति र आर्थिक समृद्धिका लागि दिगो शान्ति, निशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिएको छ। 81 हिरोसीमा दिवस र नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापनाको 70 वर्षका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा वक्ताहरूले विश्वमा भइरहेका भूराजनीतिक तनाव, युद्ध र आणविक शक्ति राष्ट्रहरू बीचको भिडन्तले मानव सभ्यतालाई पुनः जोखिममा पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। र राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। यस्तै 3 परीक्षार्थीको परीक्षाफल रद्द गरिएको परीक्षा बोर्डले जनाएको छ। नतिजामा प्राधिकरणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख गरिएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल साउन महिनाको 22 गते शुक्रबार, श्रावण कृष्ण पक्ष नवमी तिथि, तदनुसार अगस्त 7 तारिक सन् 2026, नेपाल सम्बत 1146। आठवटा सुरुङ मार्ग बन्दै 23 अध्ययन क्रममा शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। कार्यक्रमको सुरुवातमा यसै प्रसंगलाई लिँदैछौ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङ मार्ग युगमा प्रवेश गरिसकेको छ। यो बाहेक अहिले मुलुकभरि 8 सुरुङ मार्ग निर्माण भइरहेका छन्। प्रस्तावित 23 सुरुङ मार्ग निर्माणका लागि अध्ययन क्रममा छन्। प्रस्तावित सुरुङ मार्गको पूर्व सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन डिपिआर लगायतका काम भइरहेका छन्। चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्गको विभिन्न खाले अध्ययनका लागि 67,01,00,000 रुपियाँ बजेट विनियोजन समेत गरिएको छ। निर्माणाधीन सुरुङ मार्ग उपशीर्षकमा गोर्खापत्र लेख्छ, सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 सहित अहिले मुलुकमा 8 सुरुङ मार्ग निर्माण भइरहेको सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यसै केन्द्र मातहत मुलुकभरिका सुरुङ मार्गको अध्ययन अनुसन्धान तथा निर्माण हुने गर्छ। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीपक झाले काठमाडौँ तराई मधेस द्रुत मार्गमा 7 र सिद्धार्थ राजमार्गमा सिद्ध बाबा सुरुङ मार्ग निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले द्रुत मार्ग अन्तर्गत धेन्द्रे, लेन्डाडा, महादेव टार, चन्द्रामभिर, देवी चौर, सिसौटार, मौरी भीर सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्ग आयोजनाको कुल लम्बाइ मध्ये 15.46% खण्डमा सुरुङ मार्ग निर्माण भइरहेका छन्। द्रुत मार्गको कुल 70.799 किलोमिटर लम्बाइ मध्ये सुरुङ मार्गको लम्बाइ 11.210 किलोमिटर एकतर्फी रहेको छ। हरेक सुरुङ मार्गमा सवारी साधन जाने र आउने छुट्टा छुट्टै सुरुङ निर्माण भइरहेका छन्। केन्द्रका सिनियर डिभिजनल इन्जिनियर झाले अहिले मुलुकभरि प्रस्तावित 23 सुरुङ मार्ग अध्ययन क्रममा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार कुलेखानी भीमफेदी सुरुङ मार्ग मकवानपुर, खुरकोट सिन्धुली सुरुङ मार्ग सिन्धुली, लामा बगर सुरुङ मार्ग दोलखा, धरान देउती सुरुङ मार्ग सुनसरी, खुटिया बिपिनगर दिपायल सुरुङ मार्ग कैलाली र डोटी, गोदावरी कुण्ड काभ्रे मेने दोभान सुरुङ मार्ग ललितपुर र काभ्रे पलाञ्चोक, बागलुङ बिउ नरे ठाँटी सुरुङ मार्ग बागलुङ, प्रवास जोर्ते सुरुङ मार्ग पाल्पा पाटन ब्याउली ढुङ्गा र इमिलचा सुरुङ मार्ग जाजरकोट र जुम्ला रहेका छन्। सिद्धबाबा सुरुङ मार्ग योजना प्रमुख इन्जिनियर नवराज बास्तोलाले यसै वर्षको कार्तिकभित्र सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। यातायातमा काया पलट उपशीर्षकमा गोर्खापत्र लेख्छ, पूर्व सचिव इन्जिनियर केशव कुमार शर्मा निर्माणाधीन र अध्ययन क्रममा रहेका सुरुङ मार्ग निर्माणले मुलुकको भौगोलिक कठिनाई चिर्दै यातायातमा काया पलट ल्याउने बताउनुहुन्छ। 8 सुरुङ मार्ग बन्दै 23 अध्ययन क्रममा गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यता यसै प्रसङ्गलाई कारोबारले 25 वर्षे काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजनाको मस्यौदा तयार, भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव लागत 6 खर्ब शीर्षकमा खबर छापेको छ। पूर्वाधार विकास मन्त्रालयले 25 वर्षे सन् 2050 काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजनाको मस्यौदा तयार गरेको छ। गुरु योजनामा भूमिगत 2 तले सुरुङ निर्माणदेखि काठमाडौँको
रत्न पार्कदेखि भक्तपुर जोड्ने मेट्रो रेल निर्माण र सञ्चालनसम्मका विषय समेटिएको छ। मेट्रो रेलको जायकाले नै अध्ययन गरिदिने तयारी समेत गुरु योजनामा समेटिएको छ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजना आयोजनाका निर्देशक सुशील बाबु ढकालका अनुसार गुरु योजनाको अनुमति लागत 6 खर्ब रुपियाँ छ। गुरु योजनामा सरकारवालाबाट सुझाव लिएर सन् 2026 अन्तिम रूप दिने तयारी छ। त्यसपछि सरकारलाई बुझाउने र सरकारले स्रोत उपलब्ध गराउने गरी मन्त्री परिषदबाट पारित गर्नेछ। त्यसपछि 3 चरणमा कार्यान्वयन हुनेछ। गुरु योजनालाई 2032 अल्पकालीन, 2040 मध्यकालीन र 2050 दीर्घकालीन लक्ष्य राखेर कार्यान्वयन गर्ने तयारी छ। 25 वर्षे काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजनाको मस्यौदा तयार। भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, लागत 6 खर्ब। कारोबारको मुख्य खबर हो यो। नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै कान्तिपुरले मुख्य समाचार बनाएको छ। नेपाल र भारतबीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्य आयोजना अगाडि बढाउने विषयमा 4 वर्षपछि छलफल हुने भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति JCWR र जलस्रोत सम्बन्धी संयुक्त अस्थायी प्राविधिक समिति JSTCWRमा उक्त विषयलाई छलफलका रूपमा समावेश गरिएको हो। यसका लागि ऊर्जा मन्त्रालयले एजेन्डा तय गरी परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई पठाइसकेको छ। भारतबाट जवाफ आइसकेपछि एजेन्डाले अन्तिम रूप लिने ऊर्जा मन्त्रालयले जनाएको छ। बैठकमा पञ्चेश्वर बहुद्देश्यीय आयोजना, कोशी र गण्डक आयोजना, सीमापार बाढी तथा डुबान व्यवस्थापन, दोधारा चाँदनी सिँचाइ आयोजना, नेपाल सीमासम्मको लिङ्क नहर, टनकपुर महेन्द्रनगर लिङ्क सडक, नदी नियन्त्रण तथा आन्तरिक जलमार्ग विकास लगायतबारे छलफल हुने मन्त्रालयको भनाइ छ। नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै कान्तिपुरले मुख्य खबर बनाएको छ। कोशी बाढी पीडित 18 वर्ष बित्दा पनि मिलेन क्षतिपूर्ति, यो खबर हो नागरिकको मुख्य समाचारको। सप्तकोशी नदीको कटान र बाढीबाट पीडित धर्मेन्द्र कुमार कर्णले 18 वर्ष बित्दा पनि क्षतिपूर्ति पाउनु भएको छैन। सुनसरीको कोशी गाउँपालिकाको बस्तीमा 18 वर्ष अघि सप्तकोशीको बाढी पसेर क्षति पुर्याएको थियो। नदीले जग्गामा पुर्याएको क्षतिको शोध भर्ना अहिलेसम्म पाएको छैन, क्षतिपूर्ति पाइन्छ भन्ने आशामा बसेको छु, कर्णले भन्नुभयो। बढीले क्षति पुर्याएको जग्गा उहाँकी आमा चन्द्रकला देवी कायस्थको नाममा रहेको छ। बेला बखत प्रशासन कार्यालयमा क्षतिपूर्तिका लागि सम्पर्क गरे पनि विश्वासिलो जवाफ नपाएको उहाँको गुनासो छ। बाढीले उहाँको खेतीयोग्य जग्गामा गेगर थुपारेर क्षति पुर्याएको थियो। उहाँले अरू जग्गाको क्षतिपूर्ति पाए पनि आमाका नाममा रहेको उक्त जग्गाको क्षतिपूर्ति पाउन नसकेको बताउनुभयो। त्यति बेला जग्गाको क्षतिपूर्ति सीमा विवादका कारण रोकिएको थियो। विवाद टुङ्गिएको निकै भइसक्यो तर क्षतिपूर्ति पाउन नसकेको कर्णले बताउनुभयो। बाढी पीडित कोशी गाउँपालिका 6 का 60 वर्षीय सुखदेव यादवले 2 बिघा जग्गाको क्षतिपूर्ति पाउनु भएको छ। उहाँले प्रति बिघा 2 लाखका दरले क्षतिपूर्ति पाउनु भएको हो। उहाँको 2 बिघामा अहिले 10 कट्टा मात्र खेतीयोग्य जमिन बनेको छ। बाँकी 30 कट्ठामा गेगर र बालुवा थुप्रिएकाले खेती हुँदैन। उहाँले पाउनुपर्ने काठ भने अहिलेसम्म पाउनु भएको छैन। बाढी पीडितलाई 30 क्युबिक फिट काठ दिने निर्णय भएको थियो। कोशी बाढी पीडित 18 वर्ष बित्दा पनि मिलेन क्षतिपूर्ति, नागरिकको मुख्य समाचार हो यो।
बाढीको सूचना दिन पूर्व सूचना प्रणाली गोरखापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। बबई नदीमा आउने बाढीबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न गुलरिया नगरपालिकाले जोखिमयुक्त बस्तीमा बाढी सूचना प्रणाली अन्तर्गत पूर्व सूचना प्रणाली जडान गरेको छ। नगरपालिकाले बाढीको पूर्व सूचना समयमै प्रवाह गरी स्थानीयलाई सुरक्षित स्थानमा जान सहज बनाउने उद्देश्यले वडा नम्बर 4 सानो बेचेपुर, वडा नम्बर 8 गङ्गानगर र वडा नम्बर 12 भैसाहीमा सो मेसिन जडान गरेको हो। नगरपालिकाका अनुसार बबई नदीमा पानीको सतह बढेपछि साइरन बजाएर जोखिममा रहेका बासिन्दालाई तत्काल सचेत गराइने व्यवस्था गरिएको छ। बाढीको सूचना दिन पूर्व सूचना प्रणाली गोरखापत्रको भित्री पृष्ठमा खबर छ। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा समाचार बनाएको छ। गत जेठ यता समस्याग्रस्त सहकारी संस्थाका 2700 भन्दा बढी बचतकर्ताले करिब 3.5 करोड रुपियाँ बचत फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गएको करिब 2 महिना जेठ पहिलो सातादेखि हालसम्म 2769 बचतकर्तालाई 3.69 करोड रुपियाँ बचत फिर्ता गरेको हो। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा समाचार छापेको छ। देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र शीर्षकमा नयाँ पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएको छ। देशमा ग्यास भण्डारण गृह भइदिएको भए नेपाल आयल निगम एनओसीले अहिले जस्तो सङ्कटमा सरक्क निकालेर उपभोक्ताले चाहे जति दिन सक्थ्यो, तर भण्डारण गृह निर्माण गर्ने 10 वर्षदेखिको योजना अलपत्र हुँदा आपूर्ति असहज भएका बेला उपभोक्ता रित्ता सिलिन्डर बोकेर ग्यासको खोजीमा चारतिर भौतारिन बाध्य छन्। भारतबाट आपूर्ति गडबड हुँदा वा आयातभन्दा बजारमा माग बढी हुँदा आवश्यकता अनुसार झिकेर दिनकै लागि ग्यास भण्डारण चाहिने हो। 2072 वैशाखको भूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीका बेला ग्यासको सङ्कट निम्तिएपछि आयल निगमले सोही वर्ष भण्डारण गृह निर्माण गर्नुपर्ने योजना अघि सारेको थियो। देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो। कर्णालीमा ग्यास संकट, रातिदेखि लाइन बस्दा पनि खाली हात शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार बनाएको छ। कर्णाली प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतका साथै अन्य जिल्लाहरूमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको हो। हरेक जिल्लामा सर्वसाधारण नागरिकहरूदेखि व्यवसायीहरू मारमा परेका छन्। सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमका बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन छाडेको व्यवसायीहरू बताउँछन्। कतिपय डिलरले खाली सिलिन्डर सङ्कलन गरे पनि नयाँ ग्यास दिन नसकेको अवस्था छ भने उपभोक्ता दिनहुँ डिलरकोमा धाइरहेका छन्। कर्णालीमा ग्यास सङ्कट, रातिदेखि लाइन बस्दा पनि खाली हात, अन्नपूर्णले भित्री पृष्ठमा खबर बनाएको छ। ग्यास सप्लाई चेन बिग्रियो शीर्षकमा नागरिकले अर्थपृष्ठमा खबर बनाएको छ। पोखरामा शक्ति र गृहलक्ष्मी गरी 2 ग्यास उद्योग छन्। अहिले ती उद्योगलाई सबैभन्दा बढी दबाव छ, किनभने बजारमा जतिसुकै ग्यास सिलिन्डर पठाएको भए पनि उपभोक्ताले सहज ग्यास पाएका छैनन्। दिनहो जसो बजारमा ग्यास पठाए पनि अपुग भएको गुनासो उपभोक्ताले उद्योगसम्मै गर्ने गरेका छन्। शक्ति ग्यास उद्योगले यो साउनको 21 दिनमा कास्कीमा मात्रै 31,670 सिलिन्डर ग्यास बिक्री गरिसकेको छ। शक्तिले साउनमा बजार पठाएको ग्यास सिलिन्डरको यो संख्याले उद्योगको झण्डै
56% हिस्सा ओगर्छ। कास्की बाहेक आसपासका जिल्लामा पनि शक्तिले ग्यास बिक्री गर्छ। साउनको 3 सातामा शक्तिले सबै गरी 56,831 सिलिन्डर ग्यास बजारमा पठाइसकेको छ। ग्यास सप्लाई चेन बिग्रियो, नागरिकको अर्थ पृष्ठको खबर हो यो। बढी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव, गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि वीरगंज नाका भएर भित्रिने ग्यास बुलेटको संख्या भने बढेको छ। वीरगंज नाका भएर साउन 1-20 गतेसम्मको 20 दिनको अवधिमा ग्यास बोकेका 979 बुलेट भित्रिएका छन्। 2082 सालको सोही अवधिमा वीरगंज नाका भएर 859 ग्यास बुलेट भित्रिएका थिए। 2083 साउन 1-20 गतेसम्म गत वर्षको सोही अवधि भन्दा 120 बुलेट बढी अर्थात 979 बुलेट भित्रिएका हुन्। बढी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव, गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसङ्ग, गुनासो सम्बोधन गर्न एकीकृत सेवा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तरोन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथाशक्य छिटो हल गरिने उद्देश्य सहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम सुरु गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको जानकारी दिनुभयो। गुनासो सम्बोधन गर्न एकीकृत सेवा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। जुट खेतीमा फर्किए किसान शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा समाचार छापेको छ। जुटले राम्रो बजार मूल्य पाउन थालेपछि कोशी प्रदेशका किसान फेरि जुट खेतीमा फर्किएका छन्। दुई वर्षदेखि आकर्षक मूल्य पाएपछि किसानले जुट खेती विस्तार गरेको पाइएको छ। क्षेत्र विस्तारसँगै जुट उत्पादन बढ्ने भएको छ। जुट खेतीमा फर्किए किसान गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। वैदेशिक रोजगारीमा महिलाको हिस्सा 12% शीर्षकमा कारोबारले भित्री पृष्ठमा समाचार छापेको छ। विगत केही वर्ष यता वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको संख्या निरन्तर बढ्दै गएको छ। 5 वर्ष अघि कुल श्रम स्वीकृति लिने श्रमिक मध्ये महिलाको हिस्सा करिब 5% रहेकोमा गत आर्थिक वर्षसम्म आइपुग्दा यो बढेर करिब 12% पुगेको हो। वैदेशिक रोजगारीमा महिलाको हिस्सा 12% कारोबारको भित्री पृष्ठको समाचार हो यो। र एकै महिनामा भित्रिए 72,000 पर्यटक शीर्षकमा अन्नपूर्णले अर्थ पृष्ठमा खबर बनाएको छ। नेपालमा सन् 2026 जुलाई महिनामा 71,775 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा करिब 2% बढी हो। सन् 2025 जुलाईमा 70,193 विदेशी पर्यटक नेपाल आएका थिए। एकै महिनामा भित्रिए 72,000 पर्यटक अन्नपूर्णले अर्थ पृष्ठमा खबर छापेको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गरिएको छ। गुरुयोजनामा महाराजगञ्ज र चाबहिल गौशाला, भूमिगत मार्ग चाबहिल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, साधो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ, थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुलको निर्माण, बागमती नदी किनारमा करिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार आयोजना लगायतका विषय समेटिएको छ। गुरु योजनाको मस्यौदा तयार भएपछि सरकारले तत्सम्बन्धमा विभिन्न क्षेत्र सम्बद्धहरूसँग छलफल गरी यसै वर्ष सन् 2026 अन्तिम रूप दिने तयारी गरेको छ। गुरु योजनामा सन् 2032 अल्पकालीन, 2040 मध्यकालीन र 2050 दीर्घकालीन लक्ष्य राखेर कार्यान्वयन गर्ने तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले गुरु योजना तयार पारेको हो। मन्त्रालयका सहसचिव एवं काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजना आयोजनाका निर्देशक सुशील बाबु ढकाल आज अन्तर्सम्वादमा यिनै विषयमा कुराकानी गर्न हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सहसचिवज्यू,
1: हजुर नमस्कार,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: हजुर, अब यो काठमाडौँ उपत्यकाको जुन सहरी यातायातको सन्दर्भ छ, यसमा थपिएको चापलाई व्यवस्थित गर्दै एउटा भनौँ न उपलब्धिपूर्ण या आशाको सञ्चार गर्दै जुन यो गुरु योजना आएको छ, यो 6 खर्ब रुपियाँ अनुमानित यसको लागत पनि छ, यो गुरु योजनाका बारेमा अलिकति जानकारी दिनुहोस् न प्रारम्भमा।
1: धन्यवाद। तपाईँले हिजो मात्रै हामीले यो पब्लिक डिसिमिनेसन भनौँ न एउटा सेमिनार मार्फत चाहिँ यो काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई सुधार गर्ने लक्ष्यसहित एउटा गुरुजना सार्वजनिक गरेका छौँ कि यसको मुख्य लक्ष्य भनेको अहिलेको भएको यातायात क्षेत्रमा भएको समस्यालाई चाहिँ समग्रमा सुधार गर्ने, प्रणालीलाई नै सुधार गर्ने। त्यसमा चाहिँ पूर्वाधार पक्ष मात्रै होइन, यसको चाहिँ यातायात सेवा सञ्चालनको पक्ष पनि समग्रमा सुधार गर्ने हिसाबमा चाहिँ यो गुरुजना तयार भएको छ।
0: हजुर, अब जस्तो भनौँ न, अब यसको चाहिँ 22 पूर्वाधारको योजना निर्माण गर्नुपर्ने, 13 यातायातको प्रणाली स्थापना र सुधार गर्नुपर्ने विषय छ यसमा, होइन? अब जसरी जनसङ्ख्या चाहिँ उपत्यकामा बढ्दै गएको छ, यसले चाहिँ यातायात व्यवस्थापनमा मद्दत पुर्याउने चाहिँ लक्ष्य सरकारले लिएको छ। अब यो यसको बजेटको कुरा गर्दा पनि अब यो एकदम महत्त्वाकाङ्क्षी जस्तै देखिन्छ। हाम्रो सन्दर्भमा 6 खर्ब रुपियाँ लागतको कुरा छ। अब यसको यो समग्र यो गुरु योजना बनाउँदै गर्दा यसको कार्यान्वयनका विषयहरूलाई पनि त अलिकति विचार गरियो होला। अब यसलाई कसरी कार्यान्वयनमा लगिनेछ, अथवा यहाँ भएका यसका भित्रका चाहिँ अवयवहरू आयामहरू के हुन्, यो गुरु योजना कार्यान्वयनमा आएपछि के कसरी कसरी चाहिँ त्यो तत्त हिसाबले अगाडि बढ्नेछन्?
1: अब यस्तो, तपाईँले अब यो बजेटलाई अहिले हाइलाइट गर्नुभयो, यो चाहिँ कस्तो हुन्छ भने तपाईँको अहिले अहिले गुरुजनाले चाहिँ कल्पना गरेका इन्फ्रास्ट्रक्चरहरू, त्यसको इन्फ्रास्ट्रक्चर अप्सनहरू होइन, तपाईँले त्यसबाट अब त्यसको डिटेल स्टडी डिटेल डिजाइन भइसकेपछि बल्ल मात्र यसको चाहिँ तपाईँको टोटल कस्टको चाहिँ इस्टिमेसन गर्न सकिन्छ होइन। अहिले तपाईँले भनेको फिगर त्यो फिगर अन्तिम फिगर पनि होइन होइन, त्यही भएर बजेटमा धेरै फोकस नगरौँ। अब यसको मुख्य पाटो भनेको इम्प्लिमेन्टेसन हो, पक्कै हो, तपाईँले भनेको एकदम सही हो होइन। हामी इम्प्लिमेन्टेसनमा नै फोकस गर्नुपर्छ। सबभन्दा पहिले हामीले चाहिँ जुन गुरु योजनाले चाहिँ दिएका आउटकम्सहरू चाहिँ स्ट्राटेजिक डिरेक्सनहरू चाहिँ ठिक छ कि छैन, के त्यहाँ के ल्याप्सेस छ कि छैन भन्ने हिसाबमा यो अहिले सार्वजनिक भएको मसौदा दस्तावेजमा तपाईँले अहिले गराएको विधि छलफल जरुरी छ होइन। त्यसपछि एउटा यसमा किनकि असाध्य कम्प्लेक्स विषयवस्तु हो, मल्टिपल स्टेक होल्डर यसमा हुनुहुन्छ, सबै स्टेक होल्डरहरूको यो गुरु योजना कारण हुँदाखेरि केही न केही असर गर्छ होइन, सकारात्मक असर बढी गर्छ भने ती असरहरूलाई चाहिँ कसरी सम्बोधन गर्ने भन्ने विषय पनि प्रमुख विषय हुन्छ। तपाईँले कति याद भयो, हामीले यो गुरु योजना निर्वाहको क्रममा पटक पटक स्टेक होल्डर कन्सल्टेसन मिटिङहरू गरेका छौँ। निर्वाहको क्रममा पनि सरकारवालाहरू सहितका चाहिँ विभिन्न ट्रान्सपोर्ट वर्किङ ग्रुपहरू बनेको थियो, ती वर्किङ ग्रुपमा भिगरस छलफल भएर एउटा यो दस्तावेज उत्पादन भएको छ। अब यसको कारणमा जाँदाखेरि पर्ने प्रभावलाई कसरी सकारात्मक दिशामा लाने भन्ने विषय असाध्यै महत्त्वपूर्ण छ होइन। यति भन्दै गर्दा यो ट्रान्सपोर्ट सेक्टर चाहिँ सेवा हो होइन, यो सेवा यो काठमाडौँ राज्यको राजधानी सिटीमा जसले चाहिँ देशको जिडिपीमा 33% बढी चाहिँ योगदान गरेको छ, त्यसमा ट्रान्सपोर्ट सेक्टरको भूमिका असाध्यै ठुलो हुन्छ भने यो क्षेत्रलाई चाहिँ सम्बोधन गर्नुपर्छ भनेर राज्यले एउटा चाहिँ आकाङ्क्षा लियो, पटक पटक मास्टर प्लान बने कारण भयो, अब चाहिँ असाध्यै उपयुक्त समय हो। अहिले भर्खरै हामीले यातायात नीति पनि नेपाल सरकारबाट स्वीकृत गरिरहेको छ होइन, यातायात नीतिले पनि स्पष्ट के भनेको छ भने अबको हाम्रो दिशा भनेको, हाम्रो सपना भनेको चाहिँ तपाईँको अब यो सस्टेनेबल ट्रान्सपोर्ट सिस्टम हुनुपर्छ होइन, यो एफोर्डेबल पनि हुनुपर्छ, यो एक्सेसिबल पनि हुनुपर्छ, यो ग्रिन पनि हुनुपर्छ, यो तपाईँको सेफ पनि हुनुपर्छ र यो टेक्नोलोजी फ्रेन्डली पनि हुनुपर्छ भनेको छ होइन। त्यो नीतिले लिएको सपना अन्तर्गतको एउटा पाटो चाहिँ यो काठमाडौँ उपत्यकाको यातायात प्रणाली, अब हामी तपाईँले अहिले भनिसक्नुभयो पपुलेसन तपाईँको चाहिँ 2050 42 लाख हाराहारी पुग्छ भनेको छ होइन, हाम्रो ट्राभल डिमान्ड त बढिरहेको छ भने अब अहिलेको एज युजुअल कन्डिसनले चाहिँ यो सिस्टम चाहिँ रिलायबल हुँदैन, इफिसियन्ट हुँदैन, यसलाई चाहिँ सुधार गर्नुपर्छ भन्ने एउटा ओभरअल स्ट्राटेजिक डिरेक्सन जुन नीतिले दिएको छ त्यसको एउटा पार्ट हो मास्टर प्लान भनेको हो।
0: अब जस्तो भनौँ न, एउटा त आवश्यकताको विषय भयो, अब यो त्यति धेरै बहसको विषय पनि भएन, जुन हामीले आवश्यकता अहिले नै महसुस गरिसकेका छौँ र कतिपय समयमा त्यो बिस्तारै ठ्याक्कै सोचेको जस्तो या आवश्यकता जस्तो नभए पनि बिस्तारै सुधारहरू हुँदै आएका पनि छन्। तर जसरी भनौँ न एउटा चाहिँ विश्वव्यापीकरण जुन ढङ्गले भएको छ, हामी अरू देशका चाहिँ राजधानीहरू हेर्छौँ, त्यहाँको यातायातको चाहिँ प्रणाली हेर्छौँ, त्यहाँको पूर्वाधार हेर्छौँ, अनि हामीलाई चाहिँ कहीँ न कहीँ हाम्रो मन चुकचुकिन्छ, ओहो हाम्रो पनि भइदिएदेखि, अनि जब यस्ता खालका चाहिँ योजनाहरू गुरु योजनाहरू सार्वजनिक गरिन्छन् त्यहाँनिर फेरि आशाको सञ्चार हुन्छ, ओहो यो हुन्छ कि क्या हो। तर हाम्रा चाहिँ विगत यदि हेर्यो भने यस्ता गुरु योजनाहरू थुप्रै आए, कार्यान्वयन हुन सकिरहेका छैनन्। अघि यहाँले बजेटको कुरा गर्नुभयो, मैले त्यो कारणले मैले एकदमै बजेटलाई नै केन्द्रित गर्नुभन्दा पनि त्यो हाम्रो एउटा कारण भइदिन्छ जहाँनिर कार्यान्वयन हुन नसक्नुको कारणमा। अब यो कार्यान्वयनका सन्दर्भमा यहाँले अघि भन्नुभयो धेरै समय लगाएर यो योजना बनाइएको छ, चाहिँ जाइका पनि यसमा चाहिँ आबद्ध छ जसले यो चौथो गुरु योजना चाहिँ तयार पारेको हो यो। अब हामी यसको सम्बन्धमा जसरी छलफल गरेर यो सन् 2026 एउटा निष्कर्षमा पुर्याउँछौँ र त्यसपछि चाहिँ मन्त्री परिषदमा लैजाउँछौँ भन्दै गर्दाखेरि यसमा कति समय कसरी कसरी लाग्यो सम्बन्धहरूका बिचमा यो आवश्यकताको पहिचान र त्यसपछि यो भनौँ न यो त अब 25 वर्ष चाहिँ पछाडिसम्मका लागि बनाइएको गुरु योजना हो, त्यो बेलाको घनत्व या चापलाई पनि हामी धान्न सक्ने गरी हुन्छौँ कि हुँदैनौँ भन्ने विषय त यो अलिकति जिज्ञासा राख्नै पर्ने विषय होइन र
1: एकदम सही तपाईँले सही कुरा गर्नुभयो। तपाईँको मास्टर प्लान बन्दाखेरि त तपाईँको फ्युचर ट्राफिक डिमान्ड ट्राभल डिमान्डको त विचार पक्कै गरेको छ होइन, भविष्यमा हाम्रो अहिलेको पपुलेसनको चाहिँ ग्रोथको ट्रेन्ड के छ होइन, जस्तै हाम्रो नेसनल स्ट्याटिस्टिक अफिसले चाहिँ सार्वजनिक गरिरहेको छ त्यसलाई चाहिँ यो विज्ञ टोलीले चाहिँ कस्टमाइज पनि गरिरहेको छ, जस्तै तपाईँको काठमाडौँ उपत्यकामा अहिले तपाईँको पपुलेसन ग्रोथ रेट चाहिँ घट्दो छ होइन, तर केही एरियाहरूमा चाहिँ हाम्रो जस्तै अहिले काठमाडौँ विकास प्राधिकरणको चाहिँ उपत्यका विकास प्राधिकरणले एउटा स्टडी गरिरहेको छ, त्यसले केही क्षेत्रमा अब फ्युचरमा चाहिँ अर्बन डेभलपमेन्ट हुने स्थानहरू पहिचान गरिरहेको छ, त्यो ठाउँमा पपुलेसनको ट्रेन्ड बढ्दो छ होइन, भनेपछि अबको हाम्रो चाहिँ ट्राभलको डिमान्ड कता हुन्छ भन्ने कुरो यो स्टेट टिमले चाहिँ पहिचान गरेको छ र त्यो क्षेत्रलाई समेत फोकस गरेर चाहिँ ट्रान्सपोर्ट कनेक्टिभिटी र ट्रान्सपोर्ट फेसिलिटीहरू डेभलप गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ यो गुरुजनाले मार्गदर्शन गरिरहेको छ।
0: हजुर, अब जस्तो यो ठ्याक्कै मैले अघि सङ्ख्या पनि अलिकति सोधिरहेको थिएँ यहाँलाई, 22 पूर्वाधारको योजना निर्माण गर्नुपर्ने र 13 यातायात प्रणालीको स्थापना र सुधार गर्नुपर्ने भनिएको छ, अब यो चाहिँ कहाँ कसरी कसरी गरिन्छन् अथवा यो गर्न यो यी हामीले भनेका कुराहरू गरिसकेपछि चाहिँ त्यसले हामीले लिएको यो दीर्घकालीन गुरु योजनालाई कसरी सघाउँछ?
1: एकदम ठिक हुनुहुन्छ तपाईँ, यो गुरुजनाले तिनवटा कुरा जस्तै एउटा तपाईँको पूर्वाधारमा हस्तक्षेप गर्नु पऱ्यो होइन, जस्तै इन्फ्रास्ट्रक्चर इन्टरभेन्सन गर्नु पऱ्यो, त्यो मात्रै सफिसियन्ट हुँदैन, त्यही भएर तपाईँको यो पब्लिक ट्रान्सपोर्ट र सर्भिसको पाटो छ नि, यो पाटोलाई पनि हेर्नु पर्ने हुन्छ, प्रणाली सिस्टम चाहिँ फर्मुलेसन गर्नुपर्ने हुन्छ होइन, बस इन्डस्ट्रीलाई रिफर्म गर्नुपर्ने हुन्छ भनेर एउटा तपाईँको चाहिँ पब्लिक ट्रान्सपोर्टमा चाहिँ 13 चाहिँ कार्यक्रम प्रस्तुत गरिरहेको छ होइन, र त्यस सबैभन्दा ठुलो कुरो चाहिँ के हो भने अवेरनेस पनि हो क्या। जस्तै हाम्रो चाहिँ अहिले तपाईँले पनि भन्नुभयो इम्प्लिमेन्टेसनमा हुने इन्टिटीहरूको क्यापासिटी इन्हान्समेन्ट, तिनीहरूमा भएको चाहिँ कमजोरी पहिचान गरेर त्यसलाई सुधार गर्ने विषयवस्तु, कानुनमा कुनै प्रोटेक्सन त्यसलाई सुधार गर्नुपर्ने विषयवस्तुहरू, यो समग्रमा चाहिँ यी तिनै एउटा इन्फ्रास्ट्रक्चर इन्टरभेन्सन होइन, तपाईँको चाहिँ सेवाको प्रणालीलाई कसरी सुधार गर्ने, र त्यसपछि अवेरनेस युजरहरू बिचको चाहिँ अवेरनेस होइन, जस्तै तपाईँको यी तिनवटा पक्षले समग्रमा चाहिँ एउटा वे आउट दिएको छ क्या यसले होइन, कसरी गर्ने भनेर दिएको छ। अब यिनै विषयको चाहिँ सेरोफेरोमा चाहिँ जस्तै तपाईँले भन्नु 22 इन्फ्रास्ट्रक्चर ती भनेको हाइलाइटेड प्रोजेक्टहरू हुन्छ होइन, तीभित्र मास्टर प्लानले चाहिँ धेरै कुराहरू सुझाएको छ होइन। जस्तै अब ट्रान्सपोर्ट सेक्टर, पब्लिक ट्रान्सपोर्ट सेक्टरमा तपाईँको बस इन्डस्ट्रीको रिफर्मको विषयहरू, बस फेसिलिटिजहरू, हब्सको डेभलपमेन्टको विषयहरू भयो होइन, बसको एउटा ट्राफिकको म्यानेजमेन्टहरू होइन, तपाईँको चाहिँ यो ड्राइभरहरूको चाहिँ ट्रेनिङको विषयहरू होइन, जस्तो अहिले इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टमको विषयहरू छन् होइन, जस्तै यो आइसिटी कसरी चाहिँ त्यसमा चाहिँ समाहित गर्ने भन्ने विषयहरू चाहिँ यो गुरुजनाले चाहिँ त्यसमा चाहिँ डिरेक्सन दिएको छ, को इम्प्लिमेन्टेसन को हुनसक्छ होइन, त्यो इम्प्लिमेन्टेसनलाई कसरी चाहिँ तपाईँ फङ्सनल बनाउन सकिन्छ भन्ने विषयहरू यसले बोलेको छ।
0: भनेको चाहिँ अब यो गुरु योजना बनाउँदाखेरि हामीले कति समय लगायौँ र कति प्राविधिकहरू सँग यसबारेमा यहाँहरूको संवाद भयो, अथवा कति मानिसहरू यसमा, कति जनशक्तिहरू यसमा संलग्न भए, न कि भोलि चाहिँ होइन यो गुरु योजना बनाउँदै यो कुराहरू कमजोरी भएछ, यस्ता थुप्रै उदाहरण छन् हामीले पछि सच्याएको, यो चाहिँ यसरी गर्नुपर्ने रहेछ, यो यसरी भयो भन्ने उदाहरणहरू थुप्रै छन्, त्यसबारे यहाँ जानकारी हुनुहुन्छ। यो सम्बन्धमा चाहिँ हामीले भोलि चाहिँ होइन यो अलि समसामयिक बनाउन सकिएन कि कार्यान्वयनमा जाँदै गर्दा त्यो अवस्था नआओस् भन्नका लागि अहिले गरिएका तयारीहरू, अहिले गरिएका अध्ययनहरू, या अहिले त्यसलाई निष्कर्षमा निचोडमा पुर्याउँदै गर्दा लागेका जनशक्तिहरू क्षमताहरूका बारेमा अलिकति भनिदिनुहुन्छ कि।
1: यस्तो छ, समग्रमा चाहिँ यसको प्राविधिक पक्ष चाहिँ हाम्रो जापान सरकारको जाइकाको प्राविधिक सहयोगमा बनाएको हो अघि, र यसमा चाहिँ जाइका एक्सपर्ट टिम संलग्न छ, त्यसमा ठुलो टिम छ होइन, त्यसपछि त्यसको चाहिँ तपाईँको जाइकाको एक्सपर्टले चाहिँ यसको लिड गर्नुभएको थियो, टिम लिडर होइन, त्यसपछि त्यसमा इन्भाइरोमेन्ट पार्ट हो, सोसियल पार्ट हो, टेक्निकल पार्ट हो, ट्राफिक पार्ट हो, प्लानिङको पार्ट हो, सबैको उहाँले छुट्टा छुट्टै एक्सपर्टहरूबाट अटेन्ड गराउनु भएको छ, र जहाँसम्म चाहिँ तपाईँले अब अहिले यो आयोजनाको मन्त्रालयको आयोजना निर्देशकको हिसाबले मैले लिड गरेको छु होइन, त्यसमा हाम्रो साबिकको सहरी विकास मन्त्रालयको सहसचिवजीको नेतृत्व एउटा चाहिँ अर्बन ट्रान्सपोर्ट ग्रुप भन्ने थियो कि, त्यसले यो अर्बन प्लानिङको विषयमा फोकस भएको थियो होइन, त्यस्तै ट्रान्सपोर्टको वर्किङ ग्रुप छुट्टै थियो, त्यसको यो अहिलेको साबिकको चाहिँ भौतिक पर्यटन मन्त्रालयको सहसचिवको नेतृत्वमा थियो, त्यस्तै इन्भाइरोमेन्टल सोसियल पार्ट हो अर्कै एउटा ट्रान्सपोर्ट ग्रुप हो, त्यसमा पनि अर्को त्यही मन्त्रालयको सहसचिवले लिड गर्नुभएको थियो, र त्योभित्र चाहिँ सरकारवाला निकायहरूसँग चाहिँ छलफल गरेर त्यो ट्रान्सपोर्ट एक्सपर्ट जुन के अरे जाएका एक्सपर्ट टिम छ नि, जुन टेक्निकल टिम, त्यसलाई चाहिँ उहाँहरू चाहिँ यो एकदम क्लोज कन्सल्टेसन गर्ने, र त्यसको चाहिँ आदान प्रदान, समस्याको आदान प्रदान, पहिचानको त्यसको चाहिँ इन्टरलाइजेसन गर्ने, ग्याप फाइन्डिङ गर्ने विषयमा उहाँहरू छलफल गरेर एउटा यो प्रोडक्ट तयार भएको हो। अब तपाईँले भने जस्तै हो, अझै पनि यो फाइनल प्रुफ नहुनसक्छ होइन, त्यसमा समस्या हुनसक्छन्, किनभने यो त एकदमै कम्प्लेक्स विषय हो नि त, त्यो भएको हुनाले यसको मोडा चाहिँ कसरी गरियो भने तपाईँको चाहिँ 3 पटकसम्म चाहिँ एउटा यो सरकारवाला बिचमा चाहिँ बृहत छलफलको आयोजना गरियो होइन, र यो सेमिनार नै 2 पटक गरियो होइन। अब यसबाट चाहिँ यसको मुख्य उद्देश्य चाहिँ के थियो भने सरकारवाला पक्षहरूबाट, युजरहरूबाट, एक्सपर्टहरूबाट, विभिन्न प्रबुद्ध वर्गहरूबाट चाहिँ एउटा सुझाव प्राप्त गर्ने, र त्यो सुझावलाई चाहिँ सकारात्मकमा लिएर कसरी यो मास्टर प्लानको भ्यालु एड गर्ने होइन, अर्थात् कुनै ल्याप्सेसहरू यो तिमीले बुझेको बुझायोभन्दा फरक हो कि भन्ने कुरालाई चाहिँ एनालाइसिस गर्ने भन्ने हिसाबमा चाहिँ यो सुझावहरूलाई लिने गरेको छ। अहिले पछिल्लो पटक 31 जुलाई 2026 हामीले एउटा चाहिँ इन्भाइरोमेन्टल स्टडी एसेसमेन्ट स्टडी भएको थियो यसैको, यसको वृहत कन्सल्टेसन बैठक भयो, त्यसमा चाहिँ छ घन्टा भिगोर छलफल भयो र त्यसमा पनि धेरै सुझाव आएका छन् अघि। त्यस्तै तपाईँको हिजो मात्रै हामीले एउटा चाहिँ सेमिनार गऱ्यौँ ओभरअल यसको चाहिँ मास्टर प्लानको प्रतिवेदन बारेमा, त्यसमा पनि असाध्यै राम्रा सुझावहरू आएका छन्। त्यहाँ चाहिँ विभिन्न मल्टी डेभलपमेन्ट ब्याङ्कका चाहिँ प्रतिनिधि पनि आउनु भएको थियो, डेभलपमेन्ट पार्टनरका प्रतिनिधि पनि आउनु भएको थियो, विभिन्न निकायका चाहिँ प्रतिनिधि पनि आउनु भएको थियो, हाम्रो चाहिँ यो विश्वविद्यालय इन्जिनियरिङ संस्थान लगायतका चाहिँ सर प्रोफेसरहरू पनि आउनु भएको थियो होइन, उहाँहरूबाट चाहिँ सुझाव प्राप्त भएको छ होइन। त्यो सुझावलाई त्यो जाइका 103 टेक्निकल टिमले त्यसलाई चाहिँ अब अहिले भएको विद्यमान सुझावमा चाहिँ सुधार गर्ने, कसरी त्यसलाई चाहिँ भ्यालु एड गर्ने पक्कै हेर्नुहुन्छ, त्यसपछि बल्ल यसले चाहिँ फाइनल रूप लिन्छ।
0: हामी अन्तरसंवादमा छौँ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी सरकारले गुरु योजना तर्जुमा गरेको छ। जापानी सहयोग जाइकाको प्राविधिक सहयोगमा यो तयार पारिएको चौथो गुरु योजना हो, जसमा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्मको प्रस्ताव गरिएको छ र यसको अहिलेको हिसाबले 6 खर्ब रुपियाँ लागत लाग्ने बताइएको छ। अन्तरसंवादमा हामीले पूर्वाधार विकास मन्त्रालयका सहसचिव एवं विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशील बाबु ढकालसँग कुराकानी गरिरहेका छौँ, जो काठमाडौँ उपत्यका सहरी यातायात गुरु योजना आयोजनाका निर्देशक पनि हुनुहुन्छ। अब सहसचिवज्यू, यो जुन अब तिनवटा यसको कार्यान्वयनमा हामी जाँदै गर्दा तिनवटा चरण छुट्याइएको छ, जसलाई चाहिँ 2032 अल्पकालीन भनिएको छ, 40 मध्यकालीन र सन् 2050 दीर्घकालीन। अब यो भनौँ न चाहिँ अल्पकालीन समयमा या 2032 के भइसक्छ, 40 के भइसक्छ, 50 के हुन्छ, त्यो पनि अलिकति भनिदिनुहुन्छ कि?
1: हो, जस्तो तपाईँले 22 चाहिँ इन्फ्रास्ट्रक्चरको कुरा गर्नुभयो नि, तपाईँ तत्काल गर्नुपर्ने विषय तपाईँ हामीले पनि फिल गर्यो क्या, जस्तै केही योजनाहरू केही इन्फ्रास्ट्रक्चर इन्टरभ्यू तत्काल गर्नुपर्ने, जस्तै तपाईँ चक्रपथ हिँड्नुभयो भने अब तपाईँको धुबी खोला होइन पुल त साँगुरो भइसक्यो नि होइन, तपाईँको अब सडक चाहिँ विस्तार भइसक्यो, पुल साँगुरो भयो भने त्यसलाई विस्तार गर्नुपर्ने होला होइन, तपाईँ त्यसबाट त्यही धुबी खोलाको त अलिकति चाहिँ चक्रखण्डभित्र आउनुभयो भने एउटा सानो पुलले काम गर्छ, त्यहाँ एउटा चाहिँ बोटलनेक क्रिएट भएको छ होइन, त्यसको यहाँनिर एउटा पुल बनाउने विषयवस्तु भयो होइन, अहिले भएका रिभर चाहिँ कोरिडोरलाई चाहिँ त्यसलाई चाहिँ त्यसको क्यापासिटीलाई इन्हान्स गर्ने अर्थात् त्यसलाई चाहिँ मेन्टेन गर्ने विषयवस्तु भयो। नारायण गोपाल चोकमा तपाईँले देख्नु भएको छ त्यहाँ एउटा हामी अन्डरपास चाहिँ आवश्यक महसुस गरिरहेको छ, त्यो विषयवस्तु भयो। चक्रपथभन्दा बाहिर तपाईँले अहिले सानसाना पुलहरू अब सडक विस्तार भइसकेका छ, पुलहरू चाहिँ विस्तार हुने क्रममा छ होइन, भनेपछि तिनीहरूलाई पनि यो सुझाएको छ होइन, समग्रमा चाहिँ तत्काल चाहिँ ट्रान्सपोर्ट इफिसियन्सी यो ट्राभल इफिसियन्सीलाई बढाउने इन्फ्रास्ट्रक्चर तत्काल चाहिँ जाने होइन कारणमा जाने होइन, र त्यसै दोस्रो बाटो भनेको चाहिँ पब्लिक ट्रान्सपोर्ट सेक्टरमा चाहिँ अब यो बस इन्डस्ट्री रिफर्मको विषय चाहिँ तत्काल गर्नुपर्छ भन्ने छ क्या। जस्तै अहिले तपाईँले हेर्नु हो भने अहिले चाहिँ 65 बस व्यवसाय समितिहरू हुनुहुन्छ, त्यहाँ 100 चाहिँ तपाईँको ट्रान्सपोर्ट र चाहिँ इन्भेस्टरहरू अथवा ओनरहरू हुनुहुन्छ, तपाईँ एउटै रुटमा चाहिँ धेरै बस व्यवसाय साथीहरू चाहिँ सञ्चालन गराउनु भएको छ, तपाईँको रुटको डुप्लिकेसन भएको छ, तर चाहिँ कस्तो सेवा चाहिँ तपाईँ मैले अपेक्षा गरे अनुसार भएको छैन भने अब यसरी हुँदैन, यसलाई चाहिँ रिफर्म गर्नु पऱ्यो। अहिले चाहिँ हाम्रो जस्तै स्थितिमा चाहिँ अन्त के अभ्यास भएको छ भन्दाखेरि असल अभ्यासलाई चाहिँ अब हामीले अनुसरण गरौँ होइन, तपाईँको अरू देशहरूमा अरू सहरहरूमा विभिन्न अभ्यास भए फेल भए फेरि अभ्यास भए र अहिले सफल अभ्यासको रूपमा जुन पद्धति अवलम्बन भएको छ त्यो पद्धति यहाँ अवलम्बन गरौँ भनेर
0: त्यो भने के हो
1: अब यसलाई त्यो त्यही त मैले भने तपाईँको अब यो इन्डिभिजुअल व्यक्तिले होइन कि अब एउटा इन्डस्ट्रीको कम्पनीको रूपमा चाहिँ सञ्चालन गरौँ होइन, अब व्यक्तिले गरेर तपाईँको यो सेवा चाहिँ तपाईँले मैले भने जस्तो हुँदैन होइन, त्यो अस्वस्थ प्रतिष्ठा पनि हुन्छ भने राज्यले अर्थात् एउटा निकायले चाहिँ एउटा लेभल अफ सर्भिस एउटा पर्फर्मेन्स इन्डिकेटर डिफाइन गर्ने त्यसलाई नियमन गर्ने र कम्पनीले कम्पनीको रूपमा चाहिँ त्यसलाई सञ्चालन गर्ने भन्ने हिसाबमा जानुपर्छ भन्ने गुरु योजनाको एउटा मार्गदर्शन छ होइन। त्यो भयो भने के हुन्छ भने तपाईँले चाहिँ तपाईँले तोकेका इन्डिकेटर पर्फर्मेन्स इन्डिकेटरमा त्यो कम्पनी फोकस हुन्छ क्या। अब त्यो फेरि ट्रान्सपोर्टको चाहिँ सर्भिसमा इन्भल्भ हुने तपाईँको डेभलपरहरू अर्थात् भन्नुहोस् अर्थात् तपाईँको ती कम्पनीहरू उहाँहरूको यो यो यो सेवा हो क्या, भाषामा सेवा हो, यो चाहिँ प्रोफिटेबल नहुनसक्छ भने तिनीहरूलाई कसरी सपोर्ट गर्ने भन्ने कुरो त छुट्टै पाटो भयो होइन। त्यसले अब इम्प्लिमेन्टेसन क्रममा हामी फिजिबिलिटी स्टडी गर्छौँ, त्यो फिजिबिलिटी स्टडी क्रममा छलफल गर्छौँ, त्यसलाई कसरी कुन मोरालिटीमा जाने होइन, कति पर्सेन्टले कति प्रतिशत चाहिँ तपाईँको चाहिँ सपोर्ट गर्ने होइन। र पब्लिक ट्रान्सपोर्ट भनेपछि तपाईँले एउटा जहाँ चाहिँ ट्राफिकको डिमान्ड एकदमै न्यून छ त्यहाँ पनि पब्लिकले चाहिँ सुविधा पाउनुपर्ने हुन्छ होइन। कहीँ चाहिँ ट्राफिकको डिमान्ड असाध्यै हाई छ त्यहाँ चाहिँ तपाईँको चाहिँ बढी चाहिँ लालायत हुनुहुन्छ व्यवसायीहरू होइन, जहाँ चाहिँ कम छ त्यहाँ लालायत हुनुहुन्न। तर राज्यले हेर्दाखेरि सबैलाई चाहिँ अघि मैले भने नि हाम्रो यातायात नीतिले पहुँच पनि दिनुपर्छ भनेको छ भने यी सबै कुरा हेरेर राज्यले चाहिँ तपाईँको एउटा इन्डिकेटर पर्फर्मेन्स इन्डिकेटर तोकिदिने, त्योभित्र बसेर चाहिँ एज अ कम्पनीको रूपमा चाहिँ यातायात सेवा प्रदान गर्ने भन्ने हिसाबमा चाहिँ यसले चाहिँ कल्पना गरेको छ कि।
0: हजुर, अब अलिकति विषय फेरौँ। जस्तो अब हाम्रो पूर्वाधार निर्माणका जुन विषय छन् अथवा पूर्वाधार विकासका जुन विषय छन् त्यो चाहिँ समयमै निर्माण सम्पन्न नहुने, हामी त्यो रोगबाट ग्रसित छौँ, त्यसका विभिन्न कारणहरू छन्। आर्थिक कारण पनि छ, हाम्रो क्षमताको कारण पनि छ, राजनीतिक कारण पनि छ, स्थानीयहरूकै कारणहरू पनि छ, मुआब्जा लगायतका स्थानीय मुद्दाहरू पनि थुप्रै हुने गर्छन् जसले गर्दा पूर्वाधारका विकासका आयोजनाहरू समयमा सम्पन्न भइरहेका छैनन्। अब यसलाई चाहिँ सहजता प्रदान गर्ने सन्दर्भमा पछिल्लो सरकार आइसकेपछि यसका विभिन्न प्रयासहरू भए पनि रहेका छन्, त्यसले कस्तो खालको चाहिँ नतिजाहरू, प्रारम्भिक नतिजाहरू दिँदैछ अथवा हाम्रा आगामी बाटोहरू कस्तो हुनेछन् यो सन्दर्भमा, यी विषयका समस्या कसरी समाधान गर्दै हुनुहुन्छ यहाँहरू?
1: तपाईँले ठिकै कुरा भन्नुभयो, तपाईँले यो समस्या हामी कहाँ छ नभएको होइन। जस्तै यही पक्षलाई म यो गुरुजीले कसरी हेरिया छ भन्दाखेरि तपाईँको यो इन्भाइरोमेन्टल सोसियल विषयवस्तु असाध्यै महत्त्वपूर्ण विषय हो क्या। तपाईँले चाहिँ सरकारवाला स्टेक होल्डरको सरकारलाई सम्बोधन गर्नु भएन भने तपाईँले भनेको समस्या आउँछ हो। एउटा तपाईँ आर्थिक पक्ष एउटा छुट्टै त्यो छुट्टै पाटो भयो होइन, त्यसमा विभिन्न मोडालिटीहरू हुनसक्छन् है, कसरी त्यो आर्थिक स्रोत जुटाउने होइन, कसरी यो सस्टेनेबल बनाउने, त्यसको छुट्टै बाटो हुनसक्छ। तर तपाईँको पूर्व तयारी, त्यही भएर यो मास्टर प्लान भनेको पूर्व तयारीको एउटा पाटो भयो
0: हगि। यसले
1: चाहिँ सुझाएका इन्फ्रास्ट्रक्चरमा इम्प्लिमेन्टेसनमा जानुभन्दा अगाडि अब हामी यसको चाहिँ प्री फिजिबिलिटी स्टडी र डिटेल डिजाइन गर्छौँ। त्यो डिटेल डिजाइन र प्रिफिजिबिलिटीको पाटोमा एउटा फेरि पनि इन्भाइरोमेन्टल एसेसमेन्ट अहिले हाम्रो विद्युत कार्यालयले व्यवस्था गराएको छ। त्यो मात्रै नभएर यो हेरिटेज इम्प्याक्ट एसेसमेन्ट काठमाडौँ उपत्यका त सांस्कृतिक र पुरातात्विक महत्त्वको ठाउँ पनि भएको हुनाले हेरिटेज इम्प्याक्ट एसेसमेन्ट पनि गर्छौँ र त्यो एसेसमेन्टले दिएको सुझावलाई सम्बोधन हुने गरेर अगाडि जानु भएको हुनाले अब फेरि तिनै समस्या ले गर्दा चाहिँ इन्फ्रास्ट्रक्चर चाहिँ तपाईँको चाहिँ योजना चाहिँ लम्बिनी भन्ने अवस्था चाहिँ न होला। फेरि पनि के अर्को पक्ष के हो भने हामी कहाँमा भएको समस्या कम्प्लायन्सको समस्या पनि थियो होइन। अहिले पछिल्लो समयमा गभर्नेन्सको पाटोमा अहिलेको विद्यमान सरकारले असाध्यै चाहिँ प्रयास गरेको छ, तपाईँले थाहा पाउनु भएको छ, र धेरै सकारात्मक चाहिँ बाटोमा अगाडि बढेको हिसाबले अब गभर्नेन्सलाई अर्थात् कम्प्लायन्सलाई माथि समस्या आउँदैन भन्ने हिसाबमा हामीले त्यसरी सकारात्मक हिसाब लिनुपर्ने हुन्छ र समस्याको पहिचान गर्ने, समस्याको पहिचानलाई चाहिँ त्यो योजनाको दस्तावेजमा चाहिँ समाहित गर्ने, कन्ट्राक्ट डकुमेन्ट समाहित गर्ने र अगाडि जाने, त्यसपछि तपाईँको स्पष्ट खाका भइसकेपछि त त्यसको कारण गर्ने खाका पनि पक्कै पनि राम्रो हुन्छ। त्यही भएर तपाईँले एउटा चाहिँ अहिलेको गुरुजनाले एउटा यो इन्टिटीहरू इम्प्लिमेन्टिङ इन्टिटीहरूको क्यापेसिटी इन्हान्सले गर्ने होइन, क्षमता विकास गर्ने, विद्यमान भएका कानुनी ल्याप्सेसलाई

0: सहुलियतपूर्ण ऋणको सन्दर्भ पनि त्यति सहज छैन, त्यति यद्यपि हामीले त्यो हाम्रो नेपालले त्यो अहिलेसम्म त्यो पाइरहेको छ। त्यसको अवस्था कस्तो छ, खास गरी हार्डवेयर पार्टमा चाहिँ विकास सहायताको अवस्था कस्तो छ र त्यसको परिचालनको अवस्था कस्तो छ?
1: अब समग्रमा तपाईँको अब विकास सहायताको पक्षमा तपाईँले अब पछिल्लो समयमा हाम्रो खर्चको प्रतिशत चाहिँ हामीले अपेक्षा गरे अनुसार हुनसकेका छैन होइन, तथापि पनि तपाईँको डेभलपमेन्ट पार्टनरहरू उत्साहित नै हुनुहुन्छ होइन, विशेष गरी यो काठमाडौँ उपत्यकाको ट्रान्सपोर्ट सिस्टम रिफर्म गर्ने र यससँग एसोसिएटेड प्रोजेक्टहरू प्रोग्रामहरू कार्यान्वयन गर्ने सम्बन्धमा हामीसँग भएको फर्मल इन्फर्मल इन्ट्रेक्सन हेर्दाखेरि उहाँहरू इच्छुक नै हुनुहुन्छ, किनभने यो एकदमै आवश्यक क्षेत्र पनि हो र एकदम भिजिबल क्षेत्र पनि हो। यसले चाहिँ तपाईँको अहिले मैले भन्छु क्या, तपाईँ काठमाडौँ उपत्यका चाहिँ देशको राजधानी मात्रै नभएर राष्ट्रिय इकोनोमीमा असाध्यै ठुलो हिस्सा यसले चाहिँ योगदान गर्छ र जिडिपीको 33%भन्दा बढी चाहिँ हिस्सा यसले लिएको सन्दर्भमा डेभलपमेन्ट पार्टनरहरूले पनि यो क्षेत्रमा खास गरी ट्रान्सपोर्ट सेक्टरमा चाहिँ लगानी गर्न इच्छुक नै हुनुहुन्छ भन्ने जस्तो म विश्वास छु यसमा, किनभने यो यो यो यो स्ट्राटेजिक हिसाबले पनि महत्त्वपूर्ण छ र पब्लिकले तत्काल तपाईँको चाहिँ सेवा महसुस गर्नुभएको हुनाले यो क्षेत्रमा चाहिँ डेभलपमेन्ट पार्टनरहरू चाहिँ आकर्षित हुनुहुन्छ जस्तो लाग्छ मलाई।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। सरकारले काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरु योजना तयार पारेको छ। 25 वर्षीय उपत्यका सहरी यातायात गुरु योजनाको मस्यौदा हिजो सार्वजनिक गरिएको हो, जसमा भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव गरिएको छ। अहिलेको हिसाबमा 6 खर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ। यसै विषयमा आजको अन्तरसंवादमा केन्द्रित थियौँ। पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकाल हामीसँग कुराकानीमा हुनुहुन्थ्यो। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले पारित। सांसदहरूद्वारा ग्यास अभाव, कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण। नेपाली कङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने, परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरुयोजना सार्वजनिक। र इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट

0: www.ntc.net.np हेर न।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजो बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको ध्यानाकर्षण प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद कमला पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह गरिमा, सोमनाथ पोर्तेल र पदमबहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रस्तावमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारीका सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो। मन्त्री गुरुङले विपद तथा मनसुन पूर्व तयारी प्रतिकारी कार्ययोजना 2083 तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने मनसुनजन्य गतिविधिका आधारमा मन्त्रालयले केन्द्रदेखि जिल्लासम्म आवश्यक पूर्व तयारी र सतर्कता अपनाउँदै आएको जानकारी दिनुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 पेश गर्नुभयो। विधेयक पेश गर्दै मन्त्री चौधरीले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पदार्थको व्यापार प्रवर्धन गर्न र पशु संक्रामक रोग नियन्त्रण गर्न कानून आवश्यक भएकाले विधेयक पेश गरेको स्पष्ट पार्नुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो।
3: सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको छ। देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान हामीले चरणबद्ध रूपमा गरिरहेको छौँ। युवावर्गहरूलाई चाहिँ अब हामीले खेलकुदहरूमा केन्द्रित भएर त्यसमा चाहिँ अलिक सुविधाहरू बढाउने, युवाहरूलाई अरू टेक्नोलोजीहरूमा चाहिँ अलिकति हामीले चाहिँ यसमा डाइभर्ट गर्नलाई हाम्रो खेलकुद मन्त्रालयले पनि त्यही अनुसार बजेट पनि छुटाउनु भएको छ होइन। अनि यसमा चाहिँ हाम्रो काम भइरहेको छ। तिनटै तहको सरकार मिलेर चाहिँ हामीले यसमा काम गरिरहेछौँ। समन्वय पनि त्यही अनुसारमा, सहकार्य पनि त्यही अनुसारमा भएको छ।
2: गृहमन्त्री सुदन गुरुङ यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। मन्त्री वादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमन सम्बन्धी व्यवहारिक कठिनाईलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लू बस सञ्चालनमा ल्याएको बताउनुभयो। मन्त्री वादीले सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारी साधनमा सीसीटीभी जडान तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको पनि बताउनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तु, ग्यास अभाव तथा कालोबजारी नियन्त्रण, स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले स्वास्थ्य बिमा जनताको जीवनसँग जोडिएको विषय भएकाले तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले विभिन्न जिल्लामा बँदेल आतंकले किसानको मकै बाली सखा पारेको भन्दै वर्षभरि किसानले पसिना बगाएर लगाएको बाली एकै रातमा नष्ट हुने अवस्था आएकाले यसको क्षतिपूर्ति तथा रोकथाम र नियन्त्रणमा पहल गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज अपरान्ह 1:15 बस्नेछ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले हिजो सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र निरपधोज निरौलाको संयुक्त इजलासले गत वैशाख 4 गते विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै पूर्व सभापति देउवा पक्षको रिट खारेज गरेको थियो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात भदौ 1 गतेदेखि गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौं नेपालीले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता असहजतालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले अनलाइन सेवा सञ्चालनपछि कतिपय स्थानीय सरकारबाट जारी हुने गरेका कागजातका ढाँचा भाषा र विषयमा एकरूपता नहुँदा सेवाग्राहीले भोग्नु परेका शास्तिको समस्या समाधान हुने बताउनुभयो। पत्रकार सम्मेलनमा कागजात प्रमाणीकरण गर्न अनलाइन मार्फत नै व्यक्तिगत विवरण तथा कागजात राखेर शुल्क बुझाई सेवाग्राही आफैले सहज हुने समय छनौट गरी प्रमाणित कागजात लिन सक्ने जानकारी दिएको छ। हरेक वर्ष 1,00,000 बढी नेपाली विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने र वार्षिक करिब 4,00,000 नेपालीहरूले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेको मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री गीत सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राजधानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आम सञ्चार विधेयकको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानून ल्याउने गरी उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी अघि बढाएको छ। सार्वजनिक गरिएको अवधारणा पत्रमा संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्दै सूचना प्रविधिको तीव्र विकास, डिजिटल तथा अनलाइन सञ्चार माध्यमको विस्तार र प्रसारण क्षेत्रको विविधीकरणलाई सम्बोधन गर्न नयाँ एकीकृत कानून आवश्यक भएको उल्लेख गरिएको छ। यस्तै सूचना तथा सञ्चार प्रविधि नीति तथा राष्ट्रिय आम सञ्चार नीति 2073 कार्यान्वयनका क्रममा देखिएका आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ कानून आवश्यक रहेको मन्त्रालयले जनाएको छ। विधेयक तर्जुमाका क्रममा सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा सरकारवाला संस्था र व्यक्तिसँग आवश्यक राय, सुझाव र परामर्श लिइने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासा सुनवाई प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। हेलो सरकारमा विभिन्न बहु च्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र इमेल लगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तर उन्नतिको प्रस्ताव गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यस वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले विपन्न नागरिकका लागि अस्पतालहरूले छुट्याइएको सैया खाली छैन भनेर फर्काउने गरेको र निशुल्क प्रदान गरिने 98 प्रकारका औषधि सहज रूपमा वितरण नभएको भन्दै त्यस्ता अस्पताल र फार्मेसीहरूलाई तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले मानव अङ्ग प्रत्यारोपणमा समस्या हुने गरेको, दुर्गमका अस्पतालहरूमा विशेषज्ञ डाक्टर नभएका कारण नागरिकले उपचार नपाई अकालमा ज्यान गुमाउनु परेको र स्वास्थ्य समस्याकै कारण दिन प्रतिदिन मानसिक समस्या थपिएको भन्दै सातै प्रदेशमा मानसिक अस्पताल स्थापना गर्न पनि सरकारलाई सुझाव दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखित फारमको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफै भर्न सक्ने गरी सरलीकरण गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। गठित समितिले फारम सरलीकरण सम्बन्धी प्रतिवेदन 15 दिनभित्र मन्त्रालयमा पेश गर्नेछ। मन्त्रालयका अनुसार भूमि प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने बाध्यता अन्त्य गर्दै स्वयं आफैले लिखित फारम भर्न सक्ने उद्देश्यले समिति गठन गरिएको हो। समितिबाट उक्त प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फारमहरू कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो। निर्वाचन आयोगको यही साउन 15 गतेको बैठकले मतदाता नामावली अध्यावधि गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरी दिगो रोजगारी प्रणाली निर्माणका सम्बन्धबारे छलफल गरेको छ। श्रम मन्त्री रामजी यादव र पूर्वाधार मन्त्री सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग हिजो छलफल भएको छ। छलफलबाट निर्माण क्षेत्रको वास्तविक मागमा आधारित जनशक्तिलाई सिपमूलक तालिम सञ्चालन गर्ने, तालिम प्राप्त जनशक्तिलाई रोजगारीका अवसरसँग आबद्ध गर्ने तथा रोजगारी सिर्जनाका लागि दुवै मन्त्रालय र निर्माण व्यवसायी महासङ्घबीच निरन्तर संवाद, समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगञ्ज र चाबहिल गौशाला भूमिगत मार्ग, चाबहिल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, सादो बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ, थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार कोरिडोरको स्तर उन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार योजनालाई समावेश गरिएको छ। पूर्वाधार विकास मन्त्रालयको संयोजकत्वमा तयार गरिएको गुरु योजनाले उपत्यकाका मुख्य जाम हुने क्षेत्रमा अन्डरपास, भूमिगत सुरुङ, आकाशे सडक र ठूला बसको एकीकृत सञ्चालन मार्फत ट्राफिक समस्याको दीर्घकालीन समाधान गर्ने लक्ष्य राखिएको छ। हिजो ललितपुरमा आयोजित गुरु योजना सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ थापाले गुरु योजना कार्यान्वयनमा आएपछि उपत्यकामा अहिले देखिएको यातायात, ट्राफिक र सडक सम्बन्धी समस्या समाधान हुने उल्लेख गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका विज्ञ टोलीका प्रमुख हिदेओ सुजीले रिङरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, रिङरोड बाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरु योजनाको लक्ष्य रहेको बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिकाका नगर प्रमुख रवि केसीसहित 11 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 सहकारी संस्था छनौट कार्यविधि विपरीत योग्यता नै नपुगेको 8 बिस्कोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणका लागि अनुदान रकम उपलब्ध गराएको तथा उक्त संस्थाका लागि 8 बिस्कोट नगरपालिकाबाट गाडी खरिद गरी गराई भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख केसीसहित 11 जना विरुद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। आयोगले नगर प्रमुख केसी विरुद्ध 80,23,000, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, सोही कार्यालयका पशु स्वास्थ्य अधिकृत तथा तत्कालीन निमित्त कार्यालय प्रमुख ज्ञानु कुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत एम बहादुर पुन, कृषि अधिकृत मीन बहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह विरुद्ध जनै 91,17,000 रुपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। बैतडीका 84 वटा कार्यालय मध्ये 65 वटामा वडा सचिवको दरबन्दी रिक्त रहेको छ। वडा सचिवको अभावमा स्थानीय तहहरूले प्राविधिक, स्वास्थ्यकर्मी, कम्प्युटर अपरेटर तथा करारका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिँदै सेवा सञ्चालन गरिरहेका छन्। यसले सेवा प्रवाहदेखि स्थानीय सरकार सञ्चालनमा असर परेको जनप्रतिनिधिहरूको भनाइ छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
4: 9 वटा कार्यालय रहेको सिगास गाउँपालिकामा एउटै वडामा पनि सचिवको दरबन्दी परिपूर्ति भएको छैन। वडा सचिव नहुँदा प्राविधिक र स्वास्थ्यतर्फका कर्मचारीलाई अतिरिक्त जिम्मेवारी दिएर वडा सचिवको काम गराउनु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराले बताउनुभयो।
5: जिम्मेवारी त हामीले करारकोलाई दिएका छौँ, पहिलेदेखि करारले नै चलाइरहेछन्। कर्मचारी खराब भएर गइहाल्छन्, विकट छ, अन्तबाट सरह भएर मागेर आउँदैनन्। कर्मचारी अभावै छ, भगाहरू पनि 5-6 वर्ष यतै भइसक्यो भनेर अब स्वाभाविक रूपमा सरह मागेर अन्त गए।
4: यस्तै 10 वटा कार्यालय रहेको पुर्चौनी नगरपालिकामा पनि एउटा वडा कार्यालयमा मात्रै वडा सचिवको दरबन्दी परिपूर्ति भएको छ। बाँकी 9 वटा वडामा सचिवको दरबन्दी परिपूर्ति हुन सकेको छैन। प्रशासन सेवा बाहेकका प्राविधिक कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिँदा दैनिक कामकाज मात्रै धान्ने अवस्था रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण धानुकले बताउनुभयो।
6: प्रशासन तर्फको कामकाज प्राविधिकले त्यति ज्ञान हुँदैन, काम चलाउनलाई जिम्मेवारी दिए देखियो पालिकाको अवस्थामा। स्थायीहरू चाहिँ भएको पनि 3-4 वडामा थिए, पनि सर्वा भएर गइसके अलि समस्या नै आउँछ।
4: जिल्लाका 10 स्थानीय तह अन्तर्गत रहेका 84 वटा कार्यालय मध्ये हाल 22 वडामा मात्रै स्थायी वडा सचिव कार्यरत छन्। बाँकी 65 वडामा करारका कर्मचारी, प्राविधिक, स्वास्थ्यकर्मी तथा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिइएको छ। यसले कर्मचारीमाथि दोहोरो कार्यभार बढ्नुका साथै सेवा प्रवाहमा समेत समस्या सिर्जना भएको डिलासिनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले गुनासो गर्नुभयो।
7: निकै धेरै शास्ति गर्नु परेको छ, न नीति कार्यक्रम कार्यान्वयन गर्न मिल्छ, न माथिको केन्द्रीय सर्कुलरहरू अथवा प्रदेशको नीति योजना कार्यक्रम अनुसार कामहरू कार्यान्वयन गरिन्छन्। एकदमै धेरै असुविधा भएको छ, यसले सरकार सञ्चालनमा पनि असुविधा भयो, जनताले पाउने सेवाबाट पनि वञ्चित भएको अवस्था भयो।
4: स्थानीय तहहरूले लामो समयदेखि रिक्त वडा सचिवको दरबन्दी यथाशीघ्र परिपूर्ति गर्न सरकारसँग माग गर्दै आएका छन्। आवश्यक जनशक्ति अभावका कारण नागरिकले समयमै सेवा पाउन कठिनाई भोगिरहेका छन् भने स्थानीय सरकारको दैनिक प्रशासनिक काम समेत प्रभावित बनेको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
2: कैलालीमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्तिका लागि सरकारी निकायले सक्रियता बढाएका छन्। जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम लगायतका सरकारवाला निकायले एलपी ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमन गर्ने, दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने लगायतका काममा तदारुकता देखाएका छन्। धनगढीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
8: पछिल्लो समय बजारमा सहज रूपमा ग्यास नपाएको जनगुनासो बढेपछि सरकारी टोलीले बजार अनुगमन थालेको छ भने आयल निगम धनगढीले एलपी ग्यासको आपूर्ति बढाएको छ। पछिल्ला दिनमा दैनिक रूपमा ग्यास बिक्री वितरणको विवरण लिने र दिने गरिएको छ। बजारमा ग्यासको अभाव हुन नदिन र ग्यास लुकाउने प्रवृत्तिलाई निरुत्साहित पार्न संयुक्त रूपमा बजार अनुगमन भइरहेको छ। ग्यासको अभाव नहोस् भन्नेतर्फ सचेत रहेको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,
9: हल्लाले गर्दाखेरि यो ग्यास लुकाउने काम र कालो बजारी गर्ने, स्टक गर्ने त्यो सम्भावना नहोस् भन्ने हिसाबमा हामी एकदमै सचेत छौँ। यहाँ ग्यासको डिलरहरूले कति बिक्री वितरण गर्नुभयो, कति खपत भयो र कहाँ कस्तो अवस्था छ भन्ने विषयमा डेली रिपोर्ट चाहिँ हाम्रो आयल निगम मार्फत हामीले लिने चाहिँ गरिरहेका छौँ। ग्यास सहज आपूर्तिको लागि हामीले संयुक्त रूपमा आयल निगम, वाणिज्य, स्थानीय निकाय, जिल्ला प्रशासन, दुवानी सङ्घ प्रतिनिधिको बिचमा अनुगमन गर्ने कामहरू चाहिँ भइरहेछ।
8: उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आइरहँदा नेपाल आयल निगम प्रादेशिक कार्यालय धनगढीले भने बजारमा एलपी ग्यासको आपूर्ति बढाएको जनाएको छ। यसभन्दा पहिले दैनिक 50 मेट्रिक टन आपूर्ति हुने गरेको एलपी ग्यास अहिले दैनिक 70-80 मेट्रिक टन आपूर्ति भइरहेको छ। यति बेला बजारमा ग्यासका लागि लाइनमा बस्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ नेपाल आयल निगम धनगढीका प्रमुख मनोहर डीसी।
10: हाम्रो दैनिक पहिला 2 गाडी इम्पोर्ट हुन्थ्यो भने अहिले 4 गाडी डबलै इम्पोर्ट भइरहेको, अहिले 70-80 मेट्रिक टन आएका छ। हामीसँग 1-2 घन्टाको ग्यापमा ग्यास पुगिराख्ने जाने बित्तिकै पाइने अवस्था पनि छ। पूर्व जस्तो लाइन लाग्नु पर्ने रोडमा आउनु पर्ने अवस्था अझै आएको छैन।
8: मासिक रूपमा 1,00,000 ग्यास सिलिन्डर बिक्री वितरण हुने गरेको यहाँ साउन 18 गतेसम्म 94,000 सिलिन्डर बजार पठाएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
2: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाब दिँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्था धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिट्टै युद्ध अन्त्य हुने बताउनु भयो। अमेरिका इरान र ओमान हर्मुज जलमार्ग सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सहमति भएमा मध्यपूर्वको अत्यन्तै संवेदनशील क्षेत्रको तनाव कम हुने र विश्व ऊर्जा आपूर्तिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। म्यानमारका सैनिक नेता मिन आङ ह्याङ औपचारिक भ्रमणका क्रममा थाइल्यान्ड पुग्नु भएको छ। सन् 2021 प्रजातन्त्रवादी नेत्री आङ सान सू चीको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि उहाँको यो पहिलो थाइल्यान्ड भ्रमण हो। सेनाले गरेको सो सत्ता विद्रोहले म्यानमारमा गृहयुद्ध सुरु भई हजारौं मानिसले ज्यान गुमाइसकेका छन्। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: राष्ट्रिय योजना आयोगले चालू 16 योजनाको कार्यान्वयनको अवस्थाबारे बिहिबार निजी क्षेत्रका प्रतिनिधि तथा सरकारवालाहरूसँग अन्तर्क्रिया गरेको छ। सिंहदरबारमा भएको अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले योजनाले लिएका लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो। अन्तर्क्रियामा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकहरूमा अहिले उच्च मात्रामा लगानी योग्य रकम रहेकोले यसलाई ठूला पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उपयुक्त अवसरको रूपमा लिनुपर्ने बताउनुभयो। अन्तर्क्रियामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष सूर्य कृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ लगायतले अर्थतन्त्रको सुधारका लागि निर्यातजन्य वस्तुको विविधीकरण गर्न, निजी क्षेत्रको नियन्त्रण भन्दा नियमन र सहजीकरणमा जोड दिन तथा सुरक्षाको प्रत्याभूति दिन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 लागि सरकारी कर्मचारी को समायोजित तलबमान सार्वजनिक गरेको छ। मन्त्री परिषदको यही साउन 6 गतेको बैठकले स्वीकृत गरेको नयाँ ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सहितको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो। सरकारले गत जेठ 15 गते चालू आर्थिक वर्षको बजेट मार्फत 10% तलबमान वृद्धि गर्ने र 10% नै प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो। नयाँ तलबमान यही साउन 1 गतेदेखि लागू हुनेछ। नेपाल राष्ट्र बैंकले खुल्ला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधि मैत्री बनाउन खुल्ला बजार कारोबार सम्बन्धी कार्यविधि 2078 नवौं संशोधन 2083 लागू गरेको छ। संशोधित कार्यविधिले खुल्ला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापन सम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको राष्ट्र बैंकले जनाएको छ। संशोधित कार्यविधिले रिपो, रिभर्स रिपो, सोझै खरिद, सोझै बिक्री तथा दीर्घकालीन निक्षेप संकलन लगायतका अधिकांश उपकरणमा न्यूनतम बोल रकम 10 करोड रुपियाँ कायम गरेको छ। समान ब्याज दर वा समान मूल्यमा प्राप्त बोल कबोलबाट स्वीकृत रकम भन्दा बढी माग भएमा समानुपातिक रूपमा प्रो राटा आधारमा रकम बाँडफाँड गर्ने व्यवस्था पनि संशोधित कार्यविधिमा गरिएको छ। नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति सुरु गरेको छ। पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत विद्युत वितरण प्रणाली तयार भई परीक्षण सुरु गरेको हो। भूमिगत केबुल प्रणालीमा विद्युत चार्ज गर्ने काम भइसकेको र करिब 300 सेवाग्राहीका घरमा भूमिगत लाइन मार्फत विद्युत जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ।
2: केशव ढुङ्गाना, अब खेल समाचार।
13: नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् 2026 तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ। सार्वजनिक कार्यतालिका अनुसार नेपालले 21 देखि 29 अगस्तसम्म अस्ट्रेलियामा हुने टप एन्ड टी20 प्रतियोगितामा बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग खेल्नेछ। यी दुई बीचको खेल 22 अगस्तमा हुनेछ। त्यस्तै सेप्टेम्बर 6 नेपालले न्यूजील्याण्ड ए टोली विरुद्ध 50 ओभरको श्रृङ्खला खेल्नेछ भने डिसेम्बरमा भारत ए टोलीसँग द्विपक्षीय श्रृङ्खलामा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। बङ्गलादेश न्यूजील्याण्ड र भारत जस्ता तीन टेस्ट राष्ट्रका टोलीसँग हुने यी खेलले नेपाली टोलीलाई उच्च स्तरीय अन्तर्राष्ट्रिय अनुभव दिलाउनका साथै आगामी प्रमुख प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको निलम्बनको प्रभाव नेपाली फुटबलमा झन गहिरिँदै गएको छ। सोही निलम्बनका कारण नेपालले अब एएफसी यु20 एसियन कप छनौट प्रतियोगिता पनि गुमाउने भएको छ। एसियाली फुटबल महासङ्घ एएफसीले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकामा नेपालको नाम हटाइएपछि यु20 राष्ट्रिय टोलीको छनौट यात्रा औपचारिक रूपमा अन्त्य भएको हो। एएफसीले यसअघि नै एन्फालाई पत्रचार गर्दै अगस्त 1 भित्र फिफाको निलम्बन फुकुवा भए मात्र नेपालले प्रतियोगिता खेल्न पाउने स्पष्ट पारेको थियो। तर तोकिएको समयभित्र निलम्बन हट्न नसकेपछि नेपाललाई छनौट प्रतियोगिताबाट बाहिर राखेको हो। यसअघि सार्वजनिक ड्र अनुसार नेपाल डेभलपमेन्ट फेज अन्तर्गत समूह आईमा थियो। उक्त समूहमा आयोजक मङ्गोलिया, ग्वाम र नर्दर्न मारियान आइल्यान्ड्स रहेका थिए। नेपालले अगस्त 31 ग्वाम विरुद्ध पहिलो खेल खेल्ने तालिका थियो, तर एफसीको नयाँ तालिकामा नेपालको नाम समावेश गरिएको छैन। फिफाको निलम्बनका कारण नेपालले गुमाएको यो लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि नै नेपालले एएफसी महिला च्याम्पियनसिप लिग र एएफसी यु17 महिला एसियन कप छनौट प्रतियोगिताबाट वञ्चित भइसकेको छ। यता नोभेम्बरमा बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता पनि अझै अनिश्चित छ। प्रतियोगिताको ड्र सम्पन्न भइसके पनि नेपालको नाम समावेश गरिएको छैन। सेप्टेम्बर 1 भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाल समूह एमा समावेश हुने सम्भावना रहनेछ। फिफाको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाइरहेको छ भने उमेर समूहका खेलाडीको विकास र प्रतिस्पर्धात्मक अवसर समेत प्रभावित हुने चिन्ता बढेको छ।
2: अझै बम अब मौसम। आज देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:23 भयो भने सूर्यास्त भरे साँझ 6:54 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा ग्यास अभाव, कालो बजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण। नेपाली कंग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकन गर्न सर्वोच्च अदालतको अनुमति। विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण भदौ 1 गतेदेखि अनलाइनबाट हुने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाको ट्राफिक समस्याको समाधान गर्ने दीर्घकालीन गुरी योजना सार्वजनिक। र इरानसँग जारी युद्ध छिटै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अब सुनाउँछौ एम बरालको स्वरमा रहेको यो स्वदेश गान, केशवराज राजभण्डारीको रचना अनि संगीत हो सुशील विश्वकर्माको।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: भर्खरै सुन्दै हुनुहुन्थ्यो योगेश वैद्यको स्वरमा रहेको स्वदेश गान, चुडामणी देवकोटाको रचना अनि सङ्गीत शक्ति वल्लभको। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला स्वदेश गान सुनाउने क्रम अहिलेलाई यति नै। अब भने सुन्नुहुनेछ कार्यक्रम बुझाउन।
1: माटो, मान्छे, मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा।
2: बुझ्ने, बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा कार्यक्रम बुझाउन।
3: नमस्कार, कार्यक्रम बुझाउनमा स्वागत छ, म बालिका मादेन। बर्खाको समयमा पहाडी तथा उच्च पहाडी भेगका घरबस्तीमा पहिरो जाने जोखिम बढी हुन्छ। पोहोर साल मात्रै पहिरोका कारण नेपालमा 76 जनाले ज्यान गुमाए भने 92 जना घाइते भए। हामीले कस्ता सावधानी अपनायौँ भने पहिरोबाट जोगिन सकिएला? यसै विषयमा कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद डाक्टर प्रकाश पोखरेल। डाक्टर पोखरेल जी, यहाँलाई स्वागत छ।
4: नमस्कार।
3: मानिलिऊ मेरो घर पहाडमा छ अनि पहाडको घर चाहिँ अलि बिरालो जमिनमा छ भने मैले आफैले बुझ्नु पर्यो भने यो पहिरोको जोखिममा कसरी छ भनेर थाहा पाउने नि?
4: नेपालको भौगोलिक स्थिति हेऱ्यो भने तराई, पहाड, हिमाल छ र पहाडको बिरालो जमिन पहिरोको लागि जोखिम नै हुन्छ। लगभग 35-40 डिग्रीका बिरालो जमिनहरू चाहिँ अझ बढी जोखिममा हुने गर्छन्। पहिरो जाने धेरै कारणहरू हुन सक्छन्, त्यो मध्ये एउटा चाहिँ त्यो जमिनको अथवा भूगोलको अवस्थिति भयो र भूगोलको अवस्थितिमा चाहिँ जुन चट्टानहरू हुन्छन्, चट्टान मक्केर चाहिँ माटोहरू बनेको हुन्छ, त्यसको प्रकृतिको आधारमा जोखिमको मात्राहरू हुन्छ र त्यसलाई चाहिँ थप अस्थिर बनाउने काम चाहिँ भूकम्प अनि वर्षात लगायत अन्य हाम्रो मानवीय एक्टिभिटिजहरू हुन्छन्, जस्तो कि बाटो, सडक निर्माण, कुलो, यस्तो कुराहरूले थप त्यसलाई चाहिँ अस्थिर बनाउने गर्दछ।
3: पहिरो जानु अघि कस्ता कस्ता सङ्केतहरू देखाउँछ, जसले कस्तो चनाखो अपनाउनु पर्ला त्योबाट बस्नको लागि त्यो निकालिदिनुहोस्।
4: सामान्यतः चिराहरू, जमिनमा चिराहरू देखिने अनि सानसानो ढुङ्गाहरू अथवा माटोहरू झर्ने, त्यसै गरी जमिन फुले जस्तो हुने र कुनै ठाउँमा अलिअलि आवाजहरू, भित्रदेखि आवाजहरू आएको पनि सुनिन सक्छ। त्यसै गरी मूलहरूको धार चाहिँ परिवर्तन हुने, मूल पहिला मूल देखेको ठाउँमा हराउने, अर्को नयाँ ठाउँमा मूलहरू देखिने अनि मूलबाट अथवा जमिन मुनिबाट आएको पानी अलि धमिलो हुने, त्यस्ता कुराहरू चाहिँ पहिरो जाने सङ्केतहरू हुन सक्छन्। त्यो चाहिँ जमिनकै अवस्थामा भयो। त्यसै गरी घरमा, घर अथवा बस्तीमा अथवा अन्य कुनै भौतिक संरचनामा पनि केही चिराहरू देखा परेको छ। पहिला लाग्ने ढोकाहरू चाहिँ, झ्याल ढोकाहरू चाहिँ अब नलाग्ने भएको छन्। त्यस्तो कुराहरूले पनि सङ्केतहरू दिन्छ।
3: जोखिम छ भनेर थाहा पाइसकेपछि सबैभन्दा सुरुमा चाहिँ योबाट रोकथाम गर्नको लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ नि?
4: जोखिम छ भनेर एक हिसाबले सामान्यतः गाउँघरमा अथवा हामी जो बस्छौँ जुन बस्तीमा आफूलाई पनि धेरै कुराहरू अनुभव हुन्छ। प्राविधिक रूपमा डकुमेन्टेसन गर्न चाहिँ प्राधिकरणमा लेखी पठाएर अथवा स्थानीय पालिकामा हुने प्राविधिकहरूलाई ल्याएर अध्ययन पनि गराउन सकिन्छ र अहिलेको अहिले हामीले गरिरहेको प्रक्रिया भनेको कुनै बस्ती यदि जोखिममा छ भनेर स्थानीय निकाय अथवा सम्बन्धित बासिन्दाहरूलाई लायो भने उहाँहरूले चाहिँ प्राधिकरण लगायत अन्य निकायहरूलाई चाहिँ अध्ययनको लागि लेखी पठाउनुहुन्छ र हामीले एउटा प्राविधिक टोली खटाएर त्यसको अध्ययन गर्ने गर्छौँ। अध्ययनले के गर्छ भने त्यो बस्ती वास्तवमै जोखिम हो कि होइन प्राविधिक हिसाबले 3 श्रेणीहरू हुन्छ। पहिलो श्रेणीमा चाहिँ सामान्य जोखिम हो, त्यसलाई चाहिँ सचेत भएर बस्न सकिन्छ भन्ने खालको श्रेणी एकमा त्यस्तो त्यस हिसाबले हामीले वर्गीकरण गरेका हुन्छौँ। त्यस्तै श्रेणी दुईमा चाहिँ जोखिममा चाहिँ छ तर रोकथामका उपायहरू अप्नाएर चाहिँ त्यसको जोखिमको मात्रा घटाएर बस्न सकिन्छ भन्ने हुन्छ। त्यस्तै श्रेणी तिनमा चाहिँ त्यही ठाउँमा बस्ती बसाल्न चाहिँ उच्च जोखिम छ र स्थानान्तरण गर्नुपर्ने भनेर देखिन्छ र त्यो स्थानान्तरण गर्नुपर्ने भनेर प्राविधिक अध्ययनले देखाइसकेपछि त्यसको स्थानान्तरणको प्रक्रिया सुरु हुन्छ।
3: प्राधिकरणले चाहिँ के कस्ता कामहरू गरिरहेको छ नि यो विषयमा?
4: त्यो स्थानीय निकायबाट कुनै बस्ती जोखिममा छ भन्ने लाग्यो भने उहाँहरूले प्राधिकरणमा लेखी पठाउनुहुन्छ र करिब वर्षेनी प्राधिकरणमा यस्तो अनुरोधहरू लगभग 300 बस्तीहरूको चाहिँ अनुरोध आएको हुन्छ। ती बस्तीहरूमा प्राविधिकले भ्याएसम्म आफ्नो जनशक्ति र भएन भने अन्य सरकारी निकाय जस्तै खान तथा पूर्व विभाग र त्यो त्यसबाहेक पनि अरू सहयोगी संस्थाहरू एनजिओ आइएनजिओहरू मार्फत चाहिँ त्यो बस्तीहरूको चाहिँ अध्ययन गराउने गर्छ र यो गत आर्थिक वर्षमा 255 बस्तीहरूको चाहिँ प्रारम्भिक अध्ययन प्राधिकरणले गरिसकेको छ र त्यो बस्तीहरूलाई चाहिँ मैले अघि भने जस्तै श्रेणी 1, 2, 3 वर्गीकरण गरेको छ। उक्त अध्ययनमा लगभग तपाईँको 20 बस्तीहरू चाहिँ पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने, 17 बस्तीहरू चाहिँ आंशिक रूपमा स्थानान्तरण गर्नुपर्ने, त्यसै गरी लगभग 60 बस्तीहरू चाहिँ रोकथामका उपायसहित बस्न सकिने र अन्यमा चाहिँ सामान्य रूपमा सचेत भएर बस्न सकिने भन्ने हाम्रो एउटा अध्ययनले देखाएको छ।
3: बस्ती जोखिममा छ अथवा घर चाहिँ जोखिममा छ भन्ने थाहा भइसकेपछि त्यसको उपाय विकल्पको लागि चाहिँ सर्नुपर्छ भनेर पनि भनिराख्नु हुँदाखेरि चाहिँ अब घर जस्तो कुरा सार्न तत्कालै सार्न गाह्रो पनि पर्ला मानिसलाई होइन, अर्को ठाउँमा बस्नलाई यसको उचित विकल्प चाहिँ कसरी हुन सक्छ, के दिन सकिन्छ?
4: यसको उचित विकल्प तत्काल र दीर्घकालीन रूपमा गर्न सकिन्छ। तत्कालको लागि चाहिँ अस्थायी आवास मार्फत चाहिँ उहाँहरूलाई सुरक्षित ठाउँमा लगेर आवास निर्माण गरी बसाउन सकिन्छ। त्यसको लागि चाहिँ सङ्घ सरकारबाट पनि अनुदान छ अस्थायी आवासको लागि र अन्य अब प्रदेश सरकार र स्थानीय सरकारले पनि त्यसमा थप सहयोग गर्न सक्नुहुनेछ। त्यसै गरी अरू बाह्य सहयोगी संस्थाहरूले पनि सहयोग गर्नुहुन्छ। अर्को अब दीर्घकालीन उसको लागि चाहिँ सम्बन्धित स्थानीय निकायले बस्तीमा जुन सम्बन्धित बस्ती हो त्यहाँ बस्ने बासिन्दाहरूको सहमतिमा विकल्पसहित यो ठाउँ चाहिँ बस्ती सार्न उपयुक्त हुन्छ भनेर उहाँहरूले चाहिँ प्रस्ताव गर्नुभयो भने प्रस्ताव गरेको ठाउँ चाहिँ बस्न योग्य छ कि छैन, त्यहाँ फेरि भविष्यमा कुनै जोखिमहरू हुनसक्छ कि, त्यसको फेरि अध्ययन गरेर उहाँहरूले पठाएको विकल्प मध्येमा कुन उपयुक्त हुन्छ त्यसको चाहिँ एउटा अध्ययन गरेर त्यो उपयुक्त छनौट भएको बस्तीमा चाहिँ बस्ती स्थानान्तरणको प्रक्रिया सुरु हुन्छ अनि त्यसको भौगोलिक अध्ययन चाहिँ प्राधिकरणले गर्छ अथवा अन्य सङ्घ संस्थाको सहयोगमा गर्छ र त्यो भौगोलिक अध्ययनले देखाइसकेपछि त्यो ठाउँमा बस्ती सार्नलाई चाहिँ स्थानीय निकाय अथवा स्थानीय निकाय मार्फत हुँदै आइसकेपछि प्राधिकरणको कार्यकारी समितिबाट उहाँहरूले डिसिजन गरिसकेपछि बस्ती स्थानान्तरणको प्रक्रिया सुरु हुन्छ।
3: नेपालको हकमा सबैभन्दा अलि जोखिमपूर्ण बस्ती चाहिँ कुन कुन क्षेत्रमा छ, त्यो जुन चाहिँ तत्कालै विकल्प सोच्नुपर्ने अवस्थामा रहेका छन्?
4: यसमा चाहिँ विशेष गरी पहाडी जिल्लाहरू जहाँ चाहिँ अलि भिरालो जमिनहरू र नजिकमा ठुल्ठुलो खोलाहरू त्यस्तो ठाउँमा बसेको बस्तीहरू लगायत यो अलिकति भिरालो भूगोल भइसकेपछि पहिलाको बस्तीहरू चाहिँ खेती किसानी गर्नको लागि अलिकति माटो खोज्दै जाँदाखेरि त्यस्तो स्थान भनेको चाहिँ पुरानो पहिरो नै हुनसक्छ। त्यस्तो ठाउँमा पनि धेरै बस्तीहरू बसेको देखिन्छ पहाडको हकमा अनि ती बस्ती त्यस्ता ठाउँहरू चाहिँ जोखिममा छन्।
3: यो जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न अथवा सर्नका लागि प्राधिकरणले कुनै व्यवस्था गर्न सक्छ, त्यसमा जस्तै जग्गाको कुरो रकमको कुराहरू भयो आदि इत्यादि
4: जसलाई सार्नुपर्ने हो त्यो बस्तीको धेरैसँग अन्य सुरक्षित ठाउँमा चाहिँ जग्गा जमिन भएको हुनसक्छ, उहाँहरू चाहिँ त्यो आफ्नै जग्गा जमिनमा सुरक्षित स्थानान्तरण हुनु पर्यो र जसको जग्गा जमिन छैन उहाँहरूको हकमा चाहिँ जुन उपयुक्त ठाउँ देखेको छ त्यो ठाउँमा स्थानान्तरणको लागि जग्गा किन्नको लागि अनुदानको रूपमा 3,00,000 चाहिँ नेपाल सरकारले दिन्छ। त्यसै गरी निजी आवास निर्माण घर निर्माणको लागि चाहिँ जिल्ला हेरिकन 3-5,00,000 अनुदान दिने व्यवस्था छ।
3: अनुदान रकमले घर किन्ने अवस्था घर बनाउन सकिने अवस्था छ कि छैन त पुग्छ त त्यसले?
4: त्यसको एमाउन्ट जुन छ त्यो हेर्दाखेरि सामान्य हिसाबले अलिकति पूर्ण रूपमा घर बनाउन सम्भव नदेखिए पनि स्थानीय सहयोग अन्य सहयोगी संस्थाहरू त्यसै गरी त्यहीँको स्थानीय पालिकाहरूबाट चाहिँ त्यहाँको जुन घर निर्माणको सामग्रीहरूको लागि सहयोग गर्ने हुन्छ, त्यसै गरी अब त्यहाँको वन जङ्गलबाट काठ दाउराहरूको सहयोग होला त्यो हिसाबले चाहिँ त्यो सम्भव देखिन्छ। र अब यो सरकारसँग पनि पूर्ण रूपमा अनुदान दिनलाई अरू त्यो रिसोर्स नभएको अथवा त्यसको अभाव पनि होला र त्यसको व्यवस्थापन पनि गर्नुपर्ने होला, त्यही भएर सायद यो रकम चाहिँ कसरी चुनियो भन्दाखेरि अब यो यति गर्दाखेरि चाहिँ व्यवहारिक हुन्छ भन्ने हिसाबले छलफलबाट निर्कुल गरिएको रकम हुनसक्छ।
3: अहिलेसम्म प्राधिकरणबाट त्यसरी बस्ती सरेर घर बनाउनु हुने कतिजना हुनुहुन्छ होला सङ्ख्यात्मक रूपमा भन्दाखेरि?
4: बस्तीको हिसाबले चाहिँ 2 बस्तीहरूमा चाहिँ यो प्राधिकरण भइसकेपछि पहिला यो नेसनल रिकन्स्ट्रक्सन अथोरिटी भनेर यो थियो त्यसबाट चाहिँ भूकम्प प्रभावित जिल्लाहरूमा भइसकेका छ। प्राधिकरणमा यो बस्ती स्थानान्तरण कार्यविधि बनिसकेपछि भएको चाहिँ 2 बस्तीहरूमा हो र अहिले हाल चाहिँ प्राधिकरणको आफैले अध्ययन गरेको चाहिँ 3 बस्तीहरू छ। स्थानीय पालिकाहरूले पनि आफै अध्ययन 3 पालिकाहरूले आफै अध्ययन गरिरहनु भएको छ र रेड क्रसले हामीलाई 1 बस्तीमा अध्ययनको लागि सहयोग गरिरहेछ भनेको लगभग 10 बस्तीहरू 2 चाहिँ स्थानान्तरणको भएर अनुदान 1 बस्तीले पूर्ण रूपमा अनुदान लिइसक्नु भएको छ, अर्को अनुदानको चरणमा हुनुहुन्छ।
3: कुन बस्ती?
4: एउटा मौवा खोलाको
3: पास्टर?
4: हजुर, त्यसको चाहिँ अनुदान लिएर बस्ती स्थानान्तरण प्रक्रिया भइसकेको छ। त्यस्तै शङ्कर सभामा चाहिँ अनुदान लिने चरणमा हुनुहुन्छ। अरू चाहिँ अर्घाँचीको सन्धिखरको नगरपालिका, त्यसै गरी आलितालको दुईटा, डडेलधुराको आलिताल नगरपालिका, त्यहाँको दुईटा बस्तीहरू चाहिँ प्राधिकरणले आफै अध्ययन गरेर बस्ती स्थानान्तरण प्रक्रिया ठाउँ छनौट गरेर सुरु गरिसकेको छ। त्यसै गरी आफै अध्ययन गरेर रोसी गाउँपालिका, रसुवाको एउटा गाउँपालिका, त्यसै गरी धादिङको एउटा गाउँपालिकाले चाहिँ आफै अध्ययन गरेर बस्ती स्थानान्तरणको प्रक्रिया सुरु गर्नुभएको छ।
2: कार्यक्रम बुझाउन
3: कार्यक्रम बुझाउनमा यति बेला राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद डाक्टर प्रकाश पोखरेलसँगको कुराकानी सुन्दै हुनुहुन्छ। मानिलिउँ मैले घर बनाउँदैछु कुनै ठाउँमा, त्यसमा चाहिँ के के कुरामा ध्यान दिनुपर्छ होला? माटोदेखि लिएर जमिन लगायतका कुराहरू के के कुरामा ध्यान पुऱ्याउनुपर्छ?
4: यो प्रश्न चाहिँ निकै राम्रो छ। अघिसम्म चाहिँ हामीले विपद अथवा पहिरो गइसकेपछि अथवा पहिरो सुरु नै भइसकेपछि के गर्ने भन्ने विषयमा छलफल गऱ्यौँ। अब चाहिँ पहिरो अथवा आफूले कुनै भौतिक संरचना निर्माण गर्नु अगाडि नै पहिरोको जोखिम छ कि छैन भनेर कसरी थाहा पाउने भनेर हामी यसमा छलफल गर्दैछौँ, र जुन आवश्यक पनि छ, जसले गर्दाखेरि चाहिँ त्यसको जोखिम घटेर त्यो विपद नै नहुने अवस्था हुनसक्छ। यसको लागि चाहिँ अहिले के छ भने हरेक पालिकाहरूले, स्थानीय निकायहरूले यो स्थानीय विपद तथा जलवायु उत्थानशील कार्यढाँचा LDCRF हुन्छ त्यो बनाउनुहुन्छ। धेरैले बनाइसक्नु भएको छ, केहीले बनाउने क्रममा हुनुहुन्छ। अनि त्यसमा चाहिँ त्यो स्थानीय निकायमा जान सक्ने विपदहरूको एउटा सम्भावनाको नक्साङ्कन गरिएको हुन्छ। जस्तो कुनै ठाउँमा पहिरो जान सक्छ भने पहिरोको कुन कुन ठाउँमा कस्तो सम्भावना छ, बाढीको होला होइन, अरू त्यस्तै अरू कुनै विपद छ भने त्यसको चाहिँ नक्साङ्कन गरिएको हुन्छ। र अब तपाईँले कुनै भौतिक संरचना अथवा तपाईँको घर निर्माण गरिदिनुहुन्छ भने पालिकामा गएर त्यो ठाउँ जहाँनिर तपाईँले सोचिरहनु भएको छ बनाउने, त्यो ठाउँ चाहिँ पहिरोको हिसाबले कतिको जोखिममा छ भनेर हेर्न सकिन्छ। बनाइसकेको छैन भने त्यहाँको प्राविधिकको सरसल्लाह लिन सकिन्छ। प्राधिकरणमा पनि कुन ठाउँ कस्तो पहिरोको हिसाबले जोखिममा छ कि छैन भनेर हाम्रो विपद पोर्टल छ, जोखिम सम्बन्धी चाहिँ नक्साङ्कनहरू गरेर राखिएको हुन्छ। तथापि ती नक्साङ्कनहरू चाहिँ प्राधिकरणले गर्ने चाहिँ ठुलो स्केलको, नेसनल राष्ट्रिय स्केलको हुन्छ। त्यसले चाहिँ ठ्याक्कै एउटै ठाउँको ठाउँमा हुनसक्ने, सानो ठाउँमा हुनसक्ने जोखिमलाई निर्धारण नगर्न सक्छ, तर त्यसले चाहिँ त्यो एरिया चाहिँ ओभरअल ठुलो एरिया चाहिँ जोखिमको जोखिम छ कि छैन भनेर चाहिँ त्यस्तो नक्साहरूले पनि भन्ने गर्दछ। पहिरो चाहिँ पानीको बर्सातको हिसाबले भन्नुपर्दाखेरि चाहिँ दुई थरीको पहिरो भन्न सकिन्छ। एउटा चाहिँ सामान्य रूपमा कम वर्षा भइरहने तर लामो समयसम्म भइरहने वर्षाले गहिरो ठुलो पहिरोहरू निम्ताउन सक्छ। चिराहरू देखा परेको छ, आवाजहरू सुनिन्छ, पानीको निकासहरू चेन्ज परिवर्तन भएको छ भने चाहिँ त्यस्तो ठाउँमा वर्षक नजाने र सम्बन्धित स्थानीय निकाय अथवा सुरक्षाको निकायहरूलाई खबर गर्ने। अर्को चाहिँ भारी वर्षाको समयमा अलि सानो खालको सतही पहिरोहरू, त्यस्तो पहिरोहरू जान सक्छ। बर्सातको समयमा पनि वर्षक हिँडुल नगरिकन चाहिँ सुरक्षित ठाउँमा बसेर बर्खाको मात्रा कम भइसकेपछि अथवा त्यो रोकिसकेपछि मात्रै आफ्नो कार्यहरू गर्यो भने त्यसबाट जोगिन सकिन्छ होला।
3: अर्को चाहिँ सुक्खा पहिरो गयो पनि भनिन्छ होइन, त्यसबाट पनि यस्तो हाम्रो त घरै लग्यो भनेर भनिन्छ। सुक्खा पहिरो चाहिँ कसरी आउने हो, बर्खाको बेला मात्रै आउने हो कि जस्तो पनि सोचिँदो रहेछ, यसमा बुझाइदिनुहोस्।
4: तर पहिरो जाने धेरै कारणहरू हुनसक्छ। एउटा भूकम्पले पनि पहिरोहरू ल्याउन सक्छ। एउटा चाहिँ जमिन चाहिँ हामीले देखेका जस्तो स्थिर छैन, यो चलायमान छ। चलायमान हुँदाखेरि यसमा धेरै कुराहरू, खोला नालाहरूले काटिराखेको हुन्छ, त्यसै गरी हामीले बाटो निर्माणहरू गरिरहेको हुन्छौँ, अरू भौतिक संरचनाहरू निर्माण गरिरहेको हुन्छौँ। त्यो भनेको हामीले स्थिर रूपमा बसेको जमिनलाई हामीले पनि चलाएको हुन्छौँ, र प्राकृतिक रूपमा पनि चट्टानहरू मक्किने हुन्छ, कुनै ठाउँबाट चाहिँ पानी पहिले नै छिरिसकेको हुन्छ, र तापक्रमको कमी र घटीले चाहिँ चट्टानहरू फुटेर चिराहरू पर्न सक्छ। त्यस्तो कुराले गर्दाखेरि पानी नपरेको समयमा पनि त्यस्तो सुक्खा पहिरोहरू जाने गर्न सक्छन्। कुनै भूकम्प गइहाल्ने बित्तिकै त्यसैले चाहिँ त्यसको सेकेन्डरी इफेक्ट पनि भन्छौँ, भनेको तत्कालै पहिरोहरू चाहिँ ल्याउन सक्छ। अर्को चाहिँ त्यसले जमिनलाई चाहिँ अलिकति थप अस्थिर बनाएर राखिरहेको हुन्छ, र तत्काल पहिरो नजान सक्छ, भनेको चिराहरू त्यहाँ देखिन सक्छन्। तर समयको क्रममा चाहिँ ती चिराहरू बिस्तारै पुरिएर त्यसमा थप जोखिमको मात्रा घट्दै जान सक्ने स्थिति पनि हुन्छ। त्यो चाहिँ त्यो जमिनको बनावटदेखि, त्यसमा जमिनभित्र भएको चट्टानको प्रकारहरू, ती कुराहरूले निर्धारण गर्छ। अथवा तपाईँले त्यो चिराहरूमा चाहिँ थप पानी नजाने व्यवस्था गर्नुभयो कि भएन, अथवा त्यो चिराहरू टालेर, यदि सतही चिराहरू छ भने त्यो चिराहरू टालेर त्यसमा चाहिँ पानीको पानी तर्काउनु भयो भने त्यसले चाहिँ जोखिम ननिम्ताउन सक्छ। सक्छ। तर अब चिराहरू खुल्लै छ, चिराहरू बढिरहेको छ, पानी पनि छिरिरहेको छ भने चाहिँ त्यसले जोखिमको मात्रा बढाउँछ। जो त्यस्तो स्थानमा हुनुहुन्छ उहाँहरूले आफ्नो हिसाबले हेर्ने भनेको त्यो चिराहरूको जुन चिरा बिचको दूरी हुन्छ त्यो चाहिँ बढिरहेको छ कि घटिरहेको छ कि अथवा केही पनि भएको छ कि छैन। जस्तो बढिरहेको छ भने जोखिमको मात्रा बढ्दै गयो, केही भएको छैन भने त्यतिखेर चिरा देखा पर्यो, तर अब थप चलायमान छैन भन्ने बुझ्नु पर्यो होइन। यस्तो यस्तो कारणले मेरो बस्ती जोखिममा छ भन्ने लाग्छ भने स्थानीय निकायको प्राविधिक नभए प्राधिकरणमा लेखी पठाउनु भयो भने प्राधिकरणले चाहिँ त्यसको जोखिमको मात्रा निर्धारण गरेर त्यसमा के गर्नुपर्ने त्यो अनुसारको प्रतिवेदन र आवश्यक अरू सहयोग गर्छ।
3: हवस् त, कार्यक्रममा सहभागी भइदिनु भएकोमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद डाक्टर प्रकाश पोखरेललाई धेरै धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हाम्रो फेसबुक पेजमा लेख्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ। तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।
0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ मदन कृष्ण श्रेष्ठ, टिका भण्डारी र साथीहरूको सुर, उषा अमात्यको रचना अनि सङ्गीत टिका भण्डारीकै। यसपछि यहाँहरूले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। अगस्त 1-7 हामी विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गर्दछौँ। आज हामी यही सेरोफेरोमा भएको सन्दर्भमा आज हामी स्तनपानका विषयमा कुराकानी गर्नेछौँ। त्यस सँगसँगै यदि समयले साथ दियो भने हामी बाल स्वास्थ्यको विषयलाई पनि उठाउनेछौँ। आज स्तनपान र बाल स्वास्थ्यको विषयमा कुराकानी गर्नका लागि हामी परोपकार प्रसुति गृह आइपुगेका छौँ। आज यस विषयमा संवाद गर्नको लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीज्यू। उहाँ परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: डाक्टर साहब, अब हामी यो स्तनपान सप्ताह मनाइरहेका छौँ। अगस्त 1-7 हामी विश्व स्तनपान सप्ताह भनेर मनाउने गर्छौँ। वास्तवमा यो स्तनपान भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
1: स्तनपान भनेको चाहिँ आमाले आफ्नो शिशुलाई डाइरेक्ट आफ्नो स्तनबाट दुध खुवाउने, अथवा कहिले कहिले त्यो सम्भव नभयो भने आफ्नो स्तनबाट दुध निचोरेर राखेर त्यसबाट कपबाट अथवा चम्चाले खुवाउनेलाई पनि स्तनपान भनिन्छ।
0: यो स्तनपानको महत्त्व चाहिँ के हो त? अब बच्चालाई दुध खुवाउने कुरालाई हामीले स्तनपान भन्यौँ, अब यसको महत्त्व के छ डाक्टर साहब?
1: स्तनपान यो परापूर्व कालदेखि नै चल्दै आएको, शिशुको सर्वोत्तम आहार भनेको नै स्तनपान हो। यो स्तनपान सुरुदेखि नै यसको महत्त्व एकदमै धेरै छ। सर्वोत्तम आहार भनेपछि यसमा शिशुलाई चाहिने शिशुको मानसिक शारीरिक वृद्धि विकासको लागि जति पनि पौष्टिक तत्त्वहरू चाहिन्छ त्यो सबै स्तनपानमा पाइन्छ। अर्को कुरा, स्तनपानको सुरुको अवस्थामा आउने जुन बिगौती दुध भन्छौँ हामी, त्यसलाई चाहिँ हामीले त्यो खुवाउँदाखेरि शिशुले पहिलो खोप पाए बराबर हुन्छ। त्यसमा रोगसँग लड्ने एन्टिबडिजहरू जुन हुन्छ त्यो चाहिँ बिगौती दुधमा हुन्छ, जसले गर्दा शिशुलाई अनेक किसिमको संक्रमणहरूबाट बचाउँछ। त्यस्तै अब त्यसमा चाहिने प्रोटिन, भिटामिन, तेल, फ्याटयुक्त पदार्थहरू, कार्बोहाइड्रेट जति पनि शिशुको लागि जुन मात्रामा चाहिन्छ त्यो स्तनमा हुन्छ। त्यसैले स्तनपानलाई उत्तम सर्वोत्तम आहार भनेर शिशुलाई भनिन्छ।
0: अब यो स्तनपानलाई हाम्रो समाजमा अलिकति लाजको विषय पनि बनाएका छौँ हामीले, होइन? अब जसले गर्दाखेर अलि आमाहरू हिचकिचाउने, लजाउने, होइन, त्यस्तो अवस्था पनि छ। वास्तवमा यो स्तनपान लुकाउनु पर्ने विषय हो र?
1: त्यो होइन, त्यो धारणा नै गलत हो। त्यो हामीले बनाएको लाज भन्ने कुरा, आमा जति बेला पनि शिशुलाई भोकाएको बेलामा स्तनपान गराउन तत्पर हुनुहुन्छ, तर हामीले उहाँहरूलाई खिसी गर्छौँ भन्ने डरले के भन्ला समाजले भन्ने जस्तो हुन्छ। यो लाज मान्नुपर्ने होइन। अझ कोही आमाले स्तनपान गराउन चाहनुहुन्छ भने हामीले त एकदम सहर्छ उहाँलाई स्वीकार, उहाँलाई यस्तो वातावरण बनाइदिनु पर्यो कि जसले गर्दा उहाँ चाहिँ आफ्नो शिशुलाई स्तनपान गर्न प्रोत्साहित हुनुहोस्।
0: यसलाई चाहिँ हामीले सहजीकरण गरेर अझ आमालाई कसरी सजिलो हुन्छ, होइन, कसरी स्तनपान गराउन सकिन्छ त्यसतर्फ ध्यान दिन समाजले चाहिँ
1: भूमिका खेल्नुपर्छ।
0: अब हामीले अगस्त 1-7 हामीले विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गर्छौँ। अब यो स्तनपान सप्ताह मनाउनुको उद्देश्य लक्ष्य के हो नि डाक्टर साहब?
1: हामीले स्तनपानको जुन महत्त्व छ त्यो बारे अलिकति चर्चा गर्नुपर्छ। हुनलाई यो 1-7 मात्र गर्ने होइन, वर्षभरि नै गर्नुपर्ने हो, तर पनि एउटा समयमा चाहिँ नि यसलाई अलि विस्तृत रूपमा हामीले चर्चा गऱ्यौँ भने, समाजलाई यसको महत्त्वबारे बुझायौँ भने, आमाहरूलाई हामीले सहजीकरण गर्नलाई के गर्नुपर्छ भनेर कुरा गऱ्यौँ भने चाहिँ नि स्तनपानको स्तर सङ्ख्या अझ वृद्धि हुन्छ र सबै शिशुहरूले चाहिँ जुन उसको नैसर्गिक अधिकार हो नि आमाको दुध पाउने, त्यसलाई चाहिँ नि सहयोग हुन्छ भनेर 1-7 चाहिँ स्तनपानको सप्ताह मनाएर यसलाई सहजीकरण, स्तनपानको लागि प्रवर्धन गर्न, सहयोग गर्नलाई चाहिँ नि अझ प्रोत्साहन।
0: अब यसको उपलब्धि पनि भएको छ होला नि, हामीले क्रमशः मनाउँदै आएछौँ, यसको उपलब्धिहरू कस्तो देखिएको छ?
1: उपलब्धिमा चाहिँ अब यस्तो धेरै रिसर्चहरू पनि भएको छन् होइन, स्तनपानको महत्त्वबारे, स्तनपान खाएको बच्चामा चाहिँ के फाइदा हुन्छ त, त्यो त्यसबाट आमालाई के फाइदा, यो सबै चाहिँ यो हामीले कुरा गर्दै जाँदा स्तनपान महत्त्वपूर्ण छ तर किन महत्त्वपूर्ण छ भन्ने कुरा पनि यो धेरै स्टडीहरू गरेर, रिसर्चहरू गरेर यसलाई चाहिँ पुष्टि पनि भइसकेको। पहिला भन्दाखेरि विदेशी बाहिरतिरको देशमा चाहिँ नै बोतल दुधको दुध खुवाउँछ भनेर भन्ने थियो भने यसको महत्त्वबारे बुझेर आजकल सबै संसारको सबै देशहरूले अझ विकसित देशहरूले पनि स्तनपानलाई चाहिँ बढी महत्त्व दिँदै आएका छन्। अब हाम्रो देशमा हामी यति स्तनपानको महत्त्वको कुरा गर्छौँ, पहिलादेखि मनाउँदै पनि आएका छौँ, तर पनि स्तनपानको स्तर चाहिँ जुन सङ्ख्या छ नि त्यो चाहिँ यसो हेर्दाखेरि घट्दै गएको जस्तो देखिन्छ।
0: अब जस्तो स्तनपान गराउँदा अलिकति आमाको सुन्दरतामा रास आउँछ भनेर अनावश्यक हल्लाहरू पनि हाम्रो समाजमा फैलियो, जसका कारण यो स्तनपान गराउनेहरूको सङ्ख्या पनि अलिकति घट्यो भन्ने पनि गरिन्छ। अब यो स्तनपान गराउँदा आमालाई हुने फाइदाहरू के के छन्?
1: आमालाई धेरै फाइदा त, शिशुको फाइदा त हामीले कुरा गरौँला, आमाको लागि पनि जस्तो स्तनपान गराइसके जुन पाठेघर शिशु पेटमा हुँदाखेरि सुन्निएको हुन्छ, ठुलो भएको हुन्छ, त्यसलाई आफ्नो ठाउँमा लिएर आउन, पहिलाकै अवस्थामा ल्याउनलाई स्तनपानले सहयोग गर्छ। प्रसवपछि हुने जुन रक्तस्रावहरू छ त्यसलाई घटाउनलाई पनि स्तनपानले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको। त्यति मात्रै नभएर कतिपय आमाहरूलाई चाहिँ नि सुत्केरीको बेलामा मानसिक तनाव हुन्छ, जुन त्यो तनाव घटाउनलाई, मानसिक रोग घटाउनलाई पनि स्तनपानले सहयोग गर्छ। त्यस्तै आमाको स्तनको क्यान्सर, डिम्बाशयको क्यान्सर त्यो पनि घटाउँछ। आमाको जुन सुत्केरीको बेलामा जुन तौल बढ्ने भनेर भन्छ नि, त्यो तौललाई पनि घटाउनलाई स्तनपानले सहयोग गर्छ। त्यसले गर्दाखेरि ब्लड प्रेसर, चिनीको रोगहरू त्यो पनि आमालाई पनि त्यसले चाहिँ घटाउनलाई सहयोग,
0: धेरै फाइदा रहेछ। जस्तो एउटा त सुरुमा पाठेघर सुनिएको हुन्छ, पाठेघरलाई त्यो सुनिएको अवस्थालाई निवारण गर्नका लागि होइन, त्यसको लागि पनि स्तनपानले ठुलो भूमिका खेल्यो। त्यसै गरी जस्तो रक्तस्राव हुन्छ त्यसलाई रोक्नलाई पनि स्तनपानको भूमिका हुँदो रहेछ। अब यहाँले भने चाहिँ मानसिक तनाव, किनभने अब गर्भवती बनेदेखि नै आमा त एक प्रकारले तनावमा हुनुहुन्छ, त्यो बच्चालाई कसरी जन्म दिने, कसरी राम्रोसँग जन्म दिने, कसरी आफ्नो बच्चा अब जन्माउने भनेर आमा एक प्रकारको तनावमा हुनुहुन्छ भने त्यो तनावलाई पनि कम गर्न यसको भूमिका हुन्छ। त्यस्तै गरी अहिले यहाँले भन्नुभयो स्तन क्यान्सर अहिले समाजमा चाहिँ एकदम बढ्दो रूपमा स्तन क्यान्सर बढिरहेको यो अवस्थामा स्तन क्यान्सर, अब डिम्बको क्यान्सर लगायतका होइन यस्ता कुराहरू हुने, अझ सुगर र ब्लड प्रेसर, किनभने जस्तो आमा गर्भवती हुँदा केही सुगर देखियो भने पनि त्यो सुगर क्रमशः स्तनपान गराउँदै गएपछि हट्ने कुरा यहाँले ल्याउनु भयो, साह्रै महत्त्वपूर्ण फाइदा आमाले हुनुभयो। अब आमा सँगसँगै बच्चालाई हुने फाइदाहरू के छन् नि?
1: हजुर, बच्चालाई त आमालाई भन्दा झन् धेरै फाइदा हुने भयो। जस्तो मैले अघि पनि भने, बिगौती दुधमा रोगसँग लड्ने इम्युनोग्लोबुलिन्सहरू हुन्छ, त्यो लिँदाखेरि बच्चाले पहिलो खोप भनेर भन्छौँ, पहिलो खोपको काम गर्छ, ताकि चाहिँ नि बच्चालाई जन्मिने बित्तिकै उता पेटभित्र बस्दाखेरि एकदम सुरक्षित वातावरणमा बसे हुन्छ, बाहिर निस्किसकेपछि वातावरण कति त्यसमा कति किटाणुहरू छ त्यसको सङ्क्रमणबाट बचाउनलाई सहयोग गर्छ। र स्तनपान गराइरहँदाखेरि जस्तो निमोनिया कम हुने, कानको सङ्क्रमण कम हुने, झाडा पखाला कम हुने देखिन्छ, त्यसले गर्दाखेरि बच्चाको कुपोषणको दर पनि घट्ने भयो होइन। यो सबै कम्प्लिकेसनले गर्दाखेरि कतिपय बच्चाको मृत्यु हुनसक्छ, त्यसबाट बचाउने। त्यो बाहेक अरू के देखिएछ भने, स्तनपान गराएको बच्चा र नगराएको बच्चामा चाहिँ तुलना गरेर हेर्दाखेरि पूर्ण स्तनपान जस्तो त 6 महिनासम्म आमाको दुध मात्रै खुवाउने, अरू केही पनि नखुवाउने, र पछि गएर चाहिँ नि स्तनपान सँगसँगै पूरक आहार पनि खुवाउने, त्यो बच्चा र स्तनपान गर्न नपाएको बच्चाहरू कम्पेयर गर्दा पछि गएर स्तनपान गर्ने बच्चा बढी तृष्ण, उनीहरूको आइक्यू चाहिँ बढी देखिएको छ
0: होइन,
1: भनेपछि बच्चा बुद्धिमान पनि हुने भयो। त्यस्तै रोगसँग रोगको कुरा त हामीले भनिहाल्यौँ, पछि गएर हुने रोगहरू जस्तो शिशुलाई पनि पछि ठुलो भइसकेपछि सुगरको रोग हुने, ब्लड प्रेसर हुने, यिनीहरू पनि स्तनपान गर्ने बच्चामा चाहिँ कम देखिएको छ।
0: हजुर, अब बच्चालाई पनि यति धेरै फाइदा भयो कि एउटा त उसको रोगसँग लड्ने क्षमता, हामी जुन इम्युन सिस्टम, इम्युन पावर भन्छौँ, त्यो पावर वृद्धि गर्ने कुरा नै आमाको दुधसँग हुन्छ होइन, जसले गर्दा अहिले हामीले धेरै किसिमका होइन, किनभने हाम्रो इम्युन पावर कम भयो होइन, त्यसले चाहिँ बालबालिका मात्रै होइन अरूलाई पनि धेरै किसिमका रोगहरू आए, इम्युनका रोगहरू भनेर अहिले हामी जति समाजमा हाम्रो रोगसँग लड्ने क्षमता कम भयो भन्छौँ, त्यो आफ्नो सन्तानको त्यो क्षमता कम नहोस् भन्नका लागि आमाहरूले यो खुवाउनै पर्ने देखियो होइन रक्षा। अब त्यसै गरी जस्तो अहिले भन्नुभयो नि कानका समस्या, कतिपय कानका समस्याहरूमा पनि यसले काम गर्यो, अब कुपोषण हुन पाएन, हामी कुपोषण भयो लौ बच्चाहरू होइन, राम्रो हृष्टपुष्ट भएन भन्छौँ त्यसमा भयो, अब स्तनपान गराउने र नगराउनेका बिचमा गरिएको अध्ययनले त स्तनपान गराउँदाखेर धेरै फाइदा भएका कुराहरू आए, अब यही कुराले होला सायद हामी स्तनपान गराइरहेका छौँ। अब स्तनपानसँगै जस्तो हामीले आमाको दुध बच्चालाई खुवाइराखेका छौँ, अब यसले बच्चामा पनि सकारात्मक प्रभाव परिरहेको छ, आमामा पनि सकारात्मक प्रभाव परिरहेको छ।
1: आमालाई पहिलाको रूपमा लिएर आउनलाई होइन, पाठेघर पनि खुम्चिने भयो, उसको तौललाई पनि सहयोग गर्ने भयो भन्दाखेरि स्तनपान गराउने आमामा त सुन्दरता अझ बढ्छ, त्यसैले रूप बिग्रिन्छ भन्ने चाहिँ नि हाम्रो गलत धारणा मात्रै हो। हामीले खालि अरूको कुरा प्रचार प्रसार सुनेर
0: हल्लाको पछाडि लाग्दा हो, किनभने विज्ञानले आधिकारिक रूपमा अध्ययनले पुष्टि गरेको कुरा त आमा त्यो बच्चा पेटमा आउनुभन्दा अगाडि जुन अवस्थामा हुनुहुन्थ्यो त्यो अवस्थामा फर्किनका लागि स्तनपानले नै ठुलो भूमिका खेल्छ। है भनियो जस्तो मोटोपन छ भने त्यो मोटोपन घट्दै जान्छ, होइन सुगरका ब्लड प्रेसरका समस्याहरू छन् भने तिनीहरू हराउँदै जान्छ, अब क्यान्सर जस्तो जोखिम बचाउँछ भनेपछि हामी सबैले स्तनपान अवश्य गराउँ। सबै आमा दिदीबहिनीहरूले यसलाई ध्यान दिनुहोला। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामीले स्तनपान सप्ताहका विषयमा र विशेष गरी स्तनपानका विषयमा कुराकानी गरिरहेका छौँ। स्तनपानका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीज्यू। उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले शिशुलाई हुने फाइदाका कुरा पनि गऱ्यौँ, आमालाई हुने फाइदाका कुरा पनि गऱ्यौँ, यसका महत्त्वका कुरा पनि गऱ्यौँ, र स्तनपान लाजको विषय होइन, है लाज मान्नुपर्ने विषय होइन, यो त अझ आमालाई सहजीकरण गर्ने विषय हो भनेर यहाँले प्रश्न पार्नुभएको छ। अब नेपालमा यो स्तनपानको अवस्था कस्तो छ र यो शिशु र बच्चा दुवैलाई फाइदा हुने यो स्तनपानलाई अझ सहजीकरण गर्न हामीले के गर्नुपर्ने देख्नुहुन्छ डाक्टर साहब?
1: सबभन्दा पहिला त यसले आमालाई फाइदा गर्छ, शिशुलाई फाइदा गर्छ भन्ने कुरा हामीले भनिहाल्यौँ। त्यो सँगसँगै यसले समाजलाई पनि फाइदा गर्छ। जस्तो शिशुलाई कम बिरामी हुने भएपछि शिशुलाई अस्पतालमा धेरै राख्नु परेन, उपचारमा लाग्ने खर्च कम हुने, त्यसले गर्दाखेरि शिशु घर छिटै जान पाउने भयो, आफ्नो परिवारको खर्च बच्ने भयो, परिवारलाई फाइदा भयो, आमाको पनि मानसिक तनाव कम हुने भयो, शिशु स्वस्थ हुने भयो, त्यो भएपछि परिवारलाई सम्हाल्नु, स्वस्थ परिवार भयो भने समाज पनि स्वस्थ हुने भयो। त्यस सँगसँगै अब समाज यो यो शिशु भनेको पछि गएर तीक्ष्ण बुद्धि भएको हुन्छ भनेर हामीले भन्यौँ, उसको उसले जति समाज र देशलाई दिन सक्छ त्यो सबै दिन सक्ने भयो भनेपछि स्वस्थ हाम्रो भविष्यको कर्णधार स्वस्थ हुने भएपछि हाम्रो देशको नै लाई पनि फाइदा हुने भयो। र जस्तो अब स्तनपान नगरायो भने हामीले दिने भनेको बट्टाको दुधहरू दिन्छौँ, बट्टाको दुध उत्पादन गर्नलाई त्यत्तिकै खर्च लाग्छ, उत्पादन गर्दाखेरि जुन हामीले चाहिँ यो कार्बन उत्सर्जन हुनेहरू धेरै हुने भयो भनेपछि इको फ्रेन्डली पनि भयो भनेपछि इन्भाइरोमेन्ट फ्रेन्डली पनि भएन भने स्तनपान चाहिँ इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो भनेपछि बच्चा आमा समाज परिवार समाज देश र संसारलाई नै यसले यसबाट फाइदा छ।
0: यदि एउटा आमाले स्तनपान गराइदिनु भयो भने उहाँले एउटा बच्चालाई पनि राम्रो स्वास्थ्य दिन सक्नुभयो, आफ्नो स्वास्थ्य पनि राम्रो गराउनु भयो, घर परिवारलाई पनि खुसी दिन सक्नुभयो, समाजलाई राम्रो बाटोमा हिँडाउन सक्नुभयो, अझ त्यो बच्चा भोलि राष्ट्रको सम्भावको भोलिको राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएको हुनाले भोलि उसले राष्ट्रलाई पनि योगदान दिन सक्ने, राष्ट्रको मुहार पनि फेर्न सक्ने भूमिका आमासँग हुन्छ, तसर्थ आमाले स्तनपान गराउनुपर्छ भन्नुभयो। तर स्तनपान गराउने सन्दर्भमा कतिपय आमाहरूले स्तनपान गराउन असहज अवस्था भोगिरहनु भएको पनि छ। अब हामीले कसरी चाहिँ एउटा आमाले सहज रूपमा स्तनपान गर्ने वातावरण बनाउन सक्छौँ?
1: आमाको यो नेचुरल होइन प्राकृतिक नै प्रोसेस हो, तर त्यसको लागि आमा सुत्केरी हुने बित्तिकै आमालाई पनि कति समस्या हुन्छ होइन, उहाँको रक्तस्राव भइरहेको हुन्छ, दुखिरहेको हुन्छ, त्यसैले हामीले स्तनपान गराउ मात्र होइन कि स्तनपान गराउने वातावरण चाहिँ बनाइदिनुपर्छ, परिवारले पनि जस्तो सासूले श्रीमानले स्तनपान गराउनलाई आमालाई कसरी सहयोग हुन्छ भन्ने बुझिदिनुपर्छ। अस्पतालमा स्तनपान स्वास्थ्य संस्थामा स्तनपान गराउने व्यवस्था गर्न स्वास्थ्य कर्मीहरूको पनि त्यतिकै भूमिका हुन्छ, जन्मिने बित्तिकै जन्मिने बित्तिकै छालासँग टाँसेर राख्नलाई स्वास्थ्यकर्मीले सहयोग गर्नु पर्यो. आमाको छातीमा बच्चालाई टाँसेर राख्दाखेरि त्यो शिशुले आमाको स्तनको गन्धले स्तनपान गर्न खोज्छ. त्यति बेला नै जन्मेको एक घन्टाभित्र शिशुलाई स्तनपान गर्नलाई आमालाई सहयोग गर्नु पर्यो. दुखिराखेको भए पनि शिशुलाई समात दिने, शिशुलाई कसरी चाहिँ अहिले म कुरा गर्छु, पोजिसन र अट्याचमेन्ट टाइम हुन्छ, शिशुको अवस्था कस्तो हुनुपर्छ, उसले कसरी समातिनु पर्छ, त्यो कुरा चाहिँ हामीले सहयोग गर्नुपर्छ. शिशुले सिकिसकेपछि त आमाले पनि ए यस्तो सजिलो रहेछ भनेर सिकेपछि त्यो कन्टिन्यू हुन्छ नि. त्यसैले सुरुको अवस्थामा चाहिँ परिवार पनि स्वास्थ्य कर्मीको पनि त्यत्तिकै सहयोग चाहिन्छ. र अब आमा कामकाजी हुनुहुन्छ भने उहाँले सुरुको अवस्थामा स्तनपान गराइरहनु भएको छ, अब काममा फर्किनु पर्यो भने उहाँले काम गर्ने ठाउँ कार्यस्थलमा पनि स्तनपान गराउनलाई सहजीकरण चाहिँ गरिदिनुपर्छ. जस्तो भनौँ, दुई दुई घन्टा तिन घन्टामा केही बेर स्तन दुध निचार्नको लागि ब्रेक दिने, स्तनपान ब्रेक भनेर त्यो दियो भने हुन्छ. स्तन उहाँ आमाले निकालेको दुधलाई सुरक्षित राख्नलाई फ्रिजको व्यवस्था गरिदिने, ताकि त्यो दुध उहाँले भोलिपल्टको लागि युज गर्न सक्नुहुन्छ. किनभने हामीले राखे निकालेर राखेको दुध 24 घन्टा फ्रिजमा राख्न सकिन्छ. उहाँले दिनभरि दुई तिन घन्टामा जसरी घरमा हुँदाखेरि शिशुलाई खुवाउनुहुन्थ्यो त्यसरी निकाल्नुहुन्छ, त्यो दुध घर जाने बेलामा लिएर जानुहुन्छ र भोलिपल्टको लागि छोडेर आउनुहुन्छ. होइन, त्यसरी गर्दाखेरि चाहिँ नि स्तनपानलाई, पूर्ण स्तनपानलाई सहयोग हुनको लागि चाहिँ नि हामीले घर समाज र कार्यस्थलमा पनि सहयोग गऱ्यौँ भने, र त्यस्तै सरकारको पनि दायित्व हुन्छ. जस्तो सुत्केरी बिदा बढाउने, कतिपय प्राइभेट ठाउँमा त आजकल ती एक महिना भएको छैन बोलाउनुहुन्छ, त्यो नगरेर उहाँलाई चाहिँ नि सकेसम्मले पनि कुरा भइरहेको 6 महिनासम्म भनेर भन्छौँ हामीले. 6 महिनासम्म पोसिबल छैन भने पनि कसरी पूर्ण स्तनपान गर्नलाई चाहिँ आमालाई सहयोग गर्न सकिन्छ, त्यतातिर हामीले चाहिँ सोच्न सक्छौँ.
0: अब स्तनपान गराउने तरिकाका कुरा पनि अहिले यहाँले अलिकति ल्याउनु भयो. कतिपय आमाहरूले जस्तो स्तनपान गराउनु नजानेर, जस्तो त्यो दुध कानतिर आयो, कान पाक्यो भन्ने हामीले सुन्छौँ, वास्तवमा त्यो नजानेर भएको हो कि किन भएको हो. अब कसरी एउटा बच्चालाई स्तनपान गराउने, अब आमाले सिक्न पर्ने कुराहरू के हुन्?
1: स्तनपान गराउँदाखेरि हामीले चाहिँ सबभन्दा पहिला त आमालाई चाहिँ कसरी सजिलो हुन्छ, आमाको सहजतालाई विचार गर्नु पर्यो. जस्तो आमालाई बसेर सजिलो हुन्छ भने पहिला उहाँलाई सजिलोसँग बस्नुहोस्, अथवा म सुतेरै खुवाउँछु, मेरो अपरेसन गरेको छ, म बस्न सक्दिनँ, सुतेरै खुवाउँछु भने पनि कसरी गर्दाखेरि चाहिँ आमालाई सुतेर भए पनि सजिलो हुन्छ, पहिला आमालाई सजिलोसँग बस्न लगाउने. त्यसपछि अनि बच्चाको पोजिसनको कुरा, बच्चाको आसन कस्तो हुनुपर्छ भनेर भन्दाखेरि चाहिँ बच्चाको पुरै शरीर स्तनपान गराउँदाखेरि बच्चाको टाउको, उसको ढाड, उसको तल, सब तलको सबै हिस्सा चाहिँ उसको एक लाइनमा हुनुपर्छ, होइन, एक सिधा हुनुपर्छ. त्यसपछि बच्चा पुरै आमातिर फर्केको हुनुपर्छ र सकेसम्म आमाको नजिक टाँसिएको हुनुपर्छ. टाढा राखेर टाउकोलाई मात्रै आमाको स्तनमा लिएर आउँदाखेरि बच्चालाई अप्ठ्यारो हुन्छ अनि उसले धेरै बेर तान्दैन र पूर्ण स्तनपानलाई सहयोग हुँदैन त्यसो गर्दा. त्यसैले पुरै बच्चालाई पुरै समात्ने, एउटा लाइनमा राख्ने, सकेसम्म आमासँग टाँसेर राख्ने.
0: र जस्तो आमा बस्न सक्नुहुन्छ भने आमाले यसरी बसेर काखा लिने, अथवा सक्नुहुन्न भने बाबाले त्यहाँ मद्दत गर्दा पनि भयो, परिवारको कुनै सदस्यले मद्दत गरेर एकछिन लिइदिए पनि भयो. बच्चालाई एउटै पोजिसनमा राख्ने, जस्तो आमा बसेर गर्नुभयो भने, सुतेर भयो भने हामी सुतेर नै खुवाउन सक्छ,
1: सुतेर पनि खुवाउन सकिन्छ. खालि बच्चाको पोजिसन चाहिँ बच्चाको टाउको ढाड सबै सिधा हुनु पर्यो, बच्चा पुरै आमातिर फर्केको हुनु पर्यो र आमासँग टाँसिएको हुनु पर्यो. सकेसम्म बच्चाको चिउँडो चाहिँ आमाको छातीमा टाँसियो भने चाहिँ, र बच्चाको पेट आमाको पेटसँग टाँसियो भने नजिक हुन्छ अनि स्तनपानलाई सहयोग हुन्छ. यो चाहिँ बच्चाको आसनको कुरा हो. अब बच्चाले आमाको दुधसँगको सम्पर्कलाई पनि हामीले ध्यान दिनुपर्छ. त्यो गर्नलाई पनि चारवटा हामीले चाहिँ बुदाहरू, जस्तो बच्चाको मुख चाहिँ पुरा खुलेको हुनुपर्छ. जब बच्चाले स्तनपान स्तन खोज्छ त्यति बेला उसले आ गरेर खोजेर मुख खोलेको बेलामा ठ्याक्कै आमाको दुधको स्तनको मुन्टो निप्पल चाहिँ बच्चाको मुखभित्र पारिदियो भने, मुन्टो मात्रै नभएर आमाको स्तनको वरिपरिको जुन कालो भाग हुन्छ हामीले एरियोला भन्छौँ, त्यो पनि बच्चाको मुखभित्र गयो भने चाहिँ बच्चाको मुख ठुलो आ पनि हुने भयो र पुरा स्तन र त्यो वरिपरिको एरियोला पनि तान्दाखेरि चाहिँ त्यसको तलपट्टि दुध हुन्छ. मुन्टोमा मात्र त सानो नली हुन्छ, त्यसमा धेरै दुध हुँदैन, त्योभन्दा तलपट्टिको भाग पनि उसको मुखमा पऱ्यो भने चाहिँ बच्चाले दुध बढी पाउने भयो. त्यस्तै बच्चाको त्यो आमाको जुन वरिपरिको कालो भाग हुन्छ स्तनको वरिपरिको, त्यो चाहिँ नि माथिपट्टि अलिकति देखिएको भए हुन्छ, तलपट्टिको भाग चाहिँ बच्चाको मुखभित्र पुरा पसेको हुनु पर्यो र बच्चाको तलपट्टिको ओठ बाहिरतिर फर्केको भनेको चाहिँ बडी बच्चाको मुख ठुलो छ र धेरै भागभित्र पसेपछि त्यो तलपट्टि फर्किएको हुन्छ. त्यसले गर्दाखेरि चाहिँ बच्चाले राम्रोसँग दुध तान्छ र बिचबिचमा हामीले अर्को कुरा के हेर्न सक्छौँ, तानिरहेछ कि छैन भन्ने कुरा चाहिँ बच्चाको बच्चाले तान्दाखेरि गाला भरिएको जस्तो हुन्छ, दुई चारचोटि उसले तानेपछि एकछिन रोकेर घुटुक्क निल्छ, त्यो आवाज पनि सुनिन्छ। यसरी एकछिन रोकिँदै निल्दै तान्दै गरेर गऱ्यो भने चाहिँ बच्चाले राम्रोसँग दुध खाइरहेको छ भन्ने बुझिन्छ।
0: परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ भनेपछि गर्भवती महिला र बच्चाहरूको आस्थाको हिजोदेखि आजसम्मको आस्थाको केन्द्रबिन्दु हो। अब यसबाट चाहिँ हामी स्तनपान, नवजात शिशु, बाल स्वास्थ्यका के कस्ता सेवा सुविधाहरू पाउन सक्छौँ?
1: स्तनपानकै कुरा गर्दाखेरि हामीले चाहिँ आमा गर्भवती भएर जचाउन आउनुहुन्छ नि, त्यति बेलै आमाहरू अब गर्भवती आमाको ग्रुप बनाएर स्तनपानको महत्त्वबारे स्तनपान गराउनुपर्छ, जन्मेको एक घन्टाभित्र स्तनपान गर्दाखेरि चाहिँ पूर्ण स्तनपानलाई सहयोग हुन्छ भन्ने जुन महत्त्व छ त्यो कुरा चाहिँ हामीले गर्भावस्थादेखि नै गर्ने गरेका छौँ। त्यसपछि जन्मिने प्रसवको बेलामा जब आउनुहुन्छ सुत्केरी हुने बित्तिकै बच्चालाई आमाको छातीमा टाँसेर राखिन्छ र जन्मेको एक घन्टाभित्र आमाको स्तनपान सुरु गर्न हाम्रो स्वास्थ्यकर्मीहरूले सहयोग गर्नुहुन्छ। त्यसपछि हाम्रो यो अस्पतालमा बोतलको दुधहरू ल्याउनलाई अलाउ नै गर्दैनौँ। पूर्ण स्तनपान हाम्रो यो परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल चाहिँ स्तनपानको हिसाबले यसलाई चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भनिन्छ, जहाँ चाहिँ नि जन्मिनु अगाडिदेखि जन्मिने बित्तिकैदेखि स्तनपान सुरु गर्ने, त्यसपछि स्तनपान सम्बन्धी केही समस्या आमाहरूलाई छ भने त्यो समस्यालाई समाधान गर्नलाई पनि हामी सहयोग गर्छौँ। र यहाँ चाहिँ नि आमाको दुध जसको कुनै आमाको बढी भएको हुन्छ, कुनै गानिएको हुन्छ, त्यो दुध निकाल्नलाई पनि हामी सहयोग गर्छौँ। र यदि कसैले त्यो दुध दान गर्न आफ्नो बच्चालाई खुवाइसकेपछि बढी भएको दुध दान गर्न चाहनुहुन्छ भने त्यो दान गर्न सक्नुहुन्छ, ताकि त्यो दुधलाई हामीले प्रशोधित गरेर अरू बच्चाहरूलाई पनि जसको आमाको दुध पटक्कै आएको छैन त्यो दुधले आमाको दुधले पाउने फाइदा त्यो शिशुले पनि पाउन सकोस् भनेर यो स्तनपानलाई प्रोत्साहन गर्ने त छँदैछ, त्यसलाई सहयोग गर्ने पनि छँदैछ। तर यदि कुनै शिशुको आमाको दुध तुरन्त एकदमै आएको छैन, शिशु धेरै सानो जन्मिएको छ र आइसियुमा भर्ना भएको छ, धेरै जटिल अवस्थामा छ भने त्यो शिशुले बाहिरको दुध पचाउन सक्दैन, त्यसैले त्यस्तो शिशुलाई आमाको दुधको फाइदा होस् भनेर यो हाम्रो यहाँ चाहिँ मिल्क ब्याङ्क हामीले चाहिँ अमृत कोषको दान गर्नुभएको आमाको दुध लाई प्रशोधन गरेर त्यस्तो चाहिने शिशुहरूलाई हामीले दिन्छौँ। जटिल समस्या भएको शिशुहरूलाई हामीले आमाको दुध दान गरेको शुद्ध बनाइएको आमाको दुध उपलब्ध गराउने भनेर भनेका छौँ। त्यो दुध चाहिँ हामीले सबै बच्चाहरूलाई दिन सक्दैनौँ, किनभने दान गर्ने आमाहरू पनि उहाँले आफ्नो बच्चालाई खुवाइसकेपछि बाँकी भएको दुध मात्रै दान गर्ने हो, त्यसैले धेरै दुध हामीसित जम्मा हुँदैन। तर स्तनपानलाई निरन्तरता दिनलाई यदि कुनै बच्चा एकदमै सानो समयभन्दा अगाडि जन्मिएको छ र 1500 ग्रामभन्दा कम छ, उसको उहाँ बच्चा अब दुध लिन तयार छ तर आमाको दुध पटक्कै आएको छैन भने त्यो सानो 1500 ग्रामको बच्चाभन्दा कमको बच्चाले बाहिरको दुध पचाउने एकदमै कम हुन्छ। आमाको दुध जबसम्म आउँदैन, दुई चार दिनमा बच्चाले तान्न थालेपछि त आउँछ, तर त्यो बिचमा उसले स्तनपान नै पाओस् भन्नको लागि चाहिँ नि हामीले यो अमृत कोषमा पास्चराइज गरेको दुध त्यस्तो बच्चाहरूलाई दिन्छौँ। त्यो पनि आमाहरू आमा बुवाले को स्वीकृति भएपछि हामीले दिन्छौँ। त्यसैले अमृत कोषले चाहिने बच्चाहरूलाई दुध दिन्छ, तर त्यो दुध पनि सबै बच्चाको लागि होइन, धेरै जटिल बच्चाहरूको लागि हामीले दिने गर्छ।
0: यसरी बुझ्नु पर्यो, अभिभावकहरूले आफ्नो बच्चालाई स्तनपान आफै गराउनुहोस्, यहाँ जस्तो अमृत कोष भनेर हामीले सङ्कलन गरेका छौँ भनेर तपाईँहरू यहाँ आउने होइन, आफ्नो बच्चालाई प्रत्येक आमाहरूले नै खुवाउनु पर्ने हुन्छ। तर यहाँ बच्चा पैदा भइसकेपछि जो क्रिटिकल अवस्थामा छन् ती बच्चाहरूका लागि अन्य कुनै आमाहरूसँग अनुरोध गरेर यसरी सँगालिएको दुधलाई यहाँ पाइँदो रहेछ भनेर गलत रूपमा चाहिँ कसैले पनि बुझ्नु भएन, तर यो जीवन रक्षा गर्नका लागि एउटा बच्चाको जीवन रक्षा गर्नका लागि यहाँहरूले चाल्नुभएको उत्तम कदम हो भनेर हामीले बुझ्नु पर्यो है डाक्टर।
1: हजुर हजुर, र हामीले यस्तो त्यस्तो जरुरी भएको बच्चाहरूलाई यो अस्पतालमा जन्मेको बच्चा मात्रै होइन, जुन बच्चा आइसियुमा छ आमाको दुध थोपै आएको छैन, बच्चाले अरू दुध पचाउन नसक्ने अवस्था छ भने उहाँहरूले त्यहाँको डक्टरले यो बच्चा 1500 ग्रामभन्दा सानो छ, यसलाई यस्तो यस्तो समस्या छ, यसलाई दुध दिएर पठाउनु भन्यो भने हामीले जुन प्रसुत गरेको दुधलाई आइस प्याक गरेर पठाउने पनि गरेको छ।
0: हजुर, भनेपछि कति राम्रो रहेछ। जस्तो हामी ब्लड रक्त सञ्चार केन्द्रले रगत सङ्कलन गरे जस्तै यहाँहरूले दुध सङ्कलन गर्नुभएको छ, र यदि त्यस्तो अवस्था अस्पतालले अथवा डाक्टर साहबहरूले देख्नुभयो र यहाँ दुध यदि सङ्कलन भएको अवस्था पर्यो भने अन्य अस्पतालहरूमा पनि यसलाई लगाएर सदुपयोग गरिएको कुरा गर्नुभयो। साह्रै महत्त्वपूर्ण र साह्रै नै मननीय कुरा भयो। यसलाई सकिन्छ भने अन्यत्र पनि विस्तार गर्न सकियो भने, अन्य अस्पतालहरूले पनि यस्तो कार्यलाई निरन्तरता दिन सके भने, यस्ता कार्यलाई अगाडि बढाउन सके भने अझ मुलुकभरि नै यो राम्रो सन्देश जाने थियो। साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो डाक्टर साहब। अमृत कोष, किनभने दुधलाई चाहिँ सङ्कलन गरेर जोसँग छँदै छैन त्यसले पनि पाउने, दुध दान गर्ने एउटा अभियान पनि चलाउनु भएको छ। यो चाहिँ यो सप्ताहमा मात्रै होइन, होइन, यो चाहिँ सधैँ चलिरहन्छ नि हाम्रो अस्पतालमा। साह्रै नै सराहनीय कार्य, किनभने हिजोदेखिबाट आजसम्म परोपकार प्रसुति गृह भनेपछि जसरी मानिसले बाहिरबाट एउटा धारणा बनाएर सुन्दर नजरले हेरिरहेका छन्, त्यो कुरालाई आज यहाँहरूले व्यवहारमा उतारिरहनु भएको कुरा यहाँको संवादबाट हामीले सुन्न पायौँ। वास्तवमा अमृत कोष बनाएर, होइन, आमाको दुधलाई सङ्कलन गरेर जोसँग छैन, जोसँग बढी छ उसले दान गर्न पाउँछ र जोसँग छैन उसले लिन पाउँछ, यस्तो पवित्र कार्य गर्नुभएको छ। एउटा बच्चालाई राम्रो बनाउनका लागि यहाँहरू त अहोरात्र खट्नु भएको छ, किनभने यो अस्पतालले दिएको सेवा त अहिले यहाँले भन्नुभयो, यहाँहरू खटिरहनु भएको छ। यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरू सँगसँगै यस यस अस्पतालका स्वास्थ्य कर्मीहरू, नर्स लगायत अन्य स्वास्थ्य कर्मीहरू खटिरहनु भएको हामीले यहाँ देखिरहेका छौँ। अब तपाईँहरूको मात्रै प्रयासले पनि त पूर्ण रूपमा गराउन नसकिएला। अब यसका लागि त अहिले भनियो नि एउटा व्यक्तिको भूमिका होला, होइन, एउटा सुरुमा गर्भवती बनेको परिवारको बाबा आमा जो हुनुहुन्छ, होइन, श्रीमान श्रीमती पहिला व्यक्ति जो गर्भवती महिला हुनुहुन्छ उहाँकै भूमिका होला, त्यसपछि उहाँको श्रीमानको भूमिका होला, त्यसपछि त्यो परिवारको भूमिका होला, होइन, अब परिवारपछि यहाँले भने समाजको भूमिका होला, समाजपछि सरोकारवालाहरूले पनि केही भूमिका खेल्नु पर्ला। जस्तो अहिले हामी यो संवाद गरेर यो जनचेतना जागृत गराउन खोजिरहेका छौँ, त्यसपछि सरकारले पनि यसमा केही भूमिका खेल्नु पर्ला, केही नीतिहरू बनाउनु पर्ला, केही सहयोगहरू गर्नुपर्ला। कस कसले के गर्यो भने यो स्तनपानलाई सधैँ जीवन्त राख्न सक्छौँ र एउटा बच्चा जन्मिएपछि नैसर्गिक रूपमा उसले प्राप्त गर्ने दुधको अधिकारलाई हामी संरक्षण गर्न सक्छौँ। यसका लागि कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ, यहाँको अनुभवले के भन्छ?
1: यो चाहिँ हामी सबैले बुझ्नुपर्छ, स्तनपानलाई आमाको मात्रै यो सरकारको कुरा दायित्व होइन, यो चाहिँ सबैले बुझ्नुपर्ने हो। आमाले पनि बुझ्नु पर्यो, त्यसपछि उहाँलाई परिवारले सहयोग गर्नु पर्यो। जस्तो बच्चा जन्मिनु अगाडिदेखि तिमीले आफ्नै दुध खुवाउनुपर्छ बच्चालाई भनेर परिवारको सदस्यले भन्नुभयो भने आमाको अझ पनि त्यो सङ्कल्प अझ दृढ हुनसक्छ। त्यस्तै जन्मिसकेपछि शिशुलाई दुध खुवाउनलाई परिवारको सहयोग पनि त्यति नै जरुरी छ।
0: डाक्टर साहब, अब अलिकति म बाल स्वास्थ्यका कुरा पनि उठाउन चाहन्छु। नवजात शिशु र बाल स्वास्थ्यमा हामीले ख्याल गर्नुपर्ने कुराहरू के छन्? मैले अलिकति थोरै समय यसमा पनि लिन चाहे।
1: बाल स्वास्थ्य पनि पहिला त स्तनपानबाट नै सुरु हुन्छ, होइन, त्यसैले जन्मिने बित्तिकै आमासँग टाँसेर राख्ने, स्तनपान एक घन्टाभित्र सुरु गर्ने र स्तनपानलाई पूर्ण स्तनपान भन्नाले शिशुलाई आमाको दुध बाहेक पानी पनि नदिने, कहिले कहिले अपवादको रूपमा चाहिँ शिशु बिरामी भयो भने उसलाई औषधि दिनुपर्छ, त्यो बाहेक अरू केही पनि दिनु पर्दैन, सबै स्तनपानले नै गर्छ, त्यो बुझिदिने। त्यसपछि उमेर अनुसारको खोप लगायो भने शिशुलाई सङ्क्रमणबाट बचाउन सकिन्छ। खोप पनि लगायौँ, स्तनपान पनि गरिरहेको छौँ, त्यही पनि केही समस्या आयो भने तुरन्त स्वास्थ्य संस्थामा देखाउने। जस्तो भनौँ, कुनै शिशुलाई सास छिटो छिटो भयो, ज्वरो आयो, होइन, बच्चा एकदम तात्यो अथवा एकदम चिसो हुनु पनि सङ्क्रमणको लक्षण हुनसक्छ, अथवा एकदम तारन्तार उल्टी गरिराख्यो, पेट फुल्यो, सास फेर्न धेरै गाह्रो भयो, जस्तो कोखा हानेको हुनसक्छ, सास छिटो छिटो फेर्नु एउटा छ, अर्को चाहिँ कोखा हानेको अथवा चाहिँ अह अह गरेर कनेको जस्तो भयो भने पनि उसको चाहिँ फोक्सोमा केही समस्या भन्ने बुझिन सकिन्छ। आँखा पल्टायो, बच्चाले त्यो मिर्गी जस्तो काँपेको देखियो भने त्यो मेनिन्जाइटिस हुनसक्छ, बच्चा एकदमै धेरै पहेँलो भयो, जन्डिस भयो भने, यस्तो यस्तो अवस्थामा चाहिँ तुरन्त तुरुन्तै स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्ने र सही उपचार समयमै गराउने यो पनि गर्नु पर्यो। शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराउने तर 6 महिनापछि आमाको दुध त कन्टिन्यू नै गर्ने, त्यो बाहेक उसलाई चाहिँ थप पोषिलो आहार खुवाउनु पर्छ। त्यो पनि हामीले अब दुध एकदमै आइरहेछ भनेर 6 महिनापछि पनि आमाको दुध मात्रै खुवाएर पनि पुग्दैन, उसको त्यो वृद्धि विकासको लागि चाहिँ अरू ठोस आहार पनि सुरु गर्नुपर्छ। त्यस्तैले 6 महिना भएपछि सुरुमा थोरैबाट लिटो जाउलो यिनीहरू खुवाउन सक्छौँ, बिस्तारै उसलाई बढाउँदै जाने ध्यान दिनु पर्यो। सरसफाइमा त्यतिकै ध्यान दिनुपर्छ। स्तनपान एकदम महत्त्वपूर्ण छ शिशुको स्वास्थ्यको लागि, आमाको स्वास्थ्यको लागि र समाज र देशकै लागि पनि महत्त्वपूर्ण भएको भएर यो आमाको मात्रै सरोकारको विषय नभएर सबैले आमालाई सहयोग गरौँ र पूर्ण स्तनपानलाई चाहिँ नि हामीले सहयोग गरौँ।
0: साह्रै महत्त्वपूर्ण संवाद भयो। यस्तो व्यस्तताका बिच पनि यहाँ कार्यक्रम चलिरहेको छ, यस्तो भिडभाड छ, यो सबैका बावजुद पनि रेडियो नेपाल सुन्नुभएका करोडौँ श्रोताहरूका लागि पनि आफ्नो अमूल्य समय र विचार आम समुदायका लागि उपलब्ध गराउनु भयो। यी समय र संवादका लागि यहाँलाई धन्यवाद डाक्टर साहब।
1: धन्यवाद, मेरो तर्फबाट पनि, मैले आफ्नो कुराहरू राख्न पाएँ।
0: हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदी। हाल उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रममा हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthya@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष विशेष धन्यवाद दिँदै आजको प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ दिवाकर खड्काको स्वरमा रहेको यो जागरण गीत। ध्रुव गोपाल पराजुलीको रचना अनि सङ्गीत हो, द्वारिकालाल जोशीको।

0: एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौँ रुबी जोशीको स्वर, खमाराज लुइटेलको रचना अनि सङ्गीत हो नारायण ओलीको। यसपछि यहाँहरूले केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान नेपालीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सदस्यद्वारा ग्यास अभाव, कालो बजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकनका लागि सर्वोच्च अदालतको अनुमति र इरानसँग छिट्टै शान्ति सम्झौता हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। राष्ट्रिय सभाबाट मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजो बसेको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले प्रस्तुत गर्नुभएको मनसुन जन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। अध्यक्ष दाहालले हरेक आर्थिक वर्ष पुसको मसान्त र असार मसान्तभित्र मनसुन जन्य विपद व्यवस्थापन र कार्यान्वयन प्रगति विवरण सभा समक्ष पेश गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सदस्य पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग्नुभयो। यस्तै उक्त प्रस्तावमाथि सदस्यहरू मदन कुमारी शाह गरिमा, सोमनाथ प्रोतेल र पदम बहादुर परियालले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले त्यसमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो। मन्त्री गुरुङले युवाहरूलाई लक्षित गर्दै जीवनमा दुःख पाए पनि सङ्घर्ष गर्नुपर्ने र हरेस खान नहुने भन्दै दुःखलाई पनि

0: अपनत्व गरेर बलका रूपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको विवाह सम्बन्धी मुद्दालाई पुनरावलोकनका लागि अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पुन इजलासले हिजो सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारेज गर्न सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाह को तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले अनलाइन प्रणालीको उद्घाटन गर्नुहुँदै बाह्य मुलुकमा जाने लाखौं नेपाली नागरिकले व्यक्तिगत कागजातको प्रमाणीकरण गर्न धेरै टाढाबाट काठमाडौँ धाउनुपर्ने तथा आर्थिक बोझ बढ्ने जस्ता अप्ठ्यारालाई मध्यनजर गर्दै मन्त्रालयले सहज प्रविधि र सेवाग्राही मैत्री सेवाको सुरुवात गरेको बताउनु भएको छ। काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरु योजना तर्जुमा गरिएको छ। गुरु योजनामा महाराजगञ्ज र चाबाहिल गौशाला भूमिगत मार्ग, चाबाहिल बागमती र त्रिपुरेश्वर माइतीघरमा आकाशे पुल, विष्णुमतीमा नदी तटीय मार्ग, 7 बाटो गोदावरी जोड्ने नयाँ कर्मनासा पुल, चौडा चक्रपथ, थापाथली त्रिपुरेश्वर क्षेत्रमा पुल निर्माण र बागमती नदी किनार करिडोरको स्तरोन्नति तथा बौद्ध मार्ग सडक चोक सुधार योजनालाई समावेश गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी आँखा अस्पताल सञ्चालन गर्न लागि परेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा स्वास्थ्य मन्त्री मेहताले सरकारले यो वर्षबाट कोशी प्रदेशमा आफ्नै आँखा अस्पताल सञ्चालन गर्न लागेको जानकारी दिनुभएको हो। सूचना तथा सञ्चार मन्त्रालयले आम सञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउने उद्देश्यसहित राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षभित्रै हाल प्रचलनमा रहेका छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन 2048, राष्ट्रिय प्रसारण ऐन 2049 र श्रमजीवी पत्रकार सम्बन्धी ऐन 2051 प्रतिस्थापन गर्दै एउटै छाता कानुन ल्याउने गरी उक्त विधेयक संसदमा दर्ता गर्ने लक्ष्यका साथ आवश्यक तयारी गरिएको जनाएको छ। गृहमन्त्री सुदन गुरुङले जेएनजी आन्दोलनका घाइतेको प्रभावकारिताका लागि सरकारले आवश्यक घाइतेको उपचार तथा अन्य विषयका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको बताउनु भएको छ। बबरमहल स्थित घाइते जेएनजी नेपाल कार्यालयमा हिजो गृहमन्त्री गुरुङले त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग कुरा भइरहेको बताउनु भएको हो। युवा श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरी दिगो रोजगार प्रणाली निर्माणका सम्बन्धबारे छलफल गरेको छ। श्रम मन्त्री रामजी यादव र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग हिजो छलफल भएको हो। विश्व शान्ति र आर्थिक समृद्धिका लागि दिगो शान्ति, निशस्त्रीकरण र विकासको आवश्यकतामा जोड दिएको छ। 21 हिरोसीमा दिवस तथा नेपाल जापान कूटनीति सम्बन्ध स्थापनाको 70 वर्षका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा वक्ताहरूले विश्वमा भइरहेको भू राजनीतिक तनाव, युद्ध र आणविक शक्ति राष्ट्रहरू बीचको भिडन्तले मानव सभ्यतालाई पुनः जोखिममा पार्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको 28 नगरपालिकाका नगर प्रमुख रवि केसीसहित 11 विरुद्ध हिजो भ्रष्टाचार मुद्दा दायर गरेको छ। नारायणगढ बुटवल सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको नारायणगढ बुटवल सडक आयोजनाले जनाएको छ। नारायणगढ बुटवल सडकको निर्माण कार्य 92% सकिएको र अब सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले बिहान 9 समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। तुलसीपुरमा टिप्परले ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका 11 निवासी 21 कल्पना केसीको हिजो मृत्यु भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थालाई पुनः स्मरण गराएको छ। विभागले महानगर र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। नेपाल गुणस्तर परिषदको 11 बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डको मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय हिजो गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्था धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिट्टै युद्ध अन्त्य हुने बताउनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा बैठकमा सदस्यहरूद्वारा ग्यास अभाव, कालो बजारी नियन्त्रण, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सरकारको ध्यानाकर्षण। नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा पुनरावलोकनका लागि सर्वोच्च अदालतको अनुमति र इरानसँग छिट्टै शान्ति सम्झौता हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र राजु थापा। आदरणीय श्रोता, सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवादमा प्रारम्भदेखि नै सुनवाई गर्ने गरी निशा दिएको छ। यसपछि अब काङ्ग्रेस चिन्हहरूमा फेरि नयाँ किसिमको तरङ्ग उब्जिएको छ। काङ्ग्रेस पार्टी अब कसरी अगाडि बढ्छ? संस्थापन पक्ष र इतर पक्ष भनिएका हिजोको दिनमा अब उहाँहरूको भूमिका के हुन्छ? पार्टी एक भएर जान्छ अथवा इतर पक्षले गर्ने भनिएको भेला अगाडि बढ्छ या स्थगित हुन्छ? आज हामी यही विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता मेन बहादुर विश्वकर्मा। स्वागत छ कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: हिजो सर्वोच्च अदालतले एक किसिमको निर्णय सुनाएको छ, यहाँलाई त राहत भयो है?
1: राहत भन्दा पनि हामी पार्टी विभाजित हुने भयो, नेपालको दलीय प्रणालीमा निर्वाचन आयोगले गरेकोले दलहरूलाई सकस बनाउने भयो, दलहरू एकताबद्ध भएर बस्न नसक्ने भए। त्यसले अदालतले न्याय दिला भनेर अदालत गएका थियौँ, तर अदालतको फैसला पनि त्रुटिपूर्ण रह्यो। तत्पश्चात फेरि हामीलाई न्यायप्रति नै विश्वास भएर हामी कुण्डावलोकनमा गरेका थियौँ। त्यसैले कुण्डावलोकनबाट अब फेरि सुरुबाट नै मुद्दा हेरिने भनेर निशा दिइसकेपछि हामीलाई दुईवटा आशा छ। एउटा चाहिँ न्याय प्राप्तिको आशा जाग्यो, दोस्रो चाहिँ पार्टी एकता कायमै रहने थियो भनेर त्यसले पनि खुसी को अनुभूति गराएको छ।
0: हजुर, यहाँले भने जस्तै न्याय पायो भन्नुभयो, अब एक किसिमको चाहिँ न्यायको आशा पनि भयो भन्नुभयो, आशा जागेको छ। आफ्नो पक्षमा हुँदाखेरि चाहिँ निर्णय जायज हुने अथवा विपक्षमा भइसकेपछि आफू अनुकूल भएन भने त्रुटिपूर्ण भयो भन्ने किसिमका यो किसिमको आरोपले गर्दाखेरि न्यायालयमाथिको विश्वासका कुराहरू पनि हुन्छन्। काङ्ग्रेसले न्यायालयमाथि विश्वास गर्ने पार्टी हो
1: होइन? हामीले न्यायालयमा विश्वास गरेर नै पुनरावलोकनमा गएका हौँ, र न्यायालयबाट भएको जस्तो निर्वाचन आयोगले गरेको निर्णय आफैमा त्रुटिपूर्ण बन्ने थियो भन्छु म त, किनभने त्यहाँ तिन सदस्य मध्येमा एकजना सदस्यमै भन्नुभएको छ कि यो नेपाल कानुन सम्बन्धी ऐन सबैको भएकोले छु भनेर
0: भएको छ। यहाँको फोन अलिक डिस्टर्ब भइरहेछ। हजुर
1: हजुर, होइन, पहिले नै निर्वाचन आयोगले जति बेला कङ्ग्रेसको अध्यावधि सम्बन्धमा निर्णय गर्यो,
0: हजुर,
1: त्यो निर्णय गर्दै निर्वाचन आयोगका तीन सदस्य मध्ये एक सदस्यले यो निर्णय चाहिँ नेपालको संविधान, प्रचलित कानुन, दल सम्बन्धी ऐन, पार्टीको विधान विपरीत भएकोले म असहमत छु भनेर पहिले लेख्नु भएको छ। त्यति लेख्दा लेख्दै पनि निर्वाचन आयोगले बदनियतपूर्ण ढङ्गले कङ्ग्रेसलाई विभाजित गर्ने मनसायबाट जे निर्णय गर्यो त्यो निर्णयले हामीका विरुद्ध हामी रिट निवेदन दिएर सर्वोच्च अदालत पुग्यौँ।
0: यो त यहाँहरूको आरोप हो होइन? एक किसिमको निर्णय पनि भइसक्यो होइन?
1: आरोप होइन, मेरो कुरा सुन्दैन। आरोप चाहिँ कस्तो भने फरक मत लेखेको त आरोप होइन नि, होइन? आयोगकै सदस्यले यो नेपालको संविधान सम्मत पनि छैन, प्रचलित कानुन सम्मत पनि छैन, दल सम्बन्धी ऐन सम्मत पनि छैन, काङ्ग्रेसको विधान सम्मत पनि छैन भनेर हामीले भने होइन, आयोगको सदस्यले भन्नुभएको छ। तर त्यसका बावजुद पनि जबरजस्ती विदिन अ मिनट, विदिन अ डे, विदिन अ विक, विदिन अ मन्थ होइन, त्यस्तो विवाद भएपछि त केही दिन बुझ्न पठाउनु पर्थ्यो होला, त्यसका केही चाहिँ अध्ययन गर्नु पर्थ्यो होला। तर विवाद हुँदाहुँदै जबरजस्ती घचेडेर एक पक्षलाई जसरी अध्यावधिको नाममा आधिकारिकता दिने काम गरियो त्यो बदनियतपूर्ण छ भनेर हामी अदालत गयौँ। र अदालतले फेरि के गर्यो भने प्रमाणहरू राम्ररी हेरिदिएन र त्यसैलाई सदर गरिदियो भन्ने हाम्रो गुनासो रह्यो। गुनासो रहेपछि हामी पुनरावलोकनमा जाँदा हिजो पुनरावलोकनको आदेश दिने बेलामा उहाँहरूले लिएका आधार हेर्नु न, विगतका नजिरको विपरीत रहेको, सामान्य सुनवाईको मौका पनि नदिएको देखिएकोले यो मुद्दा पुनरावलोकन गर्नुपर्ने देखियो भन्नुभएको छ त। त्यसैले यो मैले पक्ष विपक्ष नलागिकन कानुनको विश्लेषण गरेर प्राप्त प्रमाण आधारहरू र नजिरहरू हेर्दा नै देखिने कुरा हो नि। त्यसो भएको हुनाले हामी त न्यायको माग गरेका मान्छेहरू हौँ, हामीले न्यायमा प्रतिवाद गरेका होइनन्, माग गरेका हो। त्यसैले माग गरे बमोजिम मुद्दा फेरि सुरुदेखि नै हेरिदिन्छौँ भनेपछि त स्वाभाविक हिसाबले हामीमा एक खालको खुसी त आउने नै भयो, आशा जाग्ने नै भयो। त्यो आशा र खुसी चाहिँ के को त भन्दा एउटा न्याय प्राप्तिको, एउटा पार्टी एकताको सम्भावना बढेर गएकोले।
0: भन्नाले अब पार्टीको विवाद समाधान हुन्छ भन्ने यहाँहरूको भनाइ हो?
1: तुरुन्तै 29-31 हुने जुन राष्ट्रिय भेला छ त्यो राष्ट्रिय भेलाले नयाँ बाटो लिन्छ कि भन्ने
0: अहिले हामी नेपाली काङ्ग्रेसका नेता मिन बहादुर विश्वकर्मासँग कुराकानी गर्दैछौँ. कुराकानी गर्दा गर्दै हाम्रो टेलिफोन सम्पर्क विच्छेद भएको छ. उहाँसँग हामी पुनः सम्पर्कमा आउने प्रयास गर्दैछौँ. खास गरेर नेपाली काङ्ग्रेसमा जुन अहिलेको संस्थापन पक्षलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले चाहिँ आधिकारिकता दिएको थियो त्यो विषयमा फेरि चित्त नबुझ्ने पक्षले पुनरावलोकनको चाहिँ निवेदन दिएको थियो. त्यसमा सर्वोच्च अदालतले हिजो मात्रै नेपाली काङ्ग्रेसको आधिकारिकता सम्बन्धी विवादलाई प्रारम्भदेखि नै हेर्नुपर्छ भनेर निशा दिइसकेपछि अब नेपाली काङ्ग्रेस कसरी अगाडि बढ्छ दुईवटा पक्ष भइरहँदाखेरि जुन संस्थापन इतर पक्षले भेला बोलाएको थियो त्यो भेला हुन्छ कि हुँदैन र पार्टी एकताको प्रयास हुन्छ भन्दै गर्दाखेरि नेपाली काङ्ग्रेसका नेता मिन बहादुर विश्वकर्मा जुन इतर पक्षका नेता हुनुहुन्छ उहाँले अब यो निर्णयले पार्टी एकतामा थप बल पुग्ने कुरा गर्नुभएको छ. हेलो
1: हजुर
0: हजुर कुराकानी हुँदाहुँदै हाम्रो टेलिफोन सम्पर्क विच्छेद भयो. यहाँले कुरा गर्दै हुनुहुन्छ पार्टी एकताका कुरा जोड्दै हुनुहुन्थ्यो.
1: हजुर हो होइन अब अब पार्टी एकता गर्ने अवसरका रूपमा पनि यो अवधिलाई लिन सकिन्छ भन्ने मेरो धारणा हो.
0: यहाँहरू आफ्नो पक्षमा निर्णय हुनुहुन्छ गर्नुपर्छ अथवा आफ्नो पक्षलाई चाहिँ मान्यता दिनुपर्छ भन्ने अर्को पक्षले हामी आधिकारिको हौँ भन्ने कोही पक्ष पनि टसमस नभइसकेपछि त एकताको कुराहरू मिल्ने कुराहरू त सम्भव भएन नि.
1: यसो हुन्छ नि त यो सामान्य द्वन्द्वको सामान्य नियम के हो भने मिलेका बेला झगडाको सम्भावना हुन्छ झगडा भइराखेको बेला मिल्ने सम्भावना त हो नि. त्यसो भएको हुनाले अहिले हामी झगडा गरिराखेको अवस्था छ अथवा वाद विवाद गरिराखेको बेला छ त्यसको बेला अर्को हुने सम्भावना के हो त भन्दा अब मेलमिलापको सम्भावना हो. हिजो मिलिराखेका थियौँ झगडाको सम्भावना विवादको सम्भावना रह्यो अब अहिले मेलमिलापको सम्भावना रह्यो. त्यसो भएको हुनाले अहिले हामी अब जुनसुकै बेला पनि सम्बन्धित पक्षले विवाद गर्दा विभाजित हुँदा नेपालको लोकतन्त्र कमजोर हुन्छ पार्टीका साथीहरू निराश हुन्छन् यसले आउने चुनावलाई अहिले त जे असर पार्यो पार्यो अब थप असर पार्छ भन्ने कुराको अनुभूति गरेर अब अदालतमा रहेको विचाराधीन मुद्दालाई ल हामी साटसुट मिलाम भनेर कसैले सर्वसम्मत प्रस्तावहरू लिएर आउनुभयो भने मिल्न सक्ने अवस्था पनि रह्यो. त्यसैले मिल्नुपर्छ भन्ने कुरालाई पनि मस्तिष्कमा राखेर हामी अगाडि बढ्ने हो भने आखिर भोलि अदालतले आदेश दिइसकेपछि पनि फरक विचारका पार्टीसँग त एकता गर्छौँ भने एउटै विचारमा केही विषयमा सहमत र असहमत भएर विभाजित भएको साथीहरूका बिचमा एकता गर्न त के गाह्रो भयो त. त्यसैले एकताको नै सम्भावना त रहि नै रहन्छ.
0: यहाँले गर्ने भनेको राष्ट्रिय भेला हुन्छ कि हुँदैन. अब
1: हुन्छ राष्ट्रिय भेला अझ व्यापक रूपमा उत्साहका साथ साथीहरूको सबैको सहभागितामा राष्ट्रिय भेला हुन्छ र राष्ट्रिय भेलाले जे नीति लिन्छ जे चाहिँ निष्कर्ष निकाल्छ त्यसलाई पार्टी एकताको पनि आधार हुन सक्छ र आगामी कार्यदिशा पनि तयार गर्न सक्छ.
0: यसमा त अहिले काङ्ग्रेस दुई चिरामा विभाजित छ सहभागी हुने नेताहरूलाई पनि त गाह्रो हुँदैछ भन्दैछन्.
1: होइन हुँदैन अघि वृत्ति स्मृति दिवसमा प्रज्ञा भवनमा कार्यक्रम गर्दा हामीले 6 गते गऱ्यौँ अनि अरू साथीहरूले 7 गते गर्नुभयो. दुवै कार्यक्रममा प्रभावकारी ढङ्गबाट साथीहरू उपस्थित हुनुभयो. त्यसैले राष्ट्रिय भेला हो यो पार्टी घोषणा गर्ने भन्ने होइन. त्यसो भएको हुनाले साथीहरूको उपस्थितिमा हिचकिचाउनु पर्ने दुविधा मान्नुपर्ने देखिएको छैन र देखिँदैन.
0: अदालतले एक किसिमको निशा दिइसकेपछि अब अझै पनि सम्भावना छ. अब भेलाको औचित्य सिद्धिएको भन्छन् नि खास यहाँ जुन किसिमले जुन उद्देश्यले चाहिँ भेला आयोजना गर्नुभएको खास गरेर अझै भन्यो भने पार्टी घोषणा नै गर्छन् नि भन्ने किसिमका कुराहरू पनि आइरहेका थिए.
1: त्यसो छ यदि अदालतले न्याय दिने अवस्था नरहेको भए अब हाम्रो यो यही नै अन्तिम हो अब हामीसँग विकल्प छैन भन्ने अवस्था रहेको भए स्वाभाविक हिसाबले पार्टी घोषणा गरिहाल्ने कार्यपालिका पनि आउन सक्थ्यो. तर अब अहिले अदालतमा विचाराधीन छ तिमीलाई परेको अन्याय हामी पुनरावलोकन गर्छौँ मुद्दामा केही त्रुटिहरू देखियो त्यो त्रुटि सच्याउनु पर्ने देखिएको हुनाले पुनरावलोकन गर्छौँ भनिसकेपछि अहिले यति हतार गरिरहनु पर्ने देखिँदैन. त्यसैले पर्सि हुने राष्ट्रिय भेलामा साथीहरू देशव्यापी रूपले आउनुहुन्छ, विवादै नभए पनि त पार्टी कसरी सञ्चालन गर्ने, पार्टीका कमी कमजोरीहरू के हुन्, नीतिका बारेमा, नेतृत्वका बारेमा, सङ्गठनका बारेमा, अहिले प्रचलित समसामयिक विषयहरूका बारेमा छलफल गर्न त पाइयो नि त, प्रचलनै छ काङ्ग्रेसको राष्ट्रिय भेला सम्मेलन गर्ने प्रचलनै छ, त्यही अनुसार यसलाई सामान्य रूपमा लिनुपर्छ।
0: अब यहाँलाई यसरी भन्दै गर्दाखेरि आधिकारिक पक्षले चाहिँ बोलाएको छैन, यहाँहरू चाहिँ इतर पक्ष हुनुभयो,
1: आधिकारिक पक्ष यसो छ, अहिले आधिकारिकताकै विवाद भएकोले दुवैले दुवैलाई आधिकारिक भनेका छौँ नि त, होइन कुनै एउटा भनौँ विषयमा द्वन्द भयो, सम्पत्तिमा दाबी रह्यो भने अन्तिम किनारा नलागुन्जेलसम्म दुवैले आफ्नो भन्ने हो नि त, त्यसैले दुवैले आफ्नो भनेकोमा हामीले पनि आफ्नो भनेका छौँ, अरू साथीहरूले पनि आफ्नो भन्नुभएको छ भने अब अदालतले अन्तिम किनारा नलागुन्जेलसम्म त दुवैको हुने भयो, दुवैको होइन भन्न पनि सक्यो, दुवैको हो भन्न पनि सकियो नि त, त्यसैले अहिले हामी पनि कार्यक्रम गरिराखेका छौँ, अरू साथीहरूले पनि कार्यक्रम गरिरहनु भएको छ, यो दुवै कार्यक्रमलाई सामान्य मान्नुपर्छ।
0: उनीहरूले हिजोको निर्णयबाट यहाँहरू पनि आफूले आधिकारिकता दावी गर्दै हुनुहुन्छ,
1: हिजो यदि पुनरावलोकन गर्ने निश्चय प्राप्त नभएको भए हामी अन्य विकल्पमा जानु पर्थ्यो, किनभने यहाँ आशा मर्थ्यो, होइन अब ठिकै छ जे जस्तो अन्यायपूर्ण भए पनि अब अदालतको निर्णय मान्ने प्रचलन छ हामी मान्छौँ भनेर जान्थ्यौँ, तर हिजोको बाट होइन मुद्दामा त त्रुटि देखियो विगतमा, अब पुनरावलोकन गर्नुपर्छ भनेर अदालतले केही आधारहरू पनि देखाएर, जस्तै यहाँले हेर्नु भने दुईवटा आधार देखाएको छ, एउटा चाहिँ निर्वाचन आयोगले सुनवाईको एक पक्षलाई सुनवाईको अवसरै नदिएको, मौकै नदिएको, र अर्को पक्ष चाहिँ रितपूर्वक निर्णय पनि नभएको भनिसकिसकेपछि अब त्यसमा कानुनी गहिराईमा गएर सुरुदेखि नै मुद्दा हेर्ने भएपछि त हामी फेरि 2082 माघ 4 गतेकै अवस्थामा पुगिहाल्यौँ त, त्यसो भए 2082 माघ 4 गते हामी नयाँ पार्टी खोल्ने कि अदालत जाने भन्दा हामी अदालत गयौँ भने हामी अहिले पनि अदालतै गयौँ, त्यसैले अहिले हामी अर्को बाटोतर्फ जाने भन्दा पनि अब नयाँ उत्साहका साथ, नयाँ उमङ्गताका साथ साथीहरू सहभागी हुनुहुन्छ, त्यहाँबाट केही नीतिहरू पास हुन्छन्, केही निष्कर्षहरू निस्कन्छन्, केही धारणाहरू निर्माण हुन्छन्, त्यसैले यसलाई हामीले चाहिँ राष्ट्रिय भेला भनेका छौँ, यसलाई अधिवेशन वा अरू केही नभनेर राष्ट्रिय भेला भन्नुको कारण पनि त्यही हो।
0: कार्यक्रममा पूर्व प्रधानमन्त्री अथवा पूर्व पार्टी सभापति शेरबहादुर देव पनि सहभागी हुनुहुन्छ,
1: अहिलेसम्म उहाँले हुन्छु भन्नुभएको छ, अब उहाँको स्वास्थ्यले के अवस्था देखाउँछ, त्यस पछाडि 26 गते आउँदै हुनुहुन्छ, उहाँ आउनु भइसकेपछिको अवस्थामा उहाँसँग सरसल्लाह गरेर, तर उहाँले अहिलेसम्म चाहिँ म पनि आउँछु भन्नुभएको छ,
0: भेलामै सहभागी हुनुहुन्छ, नेपाल मात्र आउनुहुन्छ,
1: होइन सहभागी नै हुन्छु भन्नुभएको छ, सम्बोधनै गर्छु भन्नुभएको छ।
0: इन्द्र, यहाँले यो कुरा गर्दै गर्दाखेरि इतर पक्षमा पनि विवाद देखियो भन्छन्, तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता शेखर कोइराला, उहाँहरू चाहिँ यहाँसँग सहभागी हुनु भएन, उहाँहरू फरक लाइन भयो भन्ने कुरा आइरहेका छन् नि, अलिकति
1: होइन, उहाँहरू दुइटैमा राष्ट्रिय उसमा आउनुहुन्छ उहाँहरू, होइन राष्ट्रिय भेलामा उहाँहरू दुवैजना आउनुहुन्छ, शेखर दाई पनि आउनुहुन्छ, पूर्ण दाई पनि आउनुहुन्छ, तर उहाँहरू पार्टीलाई एकता गर्ने र पूर्ण दाई त अदालतमा मुद्दा आफ्नै नाममा मुद्दा चलिराखेकोले शेखर दाई चाहिँ म सकभर पार्टी मिलाउँछु अहिले मलाई नै नेतृत्वको फ्रन्ट उसमा नराख्नुहोस् भन्नुभएको हुनाले नै हो, तर राष्ट्रिय भेला चाहिँ उहाँहरूकै सहमतिमा उहाँहरूले नै घोषणा गर्नुभएको हुनाले उहाँहरूको उपस्थिति हुन्छ भन्ने लाग्छ।
0: जुन अहिले यहाँहरू इतर पक्ष भनिराख्नु भएको छ, यहाँले त हामी संस्थापन पक्षबाट दाबी पनि गर्नुभयो होइन हिजोको निर्णयबाट, यो गर्दै गर्दाखेरि हिजोको दिनमा जे कारणले काङ्ग्रेस बिग्रेको हो अथवा जुन नेताहरूको राम्रो कार्यशैली भएन त्यही कारणले किसिमको नयाँ किसिमको नेतृत्व आउनुपर्छ, जनजी आन्दोलनको भावना अथवा पछिल्लो परिवर्तित भावना अनुसार आउनुपर्छ भने काङ्ग्रेसले विशेष महाधिवेशन गर्यो, एक किसिमको नेतृत्व आयो, उहाँलाई स्वीकार्नुहुन्न, हिजोको दिनमा चाहिँ राम्रो गर्दाखेरि जुन अहिले देखिनु भएको छ उहाँले राम्रो गरिदिए भए त यो स्थिति आउँथेन नि, समीक्षा गर्नुभएको छ नि यहाँहरूले?
1: हजुर हजुर, मलाई एकपल्ट फेरि भन्नु,
0: जुन नेतृत्व छ नि अहिले यहाँहरू इतर पक्षमा लागिराख्नु भएको छ, जुन अनुहारहरू देखिन्छन्, हिजोको दिनमा पार्टीमा हालिमाली उहाँहरूकै थियो, उहाँहरूले राम्रो गरिदिएको भए त विशेष महाधिवेशन गर्नु पर्थेन, त्यो किसिमको परिस्थिति आउँथेन, परिस्थिति बिगार्ने त उहाँहरू नै हुन्, फेरि उहाँहरूबाट कतिको आशा गर्न सकिन्छ भनेको
1: यो अत्यन्त यो प्रश्न नै पूर्वाग्रही जस्तो लाग्छ, किनभने हालिमुहारी भनेको त्यति बेला दुई महामन्त्री नै हो नि त सदस्यता टुङ्ग्याउनु पर्ने, महाधिवेशन गर्नुपर्ने जिम्मेवारी दुई महामन्त्रीको होइन र उपसभापतिको पनि होइन, सभापतिको पनि होइन, महाधिवेशनको पहिलो प्रारम्भिक बिन्दु भनेको नै सदस्यता टुङ्ग्याउने हो, सदस्यता चाहिँ उहाँले नटुङ्ग्याइदिएको कारणले उहाँहरूले महाधिवेशन गर्न नसकेका हो। उहाँहरूले महाधिवेशन गर्न नसक्ने अनि दोष जति अरूलाई थुपार दिएर अनि ती पुराना अनुहार भनेर, पुरानो भनेको उमेर हो र, कार्य अवधि होला नि त। कार्य अवधि हो भने त उहाँकै कार्य अवधि, जो जो साथीहरूले आरोप लाउनु भएको थियो उहाँहरूको कार्य अवधि गन्यो भने के हुन्छ? होइन, 25 वर्षदेखि त उहाँहरू नै हुनुहुन्छ। त्यसैले मेरो आग्रह के हो भने, यो चाहिँ कसैलाई दोषारोपण गर्नुभन्दा पनि, लोकतन्त्र भनेको प्रणाली मात्रै होइन, यो पद्धति मात्रै होइन, यो प्रक्रिया पनि हो, विधि प्रक्रिया हो। त्यसैले विधि प्रक्रियाले जसरी जे माग्छ त्यही अनुसार हिँड्नुपर्ने हुन्छ। उहाँहरू विधि प्रक्रियापट्टि नगएर अनि आरोप प्रत्यारोपपट्टि जानुभएको छ, यो ठिक होइन, यसले पार्टी एकतालाई झन् नोक्सान गर्छ।
0: मैले त्यसको कुरा मात्र नगरेर जुन जनतासँग गर्ने कुराहरू, जनताको अभिष्यका कुराहरू पनि यसमा जोडेको, ती मैले जोड्न खोजेको
1: गर्ने होइन होला नि त मुकुन्दजी, एकजनाले गर्ने होइन। नेपाली कङ्ग्रेस पार्टीमा 167 जनाको केन्द्रीय कार्य समिति छ, त्यसमा 15 जनाको पदाधिकारी छ, त्यो पदाधिकारीको सबैभन्दा कार्यकारी भूमिका महामन्त्री हो, अनि दुई महामन्त्रीले गर्नुपर्ने काम नगरेर अरूलाई दोष लगाएर अनि यी बाँकी मान्छेहरूको दोष हो, हाम्रो चाहिँ होइन भनेर भागिरहँदा, जनतासँग गए पनि, विधि प्रक्रियासँग गए पनि, पार्टीसँग गए पनि त उहाँहरूले होला नि त गर्ने। अनि आफूले नगरेको काम चाहिँ काउसो अर्काको टाउकामा थुपार दिएर म चाहिँ एकदम शुद्ध हुँ भनेर हिँड्न मिल्छ र कसैले? त्यो जिम्मेवारी मैले चाहिँ लिनुपर्छ भने पदीय जिम्मेवारीमा बसेका अरूले लिनु पर्दैन? सभापति शेरबहादुर देउवाले लिनुपर्छ भने महामन्त्री दुईजनाले लिनु पर्दैन? सहमहामन्त्रीले लिनु पर्दैन? आरोप लाउने अरू केन्द्रीय सदस्यले लिनु पर्दैन र? किन मानिसहरूलाई उमेरका आधारमा गाली गर्ने हो र, उमेरका आधारमा दोष लाउने हो र? त्यसैले त्यो मेरो भनाइ के हो भने, कुनै पनि पद्धतिमा प्रवेश गरेपछि, पद्धति मानौ न, उमेर मान्ने होइन होला, शैक्षिक योग्यता मान्ने होइन होला, जात मान्ने होइन होला, भूगोल मान्ने होइन होला, त्यो विधि प्रक्रियाको मापदण्डभित्र पुगेर पो मान्नु पर्यो त। एकातिर के अरे 15 महाधिवेशनको कार्यतालिका तय आफै प्रस्ताव गर्ने, सर्वसम्मत पारित गर्ने, अनि अर्कातिर गएर विशेष महाधिवेशन बोलाउने, अनि त्यो विशेष महाधिवेशन बोलाउनु परेको कारण चाहिँ म होइन है अरू नै हो भनेर बाहिर हल्ला गरेर पत्याउनु पर्छ र, नपत्याउन पनि सकिन्छ नि त।
0: मैले दुईवटा महामन्त्रीको कुरा मात्र नभएर, जुन अहिले इतर पक्षमा देखिनु भएको छ नि, नेताहरू देखिनु भएको छ नि, जुन हिजोको दुईवटा शीर्ष नेताहरू अहिले
1: सुन्नु न, उहाँहरू केन्द्रीय सदस्य मात्रै हुनुहुन्थ्यो त, उहाँहरू त कार्यकारी भूमिकामा हुनुहुन्न थियो। कार्यकारी भूमिकामा नभएका मानिसहरूले के गल्ती गरेर महाधिवेशन हुन सकेन ल भन्नु न? जसले सदस्यता टुङ्ग्याउनु पर्ने थियो उहाँले टुङ्ग्याउनु भएन, होइन, जसले महाधिवेशन कार्यतालिका सफल पार्नुपर्ने थियो उहाँले पार्न सक्नु भएन। सभापति शेरबहादुर देउवाले त समयभित्र महाधिवेशन गर भनेर असोजको 28 गते उहाँले त वक्तव्य नै दिनुभयो, म बाधक होइन भाइ, म उठ्दिनँ है, लुकारेबाग पनि दिएँ है भनेर दिनुभयो घाइते शेरबहादुर देउवाले।
0: त्यसो भए अब काङ्ग्रेस मिल्न सक्ने एक हुने सम्भावना छ या टरेको हो?
1: छ छ, मैले अघि तपाईँलाई सुरु माने भने, अहिले हामी विवादित छौँ, अबको विकल्प भनेको सहमति हो। अहिले हामी असहमत छौँ, अब हामी सहमति हो। अहिले हामी के अरे फरक फरक छौँ, अब हामी एक हुने हो। सम्भावना भनेको त्यही छ, अब झगडा गर्ने सम्भावना त सकिगयो नि, झगडा गरिसक्यौँ त।
0: सम्भावना भनेको आफ्नो पक्षमा आयो भने चाहिँ यहाँहरूले मान्ने न त नमान्ने, त्यही
1: होइन, न्याय पऱ्यो। आफ्नो पक्षमा आयो आएन भने होइन, जस्तै अदालतबाट हुने फैसलाले ल एकैछिनको लागि अहिले सानिपमा जो हुनुहुन्छ उहाँहरूलाई मान्यता दियो अरे, अस्ति पनि दिइराखेकै त थियो नि, र त्यति बेला उहाँहरूलाई ठुलो पार्टी चाहिँदाखेरि उहाँहरूले मिलाउनु पर्यो। यदि हाम्रो पक्षमा अथवा 14 महाधिवेशनबाट निर्वाचित नियमित महाधिवेशन पक्षधरको पक्षधरमा चाहिँ अदालतको फैसला आयो भने हामी एकताको पहल हामी गर्छौँ, हामी मिलाउँछौँ।
0: आएन भने,
1: आएन भनेर उहाँहरूले मिलाउनु पर्छ, अहिले उहाँहरूले मिलाउनु पर्छ, हाम्रो पक्षमा आयो भने हामी मिलाउँछौँ।
0: अहिले खास नमिलेको के हो कुरो?
1: अब यो सबैलाई थाहा भएकै कुरा, यो करिब करिब 7 महिनासम्म यसै विषयमा भयो।
0: यहाँ नमिलेको कुराहरू खास बाहिर देखिने कुराहरू खास यहाँले उहाँहरूको नेतृत्व स्वीकार नसकेको हो नि, होइन?
1: जसले जे कारणबाट जुन बिन्दुबाट विशेष महाधिवेशन, भाद्र 24 घटना घट्यो, त्यसैको रातमा विशेष महाधिवेशन भयो एकदम हतार हतारमा, जसले त्यो घटना घटायो, जसले विशेष महाधिवेशन गरायो, त्यही शक्तिले मिल भन्यो भने मिल्ने होला, त्यसले अहिलेसम्म मिल नभनेका कारणले नमिल्या होला जस्तो लाग्छ मलाई त।
0: भन्नाले दोषहरूलाई फेरि
1: दोष होइन, यसको केही अदृश्य कारण छ, होइन भने के अरे सभापति घाइते भएको बेला, पार्टी कार्यालय खरानी भएको बेला, दस्तावेजहरू सबै समाप्त भएको बेला, चुनाव आम चुनाव अगाडि आएको बेला कसरी विशेष महाधिवेशन हुन सक्छ?
0: अब एक दुई तिन बुधामा भनिदिनु न, के भयो भने अहिले पनि पार्टी एक हुने सम्भावना हुन्छ बुधाको तर्फ?
1: यसबारेमा सभापति गगन कुमार थापालाई सबै थाहा छ, उहाँले विभाजनको कारण पनि उहाँ हो, त्यसैले मेलमिलापको कारण पनि उहाँले नै गर्नुपर्छ।
0: भेलाले नयाँ निर्णय गर्दैन त्यसो भए?
1: भेलाले गर्छ, नयाँ निर्णय गर्छ, त्यसले नीतिमा गर्छ, विधिमा गर्छ, समसामयिक राजनीतिमा गर्छ। र मलाई लाग्छ अब मैले एक्लैले भन्ने कुरा भएन, त्यो भेलामा आइसकेपछि साथीहरूको राय सुझाव निष्कर्ष के हुन्छ त्यो अनुसार अगाडि बढ्छ।
0: पार्टी घोषणाको चाहिँ टर्यो होइन अहिलेलाई?
1: अहिले अहिले अहिले त्यतातर्फ अनुमान नगरौँ, तर भेला चाहिँ व्यापक भेला हुन्छ, उत्साहजनक भेला हुन्छ। त्यो भेलाले अहिलेको समसामयिक राजनीतिक गतिविधि र पार्टीको आन्तरिक अवस्थालाई कसरी मूल्याङ्कन गर्छ त्यही आधारमा भेलाको निर्णय आउँछ।
0: हुन्छ, हामीले समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: धेरै धेरै धन्यवाद।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाली काङ्ग्रेसका नेता मीन बहादुर विश्वकर्मासँग, खास गरेर सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको आधिकारिकता विवाद प्रारम्भदेखि नै सुनवाई गर्नुपर्छ भनेर जुन किसिमको निश्चय दियो, त्यसपछि अब काङ्ग्रेस पार्टी कसरी अगाडि बढ्छ, संस्थापन पक्ष र इतर पक्ष बिचमा मेलमिलापको सम्भावना छ कि छैन, र इतर पक्षले गर्ने भनेको भेला के हुन्छ भन्ने विषयमा कुराकानी गऱ्यौँ। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा, देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल, हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: यस बेला बिहानको 10 बज्नै लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजो बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। सभा अध्यक्ष नारायण प्रसाद दाहालले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नुभएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले हिजो सुनवाई गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो। सर्वोच्चले पुनरावलोकनका लागि अनुमति दिएसँगै पूर्व सभापति शेरबहादुर देउवाको रिट खारेज गर्ने सर्वोच्चको अघिल्लो आदेशमाथि पुनः सुनवाई हुने भएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपराह्न 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रभाव भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। नारायणगढ बुटोल सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको नारायणगढ बुटोल सडक आयोजनाले जनाएको छ। नारायणगढ बुटोल सडकको निर्माण कार्य 92% सकिएको र अब सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15

0: 7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: बाँकी समाचार। तुलसीपुरमा टिप्परले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 11 निवासी 21 वर्षीय कल्पना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभयो। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाब दिँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्था धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिट्टै युद्ध अन्त्य हुने बताउनुभयो। अमेरिका इरान र ओमान हर्मुज जलमार्ग सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल online.com radionepal.gov.np मा सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार सुनिता अधिकारी। साहित्यकार अधिकारीको प्रकाशित कृतिमा कविता संग्रह सुनिताका अनुभूतिहरू विक्रम सम्बत 2082 प्रकाशित भएको थियो। यसका साथै उहाँका फुटकर कविताहरू, कथा, निबन्ध साथै हाइकुहरू विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार अधिकारीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद।
0: हजुर, अब कुराकानी अगाडि बढौँ। विशेष त तपाईँको साहित्य लेखन तर्फको यात्रा कसरी अगाडि बढ्यो, कसरी लेखन यात्रा तर्फ प्रवेश गर्नुभयो?
1: मैले चाहिँ अब लेखन यात्रा चाहिँ मैले अब धेरै पनि भएको छैन। त्यस्तै हाम्रो कोरोनाको बेला चाहिँ मैले लेखन सुरु गरेँ, जब त्यो एउटा मुभीले चाहिँ मलाई त्यहाँतिर आकर्षण गर्यो कि हामीले पनि केही लेख्नुपर्छ भन्ने कुरा चाहिँ। जसमा त्यो एउटा फिल्म थियो, नेपाली चलचित्र, जुन चाहिँ हवलदार सुन्तली। त्यो चलचित्र मैले पहिलो पटक हेरेँ अनि पहिलो पटक हेर्दा चाहिँ मलाई लाग्यो कि अब केही न केही कुरा लेख्नुपर्छ भन्ने लाग्यो मलाई चाहिँ। त्यसपछि मैले अब त्यो लेखनलाई अगाडि बढाएँ। त्यसपछि अब म बिस्तारै काठमाडौँ आएँ। त्यसपछि चाहिँ अब यता आएर एउटा मैले कवि गोष्ठीहरू अनि यस्तै साहित्यिक प्रोग्रामहरूमा चाहिँ घुलमिल हुने अवसर पाएँ अनि त्यसै गरी नै अगाडि बढिरहे।
0: एकजना व्यक्तिलाई यो कविता कति महत्त्वपूर्ण हुँदो रहेछ आफ्नो जीवन यापन गर्दै गर्दाखेरि, ती आफूले भोगेका भोगाई होस् या समाजमा देखेका समस्या, विकृति या समाजका घटना परिघटनालाई शब्द मार्फत कवितामा उतार्दै गर्दाखेरि, अनुभूति जन्य हिसाबले भन्नु पर्दाखेरि सर्जकले के भन्नुहुन्छ यसमा?
1: अब म चाहिँ यसमा भन्छु, मान्छे मरेर जान्छ होइन, मान्छेको शरीर मरेर गए पनि उसको शब्दहरू भने बाँचिरहेकै हुन्छन्। मलाई लाग्छ जसै जुनसुकै व्यक्तिको पनि कुनै पनि शब्दहरू छ, त्यो शब्दले कसैको जीवनमा यदि परिवर्तन ल्याउन सक्छ भने त्यो नै एउटा ठुलो अमूल्य उपहार हो भन्ने लाग्छ मलाई चाहिँ।
0: हजुर, अब हामी तपाईँको कविता संग्रह तर्फै केन्द्रित हुन चाहन्छौँ। विशेष त तपाईँको 82 सालमा प्रकाशित भएको कविता संग्रह सुनिताका अनुभूतिहरू रहेको छ। यो कविता संग्रहमा कस्ता कस्ता भावका कविताहरूलाई तपाईँले समावेश गर्नुभएको छ, त्यसबारेमा थोरै बताइदिनुहोस्। त्यसपछि हामी यहाँभित्र भएका कविताहरूकै विषयमा केन्द्रित भएर चर्चा परिचर्चा पनि गर्नेछौँ।
1: यसमा चाहिँ सुनिताका अनुभूतिहरू पुस्तकभित्र चाहिँ, यसमा केवल सुनिता मात्र छैन, यसमा चाहिँ सिङ्गो समाज छ अनि हाम्रा सामाजिक गतिविधिहरू, राजनीति लगायत सम्पूर्ण हाम्रा अध्ययन गरेर अलि एउटा कविताको रूपमा यो रूपान्तरण गरिएको हो। यस पुस्तकमा अब हाम्रो केही अब राजनीति अनि यसै गरी आन्दोलनहरू विषयमा पनि छ अलिकति। जेएनजी आन्दोलन पछिको मैले एउटा रचना पनि समेटेको छु। त्यसै गरी यसमा अब देशभक्ति अनि प्रेम, संघर्ष, पीडा सबै छ।
0: हजुर, मेरो हातमा तपाईँको सुनिताका अनुभूतिहरू कविता संग्रह रहेको छ। यसमा सरसर्ती हेर्दै गर्दाखेरि 35 कविताहरू समावेश भएको देख्न सकिन्छ। विशेष त शीर्षकहरू हेर्दै गयो कविताको भने सबै समाजका समग्र विषयवस्तुलाई समेट्न खोजेको जस्तो देखिन्छ। त्यसमा पनि तपाईँले कर्तव्यदेखि लिएर आफ्नो मनका कुराहरू, मान्छे कस्तो हुनुपर्छ भन्ने भावका कविताहरू पनि यहाँनिर समावेश गर्नुभएको हामी देखिरहेका छौँ। यसै विषयमा कुरा गर्दाखेरि यो मान्छे कस्तो हुनुपर्छ भन्ने शीर्षकमै तपाईँले कविता लेख्नु भएको छ। यो कविता लेख्दै गर्दाखेरिको पृष्ठभूमि अथवा यो कविता लेख्ने सोच कसरी बनाउनु गर्नुभएको थियो त्यसबारे थोरै बताइदिनुहोस् न।
1: मैले कविता लेख्ने सोच चाहिँ, अब यो सोच कसरी आयो भने, अब मान्छे कस्तो हुनुपर्छ भन्ने छ, मान्छे चाहिँ अब एउटा त्यस्तो हुनुपर्छ कि जसले चाहिँ जुन मान्छे चाहिँ मरेर गयो भने पनि ऊ चाहिँ अब अमर रहोस्, जस्तै हाम्रो चाहिँ पृथ्वीनारायण शाह अनि बलभद्र कुँवर हाम्रा वीर पुर्खाहरू अनि यसै गरी शहीदहरू हुनुहुन्छ, मलाई त्यस्तै लाग्छ। त्यसैले अब यो कविता लेख्ने क्रममा चाहिँ मैले अब धेरै कुराहरू अनुसन्धानहरू गरेँ होइन, अब यो अनुसन्धान गरेर नै अलिकति त्यस्तै गरेर लेख्दै आएको छु र लेखेको पनि हो।
0: यसमा तपाईँको एउटा कविता छ, सगरमाथा सुसाई रहेछ भन्ने छ होइन, यो कविताको बारेमा पनि थोरै बताइदिनुहोस्, त्यसपछि हामी तपाईँको कविता सुन्नतर्फ लाग्छौँ। विशेष त यो सगरमाथा सुसाई रहेको छ शीर्षकको कविताले दिन खोजेको सन्देश के रहेको छ त यसमा?
1: यसमा चाहिँ सगरमाथा सुसाई रहेको छ कविताले दिन खोजेको सन्देश चाहिँ अब हाम्रो के छ भने, अब यसमा भनेको छ सगरमाथा सुसाई रहेको छ, तर यसमा चाहिँ हाम्रो अब यो अलिकति मैले जोडेको छु जुन चाहिँ हाम्रो देशप्रतिको भावना अनि यसै गरी मान्छेले अब कस्तो टाइपको के गर्नुपर्छ भन्ने कुराहरू छ यसमा चाहिँ, जुन चाहिँ एउटा यस्तै भूमिकामा मलाई लाग्छ आफ्नो कविताको आफैले चाहिँ अब समीक्षा गर्न अलि
0: समीक्षा भन्दा पनि सर्जकको हिसाबले कुन भावलाई समेट्न खोज्नु भएको थियो भन्ने विषय चाहिँ मैले केन्द्रित गर्न खोजेको, जस्तै त्यसमा देशभक्तिपूर्ण हुन सक्ला होइन, अथवा यो पर्यटनलाई प्रवर्धन गर्ने हिसाबले हुन सक्ला, त्यो हिसाबले कतातिर जोडिएको छ तपाईँका भावनाहरू भनेर बुझ्न खोजेँ अब मैले।
1: मेरो चाहिँ यसमा चाहिँ अहिले देशभक्तिपूर्ण नै छ, अनि प्रत्येक रचनामा चाहिँ मैले हाम्रो देशभक्तिपूर्ण अनि प्रेमको चाहिँ अलिक कम नै छ, प्रेम चाहिँ अलिक कम छ, अरू चाहिँ धेरै देशभक्तिपूर्ण नै छ, अनि बाबा अनि यस्तो बाबा भन्नु नै छ एउटा चाहिँ, त्यसमा पनि हेर्न सक्नुहुन्छ
0: हजुर। अब यो सँगसँगै एकजना सर्जक, त्यसमा पनि तपाईँ महिला सर्जक हुनुहुन्छ, विशेष त आफ्नो सबै पारिवारिक माहौललाई व्यवस्थापन गर्दै यो साहित्य क्षेत्रमा अगाडि बढ्दै गर्दाखेरि कतिको चुनौती हुँदो रहेछ, कस्तो महसुस गर्नुभएको छ तपाईँले हालसम्मको तपाईँको साहित्यिक यात्रामा, त्यस्तो कुनै चुनौतीको सामना गर्नुभएको छ या सहज ढङ्गले नै अगाडि बढिरहेको छ, कस्तो अनुभूति छ तपाईँसँग?
1: अब अहिलेसम्म चाहिँ अनुभूतिहरू त्यस्तो नराम्रो छैन, सहज नै छ, किनकि अब म चाहिँ एउटा स्टुडेन्ट पनि हो
0: हजुर,
1: त्यसैले चाहिँ मलाई यो विषयतिर त्यति गाह्रो पनि भएन, सजिलो नै भयो, त्यस्तो चुनौतीहरू केही पनि छैन अहिलेसम्म चाहिँ
0: हजुर। एउटा रचना सुन्छौँ, त्यसपछि हामी फेरि कविताको विविध पाटोमा रहेर कुराकानी गर्ने नि छौँ, अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ।
1: म चाहिँ मेरो यस पुस्तकभित्रको नै एउटा रचना वाचन गर्न गइरहेकी छु, रचनाको शीर्षक ज्योति लोकतन्त्रको।
0: हुन्छ, वाचन गर्नु भए हुन्छ।
1: लज्जावती झार्जै खुम्चिएको छ मन, लज्जावती झार्जै खुम्चिएको छ मन, फाटेको कलेजो उन्न नभ्याउँदै बगाएर अश्रुधारा चुप्छु म, तिम्रो यादको नियतिले उमठिएर, तिम्रो यादको नियतिले उमठिएर, छालले लुछुप्पै भिजेका यादहरूले मन बाँध्दै, सृष्टि आन्दोलित भइरहेको छ, समसाझै निसासिएको देशको मानचित्रमा घाम जुन र ताराहरू बरालिँदै प्लायन हुनै आँटेको देखेर, हो घाम जुन र ताराहरू बरालिँदै पलायन हुनै आँटेको देखेर, दरिद्रताले जेलिएका आत्मकेन्द्रित मेरो राम कहानीमा, दरिद्रताले जेलिएका आत्मकेन्द्रित मेरो राम कहानीमा, सत्य र सपनाको विस्कुन फुजाएर, भोको पेट र नङ्गो शरीरले आज पनि प्रश्न गर्छ के यही हो त साम्राज्य लोकतन्त्रको, निर्दोष आत्माहरू जसका लागि बलिदान भए, निर्दोष आत्माहरू जसका लागि बलिदान भए, बाचा बन्धनहरू कता अल्मलियो, रोटी कपडा शिक्षा र सम्मानका पेट भरिएन झुटा आश्वासनका भजन कीर्तनहरूले, नीति र नाराहरू बाल बालिकाका चिहानमा फरफराए र अनवरत तैपनि प्रयासरत छु, सन्तानको भाग्य रेखा कोर्न आफ्नै हातले, दुःख र वेदनाको झरनामा रुच्दै सिहारिरहेकी छु सम्बोधन, सम्बोधन जनतन्त्रको, प्रज्वलित पार्दै बाबु आमाका मुहार, प्रज्वलित पार्दै बाबु आमाका मुहार, काफेका हात गोडामा पनि विश्वासलाई थुम्थुमाएकी छु मन बाँधेर राष्ट्रियताको निर्मल डोरीले, स्वाभिमानी हुङ्कार फिजाउँदै यत्र तत्र सर्वत्र सन्ततिलाई समुन्नत आकाश देखाउन, नैतिक जिम्मेवारीको बगैँचा सजाउन, उज्यालो बिहानीको प्रेरक सगरमाथा ठहराउन, आशा र भरोसाको कोशी र कर्णालीमा जनक, सीता र बुद्धको सन्देश घोलेर नयाँ र गतिशील समाज उत्थानका खातिर जनजनमा न्याय तथा समानता फिजाउन सुन्दर र सुलभ घडीहरू रोप्न फिजाउन चाहन्छु। ज्योति लोकतन्त्रको खातिर फिजाउन चाहन्छु। ज्योति लोकतन्त्रको फिजाउन चाहन्छु। ज्योति लोकतन्त्रको,
0: हजुर, ज्योति लोकतन्त्रको फिजाउन चाहन्छु भावमा कविता वाचन गर्नुभयो। विशेष त देश प्रेमसँग सम्बन्धित रहेर त्यसमा पनि युवाहरू कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्देश बोकेको कविता भर्खरै वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। विशेष त पछिल्लो समय युवाहरू साहित्यबाट एक हिसाबले भन्ने भने अलिकति विमुख हुँदै गएको हो कि जस्तो पनि देखिन्छ एउटा तबका। फेरि एकातर्फबाट हेर्दै गयो भने युवाहरूको काहीँ न काहीँ आकर्षण पनि बढ्दै गएको हामी देख्न सक्छौँ। समग्रमा नेपाली साहित्यको उत्थानमा जसरी तपाईँहरू साहित्य क्षेत्रमा अगाडि बढिराख्नु भएको छ, साहित्यले समाज बोलिराख्दाखेरि युवाहरूको भावनाहरू कसरी जागृत हुनुपर्छ जस्तो लाग्छ युवाकै हिसाबले र तपाईँ आफै सर्जकको हिसाबले भन्नुपर्दाखेरि के भन्नुहुन्छ यसमा?
1: साहित्यले समाज बोल्छ, साहित्यले चाहिँ एउटा अब मान्छेको भित्री दुःख वेदनाहरू सम्पूर्ण गतिविधिहरूलाई पनि त्यो हाम्रो साहित्यमा नै साहित्य नै बोल्छ। तर यसमा चाहिँ के छ भने समाज उत्थानका लागि हाम्रो अब सर्जक नै भएर भन्दा पनि म चाहिँ आम नागरिक भएर नै भन्छु, तर म वास्तवमा एउटा कविता लेख्ने साहित्यकार होइन, तर म एउटा सर्वसाधारण नर्मल मान्छे हो। त्यसैले चाहिँ म के भन्न चाहन्छु भने साहित्यमा त्यस्तो आओस् कि जसले गर्दा समाज परिवर्तन होस्, समाजमा रहेका दुःख पीडा वेदनाहरू अनि यसै गरी सम्पूर्ण खुसीहरू त्यो सबै बाहिर आउन् भन्ने चाहन्छु म चाहिँ। जसले गर्दा समाजमा रहेका अन्याय अनि हिंसा यस्ता यस्ता दुर्व्यवहारहरू हुन्छ नि, यिनीहरू पनि साहित्य मार्फत बाहिर आउन् र त्यसले गर्दा समाजलाई केही परिवर्तन गर्न सकियोस्। शब्दहरूले एउटा त्यो सीमित किताबमा यो अहिले पुस्तकमा हाम्रो केही शब्दहरू छ यो मात्र भएर भएन। जस्तै मेरो शब्दले मेरो मात्र होइन एउटा सर्जकहरू जसको भए पनि एउटा लेख्ने लेखकको शब्दले गर्दा कोही व्यक्तिमा एउटा त्यस्तो परिवर्तन आओस् कि जसले गर्दा उसले भनोस् तपाईँको शब्दले चाहिँ मेरो जीवनमा यति परिवर्तन भयो र मैले यो कुरामा यस्तो चाहिँ आइडियाहरू लिन सकेँ भनेर भन्न सकोस्, त्यो नै महत्त्वपूर्ण हो, त्यस्तो टाइपको होस् भन्न चाहन्छु।
0: जीवनलाई सकारात्मक ऊर्जा दिने शब्द रचनाहरू एकजना सर्जकले गर्नु पर्यो जसले समाजमा कुनै न कुनै रूपमा चेतना जगाउनेदेखि लिएर सकारात्मक भूमिका निर्वाह गर्नको लागि एउटा मानिसलाई जागृत गराउन सक्छ। यो सँगसँगै अब पछिल्लो समय फेरि प्रविधिको विकास जसरी भइरहेको छ, यो प्रविधिको विकासले युवाहरूलाई नि धेरै गाजिराखेको अथवा धेरै रुमल्लिराखेको पनि हामी पाउन सक्छौँ। त्यसको प्रविधिको विकासको सकारात्मक पाटो पनि छ, नकारात्मक पाटो पनि छ। सही ढङ्गले प्रयोग गर्दा त्यसको ऊर्जा या त्यसलाई विकास या सृजनशीलतामा प्रयोग गर्न सकिन्छ भने, त्यसलाई नकारात्मक ढङ्गले प्रयोग गरियो भने फेरि त्यसको विविध विकृति जन्य गतिविधि पनि त्यसमा देखिन सक्छ। यस्तो अवस्थामा एकजना सर्जकलाई पछिल्लो प्रविधिले कति साथ दिएको पाउनुहुन्छ? तपाईँहरू जस्तो युवा कवि हुनुहुन्छ जसले यो पछिल्लो नयाँ प्रविधिलाई पनि आत्मसात गरिराख्नु भएको छ, कतिको साथ दिएको छ त प्रविधिले?
1: अब यसमा चाहिँ के छ भने प्रविधिले चाहिँ हामीले प्रविधिलाई कसरी उपयोग गर्छौँ भन्ने कुरामा निर्भर हुन्छ, अनि मलाई लाग्छ प्रविधिले चाहिँ राम्रै साथ दिएको छ। जस्तै यदि मैले अब त्यो प्रविधि सोसियल मिडियाहरू जस्तै फेसबुक, टिकटक, युट्युबहरू सबै युज गर्छु, अनि यसबाट चाहिँ अब हामीले अब कुन व्यक्तिले त्यसलाई कसरी ग्रहण गर्छ, त्यसलाई कस्तो रूपमा चाहिँ युज गर्छ भन्ने कुरामा निर्भर हुन्छ। अब मैले चाहिँ के गर्छु भने प्रायः जस्तो मैले चाहिँ अब टिकटकमा चाहिँ कहिलेकाहीँ जाने, तर त्यहाँ अलिकति केही परिवर्तन विषयमा अथवा कुनै नयाँ शीर्षकमा चाहिँ कुराकानी हुन्छ। त्यसैले हामीले चाहिँ सही रूपमा सदुपयोग गर्यो भने सोसियल मिडियाहरू, यो सामाजिक सञ्जाल प्रविधिहरू, सूचना प्रविधिहरू सबैबाट चाहिँ हामीले राम्रो एउटा नलेज अब आर्जन गर्न सक्छौँ। अब यसलाई दुरुपयोग गर्यो भने त्योबाट चाहिँ अब मान्छे अलि सखाप नै हुन्छ भन्ने लाग्छ मलाई।
0: हजुर, त्यो सँगसँगै फेरि पछिल्लो समय जसरी प्रविधिको विकास भएको छ र सामाजिक सञ्जालहरूको सहज पहुँचमा पुगेको छ, यसले एकजना सर्जकलाई सकारात्मक ढङ्गले सोच्दाखेरि धेरै सहयोग पनि गरिरहेको हामी पाउन सक्छौँ। सर्जकका सिर्जनाहरू पाठक श्रोतामा सहजै त्यो कुनै पनि सञ्चार माध्यमसँग भर नपर्नु पर्ने अवस्था पनि सिर्जना गरेको छ, जसले हौसला प्रदान गरिरहेको हामी पाउन सक्छौँ। यसैलाई सर्जकले अझ भन्नु पर्दाखेरि, किनभने कुनै पनि सञ्चार माध्यमसँग पुग्नु परेन आफ्ना सिर्जना रचनाहरू चाहिँ पाठक श्रोताहरू माझ पुर्याउनको लागि, यो उपलब्धिलाई सही ढङ्गले कसरी प्रयोग गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
1: अब यो उपलब्धिलाई चाहिँ हामीले सही ढङ्गले नै प्रयोग गर्न सकिन्छ, किनकि हाम्रो सामाजिक सञ्जाल अनि सञ्जालबाट पनि धेरै अब साहित्यिक कार्यक्रमहरू भइरहेको हुन्छ, त्यहाँ हामी चाहिँ सहभागी हुने अवसरहरू पाइन्छ, अनि त्यो साहित्यिक कार्यक्रमहरूमा सहभागी भएर पनि धेरै ज्ञानहरू लिन सकिन्छ। अनि यसै गरी अब सामाजिक सञ्जालमा पोस्ट गर्ने हाम्रो प्रचलन धेरै हुन्छ, नर्मल लेख रचनाहरू अभियसली पोस्ट गरिरहेको हुन्छ, अनि त्यहाँबाट पनि हामीले चाहिँ केही नयाँ शब्दहरू सिक्ने अवसर पाउँछौँ। त्यसैले अब सोसियल मिडियाले चाहिँ हामीलाई अलि धेरै नै ज्ञान प्रदान गरिरहेको छ।
0: त्यसमा पनि फेरि अचेल पछिल्लो समय कता कता रचना नै अर्काले लगिदिएको भन्ने गुनासोहरू पनि हामी सुन्न पाउँछौँ, होइन? त्यसले सर्जकलाई काहीँ न काहीँ फेरि असर पनि गरिरहेको छ नि?
1: हो, असर पनि गरिरहेको हुन्छ। अब कस्तो हुन्छ भने, जस्तै हामीले चाहिँ होइन दुई चारवटा रचनाहरू चाहिँ लेख्छौँ, त्यो टोटल्ली पोस्ट गर्छौँ, पछि त्यही रचनाहरू अर्को व्यक्तिसँग हुन्छ, मिल्दो जुल्दो हुन्छ, धेरै मेल खान्छ फेरि। तर त्यस्तो केसमा चाहिँ अब अलिकति कस्तो लाग्छ भने, त्यो रचनाहरू सबै टोटल पोस्ट नगर्ने, दुई चारवटा लाइन मात्र पोस्ट गर्ने मेरो विचारमा चाहिँ।
0: हजुर, त्यो सावार गर्दाखेरि पनि जसको हो मूल रचना उसलाई सम्बोधनै नगरिकन त्यस्ता रचनाहरू एक व्यक्तिले अर्को व्यक्तिको सावार गर्ने तर आफ्नो नाममा प्रकाशन प्रसारण गरिरहेको पनि हामी देख्न सक्छौँ सञ्जालतिर। यो विकृति घट्नुपर्छ, नवसर्जकहरूलाई हौसला हुने हिसाबले मात्रै यदि कसैको रचना मनपर्छ भने ती रचनाहरू सेयर गर्न सक्यो, त्यसलाई फैलावट गर्न सक्यो, तर सम्बन्धित जो वास्तविक सर्जक हो उसको नाम सहित त्यो साभार गरियो भने उचित हुन्छ र एकजना सर्जकमाथि पनि न्याय हुन्छ जस्तो लाग्छ। अब फेरि पनि हामी संवादलाई रोकेर एउटा रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी विविध पाटोमा अन्य चर्चा परिचर्चा गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: हुन्छ, मेरो रचनाको शीर्षक छ तपस्यामा छु म अहिले।
0: हुन्छ, वाचन गर्नुभए हुन्छ।
1: जुनको प्रकाशमा देखिएका काला काला बुद्ध उत्खनन गरी, जुनको प्रकाशमा देखिएका काला काला बुद्ध उत्खनन गरी, घडीमा कैद हुन नसकेका समयका उराचिला आयाममा, सङ्कोचले घेरिएका विज्ञानका उपलब्धिहरूलाई सम्झे, मूर्त र अमूर्त सङ्वेगहरूलाई उतार्न चाहन्छु मेरो दृष्टिको अदालतमा, मेरो दृष्टिको अदालतमा। थाहा छ मलाई रित्तै आएको हुँ, रित्तै जानेछु यस नगरीबाट एक दिन, रित्तै आएको हुँ, रित्तै जानेछु यस नगरीबाट एक दिन, फगत कृत्रिम आडम्बरको लोभमा पर्न चाहन्न, मेरो कथा पुरा भइसकेको छैन, नाता गोता साथी सगोत्री केवल दुई दिनको घामछाया मात्र हो, फेरि पनि कठिनाइमा छु म, सिसाको प्रहारबाट तर्किन ढुङ्गाको पर्खाल बनाउकिन, सिसाको प्रहारबाट तर्किन ढुङ्गाको पर्खाल बनाउकिन, दिव्यताको एक अङ्जुली सपना कृत्रिम अल्गोरिदम जस्ता मान्छेमा नै दैवी शक्तिका अनेक प्रयत्नहरू हापेर स्पेस एलिभेटरको प्रतीक्षामा छु म, यो धरतीलाई चन्द्र सूर्य जस्तै चम्काउन हृदयका पत्र पत्रमा, ज्ञानको अखण्ड तपस्यामा छु म अहिले, ज्ञानको अखण्ड तपस्यामा छु म अहिले।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमा फर्किन्छौँ, अब कुरा गरौँ तपाईँको निबन्ध लेखन साथसाथै कथा लेखनको पनि थोरै चर्चा हामी गर्नेछौँ। विशेष त तपाईँले फुटकर रूपमा निबन्धहरू लेखिराख्नु भएको छ, यो निबन्धहरू लेख्दै गर्दाखेरि यी पनि फेरि समाजकै घटनाहरूमै केन्द्रित हुने हुन्, तर त्यसमध्येमा पनि तपाईँको रुचि या तपाईँका निबन्धहरू केमा बढी केन्द्रित छन्, त्यसबारेमा थोरै प्रकाश पारिदिनुहोस् न।
1: अब मैले चाहिँ खासमा धेरै निबन्धहरू चाहिँ लेखेको छैन, तर लेख्ने चाहिँ लेख्छु, तर मैले त्यस्तो धेरै पनि प्रकाशन पनि भएको छैन निबन्धहरू चाहिँ। निबन्धहरू चाहिँ एउटा आरुष टाइगर अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा मैले दिएको थिएँ, त्यसबाट मैले सम्मान पुरस्कार पनि पाएँ, अनि त्यसमा चाहिँ अब मलाई निबन्धहरूमा पनि मेरो यस्तै यस्तै नै हुन्छ, जस्तो कविताहरूमा जे जे छ हाम्रो देश अनि राजनीति, अनि यसै गरी हाम्रो चाहिँ समाज, सम्पूर्ण हाम्रो समाज सामाजिक गतिविधिहरू, अनि यसै गरी चालचलन, सम्पूर्ण कुराहरू समेटेर नै लेख्ने गर्छु।
0: यो सँगसँगै लघु कथा पनि लेख्नुहुन्छ तपाईँ? लघु कथा लेख्दै गर्दाखेरि त्यसमा अझै संरचनागत हिसाबले बाँधिनु पर्ने आवश्यकता छ, थोरै शब्दमा धेरै कुरा या सन्देशमूलक ढङ्गले प्रस्तुत हुनुपर्ने आवश्यकता छ। यो लघुकथा लेख्दै गर्दाखेरि जुन झङ्कारको रूपमा सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
1: मेरो लघुकथाहरू पनि अब हाम्रो अब प्रेम रिलेटेड पनि धेरै छ, प्रेम सम्बन्धी, अब यसै गरी प्रेम अनि यसै गरी सङ्घर्ष, यस्तो एउटा व्यक्तिले कसरी सङ्घर्ष गरेर कसरी सफलतामा पुग्यो भन्ने टाइपको, त्यसलाई एकदम सर्टकटमा जुन फाइनल्ली आओस् कि त्यो मान्छे चाहिँ यसरी चाहिँ सफल पायो भन्ने टाइपको सन्देश आउँछ लघुकथाभित्र चाहिँ, सङ्घर्षमै लेख्दाखेरि पनि त्यस्तो टाइपको छ।
0: समग्रमा लेखन यात्रा अगाडि बढाइराख्दाखेरि तपाईँले एउटा कृति बाहिर निकालिसक्नु भएको छ, बजारमा आइसकेको छ, विविध विषयमा या विधामा तपाईँले कलम चलाइराख्नु भएको छ। अब यो प्रश्न फेरि हतारो पनि हुन सक्ला, तर मैले प्रश्न राख्न चाहे, विशेष त अर्को कृति केही तयारी गर्दै हुनुहुन्छ तपाईँले?
1: अब अहिले चाहिँ तयारी त्यस्तो खासै तयारी चाहिँ छैन, तर अबको अब केही वर्षपछि मैले सोचेको छु मैले उपन्यास नै लेख्नुपर्छ भन्ने लागिरहेको छ मलाई, तर अलिअलि तयारी पनि छ उपन्यासको लागि चाहिँ। अब त्यो चाहिँ कस्तो छ भने अहिले हाम्रो चाहिँ के छ भने यो कविताहरू अनि कथा कविता अनि गीत गजलहरू यस्तै पुस्तकहरू प्रकाशन गर्न गाह्रो छ, किनकि अहिले हाम्रो चाहिँ नेपाली समाज, अहिले हाम्रो यो समाज के भइसक्यो भने सबै सोसियल मिडियातिर आकर्षण धेरै हुन्छ, अनि यसले गर्दा मान्छेले खासै पुस्तक पढ्दैन, अनि पुस्तकहरू चाहिँ हाम्रो त्यो बिक्री पनि हुँदैन धेरै जस्तो चाहिँ, तर मेरो यो पुस्तक त बिक्री भयो। तर के छ भने अब त्यसमा चाहिँ हामीले अब मलाई लाग्छ त्यही भएर अब पुस्तकहरू निकाल्नलाई आर्थिक पनि चाहिन्छ, अब त्यो पनि हामीले म्यानेज गर्नु पर्यो, अनि म त एउटा अब जस्तै स्टुडेन्ट मान्छे त्यसैले अब म चाहिँ अलि पछि तर तयारी गरिरहेको छु, अलि पछि नै प्रकाशन गर्छु।
0: भनेपछि तपाईँको पछिल्लो कृति या आगामी कृतिको रूपमा हामी उपन्यास आउन सक्छ भनेर अहिले आकलन गर्न सक्छ? हजुर। अब यो सँगसँगै हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि यो छोटो बसाइ धेरै विषयमा कुराकानी गर्न असमर्थ छौँ, समयले हामीलाई त्यो बाध्य बनाएको छ, तर पनि यो बसाईलाई टुङ्ग्याउनु भन्दा अगाडि एउटा रचना सुनौ, त्यसपछि हामी यो कार्यक्रमलाई बिट मारौँ।
1: रचनाको शीर्षक बाबा मेरा बाबा, यो चाहिँ मैले पुस्तकभित्रको रचना नै वाचन गरेँ, अहिले मैले अरू रचनाहरूको लागि मैले डायरी नै ल्याउन बिर्सेछु, अनि पुस्तक चाहिँ दुईटा बोकेर आएको थिएँ, यसबाट वाचन गर्छु। हातमा कोदालो र काँधमा हलो भिरेर, हातमा कोदालो र काँधमा हलो भिरेर, पीर जति सबै हाम्रो निमिटान्न पार्छु भन्दै दिन रात नभने पसिनामा लतपतिएका, दुःखको दलदलमा भासिएरै भए पनि हाम्रो अनुहारमा हरफल मुस्कान लेखिरहेका, ती सङ्घर्षका प्रतिमूर्ति जो छन्, मेरो मनमा बस्ने मौन आकाश जो छन्, चन्द्र सूर्य जस्तै मुस्कुराइरहेका जो छन्, ती मेरा बाबा हुन्, मेरा बाबा। बालपनमा काँधमा बोकी बोकी गाउँ बस्ती डुलाउँदै हिँड्ने मेरा बाबा, आँखामा इन्द्रेणी सपना सजाउँदै भुस चाहिँ बालेर त्यो अमूल्य जवानी, लोकहितको डम्फु बजाउँदै समाज सजाउन आफ्नै आँगन मझेरी र दलान बन्दकी राखेर रा, तन्नेरी आँटहरू समेटेर परदेशिएपछि सिमखेत नै बाँझो भएको छ अचेल, सिमखेत नै बाँझो भएको छ अचेल, हिँड्दा हिँड्दैको गोरेटो भासिएको छ, मनभरि भरिएको छ आँसुको आहाल बाबा, अगरहरूमा खुल्न सकेको छैन आँसु, अङ्कुराउन पनि ब्रजित छन् रहरहरू, तिमी नभए पछि इन्द्रेणी पनि न्यास्रिएको छ, विश्वास बेचेर सम्बन्ध किन्नेहरूको लर्को छ बस्तीमा, विश्वास बेचेर सम्बन्ध किन्नेहरूको लर्को छ बस्तीमा, चोक गल्ली र घुम्तीहरूमा भौतारी रहेका छन् बसाहरू, अब त आऊ बाबा, आफ्नै घर आँगन र माटो सिङ्गारौ, आफ्नै घर आँगन र माटो सिङ्गारौ, भत्किन आँटेको चौतारीको पर्खाल मिलाएर घरमाथिको आकाश छुनु छ बाबा, आऊ मेरो बाबा।
0: हजुर, बाबालाई सम्बोधन गर्दै आफ्ना भावनाहरू व्यक्त गर्नुभयो। अब हामी समयको पाबन्दीले गर्दा यो बसाईलाई टुङ्ग्याउनै पर्ने अवस्थामा आइसकेका छौँ, तर यो बसाईका क्रममा मैले सोध्न छुटाएको कुनै विषय आजको सन्दर्भमा, आज हामी जसरी कविताका कुराहरू बढी गऱ्यौँ, यही कविताकै सन्दर्भमा रहेर केही भन्नुपर्ने छ भने तपाईँको लागि समय?
1: धन्यवाद, सर्वप्रथम चाहिँ अब मलाई यो अवसर दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद, अनि यसरी हाम्रो रेडियो नेपाल परिवारलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु। यसै गरी के छ भने साहित्य भनेको चाहिँ एउटा समाजमा रहेका गतिविधिहरू घटनाहरू अनि विभिन्न किसिमका हाम्रा सामाजिक गतिविधिहरूलाई काव्यात्मक रूपमा चाहिँ यो एउटा रचना गर्ने एउटा हाम्रो चाहिँ काव्यात्मक विधा नै अब एउटा साहित्य हो। साहित्यमा चाहिँ अब के छ भने सम्पूर्ण कुराहरू आउँछ अनि त्यसैले हामीले कसरी ग्रहण गर्छौँ त्यो कुरामा निर्भर हुन्छ। अब सबै कुरा हाम्रो चाहिँ सबै अब रियल पनि नहुन सक्छ, काल्पनिक पनि हुन सक्छ। केही कुरा काल्पनिक हुन्छ भने केही कुरा रियल पनि हुन्छ। जुन काल्पनिक कुराहरू मान्छेको व्यक्तिगत जीवनमा चाहिँ त्यो नहुन पनि सक्छ, व्यक्तिगत जीवनमा काल्पनिक हुन सक्छ, तर अब सामाजिक रूपले हेर्यौँ भने सबै हाम्रो चाहिँ एउटा रियल नै हुन्छ। त्यसैले चाहिँ हजुरले एकदम राम्रो मलाई एउटा अवसर दिनुभयो, त्यसैले चाहिँ म धन्यवाद ज्ञापन गर्दछु।
0: हवस्, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार सुनिता अधिकारी। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र लक्ष्मण विष्ट सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।

भर्खरै सुन्नुभयो शुभ तामाङ र अन्जु पन्तको स्वरमा रहेको आधुनिक गीत राजनराज शिवाकोटीको रचना अनि सङ्गीतमा हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र तपाईँलाई यति बेला आधुनिक गीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजेसम्म। अब सुनाउँछौ नवीन कार्की र मेलिना राईको सुर, कृष्णहरि बरालको रचना अनि सङ्गीत हो, रमेश कुमार थापाको।

भर्खरै सुनायौँ अस्मिता अधिकारी र प्रताप दासको स्वरमा रहेको आधुनिक गीत गङ्गा दुलालको रचना अनि सङ्गीत हो राजेन्द्र बजगाईको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ प्रविशा अधिकारी र पूर्ण विष्टको स्वर हरि उप्रेतीको रचना अनि सङ्गीत हो विकास चौधरीको।

भर्खरै सुनायौँ निर्मल दियाली र लावनी चक्रवर्तीको स्वरमा रहेको आधुनिक गीत दावा तामाङको रचना अनि सङ्गीत हो निर्मल दियालीकै। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। अन्तिम गीत रहेको छ उत्सव सुब्बा लामा र मिलन नेवारको स्वर, सुरेन श्रीजनको रचना अनि सङ्गीत, सङ्गीत हो उत्सव सुब्बा लामाकै। यसपछि यहाँले ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो। गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरूको विषयमा चरणबद्ध रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। मन्त्री गुरुङले बेरोजगारी र गरिबीका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा 3 सरकार बीच समन्वय गरेर काम गर्ने योजना बनाएको बताउनुभयो। यस्तै बैठकमा सांसद मदन कुमारी शाह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुँदै महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीताबादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो। राष्ट्रिय सभाबाट मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। सभाको हिजो बसेको बैठकमा सांसद कमला पन्तले प्रस्तुत गर्नुभएको मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको हो। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नुहुँदै सांसद पन्तले मनसुनका बेला बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटको बढ्दो जोखिमका सन्दर्भमा सरकारको तयारीबारे जानकारी माग गर्नुभयो। यस्तै उक्त प्रस्तावमाथि सांसदहरू मदन कुमारी शाह, गरिमा सोमनाथ पोर्तेल र पदम बहादुर परियारले समर्थन जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको विवाद सम्बन्धी मुद्दालाई पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिने सर्वोच्च अदालतकै आदेशलाई पुनरावलोकन गर्न माग गर्दै दायर निवेदनमाथि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले हिजो सुनवाई गर्दै पुनरावलोकन

0: अवलोकनका लागि अनुमति दिएको हो। परराष्ट्र मन्त्रालयले विभिन्न प्रयोजनमा विदेश जाने नेपालीहरूको कागजात प्रमाणीकरण गर्न कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणालीको सुरुवात गर्ने भएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मार्फत प्रवाह भइरहेको कागजात प्रमाणीकरण सेवालाई भदौ 1 गतेदेखि लागू हुने गरी अनलाइन सेवाका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। नारायणगढ बुटवल सड़क विस्तार कार्य अन्तिम चरणमा पुगेको नारायणगढ बुटवल सड़क आयोजनाले जनाएको छ। नारायणगढ बुटवल सड़कको निर्माण कार्य 92% सकिएको र अब सड़क सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। नेपाल गुणस्तर परिषदको 11 बैठकले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डका मस्यौदामाथि छलफल गरी स्वीकृति गर्ने निर्णय गरेको छ। बैठकले नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिबाट सिफारिस भएका विभिन्न गुणस्तरको मापदण्ड स्वीकृत गरेको हो। बैठकमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गा सम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ। विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घर जग्गा कारोबार गर्न चाहने फर्म कम्पनी तथा संस्थालाई 21 दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो कक्षा 12 मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डका अनुसार परीक्षामा 71,310 परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या 57,897 रहेको छ। यो 81.19% बराबर हो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्था धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिट्टै युद्ध अन्त्य हुने बताउनुभयो। अमेरिका इरान र ओमान हर्मुज जलमार्ग सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सहमति भएमा मध्यपूर्वको अत्यन्त संवेदनशील क्षेत्रको तनाव कम हुने र विश्व ऊर्जा आपूर्तिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: केहीसिनमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार। युवा संसार कार्यक्रमपछि लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ करिब मध्याह बाह्र बजेसम्म। मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले फ्यान बक्स कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम युवा संसार।
1: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको यो कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.100 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। भनिन्छ, युवा भनेको केवल देशको भविष्य मात्र होइन, वर्तमान परिवर्तनका प्रमुख संवाहक पनि हुन्। आजको नेपालमा युवाका सपना, अवसर, चुनौती र नीति निर्माणमा युवाको सहभागिताबारे बहस झन सान्दर्भिक बनेको छ। यिनै विषयमा निरन्तर वकालत गर्दै आइरहेको छ राष्ट्रिय युवा सञ्जाल एसोसिएसन अफ युथ अर्गनाइजेसन्स नेपाल अर्थात् आयोन, जसले युवाको नेतृत्व, सहभागिता र सशक्तिकरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको छ। आजको युवा संसार कार्यक्रममा यिनै विषयमा छलफल गर्नका लागि हामीसँग यति बेला स्टुडियोमा हुनुहुन्छ एसोसिएसन अफ युथ अर्गनाइजेसन्स नेपाल आयोनका वरिष्ठ उपाध्यक्ष गौतम शर्मा। अब पनि आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गरौँ। यहाँलाई धेरै धेरै स्वागत छ हाम्रो युवा संसार कार्यक्रममा।
2: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: ठिक छु म्याम।
1: आयोन अर्थात् एसोसिएसन अफ युथ अर्गनाइजेसन्स नेपालका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ होइन, अर्थात् हामीले सट्ट सरल भाषामा सबैजनाले बुझ्नुपर्दा युवाको नेतृत्व, सहभागिता र सशक्तिकरणका क्षेत्रमा चाहिँ लामो समयदेखि काम गर्दै आएको संस्था भनौँ न, युवालाई नेतृत्व विकास गराउनका लागि उत्प्रेरित गर्ने एउटा संस्था भनेर हामीले आयोनलाई बुझ्ने गर्छौँ। तर अब यहाँ वरिष्ठ उपाध्यक्ष नै आज हामीसँग हुनुहुन्छ, हाम्रा सबै युवा साथीहरूले बुझ्ने तरिकाले बताइदिनु न, खासमा आयोन के हो अनि यो आयोनको स्थापनाको उद्देश्य के हो त?
2: खासमा आयोनको बारेमा भन्दाखेरि आयोनको फर्मर प्रेसिडेन्टहरू जीवहरूले एउटा लुज नेटवर्कको मार्फतबाट आयोन स्थापित गर्नुभयो र स्थापितपछि उहाँहरूले युवाको सेक्टरमा धेरै क्रियाकलापहरू गर्नुभयो, जस्तै युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि लगायतको धेरै क्याम्पेनिङहरू, स्वास्थ्य सम्बन्धी, मेन्टल हेल्थ सम्बन्धी, लिगल एवेरनेस सम्बन्धी धेरै क्याम्पेनिङहरू उहाँहरूले गर्नुभएको छ। आयोनको फर्स्ट अध्यक्ष भन्दाखेरि राजेन्द्र मूलविदाई हुनुहुन्थ्यो र उहाँले धेरै क्याम्पेनिङहरू चलाएर देशभरकै युवा संस्थाहरूलाई जोडेर एउटा यो आयोन बनाउनु भएको हो, उहाँ र उहाँको टिमहरू मिलेर होइन। 7 प्रदेशमा आयोनको मेम्बर अर्गनाइजेसनहरू छन्, देशभरि मात्रै नभनौँ विदेशभरि पनि छरिएको छ आयोनको नेटवर्क। अहिलेकै हामी संसदमा हेर्दाखेरि धेरै सांसदज्यूहरू मन्त्रीज्यूहरू आयोनमा कुनै न कुनै बेला लिड गर्दै हुनुहुन्थ्यो उहाँहरू पनि. अहिले हेर्नुहुन्छ भने कविन्द्र बुर्ला कोटी दाईलाई हजुरहरूले पनि चिन्नुहुन्छ, सविता गौतमलाई चिन्नुहुन्छ,
1: आयोनमै बसेर काम गर्नु भएको थियो.
2: हजुर, आयोनको बोर्ड मेम्बरमै बसेर कुनै न कुनै पोस्ट सम्हालेर उहाँहरूले काम गर्नुभयो. त्यो हेरेर हामीलाई खुसी पनि लाग्छ र हामी पनि आजको दिनमा यहाँ नेतृत्व गर्दैछौँ. महोत्तरी जिल्लाबाट एउटा युथ नेटवर्क फर पिस एन्ड डेभलपमेन्ट संस्थाबाट प्रतिनिधि गर्दै यहाँ आयोनमा एज अ वरिष्ठ उपाध्यक्षसम्म आएको छु. जस्तै 2024 म युएनको पिस बिल्डिङ डायलगमा पोलिसी बनाउनको लागि म न्युयोर्क गएको थिएँ. हाम्रो साउथ एसियाको कन्टेक्स्ट थियो र हामी साउथ एसियाको पिस बिल्डिङ पोलिसीमा हामीले त्यहाँ कुराहरू राखेको थियौँ र नेपालबाट एक्लै मैले गएको थिएँ र त्यहाँ प्रतिनिधि गरेको थिएँ मैले.
1: भनेको हामी सरस्वती यसरी बुझौँ कि आयोन भनेको युवाहरूकै क्षेत्रमा काम गर्ने अरू धेरै छाता सङ्गठनहरूको पनि मुख्य सङ्गठन चाहिँ आयोन हो. त्यहाँ सबैको प्रतिनिधित्व हुन्छ होइन,
2: र
1: यसबाट चाहिँ भनौँ न युवाहरूलाई सशक्त बनाउने नेतृत्व विकासको शिल्प कलाहरू सिकाउने काम चाहिँ आयोनको माध्यमबाट हुने गर्छ.
2: 92 एनजिओहरूको छाता सङ्गठन छन् आयोन, अम्ब्रेला सङ्गठन हामी भन्छौँ.
1: भनेको 92 जुन युवाको क्षेत्रमा काम गर्ने संस्थाहरू छन् तिनको केन्द्रबिन्दु भनेकै आयोन भयो.
2: आयोन हो, तपाईँले हेर्न सक्नुहुन्छ. आयोनको एउटा गजबको नियम के छ भने 29 कटिसकेपछि त्यहाँ बोर्ड मेम्बर आउन मिल्दैन. एउटा एकदमै क्रिएटिभ जस्तो लाग्छ होइन, फर्मर आयोनरहरूले त्यो इन्डिकेट गर्नुभएको छ, खुसी पनि लाग्छ.
1: हजुर, भनेको त्यो 29 वर्ष भन्दा माथिको युवाले चाहिँ त्यसमा चाहिँ नेतृत्वमा आउन चाहिँ नपाउने,
2: आउन चाहिँ मिल्दैन. यदि 28 साल 364 दिन छ भने आउन मिल्छ.
1: हजुर,
2: 365 दिन कटिसक्यो भने
1: 29 वर्ष कटेपछि चाहिँ
2: पाइएन.
1: भनौँ न एउटा यही उमेरमा वरिष्ठ उपाध्यक्ष भएर काम गरिराख्नु भएको छ, त्यो पनि महोत्तरीदेखि आएर प्रतिनिधित्व गरेर एकदमै खुसी लागेको छ. अब यहाँ चाहिँ महोत्तरीमा जन्मिनु भयो, हुर्किनु भयो, त्यहीँ पढ्नुभयो होला, अनि त्यहीको कुनै युवा संस्थासँगै काम गर्ने सिलसिलामै आएर आयोनसँग जोडिनु भएको हो.
2: ब्याचलर यहीँ ल पढेको छु काठमाडौँमै.
1: हजुर,
2: अनि 2017 कि 2018 भ्याली कोअर्डिनेटर भोलिन्टियर कोअर्डिनेटर भएर हेर्न लागेको थिएँ. तर त्योभन्दा अगाडि नै प्रोग्रामहरूमा जाने चाहना पनि थियो होइन, त्यहाँ के हुन्छ, आफूले कसरी इम्पावर गर्न सक्छु भनेर एउटा माइन्ड सेटअप पहिलादेखि नै थियो 10-11 पढ्दाखेरि नै. अनि त्यसपछि मैले यहाँ हेर्न लागेपछि हाम्रो संस्था पनि आयोनको मेम्बर छन् अनि आयोनको बारेमा सुने, आयोनले यसरी यसरी क्याम्पेनिङहरू गरिरहेछ, जस्तै बाढी पहिरो आयो भने आयोनले एकदमै काम गरेको थियो मेरो जिल्लामा होइन. त्यति बेला फर्मर आयोनरहरू, अहिलेको फर्मर आयोनरहरू त्यति बेला सदस्यहरू हुनुहुन्थ्यो, अझ बोर्ड मेम्बर हुनुहुन्थ्यो, कुनै पोस्टमा सम्हाल्नु भएको थियो. उहाँहरू महोत्तरीमा गएर, महोत्तरीमा एकचोटि ठुलो बारी आएको बेलामा उहाँ चाहिँ महोत्तरीमा गएर लगभग 200 कि 300 जति घर बनाउनु भएको थियो आयोनकै माध्यमबाट.
1: हजुर,
2: अनि त्यहीँबाट इन्सपायर भएर मैले पनि काठमाडौँ आएर फेरि हेर्दै जाँदाखेरि आयोन छ, यस्तो छ भनेर बुझेँ होइन. त्यसपछि आयोनमा आयोनको लागि त्यो म आफ्नो टिममा कुरा गर्न स्टार्ट गरेँ. मैले चान्स पाएँ,
1: हजुर,
2: फर्स्टचोटि चान्स पाएँ भने महासचिवमा मैले लडेको थिएँ. महासचिवमा लडेपछि मैले हारेको थिएँ त्यहाँ होइन, पराजित भएको थियो. अनि पराजित भएपछि फेरि मैले सोचेँ कि फेरि मैले ट्राई गर्छु नेक्स्टचोटि, जति बेलासम्म एज छ त्यति बेलासम्म ट्राई गर्छु होइन. अनि एज थियो, अनि पछिल्लोचोटि हामी मैले उम्मेदवारी दिएँ र जितेँ पनि, धेरै धेरै मतले जितेको छु त्यहाँ पनि होइन. किनभने सबैले काम हेर्ने हो, जति पनि मेम्बर अर्गनाइजेसनहरू थियो त्यो लगभग यो 3-4 सालको बिचमा सबैले चिन्नुहुन्थ्यो मलाई, र गौतमले काम पनि गरिरहेछ भनेर सोच्नुभयो र भोट पनि गर्नुभयो मजाले मलाई होइन. अनि त्यही भएर आएँ. आइसकेपछि एकदमै अहिले तपाईँले नि थाहा छ देशको अवस्था पनि होइन, त्यसपछि वर्ल्डको पनि अवस्था, धेरै फन्डिङहरू पनि कटअप भएछ. काम गर्ने जो संस्थामै बसेर जो यथार्थको काम गर्छ नि तिनीहरूलाई गाह्रो चाहिँ गाह्रो पनि छ. पैसा नभए पनि क्याम्पेनिङहरू गरेकै गरेको छ अहिलेसम्म.
1: हजुर हजुर,
2: कोरोनाको टाइममा पनि मेरो संस्थाले 1 रुपियाँ नभए पनि हामीले जिल्लामा वडा गएर पनि यो कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम मैले आफै नै लिडरसिपमा मैले गराएको हो. त्यहाँ पनि म जलेश्वर नगरपालिका वडा नम्बर 7 मेरो घर छ होइन, अनि मैले जलेश्वर नगरपालिकाको 12 वार्ड छ, 12 वार्डमा मैले हरेक वार्डमा गएर कम्तीमा 15-20 युवाहरूलाई त्यो राखेर अनि उनीहरूलाई प्रशिक्षण दिएको थियो गाउँमा, प्रशिक्षण दिनलाई। अरू कसै साथीले सोध्छ फोन मार्फत भने उहाँहरूलाई पनि प्रशिक्षण दिनलाई इन्डाइरेक्टली, त अब त्यहाँबाट कतिजनाले दिएको होला त्यो त मलाई पनि थाहा भएन, तर डाइरेक्टली 200 हामीले प्रशिक्षक त्यस्तो बेलामा पनि गरेको छौँ र रेडियोको मार्फतबाट पनि हामीले त्यहाँ जिल्लामा बसेर आइसकेपछि आयोगबाट पनि मैले लिगल एवेरनेसहरू क्याम्पेनिङहरू मैले गरेको छु अहिलेसम्म।
1: हजुर, आफैलाई चाहिँ त्यो आयोगसँग जोडिसकेपछि आफूमा कस्तो खालको निखारता आएको पाउनुभयो आफैलाई चाहिँ व्यक्तिगत रूपमा चाहिँ?
2: यस्तो भयो, अब आयोगमा आएर धेरै कुरा सिक्न पायो। पहिला त जस्ट एज अ कसैले होमवर्क दिँदा त्यसलाई काम गर्नुपर्नेछ भनेर सोच्थ्यो, अब यहाँ होमवर्क पनि बनाउनु पर्ने आफूले र अरूसँग काम गराउनु पर्नेछ, त्यहाँ एकदमै गाह्रो चाहिँ गाह्रो पनि हुन्छ। जस्तै हामी आउँदाखेरि हाम्रो संस्थामा 60 जति स्टाफहरू हुनुहुन्थ्यो र मैले एचआर संयोजक पनि थिएँ त्यहाँ, अब 60 स्टाफलाई लिड गर्नु भनेको नट ए जो, त्यो पनि फेरि सबै काठमाडौँको होइन, हरेक प्रदेशमा, जस्तै मध्य प्रदेशमा अलिक बढी थियो, त्यसपछि लुम्बिनी प्रदेशमा थियो, कर्णाली प्रदेशमा थियो, अरू ठाउँमा जिल्लाहरूमा हुनुहुन्थ्यो, फिल्ड लेभलमा गाउँपालिका नगरपालिकासम्म हेर्ने, त्यो एकदमै गाह्रो हुँदो रहेछ। तर के हुन्छ कि यदि तपाईँले ठाउँमा पुग्नुहुन्छ र नेतृत्व पाइसकेपछि एउटा गर्ने चाहना पनि आउँछ र त्यो चाहनाले मलाई के लाग्छ हाम्रो टिमले मजाको लिड गरेछौँ होइन, मजाले काम पनि गरेछौँ र आफूलाई पनि एकदमै म्याच्योरिटी भन्ने एकदमै धेरै कुराहरू सिक्दा सिक्दै एकदमै राम्रो पनि लागेछ। र मैले आयोगमा आउने बित्तिकै 3-4 मैले न्युयोर्क गएको, त्यहाँबाट पनि मैले खासमा धेरै कुराहरू सिकेको, अब नेपालबाट 1 थिएँ, इन्डियाबाट 1 हुनुहुन्थ्यो होइन, अनि हरेक कन्ट्रीबाट 1-1 मात्रै आउनुभएको थियो त्यहाँ, अनि त्यहाँ पनि धेरै कुराहरू पिसको बारेमा होइन, मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, सोसियल मिडियामा अहिले नराम्रो कमेन्टहरू गर्छ नि, त्योहरूको बारेमा पनि कसरी मिनिमाइज गर्ने, आफूले कति बोल्ने नबोल्ने, त्योहरू पनि हामीले सिकेछौँ। र हामीले युवाहरूलाई पनि त्यही भन्छौँ कि गलत कुराको पछि लाग्नु भएन, हामीले राम्रो काम गर्नुपर्छ र राम्रो कामको लागि अगाडि बढ्नुपर्छ।
1: यहाँ त अब आफ्नै प्रयासमा, आफ्नै बलबुतमा भनौँ न, महोत्तरीबाट आएर अहिले अब आयोगको केन्द्रीय कार्यालयमा चाहिँ यहाँनिर वरिष्ठ उपाध्यक्ष भएर लिडिङ गरिराख्नु भएको छ होइन। अब यो काम गर्ने सिलसिलामा यहाँ घर त महोत्तरी भयो, त्यहाँ पनि युवा साथीहरूसँग यहाँको सर्कल थियो, त्यहाँदेखि नै काम गर्नुहुन्थ्यो, सामाजिक काम गर्नु नै हुन्थ्यो, विभिन्न समुदायका युवाहरूसँग यहाँको भेट हुन्छ, गफगाफ हुन्छ, कामको सिलसिला हुन्छ होइन, काम गर्नुहुन्छ। यहाँले काम गर्दै जाँदाखेरि युवाहरूमा के देख्नुहुन्छ, युवाहरूमा अहिले कस्तो अवस्था छ, उहाँहरूसँग ऊर्जा छ कि अन्युल छ कि केही सम्भावना बोकेर बसिराख्नु भएको छ कि?
2: मैले ब्याचलर फर्स्ट इयर सेकेन्ड इयर पढ्दाखेरि होइन मानव अधिकारको र आरटिआईको ट्रेनिङ दिन जान्थ्यौँ, अब यहाँ काठमाडौँमा अलि गाह्रो हुन्थ्यो हामीलाई होइन, दसैँ दिवालीको छुट्टीमा घर जान्थ्यौँ एउटा टुटेको साइकल लिएर, म र एकजना अझै मेरो साथी हुनुहुन्थ्यो चुडा भने, 2 हामी जान्थ्यौँ क्या स्कुलहरूमा ट्रेनिङ दिन्थ्यौँ त्यो बालबालिकाहरूलाई, हुन्छ
1: मानव अधिकार कसरी मानव अधिकारको उपभोग
2: गर्ने त्यसको बारेमा हामीले ट्रेनिङ दिन्थ्यौँ। मलाई के लाग्छ यदि मान्छेमा ऊर्जा छ भने मान्छेले गर्न सक्छन् होइन, अब अहिलेको कन्टेक्स्टमा हेर्नुहुन्छ भने विभिन्न कालको युथहरू छन्, अब कसैलाई यदि तपाईँले एकछिन गाली गर्नुहुन्छ भने त्यो निगेटिभली हाल्छ, तर हाम्रो बेलामा के हुन्थ्यो कि कुर्दा पनि हामीले सहेर बस्नु पर्थ्यो र सिनियरहरूको कुरा मान्नु पर्थ्यो होइन। मधेसको कन्टेक्स्टमा भन्नुहुन्छ भने अहिले शिक्षाको एकदमै खराब अवस्था छन् त्यहाँ, र ड्रगको पनि एकदमै लागु औषधको एकदमै गाह्रो छ, समस्या छन्, र बाहिर पनि होला, पहाडमा पनि छ, पहाडमा पनि उता कर्णाली कञ्चनपुरको एज अ कानुन व्यवसाय अथवा कानुनको विद्यार्थी भनिसकेपछि एउटा लफमा यहीँ काठमाडौँमा प्र्याक्टिस गर्दाखेरि मैले हेरेको थियो, लगभग 10-20 केस यस्तो आयो कि घरकै छेउछाउको सबैको लागु औषधकै त्यो परेको छ मुद्दा, यस्तो मैले हेरेको
1: थिएँ
2: दुर्व्यसनको कैलाली जिल्लामा होइन, त्यस्तो छ। र पहाडको पनि अवस्था युवाहरूको गाह्रै छ होइन. अब हामीले यो हेर्छु काठमाडौँमा मात्रै सबै कुरा सहज छ, काठमाडौँको युवा मात्रै प्रगति गरिरहेछ भने देश कहिले पनि प्रगति हुँदैन होइन. हामीले के हेर्नुपर्छ कि पहाडमा जहाँ खानेकुराहरू पनि पुग्दैन त्यहाँको युवाको अवस्था के छ, मधेसको बोर्डर साइडको युवाहरूको अवस्था के छ, विकट एरियाहरूको युवाहरूको अवस्था के छ, खासमा त्यसमाथि हामीले अध्ययन गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ र तिनीहरूको लागि समस्या हिसाबले समाधानहरू खोज्नुपर्छ तिनीहरूको लागि. अब काठमाडौँमा त सबै कुरा सहज छ, हामी पनि काठमाडौँ आइसकेपछि हामीलाई पनि सबै कुरा इजिली, सिंहदरबार आउनु पनि हामीलाई केही गाह्रो छैन जस्तो लाग्छ. यहीँ बाटो बाटो गुज्रिरहेको हुन्छौँ हामी, यताउता गइरहेको हुन्छौँ होइन, त्यो खासै फरक पार्दैन. तर हामीले सोच्नुपर्ने छ भने त्यही कुरा सोच्नुपर्छ कि बोर्डर साइडको युवाहरूको के छ अवस्था. अस्ति तपाईँले एउटा भिडियो हेर्नुभयो होला पुरुषोत्तम यादवको, अहिले जो सांसद हुनुहुन्छ, टेलिभिजनमा रोक हो, किन रोक हो भने युवाहरूको अवस्था देखेर र लागु औषधको कस्तो छ मधेसमा भ्यावक भनेर. अब देशको युवा 40-42% छन् देशमा, तर एउटा युवा तथा खेलकुद मन्त्रालय थियो त्यो पनि अहिले गाभिसकेका छन् शिक्षा मन्त्रालयमा. यस्तो युवाको मात्रा भए पनि एउटा युवा तथा खेलकुद मन्त्रालय छैन देशमा. अब युवाको खालि शिक्षाले मात्रै युवा चाहिँ युवा हुँदैन, खेलकुदको पनि हेर्नुपर्छ, अरू पनि विकासहरू युवाको हेर्नुपर्छ जस्तो हामीलाई लाग्छ. अनि मलाई पर्सनली के लाग्छ, युवाहरूलाई अलि कृषितिर पनि इन्भल्भमेन्ट गराउनुपर्छ र कृषिहरूको पनि साइन्टिफिक तरिकाले. त्यो पनि अब पहिलाको ट्रेडिसनल हिसाबले जान्छ भने कसै कुनै युवाले काम गर्नु पनि मन लाग्दैन त्यस्तो होइन, तर साइन्टिफिक हिसाबले हामी जान्छौँ भने युवाहरूलाई यदि इन्भल्भमेन्ट गर्न सक्यो भने विदेश जानुभन्दा राम्रो हाम्रै देशमा केही गर्छन् होला जस्तो लाग्छ मलाई.
3: हजुर हजुर, अहिले यहाँले देखेको मुख्य समस्या भनेको चाहिँ जुन सीमा क्षेत्रमा हाम्रा युवाहरू हुनुहुन्छ, स्पेसली दुई नम्बर मधेस प्रदेश होइन लगायतका सीमावर्ती क्षेत्रहरूमा चाहिँ अलिकति बढी ड्रग एडिक्सनको चाहिँ अलिकति ठुलो समस्या हो कि भन्ने चाहिँ यहाँहरूले त्यहाँ काम गर्ने सिलसिलामा देख्नुभयो होइन त?
2: हजुर हजुर म्याम, म किन यो भनिरहेको छु कि स्थानीय यदि दुई चारजना हुन्छ नि त्योहरू युवाले युज गर्नको लागि पनि ड्रगको एडिक्सन लगाउँछ नि के. तपाईँले हेर्न सक्नुहुन्छ कोशी प्रदेश हेर्न सक्नुहुन्छ होइन, मधेस प्रदेश हेर्न सक्नुहुन्छ र यो बोर्डर लाइनको यता कैलाली कञ्चनपुरतिर पनि हेर्न सक्नुहुन्छ होइन. युवाहरू एकदमै ड्रग लागु औषधमा एकदमै इन्भल्भमेन्ट छ त्यहाँको युवाहरू.
3: हजुर, यो त एकदमै नराम्रो कुरा भयो नि गौतमजी, होइन एकदमै नराम्रो कुरा भयो. अब यसलाई त कसरी हुन्छ, हामीले अब पुरै निमिट्यान गर्न तत्कालै नसके पनि कम्तीमा न्यूनीकरण गर्दै त लानु पर्यो नि त होइन.
2: र म आउने बित्तिकै मैले के भनेको थिएँ कि यो लागु औषधिको एकदमै व्यापक छ, जहाँ जहाँ हाम्रो प्रोग्राम चलिरहेको छ सबै फिल्ड अफिसरहरूलाई यदि कुनै प्रोग्राम हुन्छ भने त्यहाँको युथहरूलाई हामी प्रशिक्षित गर्छौँ भने त्यहाँहरूलाई एउटा टपिक लागु औषधको पनि राख्नुपर्छ भनेर होइन पहिला नै हामीले गरेको थियो, क्याम्पेनिङहरू पनि गरेको छौँ हामीले लागु औषध सम्बन्धी. र अहिलेको यो सरकारको कुरा हेर्दाखेरि सरकारले खास चाहिँ यो पालि पनि तुल्याएको छैन. अहिले लागु औषधको क्याम्पेनिङहरू यदि बोर्डर एरियामा भएको भए एकदमै राम्रो हुन्छ जस्तो लाग्छ, यदि छ भने एकदमै राम्रो तरिकाले लागु होस् भनेर हाम्रो टिमको अपेक्षा छ.
3: यहाँहरू त युवाका विभिन्न क्षेत्रबाट विभिन्न कोणबाट काम गर्नुहुन्छ, युवाहरूलाई हेरि पनि रहनु भएको छ होइन. अब युवाको नेतृत्व विकास क्षमता विकासकै लागि काम गर्दाखेरि युवाहरू चाहिँ सकारात्मक बाटोतिर जानु भएन भने त त्यो गरेको काम पनि त सफल भएन होइन. त्यसले गर्दाखेरि उहाँहरूलाई कसरी हुन्छ मोटिभेसन गरेर हुन्छ कि अथवा कुन तरिकाले हुन्छ उहाँहरूलाई ट्र्याकमा ल्याउन त जरुरी नै छ होइन. अब यी कुरा सँगसँगै अहिले यो सामाजिक सञ्जालको बढ्दो प्रयोगको प्रभावले पनि, सामाजिक सञ्जालले साँच्चै नै राम्रो प्रभाव पारेर जोडेको छ कि यसले विभाजन पनि गर्दै लगेको देख्नुहुन्छ कि कस्तो भइरहेछ अहिलेको वर्तमान परिस्थितिमा?
2: एडिक्ट भइसकेका छन् युथहरू पनि सोसल मिडियाको. जस्तो कि हामीले पनि आफ्नै कुरा गरौँ न, अरू युथको कुरा गर्नुभन्दा पनि होइन, हामीले पनि केही काम हुँदैन भने सोसल मिडियामा यसो स्क्रोल गरेर बसिरहेको हुन्छ, त्यो चाहिँ नराम्रो कुरो हो. अब काम भयो भने युज गर्ने हो, न काम भए पनि त्यो युज गर्दै गर्दै मान्छे कुन बेला एडिक्ट हुन्छ भने आफूलाई थाहा हुँदैन होइन. अनि त्यही भएर हामीले के भन्छौँ कि युथहरूलाई बरु हामी आफ्नो काममा इङ्गेज हुने, यदि हामी सोसल मिडियामा हुन्छौँ भने केही न केही कसै न कसैको स्टेटस आइदिने रहेको हुन्छ, खासमा पोलिटिकली बढी हुन्छ, कुनै न कुनै धारमा युवाहरूको अलि मानसिकता हुन्छ। तपाईँले अहिले हेर्नुभयो एउटा सानो घटना भयो होइन सुनसरीमा कप्तानगञ्जमा, र युवाहरू दुई साइड भयो, मुस्लिम युवा एक साइड भयो, हिन्दू युवा एक साइड भयो, होइन एकदमै दुःखद कुरा हो यो देशको लागि होइन।
3: यहीँबाट यही कार्यक्रमको मार्फतबाट जसले आफ्नो ज्यान गुमाउनु भयो हामी हार्दिक श्रद्धाञ्जली पनि भन्न चाहन्छौँ, र जुन कुरा नहुनु पर्ने थियो र अब जे भयो भयो, अब चाहिँ फेरि यस्तो नहोस् भन्ने कामना पनि गर्न चाहन्छौँ होइन।
2: हो त्यो हामी गर्छौँ, र यो मलाई के लाग्छ सोसल मिडियाकै कारणले छिटो न्युज पनि एकदमै फास्ट फैलिन्छ र गलत न्युज पनि फैलिन्छ, त्यो पनि कुरा हो। अब हाम्रो बिचमा कुरा के हुन्छ, अरू मान्छेले के राखेर पोस्ट गरिदिन्छन् होइन, अनि त्यो निगेटिभ पनि जान्छन् होइन। त्यही भएर म युवाहरूसँग अनुरोधै गर्छु कि भेरिफाई जति बेलासम्म न्युज नआएसम्म धारणा बनाउनु पनि आफैमा एउटा रङ कुरा जस्तो लाग्छ मलाई।
3: त्यही सत्य कुरा थाहा नपाएसम्म आफ्नै धारणा व्यक्त गरेर स्ट्याटस लेखिहाल्नु, गलत कामका लागि एकदमै उत्साहित बनाउनु त्यो पनि राम्रो होइन। युवाहरूले पनि जति सक्दो हुन्छ संयम त अपनाएकै राम्रो हुन्छ होला जस्तो लाग्छ होइन। जस्तै अब यहाँले भन्नुभयो एक खालको भनौँ न धार्मिक द्वन्द्व जस्तै भनौँ न, दुई पक्ष बिचमा त्यो द्वन्द्वका कारणले गर्दा हाम्रा हुनहार धेरै राम्रो गर्न सक्ने चार चारजना युवाहरूले ज्यान गुमाउनु पर्यो, त्यो त आफ्नै देशको घाटा होइन। हामी देशका आफ्नै जनता आफै बिचमा त्यसरी द्वन्द्वमा गयौँ भनेदेखि त हाम्रो देशलाई त त्यो ठुलो घाटा होइन र हामीले त अहिले सबैजना संयम भएर मिलेर अगाडि बढ्नुपर्ने बेलामा हामी आफू बिचमै एउटा धर्मको नाम लिएर जातको नाम लिएर भूगोलको नाम लिएर द्वन्द्व गर्न थाल्यौँ भने त सायद त्यसले त राम्रो सन्देश दिँदैन नि त होइन। यस्तो अवस्थामा चाहिँ यदि कहीँ कतै त्यस्तो हुन गइहाल्यो भने पनि हामीले जो युवाहरू अहिले सुनिराख्नु भएको छ कस्तो सन्देश दिन सक्छौँ, हामीले त्यस्तो अवस्थामा कसरी संयमता अपनाउन सक्छौँ होला, यहाँको विचार के छ?
2: जस्तै हेर्दाखेरि होइन सुनसरीबाट एउटा घटना उठिसकेपछि होइन यहाँ वीरगन्जसम्म छिटै फैलिएको छ होइन। के भन्न चाहन्छु युवाहरूसँग भने तपाईँहरू यतिकै कसैको पछाडि नलाग्नुहोस् होइन। अब धेरै जानेको पनि मान्छेहरू हुन्छ तर उहाँहरूले पनि नबुझेर जे मन लाग्छ त्यही स्टेटस लेखिदिन्छ, र कहिले काहीँ के हुन्छ अब यो पार्टीको सरकार छ होइन, अब हामी त सरकारमा छैन आन्दोलन गर्नुपर्छ भनेर, अब आन्दोलन गर्ने त गर्ने कसरी हो, युवाहरू पनि त अहिले त बुझिरहेछन् होइन जथाभावी कुरामा जाँदैन, अनि त्यसको लागि पनि गलत स्टेटसहरू लेखेर होइन युवाहरूलाई भड्काउने पनि कुराहरू गर्छन् अहिलेको सोसल मिडियाको मार्फतबाट। तर युवाहरूले के सोच्नुपर्छ कि पहिला उहाँले लेख्नुभएको कुरा सही छ कि छैन, यदि सही छ भने पनि हामीले आन्दोलनमा किन जान्छौँ, आन्दोलनमा गएर हामी के गर्छौँ त्यहाँ, अब आन्दोलनमा गएर हामी ढुङ्गा फाल्छौँ भने त्यो त नराम्रो कुरा हो, हामीले पुलिसमाथि फाल्छौँ, कसैको क्षति गर्छौँ त्यो पनि नराम्रो कुरा हो, कसैले जलाउन खोज्छौँ त्यो पनि नराम्रो कुरा हो, पहिला त आन्दोलनमा यतिकै नजानुहोस्।
3: शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्न पाइयो, जस्तो तपाईँ दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्नुहुन्छ, म एक नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्छु, अहिले हामी तिन नम्बर प्रदेशमा बसेर कुराकानी गरिरहेका छौँ होइन। तर हामी यी सबै सातैवटा प्रदेशका मान्छे त हामी सबै नेपाली हौ नि त होइन। हामीले मिलेर आफ्नो देशलाई सुन्दर बनाउनुको साटो कर्म गर्नुको साटो त्यो अमूल्य समयलाई हामी किन बर्बाद गरिरहेका छौँ? युवा उमेर भनेको त झन् ऊर्जावान उमेर हो नि त होइन। त्यो समयमा हामीले राम्रो क्रिएटिभ काम गर्नुको साटो हामी किन हिंसामा भड्किरहेका छौँ होइन? त्यो त हामी सबैले बुझ्नुपर्छ नि त होइन। हामी कुनै धर्मको नाममा, भूगोलको नाममा, जातको नाममा, सम्प्रदायको नाममा हामी सबैले नगर्दा नै राम्रो हुन्छ नि त होइन। युवाले त झन् त्यसमा अग्रसर नहुँदा नै राम्रो हुन्छ नि त होइन।
2: अहिलेको कुरा हेर्नुहुन्छ भने होइन अहिले हामीले नेपालको गोल्डन पिरियड पनि भन्न सक्छौँ, किनभने 42-40% होइन युथहरू छन् र युथहरू सबभन्दा बढी काम गर्न सक्छन् होइन। आठ घन्टाको बदला 16 घन्टा पनि काम गर्न सक्छ युवाहरू, राम्रोसँग काम गर्छन् भने देश कहाँबाट कहाँ फर्किन मार्न सक्छन् होइन। त्यही भएर अनुरोधै छ युवाहरूसँग बरु हामी आफ्नो काममा लागौँ, कसरी हुन्छ के गर्न सकिन्छ, त्यही भएर युवाहरूले काम गर्नुपर्छ राम्रो तरिकाले।
3: सबैभन्दा ठुलो कुरा चाहिँ कुनै असहमति छ भने पनि झगडाबाट होइन संवादबाट त्यसको निष्कर्ष निकाल्न सकिन्छ है भन्ने सन्देश चाहिँ आजको कार्यक्रमबाट हाम्रा युवाहरूले बुझ्न पर्यो कि
2: हिंसा गरेर त केही समाधानै हुँदैन जति बेलासम्म संवाद गर्दैन त्यति बेलासम्म समाधान आउँदैन त्यही भएर यदि मलाई ल कसैले गाली गर्यो त त्यसको त नियम कानुन होला नि त हामीले पुलिस प्रशासनले त भन्न सक्छौँ नि त के अनुरोध गर्छु युवाहरूलाई त्यो बरु सोच्दा राम्रो पुलिस प्रशासनले बोलाउँदा हुन्छ नि त पुलिस प्रशासन आउँछ भने थम्मे हुन्छ त्यसपछि संवाद हुन्छ कुराकानी हुन्छ निष्कर्ष एउटा निचोड एउटा निस्किन्छ नि त त्यसको संवाद गर्दा सबभन्दा बेस्ट हुन्छ
3: सबैभन्दा राम्रो संवादमा जाँदा राम्रो बेस्ट कि तैँले कुटिस भने मैले पनि कुट्नुपर्छ भनेर आवेगमा जानु चाहिँ सही होइन होइन यो कुरा चाहिँ हाम्रा युवाहरूले बुझ्नुपर्नेछ धेरै बुझ्नु पनि हुन्छ र अझै पनि बुझ्नुपर्नेछ अब हामी आयुनकै कुरातर्फ फर्क्यौँ किनभने हामी कार्यक्रमको तल तलतिर पनि आउन थालिसक्यौँ बोल्नुपर्ने कुराकानी गर्नुपर्ने त धेरै छन् विषयहरू होइन अब यहाँहरूको मेन उद्देश्य भनेकै नेतृत्व विकास गर्ने क्षमता वृद्धि गर्ने सशक्तिकरण गर्ने युवाहरूलाई जसरी हुन्छ सचेत बनाउने उद्देश्य होइन नेतृत्व विकास गर्नका लागि चाहिँ एउटा युवालाई परिपक्व बनाउनका लागि चाहिँ एउटा विद्यालय परिवार अनि यहाँहरू जस्तै संस्थाहरूको भूमिका चाहिँ कस्तो हुने रहेछ के गरेर चाहिँ उसलाई साँच्चै नै राम्रो उर्वर युवा बनाउन सकिने रहेछ के भन्नुहुन्छ यहाँको अनुभवले के भन्छ
2: यस्तो छ यस्तो हुन्छ अब फ्यामिलीबाटै सानो सानो कुराहरू सिकेर अगाडि आउनुपर्छ होइन त्यसपछि विद्यालयमा पनि हामी सिक्छौँ होइन त्यसपछि संस्थामा लागिसकेपछि विभिन्न एज ग्रुपको मान्छेहरू हुन्छन् कुनै बेला 50-55 पनि हुन्छ भने कुनै बेला 20-22 पनि हुन्छन् सबैबाट हामीले सिक्न प्रयास गर्नुपर्छ यो कहिले पनि सोच्नुहुन्न कि मैले नि धेरै जानेको छु मैले नि धेरै बुझेको छु कहिले पनि सोच्नुहुन्न राम्रो कुराहरू हुन्छ राम्रो आइडियाहरू हुन्छ 20 वर्षको युवाको पनि 55-60 वर्षको भएको मान्छेसँग पनि यो इग्नोर गर्नु भएन उहाँको धेरै ठुलो एक्सपिरियन्स छ हामीले कुनै काम गर्न खोज्छु भने उहाँलाई यो एक्सपिरियन्स हुन्छ कि त्यसको रिजल्ट के आउँछ त्यतिसम्म एक्सपिरियन्स हुन्छ उहाँको पनि कुरा गर्नुपर्छ र ठाउँमा पुगिसकेपछि सबैको कुरा सुनेर राम्रो लागेको कुराहरू गर्नुपर्छ तर इग्नोर चाहिँ कसैले गर्नु पर्दैन एक दुईचोटि गर्छु भने हामीले के कुरा गऱ्यो भने त्यो राम्रो कुरा भयो के कुरा गऱ्यो भने नराम्रो कुरा भयो त्यो पनि एनालाइसिस गर्नुपर्छ अनि भोलिको दिनमा त्यसको मेच्युरिटी लेभल बढ्दै जान्छ अनि ल यो कामबाट त नराम्रो रिजल्ट आयो अलि यति यति नराम्रो रिजल्ट आयो यो कामबाट 60% पोजिटिभ रिजल्ट आयो ल अब यो यहाँबाट गरौँ न त यो तरिकाले यदि 100% रिजल्ट आउँछ भने यो तरिकाले गरौँ न भनेर हामीले सोच्नुपर्छ जस्तो लाग्छ
3: कुनै कुरा गर्दा गर्दै नराम्रो भयो भने त्यसलाई छोडेर फेरि हामीले त्यसलाई राम्रो गर्न चाहिँ कसरी कुन बाटो समाप्त हुन्छ त्यतातिर चाहिँ हामीले सोच्यौँ भनेदेखि चाहिँ राम्रो हुन्छ होइन जस्तो अहिले अब धेरै युवाहरू वैदेशिक रोजगारीमा अथवा भनौँ न शिक्षाकै लागि पनि विदेश जाने प्रवृत्ति युवाहरूमा अहिले बढेको छ होइन बढ्दो क्रममै देखिन्छ अब नयाँ सरकार आएपछि केही अलिकति घट्ला अथवा युवाहरू स्वदेशमै केही गर्ने वातावरण बन्ला युवाहरूलाई बन्ला विदेशमा हुनुभएका युवाहरू पनि स्वदेशमा फर्केर आएर उहाँ सिकेका ज्ञानहरू चाहिँ नेपालमै आएर प्रयोग गर्नुहोला भन्ने जुन हामीले होप गरेका थियौँ सायद अब त्यो होप बिस्तारै पुरा होला केही युवाहरू फर्किने क्रममा पनि हुनुहुन्छ कोही जाँदै पनि हुनुहुन्छ होइन वास्तवमा यो प्रवृत्तिलाई यहाँ चाहिँ कसरी हेर्नुहुन्छ युवाहरू विदेश जाने प्रवृत्तिलाई यहाँ कसरी हेर्नुहुन्छ आफैले पनि केही अवसर सृजना गरेर केही गर्न सकिँदैन
2: यस्तो छ मैले 2024 न्युयोर्क एउटा प्रोग्रामको लागि जाँदाखेरि युएनमा
3: हजुर
2: मलाई आइडिया थिएन अब भिसाहरूको प्रोसेस होइन आइडिया थिएन फर्म भरेर एम्बेसीतिर गएँ अब त्यसको भिजिट भिसामा लगभग मलाई के भनेको थियो कि 2-3 महिना लाग्छ भनेर अनि अब यो त तरिकाले हुँदैन मेरो त टाइमै थिएन 1.5 महिना मात्रै बाँकी छ होइन अनि मैले गएँ अनि लाइन हेरेको थिएँ 400-500 स्टुडेन्टहरूको एम्बेसीमा त्यहाँ लाइन मलाई लाइनमा बस्नु परेन भित्र गएँ भित्र फेरि 150 मान्छेको लाइन लागिरहेको छ
3: होइन
2: फेरि म भित्र
3: गेटमा
2: उति नै ल तपाईँ त्यहाँ सिधै लाइनमा लाग्नुहोस् भनेर भन्नुभयो मैले गरेँ त्यो हेर्दाखेरि अब यो सेमेस्टरमा मात्रै त्यत्रो लाइन हेऱ्यो भने अस्ट्रेलियामा अहिले धेरै गइरहेछन् युकेतिर पनि मान्छेहरू गइरहेछन् अब दुबई साउदी कतार मलेसियाको त कुरै नगरौँ होइन खासमा भन्दाखेरि अब पढ्नलाई गइरहेछ भने ठिकै छ नलेज हुन्छ नलेज लिनुपर्छ भनेर हामी पोजिटिभ हुनुपर्छ सरकारले केही न केही राम्रो युवाहरूको लागि यहीँ सिर्जना गरिदिएको भए धेरै युवाहरू जसको जानु मन हुँदैन कि विदेशमा गएर काम गर्नु, धेरै युवाको मन हुँदैन, खेल खेलमा पनि जान्छ केही युवाहरू, कि
3: त जाउन त भन्ने
2: कस्तो छ त्यो देश, कस्तो छ ल, छ महिना बसाउँला नि, एक साल बसाउँला, त्यो पनि हिसाबले हुन्छन्। तर धेरै युवाहरू रोइरहेको पनि हुन्छ एयरपोर्टमा, त्यसको लागि उस्ता उस्ता युवाहरूको लागि होइन अपर्च्युनिटी यदि देशमै क्रिएट गरिदिएको भए, देशमै फ्याक्ट्रीहरू लगाइदिएको भए जाँदैन होला जस्तो लाग्छ। धेरै युवाहरू धेरै अहिले 1500-2000 छ नि एभरेज डेली विदेश जाने युवाहरू, त्यसबाट मलाई के लाग्छ 200-400 झर्छन् होला जस्तो लाग्छ। कुनै पनि देश विकास गर्नको लागि इम्पोर्टभन्दा एक्सपोर्ट बढी भएन भने विकास हुँदैन। हाम्रो देशमा अहिलेसम्म इम्पोर्टै बढी छ, त्यही भएर मेरो सरकारसँग पनि केही अनुरोध छ कि एक्सपोर्ट गर्नतिर लागौँ, हामी आफ्नै देशमा उत्पादन गरौँ र त्यो अरू देशहरूमा कसरी जान्छ भने हाम्रो देशको पनि युवाहरू हाम्रो देशमा बस्छन्, अरू देशको पनि जुन सिप हाम्रो देशको युवाहरूमा छैन भने तिनीहरूलाई पनि हायर गरेर त हामी आफ्नो देश बोलाएर काम गराउन सक्छौँ, बरु त्यो पनि गर्न सकिन्छ। त्यो गर्दा बरु सरकारले राम्रो हुन्छ कि आफ्नै देशमा उद्योगहरू खोल्दा, फ्याक्ट्रीहरू खोल्दा राम्रो हुन्छ जस्तो।
3: हजुर, अहिले त अब सरकारको नेतृत्वमै युवाहरू हुनुहुन्छ होइन, युवाहरूको मर्मलाई पक्कै पनि बुझ्नुहुन्छ होला। अब त्यतिखेर त्यो नीति नियमहरू बनाउने बेलामा पनि हामीले कसरी हुन्छ स्वदेशमै रोजगारीका अवसरहरू सृजना चाहिँ कसरी गर्न सकिन्छ त भन्ने खालको एउटा त्यो पोलिसीमा पनि राख्न त सक्ने भयौँ नि होइन।
2: हजुर, हामीले भेट्न गएको थियौँ कविन्द्र दाईहरूसँग होइन, दाई हामीले भनेको पनि थियौँ, दाई अब हजुरहरूकै संस्था हो, तपाईँहरू पनि त्यहाँबाट आउनुभएछ र देशको युवाको लागि हाम्रो साइडबाट पनि के हुन्छ भने हामी पनि रेडी छु गर्नलाई, पोलिसीमा होस् अथवा फिल्डमा खट्नु परोस् हामी रेडी छ, र तपाईँहरूलाई पनि यदि लाग्छ कि आइएनको टिमले यो गरिदिँदा बेस्ट हुन्छ भने हामीलाई पनि सम्झिँदा हुन्छ, हामीले रेडी छौँ, त्यसको लागि केही छैन। र हजुरहरूले पनि के सोचिदिनु पर्यो कि भने हाम्रो युवाहरू विदेश नजाओस्, जो युवा साँच्चीकै जान मन छैन तिनीहरूको लागि यहीँ कामको लागि कम्तीमा अब यहाँ मिनिमम काठमाडौँको खर्च चाहिँ 40-50,000 छ। अब काठमाडौँमा बस्ने युवाले यदि त्यति इन्कम भएन भने त ऋणी कारेर खानुपर्छ होइन, त्यो त राम्रो कुरा होइन। त्योहरू सबै कुरा हेरेर होइन तपाईँहरू बरु उद्योग धन्दाको लागि के गर्नुपर्छ, हामीले कहाँ कहाँ एडभोकेसी गर्नुपर्छ, सरकारलाई हामीले कुन मार्फत सहयोग गर्नुपर्छ, सबैको लागि हामी पनि रेडी छौँ र तपाईँहरू पनि केही सोच्नुहोस् भनेर हामीले भनेको थियौँ। कानुन मन्त्रीज्यूसँग पनि हामीले भेटेको थियौँ, तर हामीले कुरा राखेको थियौँ उहाँहरूसँग पनि, उहाँहरूले पनि भन्नुहुन्छ हामीले पोजिटिभ नै छौँ तपाईँहरूको कुरामा र हामी सक्दो प्रयास गरिरहेछौँ देशमै बसोस्, देशमै काम गरोस् र देशले विकास गरोस् भनेर।
3: उहाँहरूले पनि जो सकारात्मक कुरा गर्नुभएको छ होइन। अबको 10 वर्षपछिको नेपाललाई हामी सबै युवाहरू मिल्यौँ भने कुन तरिकाले हेर्न सक्छौँ, कस्तो नेपाल बन्ला होइन?
2: राम्रो नेपाल हेर्न चाहन्छु, विकास भएको नेपाल हेर्न चाहन्छु, विश्व लेभलमा चिन्ने नेपाल चाहिन्छ, विकसित नेपाल चाहिन्छ।
3: अब जाँदा जाँदै युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
2: प्रथम के भन्छु, तपाईँहरू एजुकेसन लिनुहोस्, पढ्नुहोस्, पढिसकेपछि आफ्नो काम रोजगारीतिर लाग्नुहोस्, यताउताको कुरातिर नलाग्नुहोस्, सोसल मिडियाको एडिक्सन नहुनुहोस् होइन, आफ्नो समाजको लागि केही गर्नुहोस्, आफ्नो देशको लागि केही गर्नुहोस् होइन, मेरो त्यही अनुरोध छ युवाहरूसँग, र सक्दो तपाईँहरू देशमै बस्नुहोस्।
3: हामीले ठुलो लगानी गर्न सकेनौँ, 20-25,000 लगानी गर्ने विभिन्न स्टार्टअपहरू हुन सक्छन् गाउँघरमा होइन, आफ्नै घरमा बसेर त्यसैले ग्रोथ हुँदै हुँदै पछि राम्रो हुन पनि सक्छ। त्यतातिर पनि कहिले काहीँ हेरौँ न, म ग्राउन्डबाटै उठेर भोलि शिखर चुम्नेछु भन्ने हिसाबले गयौँ भने पनि त राम्रो हुन्छ नि त होइन। आजको कार्यक्रमबाट हाम्रा युवाहरूले यही बुझ्नुहोस् कि हामीले साना साना सपनाबाट ठुलो खुसी खोज्नुपर्छ, एकैचोटि ठुलो सपना ठुलो पाइला टेक्नुभन्दा पनि पहिला चाहिँ दरिलो पाइला सानो पाइलाबाटै अगाडि बढ्न सक्नुपर्छ भन्ने धारणाको विकास होस् र त्यसरी नै अगाडि बढ्नुहोस् भन्ने हामी चाहन्छौँ। यहाँ आइदिनु भयो रेडियो नेपालको स्टुडियोसम्म, अनि युवाका विषयमा आयोनका विषयमा हामीले केही संवाद गऱ्यौँ, यहाँप्रति म आभार व्यक्त गर्छु। अहिले भर्खरै सुन्नुभयो राष्ट्रिय युवा सञ्जाल एसोसिएसन अफ युथ अर्गनाइजेसन्स नेपाल आयोनका वरिष्ठ उपाध्यक्ष गौतम शर्मासँग गरिएको यो कुराकानी। आजको यो कुराकानीले हाम्रा सम्पूर्ण युवाहरूलाई सकारात्मक सोच्न, जिम्मेवारी बनाउन र सक्रिय नागरिकको भावनामा थप बलियो बनाउन टेवा पुर्याउँछ भन्ने अपेक्षा लिएका छौँ।
1: हौस् त आजलाई युवा संसार कार्यक्रम यति नै। अर्को हप्ताको युवा संसार कार्यक्रममा अर्कै सशक्त व्यक्तित्व र समसामयिक विषयका कुराका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

अहिले सुनायौँ दोहोरी गीत अलिफ खान र सुजाता केसीको स्वरमा रमेश परियारको शब्द तथा लय सङ्कलन रहेको थियो। अब सुनाउँदैछौँ अर्को गीत भगवान भण्डारी लक्ष्मी खड्काको स्वरमा भगवान भण्डारीको शब्द तथा लय सङ्कलन रहेको छ। यो गीतपछि यहाँहरूले ठिक 12 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम स्रष्टा र सिर्जना सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा 4 विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। महिला बालबालिका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो। नारायणगढ बुटोल सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको नारायणगढ बुटोल सडक आयोजनाले जनाएको छ। नारायणगढ बुटोल सडकको निर्माण कार्य 92% सकिएको र अब

सानो अभिवादन व्यक्त गर्दछौ। प्रत्येक शुक्रबार 12 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण हुँदै आइरहेको छ कार्यक्रम संस्कार सिर्जना। कार्यक्रम संस्कार सिर्जना रेडियो नेपालका एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ र रेडियो नेपालका 7 प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संस्कार सिर्जनामा हामी गायक, गायिका, रचनाकार एवं सङ्गीतकारहरूसँग कुराकानी गर्दै आइरहेका छौँ। आज हामीले कार्यक्रम संस्कार सिर्जनामा सहिमा श्रेष्ठसँग कुराकानी गरेका छौँ। कार्यक्रम संस्कार सिर्जनाको शुभारम्भ गर्दैछौँ। आजका अतिथि सहिमा श्रेष्ठ र डेभिड शङ्करको स्वर, राजेन्द्र थापाको रचना, दीपक शर्माको सङ्गीतबाट। त्यसपछि उहाँसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
0: एकदम ठिक छु।
1: आज भोलि केमा व्यस्त हुनुहुन्छ?
0: आज भोलि त्यही त हो नि, गीत सङ्गीत प्रोग्राम त्यस्तै त्यस्तैमा।
1: पछिल्लो समयमा के छ, नयाँ गीतहरू कति आउने तयारीमा छन्, कतिका गीतहरू तयारी छन् भनौँ न?
0: आफ्नै गीत, आफ्नै प्रोजेक्टहरू पनि छ, अब चाँडै नै आउँछ, अनि त्यसपछि मुभीहरूको पनि लाइनअपमै छ, आउँदैछ।
1: भर्खरै हामीले एउटा गीत निकै चर्चामा रहेको गीत सुनायौँ, डेभिड शङ्कर र तपाईँको आवाज रहेको छ। यो गीतका बारेमा कुराकानी गरौँ। यो गीत निकै चर्चामा रह्यो, यो गीतको प्रतिक्रियाहरू कस्तो पाइराख्नु भएको छ? यो गीत राजेन्द्र थापाले लेख्नु भएको हो, अनि ठ्याक्कै तपाईँ कहाँ पुग्ने भनौँ न, यो कसरी पुग्यो या यसको बारेमा के छ?
0: त्यसको लागि चाहिँ मैले हाम्रो यो गीतका सम्पूर्ण युनिट अनि मुभीको युनिटलाई नै धन्यवाद दिनुपर्छ, होइन, किनकि उहाँहरूले मलाई विश्वास गरेर, होइन, मेरो भोइसमा सुट गर्छ है यो गीत भनेर चाहिँ मलाई राजेन्द्र थापा सर, दीपक शर्मा दाई र हाम्रो छक्का बन्जा चारको होल युनिटले नै मलाई विश्वास गर्नुभयो नि त। जस्तो विश्वास गर्नुभयो थियो त्यसरी नै मैले एकदमै 100% निभाउने कोसिस गरेँ त्यो गीतलाई। डेभिड शङ्करजी र मैले गाएका थियौँ, अडियन्समा ल्याउँदाखेरि उहाँहरूले पनि त्यति नै मन पराइदिनु भयो, कि धेरै मन पराइदिनु भयो, त्यस कारणले चाहिँ मैले अब थ्याङ्क यू भन्नुपर्छ सबैलाई। उहाँले मलाई नै सुट गर्छ भनेर नै बनाइदिनु भएको गीत थियो यो।
1: जस्तो अहिले रेडियो नेपाल सुनेर बस्नुभएका आम श्रोता हुनुहुन्छ, तपाईँको बारेमा जिज्ञासा हुनसक्छ, साइमा श्रेष्ठको जन्म घर कता होला, सङ्गीत क्षेत्रतिर कसरी प्रवेश गर्नु भएको होला भन्ने जिज्ञासा हुनसक्छ।
0: यो त मेरो इन्टरभ्यू हेर्नु भएको छ, सुन्नु भएको छ भने प्रायः सबैलाई थाहा नै होला, होइन, पहिलेदेखि भन्दै आएको। मेरो जन्म चाहिँ खाँची सन्धि खड्कामा भएको हो, स्कुल मैले त्यही गरेको हो, जनज्योति माविमा, अनि त्यस पछाडि चाहिँ बुटवल सिफ्ट भयो, अनि त्यहाँबाट कलेज पढ्दा पढ्दै चाहिँ अब यो हाम्रो खोजी प्रतिभा भन्ने एउटा रियालिटी सो जो नेपाल टेलिभिजन मार्फत प्रसारण हुने गर्थ्यो, अनि त्यसमा चाहिँ भाग लिएँ, अनि त्यस पछाडि अब सेलेक्ट हुँदै हुँदै आउँदाखेरि चाहिँ अब मेरो चाहिँ बसाइ हुन्छ नि यात्रा नै काठमाडौँतिर मोडियो मेरो, होइन, त्यस पछाडि चाहिँ यहीँ नै छु मैले। त्यहाँबाट चाहिँ अहिले ब्याक हेर्नु चाहिँ परेको छैन, मेरो दर्शक श्रोता भगवान् मेरो आफन्तजन सबै फ्यामिली मेम्बरको सपोर्टले गर्दाखेरि।
1: त्यो खोजी प्रतिभाहरू अहिले जस्तो कार्यक्रमहरू ठाउँ ठाउँमा भइरहेका छन्, विभिन्न टिमले गरिरहेका छन्, अहिले तपाईँ आफै पनि जज हुनुहुन्छ एउटा सोको, कस्तो लाग्छ यो तपाईँले त्यो बेला सहभागिता हुँदाखेरिको क्षण र अहिले तपाईँ जज बस्दाखेरि कस्तो अनुभव?
0: त्यो पनि गाह्रै थियो, यो पनि गाह्रै छ, दुइटै उस्तै हो, होइन, हामीले त्यहाँ टेबलमा बसेर जज गर्नलाई त हामीलाई इजी नै लाग्छ होला, तर कस्तो हुन्छ भने अहिले चाहिँ पहिला जस्तो छैन नि त। अहिले त अडियन्स पनि एकदमै सङ्गीत विज्ञ नै हुनुहुन्छ, कि उहाँलाई थाहा हुन्छ कि कसले मतलब सही गाएको छ, कसले गाएको छैन, होइन, कुन लेभलसम्मको जान सक्छ भनेर उहाँहरूले एकदमै राम्रोसँग जजमेन्ट गर्न सक्नुहुन्छ, कि अहिले त जज नै अडियन्स हो भनेर भन्छु म चाहिँ, होइन, त्यो बेलाको जस्तो छैन। त्यही भएर चाहिँ अब फेरि कतिपय कुराहरू चाहिँ हामीले त्यहाँ लाइभ सुन्दा र रेकर्डमा सुन्दाखेरि डिफ्रेन्ट हुन्छ नि त, होइन, त्यो कुराले पनि डिफ्रेन्ट हुन्छ। अप्ठ्यारो त अब केही कुराहरू गर्नको लागि, होइन, केही चिजको लागि पनि सजिलो चाहिँ छैन, होइन, गाह्रो नै छ, तर अब त्यही हो एक्सपिरियन्स, होइन, मैले चाहिँ अब अनुभव बटुलिरहेको छु अब कन्टेस्टेन्ट हुँदाखेरि र अहिले चाहिँ त्यही ठाउँमा आएर जज हुँदाखेरिको चाहिँ एकदमै रमाइलो पनि छ, त्यत्तिकै गाह्रो पनि छ।
1: कति सालमा चाहिँ सहभागिता हुनु भएको थियो?
0: 66-67 साल थियो, होइन, अनि त्यहाँ चाहिँ त्यति बेला नै हो।
1: कुन गीत गाउनु भएको थियो?
0: मैले चाहिँ आँखामा आउने तस्विर तिम्रो भनेर सुरुको अडिसनमा चाहिँ, होइन, आदरणीय सुरेश अधिकारी सरको कम्पोजमा रहेको हामी सञ्जीवनीजीले गाउनु भएको गीत थियो, त्यो गीत गाएर चाहिँ मैले प्रभावित पारेँ उहाँहरूलाई, अनि त्यस पछाडि कन्टिन्यू मेरो यात्रा चलिरहेछ।
1: तपाईँको अर्को सिर्जनाको कुरा गरौँ, यो एकल स्वर रहेको छ तपाईँको, विजय सापकोटाले लेख्नु भएको, महेश खड्काको सङ्गीत, निकै चर्चित सङ्गीतकार, हेरेको हेरे, यो कति सालमा साङ्गीतिक बजारमा ल्याउनु भएको?
0: यो चाहिँ 68 सालको अन्त्य अन्त्यतिर रिलिज गरेको सहिमा एल्बममै समावेश गीत हो यो चाहिँ, र अत्यन्त लोकप्रिय भएको थियो यो गीत चाहिँ, र अहिले पनि मन पराउनु हुन्छ। मैले भर्खरै रिसेन्टली चाहिँ यसको रिमेक बनाएर राखेको छु, मतलब अडियो चाहिँ सेम तर भिडियो चाहिँ नयाँ प्याटर्नको बनाएर मैले मेरो आफ्नै युट्युब च्यानल सहिमा श्रेष्ठ युट्युब च्यानलमा राखेको छु, र दर्शक श्रोताहरूले मन पराइदिनु भएको छ।
1: सुना
0: यो मेरो फर्स्ट एल्बमको गीत हो, यस गीतका शब्द कारण छ हाम्रो शब्द रचना गर्नुभएको छ विजय सापकोटा र सङ्गीत गर्नुभएको छ महेश खड्का सरले. सहीमा एल्बममा समावेश थियो यो गीत मेरो फर्स्ट एल्बमको.

0: भर्खरै यहाँहरूलाई सुनायौँ आजका अतिथि साइमा श्रेष्ठ को सुर, विजय सापकोटाको रचना रहेको थियो, महेश खड्काको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र रेडियो नेपालका एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग अतिथि साइमा श्रेष्ठ हुनुहुन्छ। पछिल्लो समयमा हामीले सामाजिक सञ्जाल मार्फत पनि युवाहरू गायन क्षेत्रतिर, सङ्गीत क्षेत्रतिर प्रवेश गरेका देखिरहेका छौँ। उहाँहरूलाई कसरी जियोस्, तपाईँसँग 10-12 वर्षको यो सङ्गीत क्षेत्रको अनुभव छ?
1: यस्तो हो, प्लेटफर्म त राम्रै हो होइन, हाम्रो त्यो पालनभन्दा अहिले त धेरै एडभान्स नै भइसकेको छ, धेरै प्लेटफर्महरू भयो क्या होइन। त्यति बेला चाहिँ एउटा टेलिभिजन मात्रै थियो भने अहिले त अब आफै घर घरमा कलाकारहरू जन्मिनु भएको छ कि घर घरमा होइन। सो अब सिङ्गिङकै उसमा भन्दा हरेक क्षेत्रमा हो, फेरि सिङ्गिङमा मात्र नभएर होइन, मोडलिङतिर अनि एक्ट गर्नेतिर होइन, सबैतिर सबै क्षेत्रमा नै आउनु भएको छ अब यो सोसल साइडले। प्लेटफर्म धेरै छ नि त होइन, अनि त्यस पछाडि अब कुन अर्थमा भन्ने, अब यो भाइरलवाला अर्थमा भन्ने हो कि होइन, अब फ्याक्ट अब कसैमा आफूमा ट्यालेन्ट छ होइन, अब देखाउने एउटा प्लेटफर्म नपाएर त्यो रोज्नु भएकोतिर भन्ने हो कि होइन।
0: अब जस्तो कसैले युट्युब च्यानलका रूपमा पनि आफ्नो भ्युजका आधारमा पनि ल्याउने र भल्गर शब्दहरू भनौँ न गाउन लगाउने, त्यस्तो विकृति पनि देखिरहेको,
1: त्यो कुरा त एकदमै गलतै हो होइन। किनकि हामी साधना गरेर यो फिल्डमा होइन, कति सङ्घर्ष गर्दाखेरि पनि त्यो एउटा ठाउँ पनि पाउन अलि अझ कति धेरै गाह्रो हुन्छ नि त होइन। अब अहिले आएर चाहिँ नेगेटिभ कुराहरूलाई चाहिँ बढी प्राथमिकता दिँदाखेरि चाहिँ खासमा ट्यालेन्ट होइन, जसले साधना गरिराख्नु भएको छ, जो रियल एउटा कलाकार हुनुहुन्छ, उहाँहरू चाहिँ एकदमै पछि पर्नु भएको छ कि यो कुराहरूले, त्यो कुरामा चाहिँ एकदमै दुःख लाग्छ मलाई चाहिँ।
0: सङ्गीतमा प्रवेश गर्दाखेरि भनौँ न, सङ्गीत क्षेत्रमा प्रवेश गर्दाखेरि यो सङ्गीत सम्बन्धी ज्ञान भनौँ या कतिको हुन्छ रियाजहरु,
1: त्यो त एकदमै हुन जरुरी छ, किनकि सङ्गीत भनेको के हो त भन्ने त थाहा हुनु पर्यो नि त होइन। अनि त्यस सङ्गीत भनेको सबभन्दा पहिला चाहिँ मैले अनुशासन हो भन्छु होइन, मैले सिकेको चाहिँ अनुशासन, किनकि सङ्गीत भनेको चाहिँ आफू चाहिँ अनुशासनमा बसेर होइन, हरेक कुराहरू मतलब हुन्छ नि, सङ्गीतलाई कसरी निहाल्ने भन्ने कुरा, सङ्गीतको सारे गामा पदा निसा भन्या चाहिँ के हो यो होइन, 12 वर्ड चाहिँ कसरी हामीले लिन पर्छ, के हुन्छ त्यो भित्र भन्ने कुरा चाहिँ, एउटा सङ्गीत त एउटा सागर हो कि, महासागर के, त्यो जति बुझे पनि हामी उत्ति नै अन्जान हुन्छ। त्यही भएर सिकेर चाहिँ आउनुपर्छ, सिक्नुपर्छ, हामी जुन फिल्डमा गयो होइन, त्यो बारे चाहिँ अलिकति ज्ञान त हामीलाई हुन पर्यो नि त अगाडि बढ्नको लागि, न कि अब भाइरलको जस्तो चक्करमा परेर ए म अब रातारात हिट हुन्छु अनि आज आयो भोलि बिलायो, त्यो त ठिक लाग्दैन। त्यस्तो चाहिँ हामी चाहिँ जुन क्षेत्रमा लाग्यो त्यसलाई लङ लास्टिङ हामीले कसरी चाहिँ जान सकिन्छ त भनेर सोच्दाखेरि चाहिँ त्यो बारे चाहिँ हामीलाई ज्ञान चाहिँ हुनै पर्छ।
0: जस्तो गीतकार सङ्घहरू छन्, गीतसँग भनौँ न सङ्गीतसँग आबद्ध धेरै सङ्घ सङ्गठनहरू छन्, उहाँहरूको भूमिका कस्तो पाउनु भएको छ? जस्तो अहिले हामीले थोरै विकृतिका कुराहरू गऱ्यौँ, उहाँहरूले कस्तो रोल खेलिराख्नु भएको छ?
1: मलाई चाहिँ त्यही गीत सङ्गीतमै संस्थाहरूमा भएकोले नै भाइरल खोजेर हिँडिराख्नु भएको हुन्छ होइन, अब अरू त के भन्ने र म त केही भन्नु छैन उहाँहरूको बारेमा।
0: नेपाल सरकारको यसमा चाहिँ ध्यान,
1: नेपाल सरकारको चाहिँ ध्यान जानु जरुरी छ,
0: सेन्सरका कुराहरू
1: हो, एकदमै अब उठपट्याङ, अब मैले आज के उठपट्याङ, मलाई चर्चित हुनु छ भने अब अहिलेको के छ भने, अनि सोसल साइड सबैको हातमै संसार छ नि त, अहिले वर्ल्ड नै हातमै छ नि त होइन, हामीले अब त्यसलाई चाहिँ कसरी उपयोग गर्ने भन्ने कुरा हो नि। अब त्यसलाई चाहिँ यस्तो भयो कि, अब हामीलाई चाहिँ हाम्रो देशमा चाहिँ कस्तो भयो भने, प्रविधि चाँडो आयो कि होइन, हामीले चाहिँ त्यसलाई चाहिँ कसरी परिचालन गर्ने त भने, त्यो शिक्षा पहिला लिन पर्यो नि त होइन, त्यो शिक्षा पहिला नलिकन हाम्रामा त्यो बढी त्यो आइसक्यो होइन, अनि त्यसलाई चाहिँ हाम्रो त्यसलाई चाहिँ सही तरिका भन्दा चाहिँ गलत तरिकाबाट धेरै प्रयोग भयो क्या त्यो चिजहरू चाहिँ। त्यस कारण
0: जस्तो चलचित्रमा सेन्सरका कुराहरू छन्, सेन्सर बोर्ड छ, तर गीतको सङ्गीतका क्षेत्रमा पनि सेन्सर हुनुपर्ने मेरो एउटा,
1: त्यो त एकदमै हुनुपर्छ, त्यो त एकदमै हुनुपर्छ, जे मन लाग्यो त्यही होइन। अब यहाँ चाहिँ कस्तो छ भने, अब जस्तो उठपट्याङ हुन्छ नि, अब डबल मिनिङ तिर्प, अब के छ होइन, अब त्यो त अब अहिले आएर सुनिन्छ होइन, सुन्दिन भन्दा नि सुन्नुपर्छ नि त कतिपयहरू, अनि त्यस्तो छ होइन, त्यो कुराहरूमा चाहिँ एकदमै सेन्सर चाहिँ हुनै पर्छ भन्छु म चाहिँ।
0: सङ्गीतलाई निश्चल सफा बनाउन चाहिँ के भूमिका हुन सक्छ नेपाल सरकारको, कस्तो भयो भने संगीत क्षेत्र सङ्लो
1: अनि ग्रेड चाहिँ तोक दिनुपर्छ भनेर भन्छु मैले त। ग्रेड चाहिँ हुनै पर्छ
0: कलाकारहरू,
1: त्यो चाहिँ हुनै पर्छ। कलाकार त सबै कलाकार, तर कस्तो टाइपको त के त होइन, उसले कतिको योगदान दिइरहेछ, के गरिरहेछ होइन, उसले सिकेर त्यही त उसको के छ ट्यालेन्ट होइन, त्यो सबै कुराहरू हेरेर चाहिँ ग्रेडिङमा गरिदियो भने चाहिँ बेटर होला जस्तो लाग्छ।
0: खोजी प्रतिभाबाट त धेरै भनौँ न भिडियो हेर्नेले धेरैले चिन्छन् होला, जस्तो हाम्रो अडियो रेडियो नेपाल दूर दराजमा सुनिरहेका हुन्छन्। अनि तपाईँका सिर्जना थुप्रै चर्चित छन्, तपाईँले खासमा साईमा श्रेष्ठ भनेर
1: चिन्नुहुन्न चिन्नुहुन्न हो त्यो
0: नै चिनाउने जस्तो आफूलाई लाग्छ नि, यो गीतले मलाई चाहिँ चिनेका छन्। अब कलाकारको यस्तो हुन्छ, तपाईँलाई धेरैले चिनेका हुन्छन्, तपाईँले सोच्ने के हो भने मलाई चिनेको छैनन् होला भने, तर दर्शक र श्रोताले ख्याल गरिरहेका हुन्छ।
1: त्यो त्यो चाहिँ हो होइन, अब कतिपय अवस्थामा चाहिँ कस्तो छ भने अहिले फेस भ्यालु के सोसल साइडमा हामी जति धेरै मतलब एक्टिभ भयो होइन, जति धेरै आयो मिडियामा है, अब जसरी हुन्छ कि कसरी हुन्छ होइन, त्यो आयो भने अडियन्सले होइन हाम्रो वाच गर्नुहुन्छ मतलब निहाल्नुहुन्छ नि त होइन। अब मेरो सवालमा चाहिँ कस्तो छ भने हामीले प्राय जस्तो अब काम गरे भने एउटा गीत गरे भने मोडलिङतर्फ गयो भने चाहिँ मैले नै सबै कुराहरू नगरेर मैले मोडललाई त्यो गीत दिन्छु होइन, उहाँहरूको काम त्यो हो, अनि सबैको आफ्नो आफ्नो पाटो काम हुन्छ, त्यसरी चाहिँ लगाउने गरेको भएर हामी चाहिँ पर्दा पछाडि भयो भने एक त अब प्लेब्याक गर्ने त्यत्तिकै पर्दा पछाडि हुन्छ, अब जो स्क्रिनमा प्ले भइरहेको छ उसैले नै गएको होला उही सबै उयो होला भन्ने टाइपको छ नि त होइन अडियन्सलाई, तर अहिले त कतिपय अवस्थामा त थाहा भइसक्यो
0: के भन्छन् गीत हामीले लेखेका हुन्छौँ तर चिनिँदाखेरि गायक गायिका चिनिन्छन्।
1: त्यो पनि हो, तर यस्तो हो फेरि मेरो सवालमा चाहिँ मैले जहिले पनि स्टेज पर्फर्म गर्दाखेरि हाम्रो कम्पोजर लिरिसिस्टको स्रष्टाहरूको नाम चाहिँ मैले लिएर नै मैले पर्फर्म गर्ने गर्छु प्राय जस्तो, र कोही कोही ठाउँमा होला अब एकदम हतार हुन्छ नि, लिमिट टाइम हुन्छ होइन, अनि त्यहाँ धेरै बोल्न पाइँदैन, त्यस्तो ठाउँमा नलिएको अवस्था होला, होइन भने चाहिँ एभ्री मैले उसमा चाहिँ प्लेसमा ठाउँहरूमा त्यो नाम भनेर नै पर्फर्म गरिरहेको हुन्छु मैले चाहिँ।
0: अर्को सृजनाको कुरा गरौँ, यो अमर बान्तुले लेख्नु भएको सिल्की कपाल, यो पनि निकै चर्चामा रहेको गीत हो,
1: यसको फिडब्याक
0: फिडब्याक कस्तो पाइराख्नु भएको छ, कमेन्टहरू कस्तो आइरहेको छ?
1: कार्टुन क्रियुको उसबाट युनिटले गर्नुभयो यो गीत चाहिँ होइन,
0: हजुर
1: डिफ्रेन्ट प्याटर्नको गीत गर्नुभयो उहाँहरूले, तर उहाँहरूलाई पनि एउटा त्यो कौतूहलता थियो कि ला अब हामीले यस्तो हिपहपवाला गरेको यो चल्छ कि चल्दैन टाइपको होइन, तर उहाँले पनि एक्सपेक्ट नगरेको गरेर राम्ररी मन पराइदिनु भयो क्या हाम्रो दर्शक श्रोताहरूले, सो एकदमै राम्रो भएको छ यो गीत पनि। ध्रुव विश्वजीले मलाई साथ दिनुभएको छ डुएट भोकलमा चाहिँ, हाम्रो अमर बान्तु यो गीतको बारेमा पनि छ, मेरो कपाल चाहिँ मैले चाहिँ सिल्की मतलब अब स्ट्रेट गराएको थिएँ अनि सिल्की सिल्की कपाल थियो, अनि उहाँले चाहिँ प्रायः जस्तो लाइभ मतलब लिरिक्स लेख्नुहुन्छ कि ठ्याक्क हेरेर मान्छेलाई होइन, त्यो प्याटर्नको गीतहरू गर्ने भएको भएर चाहिँ ल है साईमा बहिनीलाई मैले यो गीत गरिदिएको छु ल भनेर भन्छु, अनि त्यस पछाडि मैले चाहिँ मन पर्यो मलाई, अनि दीपक शर्मा दाजुले चाहिँ कम्पोज गर्नुभयो गीत पनि, राम्रो भइरहेछ यो गीत पनि।
0: एक लाइन सुन्छौँ अनि त्यसपछि हामी श्रोताको माझमा राख्छौँ।
1: यस गीतका लिरिसिस्ट हुनुहुन्छ हाम्रो आदरणीय अमर बान्तु दाजु, हाम्रो कम्पोजर दीपक शर्मा दाजु, र मलाई डुएट भोकलमा साथ दिनुभएको थियो ध्रुव विस्कोजीले। दुई लाइन चाहिँ सुनाउन चाहन्छु।
2: Handsome, handsome lagyo ho, kasto handsome lagyo ho, chatta ka pal ka te ka chau, handsome, handsome lagyo, aja meru bhitri man le pani, yes te bara magyo, aja meru bhitri man le pani, yes te bara magyo, silki ka pal udyo सिल्की कपाल उड्यो हो, सिल्की कपाल उड्यो हो, सुस्तरियो हवा चल्दा सिल्की कपाल उड्यो ती

0: हजुर, भर्खरै यहाँलाई सुनायौँ आजका अतिथि साईमा श्रेष्ठ र ध्रुव विस्कुको सुर, अमर बान्तुको रचना, दीपक शर्माको सङ्गीतमा। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। आज हामीसँग अतिथि साईमा श्रेष्ठ हुनुहुन्छ। पछिल्लो समयमा एआई प्रविधि आएको छ, कसरी
1: अब प्रविधि त के आउन थाल्यो होइन, अब जति पनि अब ऊ जाँदै जान्छ, अझै नयाँ टेक्निकल्ली कुराहरू होइन, प्रविधिहरू त आउँछन् नै होइन। अनि अब त्यसको लागि चाहिँ अब त्यो पनि त्यही हो, मैले भने नि अब सही तरिकाबाट युज गर्न सक्यो भने त्यो त अब राम्रै हो क्या अरे होइन। अब गीत सङ्गीतको क्षेत्रमा चाहिँ अलिकति चाहिँ ह्याम्पर चाहिँ गरा हो कि जस्तो लाग्छ, तर त्यही पनि ठिकै छ। अब आफ्नो सिर्जना यदि राम्रो छ, स्ट्रङ छ भने त अभियसली चलि नै हाल्छ। त्यसले पनि अब
0: सिकाइ हो कि चुनौती हो जस्तो लाग्छ?
1: दुइटै हो भन्छु। अब एआई त अब जति पनि अब त्यो हाम्रो प्रविधि भित्रिँदै जान्छ, अब त्यो त अब हामी अब यसरी हामीले अब जसरी उ गरिरहेछौँ नि आफ्नै उसबाट, अब यो त एआई भनेको त अब सबैकै वर्ल्डमा जति पनि उहरू कम्पोजहरू छन् अनि त्यसलाई चाहिँ मिक्स गरेर होइन त्यहाँबाट निकाल्ने हो नि त उसले होइन। अनि त्यस कारणले चाहिँ फिल त हुँदैन होइन, अब त्यो अब आफूले भित्रबाट आत्माबाट निकालेको चिज र होइन अब एउटा मेसिनले निकालेको एउटा प्रविधिले निकालेको चिज त त्यो सेम त हुँदै हुँदैन। अब त्यही पनि कतिपय अवस्थामा अब राम्रो पनि छ, फेरि मै आफैलाई नि मनपर्छ कतिपय अब एआईको कम्पोजहरू होइन, अब त्यसलाई पनि हामीले सही उपयोग गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ।
0: जस्तो 12-13 वर्ष भयो सङ्गीत क्षेत्रमा तपाईँ हुम्मिएको भन्नुहुन्छ होइन, अनि कति जति अडियो कति जति भिडियो केही तथ्याङ्क?
1: भिडियोको त अब कति छ थाहा भएन, अडियो चाहिँ 500 क्रस भयो होला,
0: 500 भन्दा बढी। तपाईँलाई साईमा श्रेष्ठ भनेर चिनाउने त थुप्रै छन्, त्यो मध्ये हुन त यो सङ्गीत र सन्तान बराबर, तपाईँका गीतहरू आफ्ना सन्तान जतिको हुन्छ, कसैलाई कम माया कसैलाई धेरै त हुँदैन, त्यो मध्ये पनि यसो साईमा श्रेष्ठ भनेर यसो चिनाउने,
1: सहीमा श्रेष्ठ भनेर चिनाउने गीत त त्यही मैले गाइसके हेरेकै म हुन्छु होला। सहीमा एल्बमका धेरै गीतहरू छ जो अडियन्स हाम्रो दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ, मन पराइदिनु भयो होइन। त्यस पछाडि त धेरै धेरै गीतहरू आइसक्यो बजारमा र मुभीको गीतहरू पनि धेरै नै मन पराइदिनु भएको छ। त्यही हो, अब यही नै भनेर चाहिँ अब कुन चाहिँलाई भन्ने त अब यस्तो छ क्या, फेरि अब सहीमा श्रेष्ठको गीत सबैलाई मनपर्छ होइन, सुन्नु नै भएको छ गीतहरू, तर को हो त सहीमा श्रेष्ठ भन्ने चाहिँ अझै पनि हुन्छ नि, अब धेरै अडियन्सलाई चाहिँ थाहा नहुन सक्छ, त्यो चाहिँ हो।
0: यो सङ्गीत क्षेत्रमा लागिसकेपछि भनौँ न आर्थिक कुरा आउँछ, कस्तो छ अहिले नेपालमा सङ्गीत क्षेत्रको अवस्थामा लाग्नु भएका कलाकारहरूको?
1: अब अरूको त म जान्दिनँ होइन, तर मेरो चाहिँ ठिक छ, अरूको त कसरी जिम्मा लिने। अब यस्तो छ, अब सङ्गीतै क्षेत्रमा लागेर पनि त मान्छेले आफ्नो सृष्टि बनाइरहेछ त होइन। अब कति उदाहरणहरू छन् नि होइन, हजुरलाई थाहा छ, मलाई थाहा छ, अडियन्सलाई नै थाहा छ, अहिले त सबै कुरा युट्युबमा आइहाल्छ ग्यारे होइन, अब त्यो लुकाउने कुरै छैन नि। तर मलाई चाहिँ एकदमै राम्रोसँग होइन, म एकदमै सन्तुष्ट छु यो फिल्डमा लागेर होइन, र कतिपय कुराहरूमा हुन्छ नि म किन लागेछु म बेकारमा, यो टाइपको चाहिँ मलाई कहिले पनि त्यो हुन पनि नपरोस् भएको पनि छैन।
0: अब छिट्टै हामीले के सुन्न पाउँछौँ?
1: अब चाँडै चाहिँ एउटा गीत छ लोकलोक प्याटर्नको, त्यो गीत चाहिँ चाँडै बजारमा आउँदैछ, भिडियोको तयारीमा छु,
0: अब छिट्टै बजारमा आउँदैछ। हामी कार्यक्रम संस्थान सिर्जनाको अन्त अन्ततिर छौँ, अन्तमा हामी तपाईँ र ज्वाला राईको स्वरको गीत राख्नेछौँ कार्यक्रमको अन्तमा। रेडियो नेपालसम्म आउनुभयो, समय दिनुभयो, त्यसका लागि धन्यवाद दिन चाहन्छौँ। रेडियो नेपाल परिवारको तर्फबाट सहकर्मी साथी राम अवेललाई पनि धन्यवाद। अन्तमा रेडियो नेपाल सुनेर बस्नुभएको आम श्रोतालाई के भन्न चाहनुहुन्छ?
1: सम्पूर्ण श्रोताहरूलाई चाहिँ यतिन्जेल हामीलाई सुनिदिनु भयो धन्यवाद, सबैजनालाई नेपाली गीत सङ्गीतलाई माया गरिदिनु होला, मेरो गीत पनि चाँडै आउँदैछ, सुनिदिनु होला, हेरिदिनु होला। सहीमा श्रेष्ठ भनेर मेरो आफ्नै पनि युट्युब च्यानल छ, त्यसलाई चाहिँ एकपटक भिजिट गर्नु होला भन्न चाहन्छु। र धेरै पछाडि मैले इन्टरभ्यू दिइरहेको छु कि, किनकि म फेरि अब त्यो इन्टरभ्यू दिइराख्ने उसमा पनि पर्दैन खास, खासमा, अनि त्यस पछाडि चाहिँ पहिला जस्तो पनि छैन नि त अहिले। सो त्यस कारणले चाहिँ आज हजुरले यो अवसर दिनुभयो होइन, त्यसको लागि चाहिँ रमेश भट्टदाई हजुरलाई अनि हाम्रो रेडियो नेपालका सम्पूर्ण टेक्निसियन दाजु दिजुहरूलाई चाहिँ सम्पूर्ण परिवारलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: आफ्नो अमूल्य समय रेडियो नेपालको स्टुडियोसम्म आएर दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अन्तमा एक लाइन सुन्छौँ यो गीत कस्तो मिलेको यो हाम्रो जोडी।
1: यस गीतका रचनाकार आदरणीय अमर बान्तु दाजु नै हुनुहुन्छ भने सङ्गीतकार दीपक शर्मा दाई र मलाई ज्वाला राईले साथ दिनुभएको छ डुएटमा यो गीत। कस्तो

आजका अतिथि सयमा श्रेष्ठ र ज्वाला राईको सुर, अमर बान्तुको रचना, दीपक शर्माको सङ्गीतमा रहेको गीत यहाँका माथमा छोड्दै आजलाई कार्यक्रम स्रष्टा र सिर्जनाबाट प्राविधिक सहकर्मी मिनर्वा ब्रजाचार्यसँगै म कार्यक्रम सञ्चालक रमेशबाट बिदा माग्छु। नमस्कार।

0: प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 बैठकमा प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ। अर्को बैठक यही साउन 27 गते दिउँसो 1:15 हुने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया विकसित क्षेत्रीय व्यवस्थामा चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो। परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउँदै परराष्ट्र मन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता पारस्परिक सम्मान पारस्परिक हित तथा एकअर्काका चासोप्रति नेपाल संवेदनशील रहेको बताउनुभयो। नारायणगढ बुटवल सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको नारायणगढ बुटवल सडक आयोजनाले जनाएको छ। नारायणगढ बुटवल सडकको निर्माण कार्य 92% सकिएको र अब सडक सुरक्षा र केही ठाउँमा नाली जोड्ने काम मात्रै बाँकी रहेको नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। नारायणगढबाट करिब 114 किलोमिटर दूरी रहेको बुटवलसम्मको सडकलाई 2 खण्डमा विभाजन गरेर एसियाली विकास बैङ्क एडिबीको 85% सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 15% लगानीमा निर्माण भइरहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। नेपाल राष्ट्र बैङ्कले 60 अर्ब रुपियाँ बराबरको 1 महिने निक्षेप संकलन उपकरण बोल कबोल मार्फत निष्कासन गर्ने भएको छ। बैङ्कको मौद्रिक व्यवस्थापन विभागले आगामी 31 दिनका लागि निक्षेप संकलन उपकरणको बोल कबोल गर्न लागेको हो। केन्द्रीय बैङ्कले आज प्रकाशित गरेको सूचना अनुसार बोल कबोलमा सहभागी हुन चाहने बैङ्क तथा वित्तीय संस्थाले आज दिउँसो 3 बजेसम्म नेपाल राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टम OBSS मार्फत मात्र बोल कबोल गर्नुपर्नेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाब दिँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्था धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिट्टै युद्ध अन्त्य हुने बताउनुभयो। अमेरिका इरान र ओमान हर्मुज जलमार्ग सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सहमति भएमा मध्य पूर्वको अत्यन्त संवेदनशील क्षेत्रको तनाव कम हुने र विश्व ऊर्जा आपूर्तिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। शान्ति सम्झौताको दावी गरिए पनि अमेरिका इजरायल र इरान बीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू अझै निष्कर्षमा पुग्न सकेका छैनन्। वार्ता अघि बढ्न नसकेको अवस्थामा इरानी अधिकारीहरूले विशेष गरी राजधानी तेहरान सहित देशभर आन्तरिक सुरक्षा व्यवस्था थप कडा बनाएका छन्। अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सदर स्थान

0: केही उत्तरतर्फ रहेको छ। आज देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
2: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौँ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको मौरी पालनसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौँ। विज्ञको रूपमा हुनुहुन्छ मौरी विकास केन्द्रका बाली संरक्षण अधिकृत सुरक्षा सुवेदी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
3: धन्यवाद।
2: मौरीको नयाँ रानु तथा रानु कोषलाई रानुविहीन घरमा कसरी सार्नुपर्छ भनी स्वर्गद्वारी प्युठानबाट जीवन मगरले जिज्ञासा राख्नु भएको छ।
3: मौरीमा रानीविहीन हुने विभिन्न कारणहरू हुनसक्छन्, अथवा रानुविहीन नभएको अवस्थामा पनि मौरीमा चाहिँ केही गरी रानु पुरानो भएको छ। विशेष गरी हामीले 1 वर्षदेखि पुरानो रानीलाई चाहिँ नराख्ने भन्छौँ। यदि त्यस्तो गरी पुरानो भएको छ भने चाहिँ त्यो घरमा नयाँ रानु कोष अथवा नयाँ रानी चाहिँ दिनुपर्दछ। सबैभन्दा पहिला नयाँ रानु कोष दिनको लागि चाहिँ हामीसँग तयारी अवस्थामा रहेको रानु कोष उपलब्ध हुनु पर्यो, र जुन घरमा चाहिँ हामीले सार्ने हो त्यो घरमा चाहिँ यदि पुरानो रानी छ भने चाहिँ त्यसलाई 2 दिन अगाडि चाहिँ हटाइसक्नु पर्दछ। जब चाहिँ त्यसमा भएको पुरानो रानीको चाहिँ फेरोमेन अथवा त्यसको सेन्ट हटिसक्छ तब मात्रै नयाँ रानु कोषलाई चाहिँ उनीहरूले एक्सेप्ट गर्ने गर्दछन्। र त्यसरी राख्दाखेरि अब हामीले 2 दिन अगाडि नै त्यसलाई हटाइसकेको छौँ भने उसले चाहिँ इमर्जेन्सी सेल पनि हालेको हुनसक्छ, त्यसलाई चाहिँ हटाइदिने र रानु कोषलाई चाहिँ बिचमा पारेर जताबाट चाहिँ उसलाई एकदम राम्रो तापक्रम अनुकूल हुनुहुन्छ त्यतातिर चाहिँ राख्ने हो। र हामीले राखिसकेको 1-2 दिनमा पछि चाहिँ त्यो रानु कोषबाट नयाँ रानी निस्किन्छ, र हामी निरीक्षण गर्दाखेरि चाहिँ रानु कोषबाट उसले तलबाट उसले राम्रोसँग रानु कोष काटेर निस्केको छ भने चाहिँ नयाँ रानी चाहिँ त्यसमा छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौँ। र यदि हामीसँग मेटेड खालको राम्रो नयाँ रानी छ भने पनि त्यसलाई पनि घरमा राख्ने तरिकाहरू हुन्छ। नयाँ रानु नै राख्दाखेरि चाहिँ सिधै राख्नु चाहिँ हुँदैन, यसको लागि पनि 2 दिन अगाडि चाहिँ रानु विहीन बनाउनुपर्छ, र त्यस पछाडि चाहिँ रानु पिँजडामा पुरानै घरका केही कर्मी मौरीहरू सहित नयाँ रानीलाई र केही खाने कुरा क्यान्डी बनाएर चाहिँ हामीले एउटा रानु पिजडामा राखिदिन्छौँ, र त्यसरी राखेर फ्रेमको बिचतिर राख्ने हो। र 24 घन्टा पछाडि हेर्दाखेरि चाहिँ अब त्यहाँ भएका नयाँ घरका कर्मीहरूले चाहिँ उसलाई घेरेर राम्रोसँग राखेको छ भने चाहिँ बिस्तारै हामी रानु पिँजडा चाहिँ खोलिदिन्छौँ, र रानु पिँजडा खोलिसकेपछि चाहिँ जब उनीहरूले एक्सेप्ट गरेको देखिन्छ त्यसरी चाहिँ हामी रानु विहीन गोलामा चाहिँ रानु कोष पनि राख्न सक्छौँ, रानी नयाँ रानी पनि राख्न सक्छौँ। र सुरुवाती बेलामा नयाँ कृषकहरूलाई चाहिँ रानु कोष राख्दाखेरि चाहिँ सजिलो हुन्छ, तर फेरि सक्सेस रेट चाहिँ नयाँ रानी नै राखेको छ भने सक्सेस चाहिँ रानी नयाँ रानी राखेकोमा चाहिँ बढी सक्सेस भइन्छ।
2: मौरी मर्ने दर बढ्यो किन होला भनी चन्द्रगिरी काठमाडौँबाट नवराज श्रेष्ठले जिज्ञासा राख्नु भएको छ।
3: वयस्क मौरी मर्ने विभिन्न कारणहरू हुनसक्छन्, त्यो मध्येमा हामीले अहिले देखिरहेको समस्या भनेको 1 नम्बरमा चाहिँ विषादीकै समस्या हुनसक्छ। अब मौरी चाहिँ बाहिर चराउनमा गएको छ, एकदमै धेरै विषादी लागेको छ भने त्यो मौरी त्यही घरमा फर्किन नपाई त्यहीँ नै मर्ने गर्दछ। तर उसँग चाहिँ उसको शरीरमा मात्रै कन्टामिनेसन भएको छ र घरमा फर्केर आएको छ भने त्यहाँ भएका अरू मौरीहरूलाई पनि उसले विष सार्छ र मौरीहरू चाहिँ मरेको देखिन सकिन्छ। यसरी विषादीले मरेको मौरीहरूले कस्तो लक्षण देखाउँछ भन्दाखेरि घरको प्रवेशद्वार अगाडिपट्टि जिब्रो निकालेर मरेको चाहिँ हामीले देख्छौँ। यस्तो भएको छ भने चाहिँ विषादीले मरेको भन्ने थाहा हुन्छ। त्यस्तै अर्को वयस्क मौरी मर्ने अर्को कारण भनेको चाहिँ पक्षघात रोगले पनि हुन्छ। मौरीमा विभिन्न किसिमका एक्युट तथा क्रोनिक प्यारालाइसिसहरू पक्षघातहरू चाहिँ हुन्छन्, त्यस्तो अवस्थामा पनि मौरी चाहिँ मर्ने गर्छ। र त्यस्तै अर्को भनेको चाहिँ खानाको अभावमा भोकमरी लागेको छ, हामीले चाहिँ निरीक्षण गरेका छैनौँ, धेरै पानी परिरहेको छ, मौरी बाहिर जान सकेको छैन, विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ त्यहाँ खानेकुरा छैन, मौरीलाई भोकमरी लागेको छ भने पनि मौरी चाहिँ मर्ने गर्दछ। अब यसरी विभिन्न कारणले चाहिँ मौरी मर्ने गर्दछ, हामीले घरकोलाई निरीक्षण गरेर त्यसको चाहिँ सही कारण चाहिँ थाहा पाउनु पर्दछ।
2: सिगास बैतडीबाट रमेश धामीले मौरीको घर कुन मौसम अथवा कुन महिनामा राख्दा ठिक हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
3: मौरीको लागि उपयुक्त समय भनेको हाम्रो नेपालको परिवेशमा चाहिँ एउटा भनेको वसन्त ऋतु हो र अर्को भनेको चाहिँ हाम्रो शरद ऋतु, यो दुईवटा ऋतुमा चाहिँ राम्रो हुन्छ। तै पनि ठाउँ अनुसार अलिकति तलमाथि चाहिँ हुन्छ र विशेष गरी यही मौसममा चाहिँ हामीले घारगोलाहरू राख्यौँ, नयाँ घारगोलाहरू किन्यौँ, नयाँ गोला बिक्री वितरण गर्ने कार्य चाहिँ यो बेला भयो भने चाहिँ मौरीको लागि फाइदाजनक हुन्छ। तर एकदम जाडोको समयमा त्यस पछाडि यता बर्खाको समयमा चाहिँ मौरी घारगोला राख्नु पनि हुँदैन, बिक्री वितरण पनि गर्नु हुँदैन, किनकि मौरी आफै कमजोर भइरहेको हुन्छ। यस्तो समयमा हामीले 5 फ्रेमको नयाँ मौरी किनेर राख्दाखेरि चाहिँ उसले आफ्नो जनसङ्ख्या बढाउन सक्दैन र मौरी झन् कमजोर कमजोर हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म वसन्त ऋतु र शरद ऋतुमा चाहिँ मौरीहरू चाहिँ नयाँ मौरी चाहिँ राख्नु पर्दछ।
2: सुमन पन्थीले रेसुङ्गा गुल्मीबाट मौरीको प्युपा अवस्थामा कालो हुने र लार्भा अवस्थामै मर्ने समस्या भयो, समाधान कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
3: यो चाहिँ एक किसिमको ब्याक्टेरियाले लाग्ने गर्दछ। सुरुमा मौरी चाहिँ जुन सेतो हुनुपर्ने हो, लार्भा सी आकारमा बस्नुपर्ने हो, त्यसरी नबसेर तन्किएर पहेँलो कालो भएको चाहिँ हामीले देख्छौँ र कतिपय अवस्थामा यो लार्भा अवस्थामै मर्छ, त्योभन्दा माथि जान सक्दैन र कतिपय अवस्थामा चाहिँ अलिक पछिल्लो लार्भालाई लागेको छ भने प्युपा अवस्थामा पनि जाने चाहिँ हुन्छ, तर उसले चाहिँ प्युपा अवस्था पार गर्न सक्दैन र त्यसरी मर्ने गर्दछ। अब यसबाट बस्नको लागि चाहिँ हामीले घारलाई मजबुत बनाउनु पर्छ। रोग लागिसकेको अवस्थामा चाहिँ हामीले के गर्ने त भन्दाखेरि यो गोलालाई अरूबाट आइसोलेट गर्ने, ब्याक्टेरिया हो आफ्नै हातले पनि सारिरहेको हुन सक्छौँ रोगलाई, त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यसलाई अन्तिममा निरीक्षण गर्ने, निरीक्षण गरिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ र त्यस्तो लार्भा देखिएको चाकालाई चाहिँ सकेसम्म नष्ट गर्ने, नष्ट गरिसकेपछि हामीले चाहिँ रानीलाई रानु पिजडामा फ्रेममै केज गर्न मिल्ने रानु पिजडा पनि हुन्छ, त्यसरी चाहिँ 7 दिनदेखि 14 दिनसम्म केज गरेर राखेर उसलाई अन्डा पार्न नदिने, अन्डा पार्न नदिइसकेपछि लार्भा चाहिँ हुँदैन, लार्भा नभइसकेपछि रोग चाहिँ कन्ट्रोलमा आउँछ भन्ने चाहिँ हुन्छ यो छाउरे कुहुने रोगको चाहिँ लक्षण।
2: धादिङबाट आकाश गौतमले मौरीको गोलामा रानु नभएको कसरी थाहा हुन्छ र रानु विहीन हुने कारणहरू के होलान् भनी जिज्ञासा राख्नु भएको छ।
3: मौरीमा रानी नभएको अवस्थाको लागि चाहिँ पहिचान गर्नको लागि हामीले घारगोलाई निरीक्षण गर्नुपर्छ। निरीक्षण गर्दाखेरि अब एक नम्बरमा हामीले सबै फ्रेमहरू हेर्दा रानी नै देखेनौँ भने रानु छैन भन्ने जानकारी हुने भयो, तर कतिपय अवस्थामा चाहिँ मौरी 10 फ्रेम नै छ, एकदम धेरै छ र अर्को भनेको भाले उत्पादन हुने सिजन छ भने कहिलेकाहीँ झुक्किन सकिन्छ, नदेखिन पनि सकिन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले कोष हेर्न सक्छौँ, कोषमा चाहिँ उसले एक दिनको 90 डिग्रीको अन्डा चाहिँ पारेको छ भने चाहिँ यसमा रानी छ भन्ने थाहा हुन्छ। तर अन्डा पनि छैन, रानी पनि छैन र हेर्दाखेरि चाहिँ मौरी अलिक बढी रिसा जस्तो छ, बढी भुनभुनाइरहेको छ र भित्र हेर्दाखेरि चाहिँ एउटा कोषमा धेरै अन्डाहरू पारिसकेको छ भने चाहिँ रानु नभएर पनि पितपाती भइसकेको छ भन्ने चाहिँ हामीले थाहा पाउन सक्छौँ। अनि अब रानु विहीन हुने कारणहरू पनि थुप्रै हुन सक्छन्, जस्तो एक नम्बरमा भनेको चाहिँ हामीले गोला निरीक्षण गर्दाखेरि चाहिँ राम्रोसँग ध्यान दिएनौँ, गोला फ्रेम निकाल्दाखेरि चाहिँ घारबन्द बाहिर लगेर राख्यौँ र त्यही फ्रेममा रानी थियो, रानी उडेर गयो, घरमा फर्केर आउन सकेन भने पनि रानु विहीन हुन सक्यो। अर्को भनेको चाहिँ हामीले फ्रेमहरू टाइट गर्दाखेरि मिचिएर थिचिएर पनि यो मर्न सक्छ। अब त्यस्तै अरू भनेको चाहिँ अब केही किसिमको रोग लागेको छ र रानीमा पनि त्यो रोग सरिसकेको छ भने चाहिँ रानु विहीन हुन सक्ने अवस्था चाहिँ हुनसक्छ।
2: सन्जु आचार्यले अर्घाखाँचीबाट मौरीको घरमा चिल्सा किरा जस्तो देखिन्छ, समाधान के होला भनी जिज्ञासा राख्नु भएको छ।
3: घरमा त्यसरी चिल्सा किरा जस्तो देखिने भनेको चाहिँ मैनपुतलीको आक्रमणले गर्दा हुन्छ होइन, मैनपुतलीको लार्वा चाहिँ विशेष गरी चिल्सा जस्तो सेतो चाहिँ देखिन्छ। अब मैनपुतलीको आक्रमण कहिले हुन्छ भन्दाखेरि जब चाहिँ घरमा 10 फ्रेम चाहिँ हामीले अथवा मौरीभन्दा धेरै फ्रेम राखेका छौँ, मानौँ हामीसँग 5 फ्रेम मात्रै मौरी छ तर राख्दाखेरि चाहिँ हामीले धेरै फ्रेमहरू राखेका छौँ भने बाँकी रहेको जुन मैन छ जसलाई मौरीले ढाक्न सकेको छैन, बाँकी रहेको चाका छ त्यहाँ चाहिँ मैनपुतलीले अन्डा पार्छ र त्यही अन्डालाई चाहिँ पछि लार्भा भएर त्यो चाहिँ चिल्सा जस्तो देखिने हो र यसले चिल्सा जस्तो पनि हुन्छ र बाहिरबाट सेतो जाली जस्तो लगाउँछ र धेरै आक्रमण भएको अवस्थामा चाहिँ मौरीले घार छोडेर गृहत्याग पनि गर्ने गर्दछ। अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि कहिले पनि धेरै फ्रेम चाहिँ राख्नु भएन, मानौँ हामीसँग 5 फ्रेम छ भने 5 फ्रेम राखिदिने, मौरी बढ्दै गएको छ भने फ्रेम थप्दै जाने, मौरी घट्दै गएको छ भने फ्रेम झिक्दै जाने र त्यसलाई सानो न्युक्लियस घारमा सार्ने गर्नुपर्छ। जस्तो अहिले बर्खाको सिजन छ, भर्खर राम्रो एउटा मौरीको लागि उपयुक्त समय चाहिँ सकिएर अनुपयुक्ततिर जाँदैछौँ हामी, 10 फ्रेम भएको मौरी अब उसलाई चाहिने मात्रामा हामीले खानेकुरा पुर्याउन सकेन भने घट्दै जान्छ र यसरी आज 10 फ्रेम थियो, 2-3 दिन पछि हेर्दाखेरि चाहिँ मौरी 8 फ्रेम भएको छ भने त्यो बाँकी रहेको 2 फ्रेम चाहिँ हामीले निरीक्षण गरेर निकालिदिनुपर्छ, नत्र त्यहीँबाट चाहिँ मैनपुतलीको आक्रमण सुरु हुने गर्दछ। यसरी चाहिँ हामीले घारभित्रको मैनपुतलीलाई नियन्त्रण गर्ने हो र अर्को चाहिँ हामीसँग कहिलेकाहीँ चाहिँ स्टोर गरेको मैनमा पनि मैनपुतली चाहिँ लाग्न सक्छ, त्यसको लागि चाहिँ जस्तो हामीले अघि निकाल्यौँ 2 फ्रेम हामीलाई नचाहिएर एक्स्ट्रा भएर निकाल्यौँ त्यस्तोलाई चाहिँ एक दिन चाहिँ फ्रिजमा राख्ने भने फ्रिजमा राखिसकेपछि त्यसमा भएको केही लार्वा प्युपाहरू छन् अन्डाहरू छन् भने मर्छन् र त्यसलाई चाहिँ प्लास्टिकमा राखेर स्टोर गऱ्यौँ भने पछि चाहिँ त्यसैलाई पनि हामीले मैन प्रशोधनमा राखेर नयाँ मैन निकालेर आधारसाका पनि बनाउन सक्छौँ। यसरी चाहिँ मैन पुतलीको नियन्त्रण व्यवस्थापन गर्नुपर्छ।
2: बितपाते मौरीको पहिचान कसरी गर्ने र व्यवस्थापनका उपायहरू के हुन सक्छन् भनी दाङबाट श्याम चौधरीले जिज्ञासा राख्नु भएको छ।
3: मौरीमा चाहिँ रानु नभएको अवस्थामा त्यो गोला मितपाते हुने हो। रानु पनि छैन र उसले नयाँ रानु बनाउनको लागि एक दिनको लार्वा अन्डाहरू केही पनि छैन भने चाहिँ उसले के गर्छ त भन्दाखेरि त्यहाँ भएका कर्मीहरूले रोयल जेली खाएर अन्डा पार्न थाल्छन्। त्यही अवस्थालाई नै हामीले बितपाते भन्ने हो। बितपाते गोलाको पहिचान गर्नको लागि चाहिँ सबैभन्दा सजिलो उपाय भनेको हामीले कोषमा पारेको अन्डाहरू हेर्ने हो। रानीले चाहिँ जहिले पनि एउटा अन्डा पार्छ 90 डिग्रीमा पारेको र कोषको बिचमा पारेको हुन्छ। तर कर्मीहरूले चाहिँ धेरै कर्मीहरूले अन्डा पार्ने र कर्मीको पेट चाहिँ रानीको भन्दा सानो हुने हुनाले उनीहरूले पारेको अन्डा पिँधमा नभएर भित्तामा टाँसिएको हुन्छ र एउटा कर्मी आउने त्यही कोषमा पार्ने अर्को कर्मी आउने त्यही कोषमा पार्ने गर्दाखेरि चाहिँ धेरैवटा अन्डाहरू चाहिँ हामीले देख्छौँ र त्यस्तोबाट निस्किने अन्डाहरू चाहिँ सबै अनफर्टिलाइज भएको हुनाले भाले उत्पादन हुने हो र कुनै गोलालाई चाहिँ हामीले बाहिरबाट हेर्दाखेरि नै धेरै भालेको आउजाउ भइरहेको छ, अलि रिसा स्वभावको छ र खोलेर हेर्दाखेरि चाहिँ धेरै भालेहरू देख्छौँ र कोषमा पनि धेरै अन्डाहरू देख्छौँ भने चाहिँ हामीले यो गोला चाहिँ बितपाते भएछ, यसमा रानी रहेनछ भन्ने कुराको चाहिँ पहिचान गर्ने हो। र एकपटक बितपाते भइसकेको गोलालाई चाहिँ व्यवस्थापन गर्न पनि निकै गाह्रो पर्छ। सुरुको अवस्थामा चाहिँ हामीले के गर्छौँ त भन्दा यसरी बितपाते भएको गोलालाई चाहिँ 200 मिटर जति तल लगेर टकटकाउँछौँ र त्यो पुरानो ठाउँमा चाहिँ नयाँ घार चाहिँ राखिदिन्छौँ र तल गएर जसको चाहिँ जुन मौरी चाहिँ कर्मी मौरी बितपाते भएको छैन, जसको पेटमा अन्डा छैन, त्यो चाहिँ फर्केर पुरानो घार भएको ठाउँमा आउँछ र जसको पेटमा अन्डा छ त्यो चाहिँ उड्न सक्दैन र त्यही ठाउँमा चाहिँ बस्छ। त्यस्तो भएकोलाई चाहिँ हामीले नष्ट गर्ने गर्छौँ र त्यहाँ पुराना जुन चाकाहरू धेरै अन्डा भएको चाकाहरू छन् त्यसलाई चाहिँ हामी राख्दैनौँ र कुनै एउटा राम्रो नयाँ घारमा अर्को घारमा धेरै लार्वा पिउपाहरू भएको छ भने त्यस्तो लिएर चाहिँ राखिदिने गर्छौँ। तर यति गर्दा पनि सक्सेस नै हुन्छ भन्ने चाहिँ हुँदैन, किनकि एकपटक उनीहरूले रोयल चिली खाएर अन्डा पार्न थालिसकेपछि अब म नै रानी हुँ भन्ने तरिकाले उनीहरूले कार्य गरिरहेका हुन्छन् र यति हामीले ट्रिटमेन्ट गरिसकेपछि यदि हामीसँग छ भने रानु कोष अथवा नयाँ रानी चाहिँ त्यहाँ राखेर प्रतिस्थापन गर्न सक्यो भने चाहिँ त्यो बितपातेको चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
2: लमजुङबाट रमा थापाले वर्षायाममा घार गोलाको व्यवस्थापन कसरी गर्ने भने जिज्ञासा राख्नु भएको छ।
3: अब अहिले वर्षा ऋतु सुरु हुँदैछ होइन, मौरीलाई चाहिँ वर्षायाम भनेको पनि अनुपयुक्त समय हो। किन अनुपयुक्त हो भन्दाखेरि एक त धेरै फुलहरू यो वर्षायाममा फुल्दैन र फुले पनि पानीले पखालिने हुँदाखेरि र मौरी चाहिँ पानी परेको बेलामा उड्न नसक्ने हुँदाखेरि मौरीलाई चाहिँ खानेकुराको अभाव भइरहेको हुन्छ। त्यसले गर्दा चाहिँ हामीले बेला बेलामा घार गोला निरीक्षण गरेर उसको लागि चाहिँ पर्याप्त मात्रामा मह कुट सङ्कलन गरेको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ र छैन भने चाहिँ हामीले चाहिँ उसलाई कृत्रिम आहार बनाएर खुवाउनुपर्छ। कृत्रिम आहारमा चिनी चास्नी लगायत कृत्रिम कुटको पनि व्यवस्था गरिदिनुपर्छ। किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ के छ, चिनी चास्नी चाहिँ खुवाउनुहुन्छ, कुट चाहिँ खुवाउनुहुन्न। कुट पनि उत्तिकै इम्पोर्टेन्ट हो, किन भन्दाखेरि रानीलाई अन्डा पार्नको लागि कुटको आवश्यकता हुन्छ। यदि कुट छैन भने रानीले अन्डा पार्न छोडिदिन्छ, अन्डा नपारिसकेपछि कर्मी मौरीको जनसङ्ख्या कम भएर मौरी चाहिँ कमजोर हुने गर्दछ। त्यही हुनाले चिसो मौसममा चाहिँ हामीले ख्याल गर्नुपर्ने भनेको एउटा खानेकुराको ख्याल गर्नु पर्यो। अर्को भनेको मौरीको सङ्ख्या घट्दै गएको छ भने फ्रेम निकाल्दै जानु पर्यो, त्यसलाई व्यवस्थापन गरिदिनु पर्यो र घरभित्र ओस नआओस् ढुसी नलागोस् भनेर पनि हामीले घरमाथि टिनहरू राखिदिने जसरी हुन्छ घरभित्र चाहिँ पानी नहुने मोइस्चर कम हुने कुराको चाहिँ हामीले ख्याल गरेर व्यवस्थापन गर्नुपर्छ। अर्को भनेको अब बर्खा ऋतुमा अरिङ्गालको पनि धेरै आक्रमण हुने गर्दछ, अरिङ्गालबाट पनि बचाउनको लागि चाहिँ हामीले भाटाले अरिङ्गाल मार्ने अरिङ्गाल पासहरू राख्ने गरेर अरिङ्गालको पनि व्यवस्था गर्नुपर्छ।
2: मौरी घार छोडेर भाग्ने समस्या देखिन्छ, के गर्ने होला भनी ओखलडुङ्गाबाट सिर्जना थापाले जिज्ञासा राख्नु भएको छ।
3: मौरीले घार छोडेर भाग्ने भनेको दुई किसिमले भाग्ने गर्दछ, एउटा भनेको हुलनिर्यास हुन्छ र अर्को भनेको चाहिँ गृहत्याग हुन्छ। हुलनिर्यास चाहिँ उसको प्राकृतिक प्रक्रिया हो, जस्तो शरद ऋतु र वसन्त ऋतु मौरीको लागि जतिखेर एकदम फेभरेबल सिजन हुन्छ त्यो बेलामा उसले धेरै रानु कोषहरू बनाउँछ, उसको प्राकृतिक रूपमा विभाजन हुने बेला चाहिँ हो। यदि हामीले त्यो अवस्था पहिचान गर्न सक्यौँ भने एउटा घारबाटै हामीले दुईवटा घारलाई विभाजन गरेर धेरै घार बनाउन सक्छौँ। तर पहिचान गर्न सकेनौँ भने चाहिँ अब त्यो नयाँ रानी कोषबाट रानी निस्किने बेला हुन थाल्यो भने त्यो घारको पुरानो रानी र आधीभन्दा धेरै 60-70% मौरीहरू चाहिँ भाग्ने गर्दछन्। त्यस्तो भनेको चाहिँ हुल्ली ऋस हो, त्यो भनेको प्राकृतिक तरिका हो, हामीले त्यसलाई व्यवस्थापन गर्नु पर्यो। र गृहत्यागको बेलामा चाहिँ त्यहाँ भएको उसले खानेकुरा केही पनि बाँकी नराखी सबै मौरीहरू भाग्ने गर्दछन्। त्यो भनेको विभिन्न अवस्थाले गर्दाखेरि चाहिँ हुन्छ, जस्तो एक नम्बरमा खानेकुराकै अभावले गर्दाखेरि हामीले निरीक्षण गरेनौँ, मह काट्ने बेलामा मात्रै घर गोला खोलेर हेर्छ, बाँकी बेलामा हेर्दैनौँ, उसलाई खानेकुरा पुगेको छैन भने पनि उसले भाग्ने गर्दछ। अर्को भनेको त्यो भित्र चाहिँ विभिन्न किसिमका घरभित्रका र बाहिरका शत्रुहरू, जस्तो मैन पुतली, मैन खपटीहरू, माउसुली जस्ता घरभित्रका शत्रुहरू र घर बाहिरका शत्रुहरूले पनि उसलाई अप्ठ्यारो बनाइरहेको छ, त्यो ठाउँमा उसलाई बस्न मन परिरहेको छैन भने पनि मौरीले गृहत्याग गर्ने गर्दछ। त्यस्तै चाहिँ उसलाई त्यो ठाउँमा कुनै किसिमको डिस्टर्बेन्स भइरहेको छ, मान्छेको आवाजात भइरहेको छ, सो घारेको अगाडिपट्टि चाहिँ बाटो छ, गाडीको हो हल्ला छ, त्यस्तो बेलामा पनि उसले चाहिँ गृहत्याग गर्ने गर्दछ। र यो दुवै किसिमको हुल्ली ऋसको लागि पनि गृहत्यागको लागि पनि पहिलो नम्बरमा हामीले गर्ने भनेको घार गोला निरीक्षण नै हो। मौरीले चाहिँ गर्मी महिना छ भने हप्ता 10 दिनको फरकमा, जाडो महिना छ भने 15-20 दिनको फरकमा चाहिँ हामीले घार गोला निरीक्षण गरेर त्यसमा रानी छ कि छैन, खानेकुरा छ कि छैन, उसलाई कुनै शत्रुले असर गरिरहेको छ कि छैन, उसमा तातो चिसो न्यानो कतिको मिलेको छ, त्यो सबै कुराहरू व्यवस्थापन गर्न जान्यो भने चाहिँ मौरी भाग्दैन।
2: पाल्पाबाट रमेश कार्कीले मौरीलाई मनपर्ने चरण के हुन सक्छ भनी जिज्ञासा राख्नु भएको छ।
3: मौरी चाहिँ विशेष गरी आफ्नो चरणमा जाने बेला दुईवटा कुरा चाहिँ लिएर आउँछ, पुष्परस लिएर आउँछ र कुट लिएर आउँछ। र मौरीलाई मनपर्ने फुलहरू भनेकै पुष्परस भएको फुल हुनु पर्यो र कुट भएको फुल हुनु पर्यो। अब नेपालको सन्दर्भमा चाहिँ हामीले सबैभन्दा राम्रो मौरीले मन पराउने भनेको चाहिँ चिउरी भन्छौँ। चिउरीमा पनि विशेष गरी पुष्परस चाहिँ धेरै पाइन्छ। नेपालको धेरै जिल्लाहरूमा 700-1200 मिटरको हाइटको रेन्जमा चाहिँ चिउरी चाहिँ हुने गर्छ। त्यस्तै अर्को हाम्रो राम्रो स्रोत नेपालमा चरण मौरीले मन पराउने भनेको चाहिँ कटुस हो। कटुसको मह पनि अहिले राम्रो मार्केटिङ गरेर बिक्री भइरहेको छ। त्यस्तै चिलाउनेमा पनि एकदम मौरीले मन पराउँछ, धेरै पुष्परस पाइन्छ, मह निकाल्न सकिन्छ। त्यस्तै अर्को चाहिँ हाम्रो लिची छ। लिचीमा पनि हामीले यदि मेलिफेरा मौरी हो भने त लिचीकै मात्रै स्रोतको पनि मह चाहिँ निकाल्न सकिन्छ। त्यस्तै रुदिलोहरू रहेको हुन्छ, मुख्यहरू चाहिँ यिनै हुन्। बाँकी भनेको चाहिँ अब ठाउँ विशेष हेरिकन, मौसम हेरिकन, नेपालमा त नेपाल एकदम जैविक विविधताको धनी देश होइन, पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाडसम्म विभिन्न प्रकारका फुलहरू फुल्छन् र आफ्नो ठाउँ विशेष हेरिकन जसमा चाहिँ पुष्परस र पोलेन चाहिँ धेरै मात्रामा हुन्छ त्यो फुलहरूलाई चाहिँ मौरीले मन पराउने गर्दछ।
2: किसानले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएको यहाँलाई धेरै धेरै धन्यवाद। हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी रिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ, तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने म इमेल गर्ने आइडी बताउँछु, fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु हिमाल सागर र समीक्षा अधिकारीको स्वरमा सजिएको यो गीत। गीत रचना विमल अधिकारीले गर्नुभएको हो भने सङ्गीत पनि विमल अधिकारीकै रहेको छ।

हजुर सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। कार्यक्रम फ्यान बक्स तपाईँमा जाउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल आइडी बताउँछु म, fanbox2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेल गर्ने आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त यो जानकारी मैले गराएँ, यो जानकारी पश्चात अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला है। यो आग्रह गरे मैले, यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै कुरेर बस्नुभएको छ होला होइन। पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ, कति कष्ट हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ होइन। त्यसैले तपाईँलाई धेरै बेर कष्ट दिन म चाहन्न, लाग्दैछु तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नुतर्फ। यो इमेल हामीलाई सन्तोष परियारजीले गर्नुभएको हो, लेख्नुभएको छ कार्यक्रम सञ्चालिका बहिनीमा नमस्कार भने लेख्नु भएको छ। नमस्कार सन्तोषजी, अझ गाडी लेख्नुहुन्छ सन्तोषजीले, हालमा वैदेशिक रोजगारीको सिलसिलामा इटालीमा रहिएको छु, प्रवासमा रेडियो सुन्न पाउँदा निकै हर्षित छु। तपाईँको कार्यक्रम म सधैँ सुन्ने गर्छु, रमाइलो लाग्छ मलाई। यो कार्यक्रम मार्फत म मेरो नेपालमा रहनुहुने सपरिवारलाई सम्झन चाहन्छु भने लेख्नु भएको छ सन्तोष परियारजीले। सन्तोष परियारजीले अझगाडी लेख्नुभएको छ, रूपा गाउँपालिका वडा नम्बर 4 माउडाँडा निवासी, मेरो ममता महिया आमा उजेली परियार, श्रीमती निर्मला परियार, छोरी सोनिका, छोरा सुशान्त परियार अनि मलाई सन्तोष परियार भनेर चिन्ने सबैलाई सम्झन चाहँदै अब बज्ने गीत सुनाउँछु भने लेख्नुभएको छ इटालीबाट सन्तोष परियारजीले। सन्तोषजी धेरै धेरै धन्यवाद है तपाईँको लागि अनि तपाईँको परिवारको लागि। हामी अवश्य पनि अब बज्ने गीत सुनाउँछौँ तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है। सन्तोषजी तपाईँले हामीलाई कार्यक्रम सुनेर इमेल गर्नुभयो, असाध्यै खुसी लागेको छ, धेरै धेरै धन्यवाद भन्दै अब अर्को पटक पनि इमेल गर्न म आग्रह गर्छु अनि गीत पक्कै पनि सुनाउँछु तर एकैछिन पर्खनुहोला गीतको लागि है त सन्तोषजी। सन्तोष परियारजीको यो इमेल पश्चात अर्को इमेल म पढ्छु। यो इमेल हामीलाई लालबहादुर महतारा छेत्रीजीले गर्नुभएको हो, उहाँको घर सल्यान कपुरकोट हो भने उहाँ अहिले हुनुहुन्छ मलेसियामा। लेख्नुहुन्छ लालबहादुरजी, रेडियो नेपालको म बच्चादेखिको साथी हुँ, सबै रेडियो परिवारलाई मिठो सम्झना व्यक्त गर्न चाहन्छु अनि अब बज्ने गीत मेरो घर परिवार लगायत सबै मेरा आफन्तजनहरूमा मिठो सम्झना छ है। लालबहादुर महतारा छेत्रीको तर्फबाट भन्दै अब बज्ने गीत सुनाउँछु भने लेख्नुभएको छ लालबहादुर महतारा छेत्रीजीले। मलेसियाबाट हामीलाई इमेल गर्नुभएको हो भने उहाँको नेपालको घर रहेको छ सल्यानको कपुरकोटमा। धेरै धन्यवाद लालबहादुरजी। त लालबहादुरजीको यो इमेल पश्चात अब चाहिँ हामी गीत नै सुनाउँछौँ। यो गीत हामीले लिएका छौँ हेमन्त शर्माको स्वरमा सजिएको, गीत रचना सुरेश अधिकारीले गर्नुभएको हो भने सङ्गीत पनि सुरेश अधिकारीकै रहेको छ।

हजुर, जाला उडेर मेरो जाले रुमाल, हेमन्त शर्माको स्वरमा सजिएको यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। हजुर, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ हामीलाई पनि अवश्य पनि गर्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी रहेको छ फ्यान बक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, FANBOX फ्यानबक्स 2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी मैले गराएँ। अब चाहिँ म फेरि पनि लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो हामीलाई हाम्रो नियमित श्रोता राजाराम राय माझीजीले गर्नुभएको हो। पालुङ शिखरकोटबाट लेख्नुहुन्छ राजारामजी। नमस्कार अनिताजी, म पालुङ शिखरकोटबाट हजुरको नियमित श्रोता राजाराम राय माझी भने लेख्नु भएको छ। अनि अझ अगाडि लेख्नुहुन्छ राजारामजीले, यो कार्यक्रम मार्फत अब बज्ने गीत मेरो जीवनसाथी किशोर राय माझीको लागि, मेरो छोरा राम राजा राय माझीको लागि, त्यस्तै गरी दक्षिणकालीको हितैषी मित्र सुकुराम लामा र उहाँको श्रीमतीको लागि, अनि नरेन्द्र रिमाल, अरुन्नति खत्री, सुमी लिम्बु, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओम मणि सापकोटा, सूर्य लामा लगायत मलाई राजाराम राय माझी भनेर चिने सबै सबैको लागि मिठो सम्झनाका साथमा अब बज्ने गीत सुनाउँछु भने लेख्नु भएको छ राजाराम राय माझीजीले पालुङ शिखरकोटबाट। धेरै धन्यवाद राजारामजी तपाईँको लागि, अनि तपाईँले भन्नुभएको सबै सबैको लागि हामी एउटा गीत पक्कै पनि सुनाउँछौँ। तर एकैछिन धैर्य गर्नुहोला गीतको लागि, है त राजारामजी, धेरै धन्यवाद भन्दै म लाग्छु अर्को इमेल पढ्नुतर्फ। यो इमेल हामीलाई भिवान छेत्रीजीले गर्नुभएको हो। उहाँको घर सुर्खेत हो भने उहाँ अहिले पढ्नुको लागि काठमाडौँमा बसिरहनु भएको छ। लेख्नुहुन्छ भिवानजी, नमस्कार दिदी, लाइफमा ठुलो उद्देश्य राखेर मेहनत गर्दैछु। नयाँ ठाउँ, नयाँ अनुभव र राम्रो भविष्यको लागि यहाँ सङ्घर्षरत छु। सपोर्ट र माया पाउँदा अझै मोटिभेट हुन्छु। धन्यवाद सबैलाई भने लेख्नु भएको छ भिवान छेत्रीजीले। उहाँको घर सुर्खेत हो भने उहाँ अहिले पढ्नको लागि काठमाडौँमा बसिरहनु भएको छ। काठमाडौँको कुन ठाउँ हो खुलाउनु भएको छैन। एनिवेज, धेरै धन्यवाद है भिवानजी, एकदमै खुसी लाग्यो। राम्रोसँग पढ्नुहोला, राम्रोसँग मेहनत गर्नुहोला। अहिले मेहनत गर्नुभयो भने भोलि पर्सि भविष्य एकदम राम्रो हुन्छ, सुखद हुन्छ, होइन? त्यसैले मेहनत गर्न चाहिँ नहिचकिचाउनुहोला, अल्छी नगर्नुहोला, राम्रोसँग पढ्नुहोला। धेरै धेरै धन्यवाद है त भिवानजी। अब पनि म गीत नै सुनाउँछु। अबको क्रममा प्रमोद खरेलको स्वरमा सजिएको यो गीत सुनाउँदैछु। गीत रचना रुद्रनाथ अधिकारीले गर्नुभएको हो भने सङ्गीत रमेश कुमार थापाको रहेको छ।

हजुर, यस्तै रहेछ भाग्य प्रमोद खरेलको स्वरमा सजिएको यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यानबक्समा। मित्र, कार्यक्रम फ्यानबक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। हजुर, यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युनिङ गरी हामीलाई सुन्न थाल्नु भएको हो भने तपाईँले यो कार्यक्रममा इमेल पठाउन सक्नुहुन्छ। इमेल पठाउनु त मन छ तर कसरी गर्ने होला भनिरहनु भएको छ भने इमेल गर्ने आइडी म बताउँछु मित्र। फ्यानबक्स 2077@gmail.com हो हाम्रो इमेल गर्ने आइडी। यो इमेल गर्ने आइडीमा तपाईँले इमेल गर्न सक्नुहुन्छ, म उच्चारण गर्छु fanbox2077@gmail.com। यो इमेल गर्ने आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब चाहिँ तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्दैछु म। यसै क्रममा यो इमेल हामीलाई बिसन कणेलजीले गर्नुभएको हो, गुल्मी भने लेख्नु भएको छ। बिसनजीले आफ्नो ठेगाना लेख्नुहुन्छ। बिसनजी अझ गाडी, नमस्कार, तपाईँको कार्यक्रम म सधैँ सुन्छु, मेल चाहिँ आज पहिलो पटक गरेको भने लेख्नु भएको छ। तपाईँलाई स्वागत गर्छु म बिसनजी। है, अब चाहिँ तपाईँले कार्यक्रममा निरन्तरता दिनुहुन्छ होला भने मैले आशासँग लेखी छु। है त बिसनजी, बिसनजीले अझ गाडी लेख्नु भएको छ, यो कार्यक्रम मार्फत रोमानिया बस्ने मेरो साथी रोजीलाई धेरै सम्झना व्यक्त गर्न चाहन्छु अनि अब बज्ने गीत पनि सुनाउन चाहन्छु है भने लेख्नु भएको छ बिसन कणेलजीले गुल्मीबाट। धेरै धन्यवाद बिसनजी, तपाईँको साथी रोजीजीले यतिखेर तपाईँको यो सन्देश सुनिरहनु भएको होस् हामी यही चाहन्छौँ। है त, यही चाहना यही मिठो कामनाका साथमा गीत त हामी पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि। अब पनि म अर्को इमेल पढ्छु डिभी गुरुङजीको, उहाँले आफ्नो ठेगाना 5/3 भने लेख्नु भएको छ। डिभीजीले अझ गाडी लेख्नुहुन्छ, आज म मेरो मित्र ताप्लेजुङ निवासी दिनेशलाई धेरै सम्झिरहेको कुरा व्यक्त गर्न चाहन्छु अनि दिनेश यदि तिमीले सुनिरहेका छौ भने मलाई सम्पर्क गर न है पनि भन्छु भने लेख्नु भएको छ डिभी गुरुङजीले 5/3। धेरै धन्यवाद डिभीजी, तपाईँको मित्र दिनेशजीले यतिखेर सुनिरहनु भएको होस् है हामी यही चाहन्छौँ। है त डिभीजी, अनि तपाईँको मित्र ताप्लेजुङ निवासी दिनेशजीले सुनिरहनु भएको छ भने तपाईँलाई तुरन्त सम्पर्क गर्नुहोस्, हामी यही चाहन्छौँ, यही कामना गर्छौँ। है, डिभी गुरुङजीको यो इमेल पश्चात आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल हामीलाई धनदान्तवा राईजीले गर्नुभएको हो, उहाँको घर भोजपुर हो भने उहाँ अहिले हुनुहुन्छ साउदी अरेबियामा। लेख्नुहुन्छ धनदान्तवाजी, बहिनी नमस्कार, मेरो घर भोजपुर हो तर अहिले चाहिँ म साउदी अरेबियामा छु। हामी परदेशीका लाखौँ परदेशीहरूको लागि यो कार्यक्रमको माध्यमबाट नेपाली मनमुटुलाई जोड्ने काम भएको छ। म नियमित रूपमा यो कार्यक्रम सुन्ने गर्छु, मलाई यो कार्यक्रम मनपर्छ। अन्तमा मेरो परिवारको लागि अनि मलाई चिन्ने सबै मेरा साथीभाइ आफन्त मान्यजनहरूको लागि मिठो सम्झना भन्दै एउटा गीत सुनाउन चाहेको छु है भने लेख्नु भएको छ धनवान्तवा राईजीले। उहाँको घर भोजपुर हो भने उहाँ अहिले हुनुहुन्छ साउदी अरेबियामा। धेरै धन्यवाद धनजी, तपाईँले हामीलाई इमेल गर्नुभएको छ, खुसी लाग्यो है। तपाईँको लागि अनि तपाईँका परिवार इष्टमित्र आफन्त मान्यजन साथीभाइ सबैको लागि हामी एउटा गीत अवश्य पनि सुनाउँछौँ। त मित्र, गीत त हामी सुनाउँछौँ नै, तर गीतभन्दा अगाडि कार्यक्रमबाट आजको लागि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। आज जो मित्रले हामीलाई इमेल गर्नुभयो त्यसको लागि तपाईँलाई धेरै धन्यवाद, अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर कार्यक्रम सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथ मायाको लागि धेरै धन्यवाद भन्छु म। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारी र पराग पोखरेललाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा अञ्जना गुरुङको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना शोभा पुलले गर्नुभएको हो भने सङ्गीत बिबी अनुरागीको रहेको छ। अनि मित्र, जाँदा जाँदै सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त, नमस्कार। Yeah.

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: अथवा डिटिएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: झन्डो आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
4: खस्यो पहिरो जङ्गलै ओइरो बर्खाको भेलमा नदी छ गहिरो नपसौँ फुत्त बगाउला सुत्त काठदाउरासँगै हुत्त हुत्त थाहा हुन्न है बर्खाको पानी जोखिम मोल्ने नराम्रो बानी नपस्नु नदी जानी जानी सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा
5: होसियार बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ
6: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
7: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं
8: परस्पर सामाजिक एकतामा रहौं र बसौं यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ
7: जनहितका लागि रेडियो नेपाल

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेबसाइट से 92 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 र 103 मेगा हर्जमा हामी सार्वजनिक प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुहार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुन्छ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हमै दनुहार कार्यक्रम सुन्नुहुनेछ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ भने 5:15 लोकदोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुनिसकेपछि 5:59 सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँहरूका माझमा राख्दैछौँ स्वदेश गान। सूर्य थुलुङ र साथीहरूको स्वरमा रहेको छ, रचना र सङ्गीत रहेको छ गणेश रसिकको। यो स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अब करिब 3 बजेसम्म यहाँबाट विभिन्न चलचित्रका गीतहरू सुनाएर भरपूर मनोरञ्जन दिने कोसिसमा रहनेछौँ। यो पहिलो गीत लिएका छौँ चलचित्र मुगलाङबाट, उदित नारायण झा र सञ्जीवनीको स्वरमा, सुन्दर श्रीषको रचना, सुरेश अधिकारीको सङ्गीतमा।

भर्खरै सुन्नुभयो चलचित्र बर पिपलको गीत आनन्द कार्की र सुनिता सुब्बाको सुरमा, लक्ष्मीनाथ शर्माको रचना, शम्भुजित बास्कोटाको सङ्गीतमा। अब सुनाउँछौ चलचित्र घाम छायाको गीत रहेको छ, संगीता राणा मगरको सुरमा रहेको छ, सुरेन्द्र राणाको रचना, राम थापाको सङ्गीतमा।

भर्खरै सुन्नुभयो चलचित्र घर जुवाईको गीत शम्भु राई र पवित्र सुब्बाको सुरमा जगत अधिकारीको रचना साहना प्रधानको संगीतमा अब सुनाउँछौ चलचित्र अल्लारेको गीत उमेश पाण्डेको सुरमा रहेको छ सहदेव ढुङ्गानाको रचना शम्भुजित बास्कोटाको संगीतमा

हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अहिलेको बसाइमा यहाँहरूलाई विभिन्न चलचित्रका गीतहरू सुनाइरहेका छौँ। ठिक 3 बजे यहाँहरू 3 बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। अहिले चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। चलचित्र भरियाबाट प्रकाश श्रेष्ठ र मैनला सोताङको स्वरमा, दयाराम दाहालको रचना, अनिल साईको सङ्गीतमा रहेको छ यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। करदाता प्रोत्साहन उपहार अन्तर्गत 15 विजेता सहित 1 बम्पर उपहार विजेता घोषणा। औपचारिक अर्थतन्त्रलाई बढावा दिन मदत मिल्ने अर्थमन्त्रीको भनाई। छिमेकी देशहरूसँगको पारस्परिक हितमा नेपाल संवेदनशील रहेको परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्तोक्ति। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। र इरानसँग जारी युद्ध छिटै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका

0: निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन सरकारको ध्यानकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख डोल प्रसाद अर्यालले समय दिनुभएपछि नेपाली काङ्ग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्केवरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध गर्नुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि यस विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुसबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। त्यसक्रममा सांसदहरूले तराई मधेसमा हिन्दू र मुस्लिम समुदाय बीच बढेको तनाव अन्त्यको लागि जिम्मेवार भएर लाग्न, बजारमा खाना पकाउने ग्यासको अभाव रहेको, विभिन्न सडक मार्गहरू अवरुद्ध रहेको बारे सरकारको ध्यानकर्षण गराउनुभयो। करदाता प्रोत्साहन उपहार अन्तर्गत विजेताहरू घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी मुवागले 15 विजेता र 1 बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10,00,000 रुपियाँको कुपन नम्बर 00731525449 परेको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्दै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताउनुभयो। डिजिटल भुक्तानी मार्फत भएका कारोबार स्वत प्रणालीमा अभिलेख हुने व्यवस्था गरिएको छ। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकमका प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खर्बौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। सरकारले बिल बिजक भ्याट बिल लिने दिने संस्कृतिलाई प्रवर्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो। त्यस अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्म कुमार भूषालले चालु आर्थिक वर्षको साउने 1 गतेदेखि 15 गतेसम्म दैनिक तथा पहिलो पाचेको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विजेता छनौटको लागि क्रिप्टोग्राफिकल्ली सेक्योर युनिफर्म ऱ्यान्डम स्याम्पलिङ विदाउट रिप्लेसमेन्ट विधि प्रयोग गरिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया विकसित क्षेत्रीय व्यवस्थामा चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो। परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसिया बीच आर्थिक व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउँदै परराष्ट्र मन्त्री खनालले आफ्ना दुवै छिमेकीसँग सार्वभौम समानता, पारस्परिक सम्मान, पारस्परिक हित तथा एक अर्काको चासोप्रति नेपाल संवेदनशील रहेको बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। सरकारले पुराना विद्युतीय पूर्वाधारको विस्तृत अध्ययन गरेर समस्या पहिचान गरी ट्रान्समिसन लाइन विस्तारलाई प्राथमिकता दिएको जनाउँदै मन्त्री श्रेष्ठले यो वर्ष रुग्ण अवस्थामा रहेका अधुरा विद्युतीय आयोजना मात्रै पूरा गर्ने र सरकारको नयाँ विद्युतीय आयोजना सुरुवात नगर्ने नीति रहेको जानकारी दिनुभयो। बर्सातको समयमा कैलालीका सामुदायिक वनहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि वृक्षारोपणलाई निरन्तरता दिएका छन्। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि विभिन्न कारणले रोपेको 10% मात्र बिरुवा सप्रिने गरेको छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
1: यस वर्ष पनि यहाँका सामुदायिक वनहरूले कसैले वृक्षारोपण गरिसकेका छन् भने कोही वृक्षारोपण गर्ने तयारीमा जुटेका छन्। जनशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घबहादुर तिरुवा:
2: प्रत्येक वर्ष हामीले वृक्षारोपण गर्ने गरेका छौँ। सरकारको अन्तिममा हामीले 26 जीवन कार्यबाट 10 प्रजातिका बिरुवा ल्याएका थियौँ, 975 बिरुवा रोपेका छौँ।
1: जनशक्ति सामुदायिक वन जस्तै खोटेना भुराखानी सामुदायिक वनले पनि यस वर्ष विभिन्न जातका करिब 1

0: चार बिरुवा रोपेको छ। खोटेना भुनाखानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव चन्द्रकला धामी,
1: हाम्रो वनमा हामीले निरन्तर वृक्षारोपण गर्दै आएका छौँ र प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि हामीले 1000 बोट बिरुवाहरू वृक्षारोपण गरेर सफल भएका छौँ।
0: शीतल सामुदायिक वनले पनि खैरी, सिसम, अर्जुन साल, अम्बा, सीताफल लगायत 5 जातका 900 बिरुवा रोपेको छ। सामुदायिक वनहरूले वर्षेनी 1000 बिरुवा रोप्ने गरे पनि उनीहरूलाई ती बिरुवा जोगाउन भने निकै चुनौती रहेको छ। कोही बिरुवा सुकेर जाने, कोही जङ्गली जनावर तथा पशु चौपायाहरूले खाइदिने त कोही घसाराहरूले काटिदिने गरेका कारण सामुदायिक वनहरू न्यून मात्रामा मात्र रोपेका बिरुवा बचाउन सफल भएका छन्। शीतल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर बुढा,
2: 10% पनि बच्दैन पानीको अभावले, सुक्खा जलाउन जेठ बैशाख अनि सुकिजान्छ, बर्खा त मजाले मौलाउने भयो, रोप्न हामी नछोड्ने।
0: सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले भने अहिले वृक्षारोपणको तयारी गरिरहेको छ। बिरुवाहरू रोपिए पनि बचाउन समस्या हुने गरेका कारण थोरै मात्रामा बिरुवा बस्ने गरेको बताउनुहुन्छ सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जित राम चौधरी।
3: चुनौती चाहिँ छ, अब हाम्रो यो बगर क्षेत्र पनि भएकोले वर्षेनी बाढी पनि आउने गर्छ र केही बुटाहरू मात्रै बचाउन सकिन्छ, त्यसैले यसपालि हामीले चाहिँ फरक विधिले रोप्ने तयारी गर्दैछ।
0: टिकापुर वन संरक्षण समितिले पनि वनमा वृक्षारोपण गर्ने तयारी गरिरहेको छ। टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठकुल्ला,
4: यसपालि हाम्रो 200 जति आँप रोप्नको लागि तयारी भइसकेको छ फिल्ड, र अन्य बोट बिरुवाहरू जसमा पनि सागुन भो अम्लाहरू रोप्ने हाम्रो योजना।
0: सामुदायिक वनले वर्षेनी 1000 बिरुवा रोपे पनि बचाउन तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
5: रिपोर्टपछि बाँकी समाचार। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनको क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्रचार गरी सो सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिने आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य एसडिजी कार्यान्वयन तिनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको हो। खाद्य वस्तुको उत्पादनदेखि उपभोग, पोषण, स्वच्छता, कृषि पूर्वाधार, कृषि उपजको बजार मूल्य श्रृङ्खला तथा जलवायु मैत्री कृषि प्रणाली लगायत बहुआयामिक विषय उक्त रणनीतिक योजनामा समेटिएको छ। योजनालाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रमुख दस्तावेजको रूपमा लिइएको छ। आयोगको अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 बसेको बैठक सबै मन्त्रालय तह र निकायले आगामी आर्थिक वर्षका नीति कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिकलाई आधार बनाउन भनिएको थियो। यस्तै कार्यान्वयन प्रयास र उपलब्धिको विवरण नियमित रूपमा निर्देशक समितिको सचिवालयमा उपलब्ध गराउन भनिएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डाक्टर आशिष गोविन्द मात्य र नेपाल फार्मेसी परिषदका रजिस्ट्रार डाक्टर हरिसिंह थापाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्ला बेग्लै कार्यक्रममा मन्त्री मेहताले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। आजै उहाँहरूले कार्यभार सम्हाल्नुभयो। मन्त्री परिषदको हालैको बैठकले डाक्टर अमात्य र थापालाई नियुक्त गरेको हो। पछिल्लो समय धनकुटामा कृषि तथा उद्यमको क्षेत्रमा ठूलो परिवर्तन आएको छ। आधुनिक प्रविधिको प्रयोगको कारण हलो, गोरु, ढिकी र जातोको प्रयोग घटेको छ भने पहिले घन्टौँ लाग्ने काम अहिले थोरै समयमै सजिलै गर्न सकिने भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
6: महालक्ष्मी नगरपालिका वडा नम्बर 5 मिलाङचुङको जनसमुदाय कृषि सहकारी संस्थाले कम्बाइन मिल प्राप्त गरेपछि कुटानी पिसानी गर्न स्थानीयलाई धेरै सहज भएको छ। जसले गर्दा 1 टाढाको मिल धाउनु पर्ने बाध्यता हटेको छ भने ढिकी जाँतोको प्रयोग पनि घटेको छ। त्यस्तै वडा नम्बर 1 की रेजिना गुरुङले सोलरबाट पानी तताउने प्रविधि प्रयोग गरेपछि गाईको लागि खोले पकाउनु पर्ने बाध्यता हटेको छ। यसै गरी प्रविधिकै प्रयोगले स्थानीय हिमाल गिरी सानै उमेरदेखि उद्यमी बन्न सफल हुनु भएको छ।
7: भारी बोकेर मिल कहाँ छ त्यहाँ पुग्नु पर्थ्यो, समय पाइँदैन थियो, पालामा बस्नु पर्थ्यो,
8: टनेलमा रोप्यो भने 6-7 फलाउन सकिने भयो, यसबाट लामो समयसम्म हामीले निकाल्न सक्ने भयो, पानी झरीले पनि केही असर नगर्ने भयो र धेरै उत्पादन पनि लिन सक्ने भयो।
6: आधुनिक उपकरणका कारण जाँतो घुमाउने र दाउरा बाल्ने बाध्यता पनि घट्दै गएको छ। प्रविधिले श्रम र समय बचाउनुका साथै उत्पादन र उद्यमशीलता बढाउन सहयोग गरेको छ। नगरपालिकाले कृषि तथा उद्यमीको मागका आधारमा मिनी टिलर, कम्बाइन मिल, च्याप कटर, प्याकिङ मेसिन, ओभन, काउम्याट लगायतका उपकरण वितरण गर्दै आएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
9: कृषि कृषकहरूलाई व्यावसायिक हिसाबले उत्पादनसँग जोडिन विभिन्न आइटमका हामीले प्रविधि हस्तान्तरण गरिराखेका छौँ। पशुपालन गर्ने कृषकहरूका लागि घाँस काट्ने च्याप कटर, पशुहरूको दाना बनाउने मिसिनहरू, सोलरहरू उपलब्ध गराएका छौँ।
6: पछिल्लो समय कृषक तथा उद्यमीले पनि आफ्नै लगानीमा आधुनिक प्रविधि खरिद गरी आफ्नो कामलाई अझ सहज बनाउँदै आएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
10: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि बाँकी समाचार। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगको लागि दूरसञ्चार सेवा प्रदायकलाई 8 बुँदे कडा निर्देशन जारी गरेको छ। दूरसञ्चार ऐन 2053 को दफा 15 बमोजिम प्राधिकरणको 2083 साउन 21 गतेको निर्णय अनुसार उक्त निर्देशन दिएको हो। प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले सेवाको गुणस्तर, नेटवर्कको विश्वसनीयता र ग्राहक सेवा अनुभवमा सुधार गरी तोकिएको मापदण्ड पूरा भए नभएको सम्बन्धी प्रतिवेदन नियमित रूपमा पेश गर्नुपर्नेछ। ग्राहक सहायताको लागि 24 घण्टा गुनासो सुनाई गर्न कृत्रिम बुद्धिमत्ता लगायतका नवीनतम प्रविधिको प्रयोग गर्न भनिएको छ। यसै गरी गुणस्तरीय सेवा नपुगेको क्षेत्रमा प्राथमिकताको आधारमा नेटवर्क विस्तार गर्न र दूरसञ्चार सेवा पुगेका स्थानको विवरण त्रैमासिक रूपमा नेपालको नक्सामा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिटै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्था धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिटै युद्ध अन्त्य हुने दावी गर्नुभयो। अमेरिका, इरान र ओमान हर्मुज जलमार्ग सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सहमति भएमा मध्य पूर्वको अत्यन्तै संवेदनशील क्षेत्रको तनाव कम हुने र विश्व ऊर्जा आपूर्तिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। शान्ति सम्झौताको दावी गरिए पनि अमेरिका, इजरायल र इरान बीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू अझै निष्कर्षमा पुग्न सकेका छैनन्। वार्ता अघि बढ्न नसकेको अवस्थामा इरानी अधिकारीहरूले विशेष गरी राजधानी तेहरान सहित देशभर आन्तरिक सुरक्षा व्यवस्था थप कडा बनाएका छन्। अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। महाशाखाका अनुसार आज बागमती र कर्णाली प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। करदाता प्रोत्साहन उपहार अन्तर्गत 15 विजेता सहित 1 बम्पर उपहार विजेता घोषणा। औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने अर्थमन्त्रीको भनाई। छिमेकी देशहरूसँगको पारस्परिक हितमा नेपाल संवेदनशील रहेको परराष्ट्र मन्त्री शिशिर खनालको प्रस्तोक्ति। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण र इरानसँग जारी युद्ध छिटै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपाल सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभाग आजुक बैठकमा सांसदले देशक भिन्न भिन्न ठाउँमा हक्ल दुर्घटना प्राकृतिक विपत्ति सहित थरीथरी समसामयिक विषयमा सरकारक ध्यान तान्दिल रहेछ। सांसदले बोन म्यारो पीडित बिरामी जाँच सजिलो बनाले तसु जाँच गरै नै पारिकु सुनकोसीमा हाम फ्याँकेको बेपत्ता हक्ला सहायक बैठक खोजीमा ध्यान दिएले सरकारक ध्यान तान्दिल रहेछ। यीसँगै तराई मधेसमा हिन्दू तसु मुस्लिम समुदायमा बढ्ल तनाव सिद्ध्याले जिम्मेवार रखेको लागेले कृषि मल भात पाकालार ग्यास सहित दिनदिन एक चालालार सामान पाएले सजिलो बान्याले बजारमा एनक चिजक अभाव अखै नैदेले लगातार बजार दिथाला तसु तराई जिल्ला सापे कप्तीको जाँचेले सजिलो बान्याले पनि सांसद लखे सरकारक ध्यान कारा दिल रहेछ। यसै आगु नेपाली काङ्ग्रेसक सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेपाल भारत सीमा बारेमा बाजला अभिव्यक्ति सचिवालय माकर्ती जनकपुरक ढल्केबोरमा बन्लार बाल्ल ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा सारे लाग्ला बारे सरकारक उत्तर माकर्ती लगातार उठेको विरोध गर्ल रहेस। संघीय संसद राष्ट्रिय सभाग बैठक मिति फेर्ल रचेक। राष्ट्रिय सभाग आजुक लागि बोल्ल बैठक विशेष कारणले बसे नेपालीको यस साउन 27 गते बुधबार दिन खनि 1:15 पाछे बसलार भैरेलिक। संसद सचिवालय अनुसार सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभा नियमावली 2075 नियम 6 क उपनियम 3 अनुसार यस साउन 27 गते बुधबार बसलारको फेरि समय टोक्ल हो। सरकारले हरेक वर्ष बढ्ते जैल बत्तीक लाइन आयले माग ध्यानमा धरेको ट्रान्समिसन लाइन बढालार नीति लिइरहेको। प्रतिनिधि सभाभित्र पूर्वाधार विकास समितिका आज सिंहदरबारमा बस्ला बैठकमा ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले पुरानो बत्तीक पूर्वाधारक सेवी दिठाको समस्या चिनेको ट्रान्समिसन लाइन बढ्याले आगु दिल बाजती यी वर्ष बान्या बाँकी रहल अवस्था बत्तीक आयोजना मात्रै पुरा कर्ला तसु सरकार नयाँ बत्तीक आयोजना सुरुवात नै कर्ला नीति रहल जानकारी दिल रह। बैठकमा सांसद लखे काठमाडौँ उपत्यका सहित सहरमा बत्तीक तारलक लत्रीको दुर्घटना बढ्ल लोड सेडिङ समस्या दिनदिनै बढ्दै जैल बात बढाते बत्तीक पोल तसु तार बिग्रल बाजती एकता पूर्वाधार जाँचलाई योजना आनेलाई सरकारलाई सुझाव दिल रह। करदाता प्रोत्साहन उपहार भित्र जितलार्ल घोषणा कर्ल रचेक। आन्तरिक राजस्व विभागले सुरु कर्ल उसे कार्यक्रम भित्र पहिला चरणमा आज अर्थ मन्त्रालयमा आयोजना कर्ल कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 15 जितलार तसु 1 बम्पर उपहार जितलार छानिरहेलक। विभाग अनुसार बम्पर उपहार कार्यक्रम भित्र 10 कुपन नम्बर अख्ल शिवकृष्ण जनरल स्टोरकबाट 250 सामान किनेको सहभागी अख्ल रलक। करदाता प्रोत्साहन उपहार कार्यक्रमक सुरुवात गर्दै अर्थमन्त्री वागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल लिलार दिलार सांस्कृतिक विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढ्याले सहयोग मिल्लार बाजिरहेलक। परराष्ट्र मन्त्री शिशिर खनाले मुलुकक परराष्ट्र नीति केन्द्रमा आर्थिक कूटनीति रहल बाजिरहेर बहुध्रुवीय विश्वमा चीन तसु दक्षिण एसिया विकास सकल क्षेत्रीय व्यवस्थामा चीन भारत नेपाल तीनटा पक्षक नाता शीर्षकमा ललितपुरमा आयोजना गर्ल अन्तर्राष्ट्रिय भेलामा उही एनक बाजल हो। परराष्ट्र मन्त्री सचिवालय अनुसार चीन तसो दक्षिण एसियामा आर्थिक व्यापारिक अंशो जनता स्तरक मिलेको काम गरेले नेपालले बनिधरल पुलक भूमिका निव्यापारलार बाजती परराष्ट्र मन्त्री खनाले आफ्नै दुईटा छिमेकीसँगै सार्वभौम बराबरी एक आपसक सम्मान हित तसु एकअर्का चासोमा नेपाल संवेदनशील रहल बाजिरहेलक। वाणिज्य आपूर्ति तसु उपभोक्ता संरक्षण विभागले ठाउँमै जैको डिठाते कानून अनुसार काम गर्न नै पाइने सो काठमाडौँ महानगरपालिका 17 ठहिटीमा रहल एभरेस्ट मार्ट स्टोर प्रालीलाई 2,00,000 रुपियाँ बराबर जरिवाना गरिरहेले डिठाते खनी टोक्लभन्दा बढी पैसा लिन पाइने सो विभागले उपभोक्ता संरक्षण ऐन 2075 अनुसार कारवाही गर्ल जनाल रिक। यीमाझ ग्रीष्मा इन्टरप्राइजेसले व्यवसाय सङ्घीय कागजपत्र लिएको विभागमा उपस्थित हकेलै निर्देशन दिइरहेले यसनिके ओक्ले यस साउन 1 सोको नै अख्निसम्म भात पाकालार ग्यासक बेचलार विवरण किन्ल बेचल बिल समेत लिएको 3 उपस्थित हकेलै बोल्ल रिक। किसाने भोगीधरल समस्या कृषि बजार व्यवस्थापन रासायनिक मल आइलार तसु दिलार कृषि पूर्वाधार बनालार सहितक विषयमा बर्की छलफल भैरेलिक। कृषि वन तसु पर्यावरण मन्त्रालयमा जैलकान वक्ल छलफलमा सूचना तसु सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा कृषि मन्त्री गीता चौधरी तसु उद्योग वाणिज्य तसु आपूर्ति मन्त्री गौरी कुमारी यादव सहित सांसद तसु किसानक
प्रतिनिधि सहभागी अखलरला छलफलमा सहभागी नुवाकोट धादिङ तसु काभ्रे पलाञ्चोक जिल्ला किसान तसु सरकार वालालाई लखे भोकी ढर्ला समस्या धरलरला नुवाकोट क्षेत्र नम्बर एक प्रतिनिधि सभा सदस्य तसु संचार मन्त्री डाक्टर तिमल सिन्हे निर्वाचन बेला किसानक समस्या समाधान कर्ला कट्टरता जनाल सम्झती अख्नि सरकारे उयो अनुसार काम गरिधरल बाजिरेलक यसनिके उद्योग वाणिज्य तसो आपूर्ति मन्त्री यादवे कटका उद्योगलाई चैला कृषि सामग्री मजैसो नै पाइला तर अर्कोपट्टि किसाने निकाल चीज बेचे नै पार्लर अवस्था रहल बाज्दी माग तसु पाइलार सही अड्कलै तसु व्यवस्थापन अखै पार्नेमा फराल चीज खेर नैजेलार तसु नै पुग्लार दुई त समस्या हट्या पार्लार बाजिरैले कृषि वन तसु पर्यावरण मन्त्री चौधरी किसानक समस्या समाधानक लागि सरकारी रासायनिक मलक कोटा टोक्लार सिस्टम फेरि दिथाको काम कर्ला तयारी भइधरल जनाल र चेक राष्ट्रिय सूचना आयोगमा मुख्य सूचना आयुक्त तसु दुईजना सूचना आयुक्तका लागि दरखास्त खुलाल र छिक राष्ट्रिय सूचना आयोग पदाधिकारी नियुक्ति सिफारिस समिति सचिवालय आज एकता सूचना जारी गर्दै दुईजना मध्ये कम्तीमा एकजना महिला र हलारको नियुक्तिका लागि दरखास्त खुलाल हो योग्यता पुग्न इच्छुक नेपाली लखे सूचना निकाल्न मिति 7 दिनभित्र वा 28 गते भित्र कार्यालय समयमा आफ्नै व्यक्तिगत विवरण सिभी तसु योग्यता प्रमाणित फोटोकपी सहितक चैलार कागजपत्र निवेदन दे पार्षिक आवेदक लखे त्रिपुरेश्वर काठमाडौँ राष्ट्रिय सूचना आयोगक कार्यालयमा सिधा उपस्थित रहेको वा आयोगक इमेल info@nic.gov.np निवेदन बुझ्या पार्छन् यी बारेमा सभ्य जानकारी आयोगक आधिकारिक वेबसाइट www.nic.gov.np धरल रहेछ नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग चालालासँगै मुलुक औपचारिक रूपमा आधुनिक तसु व्यावसायिक सुरुङ मार्ग युगमा पोसिरहेलिक यी बाहेक अख्नि मुलुकभरि प्रस्तावित 23 वटा सुरुङ मार्ग बनाले बुझ्दे सेव्य परियोजना प्रतिवेदन डिपिआर सहित काम भइधरेलिक चालु आर्थिक वर्षमा प्रस्तावित सुरुङ मार्ग थरीथरी दिथ्या बुझै पढेलै 67 करोड 1 लाख रुपियाँ बजेट छुट्टा सिद्धाल र छिक सिद्धार्थ राजमार्गमा बन्तीकर्ला सिद्ध बाबा सुरुङ मार्ग तसु काठमाडौँ तराई मधेस द्रुत मार्ग आयोजनामा 7 वटा सहित अख्नि मुलुकमा 8 वटा सुरुङ मार्ग बनिधरल सडक विभागभित्र गुणस्तर अनुसन्धान तसु विकास केन्द्रै जनाल र छिक छापा इलाम पाँच थर तसु ताप्लेजुङ जिल्ला सेब्बे ठाउँ तसु मोरङ उर्लाबारी पथरी तसु एर्सा वर्षाक ठाउँमा आइलार कानु शनिबार बिहानी 4 बजे सोको दिनखनी 4 बजेसम्म वा 12 घन्टा पत्तिक लाइन रोकन्जेलार भैरेलिक दुहबी दमक 132 केबी प्रसारण लाइनक केरौनक टावर नम्बर 68 तसु 69 बिचमा डेड इन्ड टावर जोडलार बत्तिक लाइन पाठालार बान्या तसु सबस्टेसन जाँचै पर्लार कारणले बत्तिक लाइन काटे लाग्द हो देशभरि मनसुनी हावाको प्रभाव उस्निके रहल कारण आज पनि धेरैजसो ठाउँमा पानी परे पार्ला देखन्जैरेली पानी तसु मौसम विज्ञान विभागक मौसम पहिला कर्ला अनुमान महाशाखाक अनुसार अख्नि मनसुनक चुटेक ढिपटोक लाइन पूर्वी ठाउँमा रहिधरल ठाउँ एर्सा ओर्सा तसु पश्चिमी ठाउँमा किछु उत्तरपट्टि रचेक अख्नि बागमती गण्डकी तसु सुदूरपश्चिम कोशी लुम्बिनी तसु कर्णाली प्रदेशक पहाडी भागमा कठुकठु बादल लागिरहेलिक भने 1-2 ठाउँमा मनमनेक पानी परिधरेलिक यसनिके आज राति कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक पहाडी भागमा मनमनेक पानी परे पार्लार तसु हिमाली भाग किछु ठाउँमा पानी तसु हिमपात परे पार्लार महाशाखै जनाल र छिक महाशाखै पानी कारण लेदो सैतक बाढी पैरा तसु डुबान ठिके विपदक खतरा बढे पार्ला रखेको होसियारी अपन्याले अनुरोध गर्ल र छात् यनाबाटै दिनदिनै जनजीवन कृषि स्वास्थ्य सेवा पर्यटन बाट हवाई यातायात प्रभावित अख्ला रखेको विभागीय मौसमबारे जारी कर्ला सूचनामा जानकार भइधरै बोल्टी होसियारी अपन्याले अनुरोध गर्न र छात् यमाझ पानी कारण देशक भिन्न भिन्न जिल्ला मुख्य राजमार्ग तसु बाटक खण्ड रोकन्जैरेलिक नेपाल पुलिसले आज बिहानी 5 बजेसम्म विवरण सार्वजनिक गर्दी पैरा बाट काट्ल तसु आए पार्लर बाढी कारण 1 दर्जनभन्दा बढी बाटक खण्ड प्रभावित अख्ल जनाल र छिक आजुले तनवारी भाषाक समाचार सिद्धिलेख हस्त सेवा ढोक्करिनु

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ भनिन्छ। काम गरे दाम मिल्छ अनि सम्मान, यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.1 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले सिन्धुलीको काउछेमा रहेको छहारी कृषि तथा पशुपक्षी फार्मका सञ्चालकहरू मध्येका एक कविता धालसँग कुराकानी गरेको छु। पर्यावरणीय कृषि अभ्यास केन्द्रको पहिचान समेत दिएको यस फार्मले विषादी रहित फलफूल तथा कृषिजन्य वस्तुहरूको उत्पादन गर्दै आएको छ। कृषि विषयको अध्ययन गरेका युवाहरू र केही कृषि क्षेत्रकै अनुभव भएका 11 जना युवाहरू मिलेर सञ्चालन गरिरहेको छहारी फार्मबाट भुइँकटहर, सक्खर, बेलचण्डा उत्पादन तथा गाई पालन समेत गरिरहेको छ। यस फार्ममा यति बेला 10 जना युवाले रोजगारी समेत पाइरहेका छन्। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी युवाहरूले सञ्चालन गरेको फार्मका सञ्चालकहरू मध्येका एक कविता दाहालसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धन्यवाद।
1: यहाँहरूले चाहिँ यो सिन्धुलीमा चाहिँ सिन्धुलीको पनि काउछे भन्ने स्थानमा चाहिँ छहारी फार्म भनेर सञ्चालन गर्नुभएको छ। अब यसलाई चाहिँ यहाँहरूले पर्यावरणीय कृषि अभ्यास केन्द्र भनेर पनि एउटा पहिचान दिनुभएको छ। यहाँहरूको छहारी फार्म चाहिँ कसरी सञ्चालन गरिराख्नु भएको छ, अहिले चाहिँ के छ, कुराकानीको सुरुवात यसैबाट गरौँ कि।
2: धन्यवाद सर। यो हाम्रो छहारी फार्म चाहिँ पर्यावरण मैत्री कृषि खेतीपाती गर्ने हाम्रो मेन एजेन्डा चाहिँ यही नै हो सर, रसायन विषादी मुक्त खेती गर्ने। हामीले चाहिँ अहिले हाम्रो 3 जना साथीहरू फर्ममा बस्नुहुन्छ। उहाँहरूले अब हामीसँग अहिले भएको हामीले उपलब्ध गराउन सक्ने भुइँ कटर, त्यसपछि हामीले आफैले उत्पादन गरेको सक्खर छ, अब सबैभन्दा जिरोमा भुइँ कटर, त्यो भन्दा माथि अम्बा पछाडि एप्पल बयर, अरू फलफुल हरूमा आँप केरा छ सर हाम्रो फर्ममा उपलब्ध भएको।
1: हजुर हजुर, कविताज्यू यहाँले भनि नै सक्नुभयो यहाँहरूको छहारी फार्ममा चाहिँ विशेष गरेर फलफुलहरू उत्पादन गर्दै आउनु भएको छ। त्यसमा पनि अहिले तत्काल चाहिँ भुइँकटर होइन, त्यसै गरेर अरू फलफुलहरू चाहिँ यहाँबाट उत्पादन गर्नुहुन्छ। अर्को चाहिँ यहाँहरूले पर्यावरणीय हिसाबले चाहिँ यो विषादी रहित कृषि उत्पादन गर्ने भनेर सुरु गर्नु भएको छ। 10 बिघा क्षेत्रफलमा चाहिँ यहाँहरूको कृषि फार्म छ। यो 10 बिघा क्षेत्रफलमा यहाँले अहिले भन्नुभयो जस्तो फलफुल मात्रै छ कि अथवा अरू पनि केही उत्पादन सुरु गर्नु भएको छ अथवा चाहिँ उत्पादन गर्ने सोच छ?
2: हामीसँग अहिले उत्पादन भइरहेको, हामीसँग नेपाली भाषामा त्यसलाई बेलचण्डा भन्छ अथवा लालचण्डा भनिन्छ, हामीले बेलचण्डा पनि रोपेका छौँ, हामीले एजोला पनि खेती गर्छौँ, अहिले हामीले सँगसँगै गाई पालन पनि गरिरहेका छौँ। त्यसमा अब हामीले विस्तारमा थप्दै गर्ने भनेको कुखुरा, हाँस, माछा, हामीसँग पोखरी पनि छ सर। त्यसरी गर्दै गर्दै विस्तृत रूपमा बिस्तारै बढाउँदै जाने सोच गरेका छौँ हामीले।
1: यहाँले यो सुरु गर्नु भएको चाहिँ कति भयो अनि यसको सुरुवात चाहिँ कसरी गर्नुभयो नि?
2: यो हामीले सुरुवात गरेको चाहिँ सर यसको रोचक कहानी छ एउटा। यो हामीले अहिले हामीले चलाइराख्नु भन्दा अगाडि प्राकृतिक जडीबुटी तथा कृषि सहकारी संस्थाले उहाँहरूले स्टार्ट गर्नुभएको, यो पनि एकदमै पर्यावरणीय कृषि खेती नै गर्न भनेर उहाँहरूले सुरु गर्नुभयो। बिचमा आएर चाहिँ उहाँहरूले यावत कारण कारणहरूले यसलाई निरन्तर दिएर जसरी अगाडि बढाउनु पर्ने थियो उहाँहरू त्यसमा सफल हुन सक्नु भएन। त्यसपछि हामी 11 जना युवाहरू मिलेर हामी गरी हेरौँ न त पर्यावरणीय नमुना फर्म बनाउने उद्देश्यले हामी सबैजना लागि परेको छौँ सर। कोरिया गएर आएको म आधुनिक एग्रिकल्चर गरेर काम गरेर आएको मान्छे, अरू म भन्दा फाल्टो मेरो दाई हुनुहुन्छ, उहाँ एकजना एडभोकेट हुनुहुन्छ, त्यसपछि एकजना हामीसँग हुनुहुन्छ, उहाँ कोरियामै हुनुहुन्छ, आउँदै जाँदै गर्नुहुन्छ, उहाँ पनि एग्रिकल्चरमै काम गर्नुहुन्छ। सबैजना त्यो भन्दा फाल्टो अरू सबैजना हामी भनेको हामी 3 जना भन्दा फाल्टो अरू सबैजना एग्रिकल्चरमा मास्टर गरेको मान्छेहरू हुनुहुन्छ। हामी सबैजना मिलेर हाम्रो थारी फर्मलाई चाहिँ नेपालको एउटा पर्यावरण मैत्री कृषि खेतीपाती अध्ययन केन्द्र पनि बनाउने र हाम्रो थारी फर्मलाई पर्यावरण मैत्री कृषि खेती गर्ने एउटा नमुना फर्म बनाउने उद्देश्यले हामी सबैजना लागि परेको छौँ सर।
1: ए हजुर, यहाँहरू चाहिँ विशेष गरेर यो कृषि क्षेत्रमै चासो राख्ने अथवा कृषि क्षेत्रकै अध्ययन
2: सबै कृषि क्षेत्रमै आबद्ध भएको मान्छेहरू मात्रै छौँ सर हामी।
1: हजुर, यो यहाँहरूले चाहिँ कृषि क्षेत्रमै चासो राख्ने कृषि अध्ययन गर्ने साथीहरू नै मिलेर चाहिँ यो फार्म सञ्चालन गरिराख्नु भएकै रहेछ होइन? यहाँहरूको यो सुरुवात चाहिँ अथवा यो फार्म सञ्चालन गर्नुपर्छ भन्ने यो सोच चाहिँ कसरी आयो नि यहाँहरूमा?
2: यो प्राकृतिक जडीबुटी तथा कृषि सहकारी भन्ने संस्थाको एकजना सरले चाहिँ हामीलाई यो हामीले स्टार्ट चलाउन सकेनौँ। अब हजुरहरू सबैजना यसरी एग्रिकल्चर पढिराखेको मान्छेहरू हुनुहुन्छ, एकचोटि आएर ट्राई गरेर हेर्नुहुन्छ कि भनेर मेरो दाईलाई चाहिँ उहाँले कुरा राख्नु भएपछि हामी सबैजना मिलेर गरेर हेरौँ न त भनेर हामी हेर्न गयौँ काउसेमा, सबैजना अवलोकन गर्न गयौँ। गएपछि सकिन्छ हामीले गरेपछि गर्न सकिन्छ भनेर हामीले स्टार्ट चाहिँ त्यसरी गरेको हो सर।
1: कति समय भयो नि यहाँहरूले चाहिँ सुरु गर्नुभएको?
2: प्राकृतिक जडीबुटी तथा कृषि सहकारी संस्थाले 2.5 वर्ष चलाउनु भयो, त्यसपछि हामीले लिएर हामीले सुरु गरेको 1 वर्ष भयो।
1: अहिले चाहिँ यहाँले जुन वस्तुहरू उत्पादन गर्दै हुनुहुन्छ होइन, जे जे उत्पादन गरिराख्नु भएको छ, यी वस्तुहरूको उत्पादन त्यसपछि यसको बजारीकरण चाहिँ कसरी गर्दै आउनु भएको छ?
2: बजारीकरण चाहिँ एउटा सोसल मिडिया प्लेटफर्मबाट गर्छौँ, त्यो मेन चाहिँ त्यही नै हो सर।
1: ए हजुर, अहिले यहाँहरूले सबैभन्दा बढी उत्पादन गर्ने चाहिँ के छ अनि यसको बजार कस्तो रहेछ?
2: हामीले सबैभन्दा बढी अहिले तत्कालको लागि अहिले आइरहेको भन्नु पर्यो भने भुइँकटर छ सर हामीसँग। अहिले हाम्रो बजारमा एभाइलेबल भएको हाम्रो सामान एउटा भुइँकटर छ, त्यसपछि सक्खर छ हामीसँग, त्यसपछि यो सयपत्रीको बिरुवाहरू तिहारलाई लक्षित गरेर हामीले आफैले उत्पादन गरिरहेका छौँ। सयपत्रीको अहिले बिरुवाहरू बेर्नाहरू पनि उपलब्ध छ, सँगै अब त्यो फुल पनि हामीसँग हुन्छ।
1: अहिले यहाँले यो उत्पादन गरेका वस्तुहरू चाहिँ स्थानीय बजारमा अथवा चाहिँ कहाँ कहाँसम्म जान्छन् अथवा यो बिक्री वितरण गर्ने व्यवस्था चाहिँ कसरी मिलाउनु भएको छ?
2: व्यवस्थापन अब नेपालभरि उपलब्ध गराउन सकिन्छ। अहिले हामीले पठाउँदा चाहिँ विराटनगर, त्यसपछि ओखलढुङ्गा, काठमाडौँ, सोलुखुम्बुसम्म पुर्याएका छौँ सर हामीले अहिलेलाई।
1: ए हजुर हजुर, यो जुन वस्तुहरू छ नि यी वस्तुहरूमा जसले अहिले फुलको बेर्नाहरूको कुरा गर्नुभयो, पछि यहाँहरूले फुल उत्पादन गर्नुहुन्छ होइन, यसै गरेर यी फलफुलका कुराहरू, अब बेलचण्डाका कुरा गर्नुभयो, एजोलाको कुरा गर्नुभयो होइन, अब यहाँले बिस्तारै कुखुरा हाँस पालन गर्ने, अब गाई पालन त गरिराखेको छु भन्नुभएको छ होइन, यी सबै जुन उत्पादनमा लाग्दै गर्दाखेरि रोजगारीको हिसाबले चाहिँ कस्तो रहेछ? यहाँहरूले कतिजनालाई रोजगारी दिनुभएको छ अथवा यहाँहरू आफै स्वरोजगारको कुरा मात्रै रहन्छ?
2: अहिले तत्कालीन समयमा हामीसँग 10 जना मान्छेहरू जोडिनु भएको छ, हामीले 10 जनालाई रोजगारी दिइरहेका छौँ सर।
1: हजुर, 10 जनालाई चाहिँ यहाँले रोजगारी दिनु भएको छ, सँगै यहाँहरू जो लगानी गर्नुहुन्छ यसमै संलग्न हुनुहुन्छ, यहाँहरू पनि त्यहाँ संलग्न हुनुहुन्छ या चाहिँ अन्य व्यक्तिहरूलाई मात्रै रोजगारी दिएर फार्म चाहिँ सञ्चालन गरिराख्नु भएको छ?
2: हाम्रो यो 11 जनाको सदस्यमा 3 जना चाहिँ त्यहाँ कम्पनीमै बस्छ, उहाँहरू 3 जना बाहेक अरू 10 जना।
1: अगाडि यहाँले कुरा गर्दै गर्दाखेरि म चाहिँ कोरिया गएर त्यहाँ पनि व्यवसाय चाहिँ आधुनिक कृषिमा चाहिँ संलग्न भएर त्यो अनुभव लिएर अनि त्यसपछि स्वदेश फर्किसकेपछि चाहिँ यो क्षेत्रमा लागेको भनेर पनि भन्दै हुनुहुन्थ्यो होइन? यहाँले यो वैदेशिक यात्रामा रहँदा, वैदेशिक रोजगारीमा रहँदा यहाँले जुन सिकेको सिपलाई स्वदेशमै आएर यो खालको प्रयोग गर्ने अथवा यसलाई चाहिँ स्वदेशमा आइसकेपछि पनि आधुनिक कृषिलाई चाहिँ स्वदेशमै प्रयोग गर्ने, आफ्नो सिपलाई उपयोग गर्ने तरिकाले जुन फार्म सञ्चालन गरिराख्नु भएको छ। त्यहाँ रहँदा भन्नाले वैदेशिक रोजगारीमा रहँदा र स्वदेशमै फर्किएपछि यो फार्म सञ्चालन गर्दै गर्दाखेरि कस्तो सजिलो अप्ठ्यारो हुँदो रहेछ, अथवा चाहिँ त्यहाँको प्रयोग यहाँ गर्दै गर्दाखेरि कस्तो खालको अनुभव हुँदो रहेछ, यो बारेमा पनि थोरै कुराकानी गर्न सकिन्छ?
2: धन्यवाद। अब कोरियासँग कम्पेयर गरेर एग्रिकल्चरलाई कोरियासँग कम्पेयर गर्ने हो भने हाम्रो आकाश र पातालको फरक पर्छ सर। एग्रिकल्चर भौगोलिक हिसाबले हेर्ने हो भने हाम्रो देश स्वर्ग भन्दा राम्रो छ। कोरियामा एग्रिकल्चर गर्नको लागि प्लास्टिकको हाउस टनेल बनाउनै पर्छ, टनेल बिनाको एग्रिकल्चर सम्भव छैन कोरियामा। हाम्रो देशलाई प्रकृतिले यति राम्रो बनाइदिएको छ, त्यसमा अब हाम्रो देशमा चाहिँ यो कृषि खेती गर्नको लागि एक नम्बरमा गभर्मेन्टको सपोर्ट छैन सर। कोरियाको जस्तो सपोर्ट नेपालमा छैन। एग्रिकल्चर गर्नको लागि चाहिँ कोरियामा भन्दा नेपालमा एकदम धेरै सजिलो छ सर। भौगोलिक हिसाबले एकदम धेरै सजिलो छ, तर सिस्टमको हिसाबले जाने हो भने चाहिँ एकदम धेरै गाह्रो छ सर। मैले वहाँ गएर म 7-8 वर्ष एग्रिकल्चरमा काम गरेर आएको मान्छे भएको हैसियतले मलाई अब मलाई कोरियाको पनि थाहा छ, यहाँको पनि थाहा छ नि त। कम्पेयर गर्यो भने सिस्टम कम्पेयर गर्ने हो भने आकाश पातालको फरक पर्छ। अब भूगोलमा हाम्रो देशलाई कसैले पनि कम्पेयर गर्न सक्दैन सर, भेट्न सक्दैन। खेतीपाती गर्नको लागि अब भूगोलले हामीलाई साथ दिएको छ, तर सिस्टम अनुसारको चाहिँ एउटा कोरियामा हजुरले आफ्नो देशको उत्पादन गरेको सामानहरूलाई बाहिरबाट आयात सामान भन्दा एउटा मूल्य राम्रो लिएर हजुरले बिक्री गर्न पाउनुहुन्छ। त्यसमा केही पनि हुँदै भएन, कसैले आएर हजुरलाई रोकटोक पनि गर्दैन, गाह्रो पनि छैन। मार्केटिङ गर्न पनि त्यो हजुरले मार्केटिङ गरिराख्नै पर्दैन स्वदेशी उत्पादनलाई। तर हाम्रो नेपालमा स्वदेशी उत्पादनलाई बजारीकरण गरेर मान्छेसम्म पुर्याउनको लागि एकदम धेरै गाह्रो छ सर। यो चाहिँ म यहाँ काठमाडौँमा बसेर मार्केटिङ डिपार्टमेन्ट मैले हेर्ने भएको भएर म अनुभव गरिरहेको छु अहिले। त्यो एकदम धेरै गाह्रो विषय छ।
1: यहाँले यो जुन वैदेशिक रोजगारीमा रहँदा आफूले सिकेको सिपको कुरा पनि गर्नुभयो, त्यहाँको अनुभव पनि बताउनुभयो थोरै, होइन? अब यहाँले 7-8 वर्ष बस्दै गर्दाखेरि जुन खालको अनुभव बटुल्नु भएको छ, त्यसलाई स्वदेशमा ल्याएर उपयोग गर्छु भन्दै गर्दाखेरि बाहिर चाहिँ जुन खालको सरकारले सहजीकरण गरिदिन्छ, त्यो खालको सहजीकरण चाहिँ पाउन अलिक सकिएको छैन भन्ने खालको आशय पनि व्यक्त गर्नुभयो, होइन? यहाँले उत्पादन गरिराखेका जुन वस्तुहरू छ, यहाँको फार्मबाट उत्पादन भइराखेका वस्तु, ती वस्तुहरू बजारीकरण गर्दै गर्दा चाहिँ कस्तो खालको चाहिँ अप्ठ्यारोहरू आउँदो रहेछ?
2: अप्ठ्यारोहरू त अब सुरुमा यो पहिलो नम्बरमा अब हाम्रो छारी फर्मलाई चाहिँ सबै मान्छेहरूले नजिकबाट चिनिसक्नको लागि पनि टाइम चाहियो, अब समय लाग्छ सर। त्यो एउटा त्यसमा त अब गुनासो गर्ने कुरा भएन, किनभने हामी सुरुवाती मोडमा छौँ। योभन्दा जाने आफ्नो सामानहरू प्रोडक्ट बजारीकरण गर्नको लागि पनि अब हजुरले अघि मलाई सोध्नु भएको कुरामा चाहिँ मैले भन्नुपर्दा अब कोरिया र यहाँको बजारीकरणमा चाहिँ एकदम धेरै फरक आउँछ सर। त्यो जो चाहिँ कम्पेयर गर्नै मिल्दैन। अरू त अब बिस्तारै हाम्रो सामानहरू हामीसँग सखर छ, सखर लानुहुने मान्छेहरूले अब हाम्रो माटाको मट्कामा सखर छ सर। हाम्रो छारी फर्म सखर लाने मान्छेहरूले पनि हामीलाई फिडब्याक एकदम धेरै राम्रो दिनुभएको छ। उहाँहरूले एउटा मट्का स्टार्टमा किनेर लाने जोसुकैले पनि उहाँहरूले 5-10 एउटा लाने मान्छेले 10 राम्रो छ, हजुरहरूको सामान राम्रो छ भनेर लिएर जानुभएको छ। अब यो भुइँ कटरको कुरामा पनि त्यही हो सर। मान्छेहरूसम्म पुर्याउन स्टार्टमा हामीले बजार लिनलाई हाम्रो छारी फर्मलाई चिनाउन अलिकति थोरै टाइम लाग्छ। उहाँहरूले भुइँ कटर अब म यहाँ बसेर मैले चाहिँ यो मार्केटिङ हेर्ने भएको भएर सर, अब भुइँ कटर पनि उहाँहरूले बजारमा खाने भुइँ कटर र हाम्रो विषादी मुक्त भुइँ कटरमा स्वाद एकदम धेरै राम्रो छ, एकदम मिठो छ भनेर सुरुमा एउटा दुईटा लाने मान्छेहरूले पनि 15-20 एकजना सरले त 28 लानुभएको छ सर। म त 2-3 खान्छु, यो एकदम धेरै राम्रो रहेछ हजुरको सामान भनेर लानुभएको छ। मान्छेहरूसम्म पुर्याउन सुरुमा हामीलाई अहिले सुरु भएर चाहिँ अलिकति गाह्रो छ। हाम्रो सामान लगिसकेपछि त त्यसमा उहाँहरूले आफै तारिफ गर्नुहुन्छ, यस्तो राम्रो सामान छ भनेर। त्यसमा यो बेलचन्डा पनि हामीले बेचेका छौँ सर। हाम्रो यो गएको वर्षको चाहिँ सुकाएर हामीले अहिले बेचिराखेका छौँ। त्यसमा पनि हामीले बेचेको सामानमा चाहिँ फिडब्याक चाहिँ एकदम धेरै राम्रो गर्नुभएको छ, किनभने हाम्रो विषादी मुक्त प्रोडक्ट भएको भएर उहाँहरूले फिडब्याक चाहिँ एकदम धेरै राम्रो दिनुभएको छ।
1: कविताजी, यहाँले कुराकानी गर्दै गर्दा बीचबीचमा जोड्नु भएको छ विषादी रहित उत्पादन हामी गर्छौँ भन्नुभएको छ, सँगै यहाँले एउटा आफ्नो पहिचान दिनको लागि पर्यावरणीय कृषि अभ्यास केन्द्र पनि भन्नुभएको छ, होइन? यहाँले जति पनि फलफुल लगायतका जुन उत्पादन छ, यो उत्पादनहरू विषादी रहित हुन्छन्, होइन?
2: हजुर सर, 100% विषादी रहित छ सर हाम्रो छारी फार्मको।
1: कार्यक्रम पौरखीको कथामा आज म सिन्धुलीमा रहेको छारी फार्मका सञ्चालकहरू मध्ये एक कविता धालसँग कुराकानी गरिरहेको छु। कविताजी, यहाँले उत्पादनको कुरा पनि गर्नुभयो, यसको बजारीकरणको कुरा पनि केही जोड्नुभयो होइन, सँगै यहाँ चाहिँ वैदेशिक रोजगारीमा कोरियामा रहँदाखेरि कृषि क्षेत्रमै अथवा आधुनिक कृषितर्फ नै यहाँले काम गरेको अनुभव पनि थियो, त्यो अनुभवको आधारमा त्यहाँको बजारीकरणको कुरा पनि गर्नुभयो। यो यहाँसँगको त्यहाँको बजारीकरणको अनुभव सँगै यहाँ आइसकेपछि बजारीकरणकै क्षेत्रमा पनि जोडिनु भएको कारणले गर्दाखेरि यहाँको अनुभवका आधारमा पनि यो बजारीकरणलाई चाहिँ प्रभावकारी बनाउनको लागि चाहिँ के गर्नु पर्ला?
2: बजारीकरणलाई प्रभावकारी बनाउनको लागि सर, हाम्रो देशमा नै उत्पादन हुने धेरै सामानहरू भारतबाट आयातित हुन्छ। हाम्रो देशमा आफ्नै नेपालको कृषकहरूले उत्पादन गरेको सामानलाई बाहिरबाट आयात हुने सामान भन्दा बढी मूल्यमा बेच्ने त अहिलेको यो वर्तमान परिप्रेक्ष्यलाई एउटा किटानी गरेर भन्दाखेरि सर, त्यसरी भन्दा हाम्रो सामानहरू कृषकले उत्पादन गर्छ, लगेर एउटा बिचौलियालाई दिन्छ, बिचौलियाले चाहिँ बजारसम्म पुर्याउँछ। उसले कृषकले के गर्छ, अब उदाहरणको लागि एउटा गोलबेडा उत्पादन गर्ने मान्छेले गोलबेडा लगेर एउटा बिचौलिया मान्छेलाई 10 रुपियाँ किलो बेच्नु पर्ने बाध्यता हुन्छ। बिचौलियाले त्यहाँबाट पैसा खाएर लगेर अब बजारसम्म पुर्याउँदा बिचौलियाको गोजी भरिन्छ, कृषकको चाहिँ गोजी रितिन्छ सर। त्यो सिस्टम चाहिँ हटाएर एउटा सामान, एउटा कृषकले उत्पादन गरेको सामानलाई बजारसम्म डाइरेक्ट लगेर उसले जति पाउनु पर्ने हो, कृषकले जति पाउनु पर्ने त्यति मूल्य पाएर बेच्न पाउने चाहिँ कोरियामा त्यस्तो सिस्टम भएकोले त्यस्तो गरेर चाहिँ बजारीकरण गरिदिएदेखि एकदम सहज हुने थियो। कृषि, हाम्रो देशको कृषि पनि आधुनिकीकरण भनेको अब यो विषादीहरू हालेर गर्ने भन्दा पर्यावरण मैत्री खेतीपाती गरेर यस्तो गर्ने मान्छेहरूलाई पनि बजारीकरणको लागि चाहिँ कृषकले आफैले लगेर आफ्नो सामान बेच्ने, बिचौलिया नभइकन त्यस्तो गर्न सक्ने बजारीकरण गरिदिएदेखि चाहिँ राम्रो हुने थियो। यो मैले आफैले यहाँ अहिले बजारीकरण गरेर हेरेको भएर मैले भन्ने कुरा हो सर। यो चाहिँ
1: हजुर कविताजी, यहाँले भने जस्तै बजारीकरणमा अलिकति राज्यको भूमिका चाहिँ भइदिए हुन्थ्यो भन्ने कुरा, अथवा सहजीकरण भइदिए हुन्थ्यो भन्ने यहाँको जुन अपेक्षा रह्यो होइन। कुनै पनि व्यवसाय सञ्चालन गर्दै गर्दाखेरि ती सञ्चालक जुन व्यवसायमा लाग्ने व्यक्ति हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, उहाँहरू आफैले पनि अलिकति विचार पुर्याउनु पर्ने पक्षहरू चाहिँ के हुन्छन् होला तपाईँको विचारमा?
2: हामीले अब यो कृषि खेतीमा अथवा जुनसुकै व्यवसायमा पनि आफूले व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरू धेरै हुन्छ सर। पर्यावरण मैत्री कृषि खेतीपाती गर्ने हाम्रो हिसाबमा हामीले चाहिँ अब पर्यावरण मैत्री खेती गर्छौँ, विषादीरहित खेती गर्छौँ भनेर हामीले मान्छेहरूलाई लगेर अब गलत कुराहरू प्रचार प्रसार गरेर हामीले विषादी हालेर खेतीपाती गऱ्यौँ भने त्यो एउटा जायज कुरा हुँदैन। आफूले गर्ने जे काम गर्ने हो त्यो 100% दिएर गर्नु पर्यो। हामीले विषादीरहित खेतीपाती गर्छौँ भनेर विषादी हालेर चाहिँ तरकारी उत्पादन गरेर फलफुलहरू पनि विषादी हालेर हामीले लगेर बजारमा बेच्यौँ भने त्यो सरकारसम्म पुग्यो भने त्यो अनुसारको मापदण्ड नेपालमा छैन सर। अब पर्यावरण मैत्री खेती गर्ने, विषादीरहित खेती गर्ने भनेर भनेको मान्छेले पनि विषादी हालेर बेचिराखेको हुन्छ। त्यहाँसम्म लगेर सबै कुरा मापदण्ड ठाउँ ठाउँ अनुसारको सिस्टम फर्मसम्म गएर चेक गर्ने मान्छेहरू पनि हुनुहुन्न प्रायः जस्तो। यो मापदण्ड भन्दा बाहिर गएर यस्तो गर्न पाइँदैन भन्ने पनि छैन, त्यो जसलाई जे मन लाग्यो त्यो चल्छ नि त नेपाल।
1: हजुर, यो विषयमा चाहिँ जुन नियमनकारी निकाय हुन्छ, हाम्रो त कृषि ज्ञान केन्द्रहरू छ, त्यसले चाहिँ उत्पादनको क्षेत्रमा सहजीकरण गरिदिने, प्राविधिक सहयोग दिने, यसै गरेर त्यहाँ चाहिँ यहाँले भने जस्तो जुन मापदण्ड
2: कोरियामा चाहिँ कृषि गर्ने भनेर अब एग्रिकल्चरबाट म मेरो जीवनयापन गर्छु भन्ने मान्छेलाई कोरियाको सरकारले 80% लगानी गरिदिन्छ। लगानी गरेर बिना ब्याज निर्ब्याजी पैसा दिन्छ, दिएपछि उहाँहरूको बिमा भयो। त्यसमा व्यवसाय गर्ने भनेर आएको मान्छेले देशको लागि मात्रै गर्ने भनेर भनिरहँदा पनि गलत हुन्छ। त्यो देशको लागि पनि गर्छु र म पनि गर्छु भन्ने मान्छेलाई चाहिँ गभर्मेन्टले पनि सपोर्ट गर्नुपर्छ भन्ने चाहिँ मैले राख्न चाहेको कुरा चाहिँ।
1: हजुर हजुर कविताजी, मैले यसैमा जोड्न खोजेँ, यसरी युवाहरूले स्वदेशमै केही गरौँ, रोजगारी सृजना गरौँ भनेर लाग्दै गर्दाखेरि चाहिँ सरकारको तर्फबाट चाहिँ तपाईँहरू जस्तो उद्यमीलाई, व्यवसायीहरूलाई चाहिँ कस्तो खालको चाहिँ सहयोग गरिदियो भने थप मनोबल चाहिँ बढ्थ्यो होला नि?
2: सरकारले सुरुदेखि गर्ने, जिरोदेखि गर्ने भनेको गएर हामीले गर्न खोजेको हाम्रो भिजन एकचोटि अवलोकन गरेर उहाँहरूले गर्न सक्ने सहयोग, एग्रोलोजी गर्ने मान्छेहरूको चाहिँ एउटा बिमा गरिदिनु पर्छ सर। त्यो बिमा गरिसकेपछि त्यहाँबाट थोरै, अब त्यहाँबाट अलिकति माथि आउनको लागि त हामीले उत्पादन गरेको सामानहरूलाई हामीले पाउनु पर्ने न्यायचित मूल्य पाएर बजारसम्म लगेर बिक्री गर्न सक्ने वातावरण मिलाइदिनु भयो भने चाहिँ हामी कृतज्ञ, यो यो एग्रिकल्चर गर्ने मान्छेहरू सबै कृतज्ञ हुनुहुन्छ सर। स्वदेशी उत्पादनलाई चाहिँ प्रयोग गरौँ भनेर प्रोत्साहन गरिदिनु भयो नेपाल सरकारले भने चाहिँ सपोर्ट गरिदिनु भयो भने चाहिँ सबै कृषि खेती गर्ने कृषकहरू कृतज्ञ हुनुहुन्थ्यो भन्ने मेरो बुझाइ छ सर।
1: हजुर, म कुराकानीको करिब अन्त्यमा पनि आइपुगेँ। अन्त्यमा चाहिँ यहाँ चाहिँ वैदेशिक रोजगारीमा जानुभयो, फर्केर आएर स्वदेशमै यो रोजगारी सिर्जना गर्ने भनेर अघि बढ्दै हुनुहुन्छ। यहाँको अनुभवको आधारमा चाहिँ अन्य युवाहरूलाई चाहिँ सुझाव दिनु पर्यो भने चाहिँ कस्तो खालको सुझाव दिनुहुन्छ नि?
2: अब हाम्रो नेपालीहरूको प्राय बानी के हुन्छ भने सर, दुःख गर्न नचाहने, तर अब कुनै कुराको लाभांश चाहिँ हामीलाई सयमा सय नै चाहियो, तर दुःख चाहिँ गर्न छैन। दुःख नगरिकन मेहनत नगरिकन चाहिँ कहिल्यै पनि सफल भइँदैन। त्यही भएर अब हामी बाहिर गयौँ वैदेशिक रोजगारीको लागि, हामी बाहिर जाँदा हामी जति खटेर दुःख गर्न सक्छौँ नि सर, त्यो अनुसारको नेपालमा दुःख गर्न सक्ने खट्न सक्ने हो भने नेपालमा 2 लाख 2.5 लाखदेखि 3 लाखसम्म पैसा कमाउनको लागि बाहिर जानु पर्दैन भन्ने मेरो बुझाइ छ। तर सुरु गर्नको लागि चाहिँ हामीले अब विदेशी मान्छेहरूले जुन सहयोग पाउँछ हाम्रो गभर्नमेन्टबाट, त्यो चाहिँ हाम्रो नेपालमा त्यो चाहिँ छैन सर। त्यसको लागि चाहिँ सिस्टम राम्रो बनाइदिने हो भने र अब हाम्रो युवाहरूले आफ्नो 100% दिएर दुःख गर्नुभयो भने विदेश गएर अर्काको देशमा गएर हामीले जतिसुकै पैसा कमाए पनि गर्ने भनेको विदेशमा गएर अर्काको गुलामी नै गर्ने हो। हजुरले विदेश गएर गर्ने दुःख नेपालमा 20 वर्ष दिनुभयो भने हजुरले धेरैजना मानिसहरूलाई रोजगारी दिन सक्नुहुन्छ। त्यो भएर नेपालमै बसेर दुःख गर्नुहोस् भन्न चाहन्छु सर।
1: उहाँ हुनुहुन्थ्यो छहारी कृषि तथा पशुपक्षी फार्मका सञ्चालकहरू मध्येका एक कविता दाहाल हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले इलाम सहितका पहाडी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। बोनम्यारो पीडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनु

0: प्रधानमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीतिक रहेको बताउनु भएको छ। बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया विकसित क्षेत्रीय अवस्थामा चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार लगानी रोजगारी उद्यमशीलता पर्यटन प्रविधि नवप्रवर्धन र दिगो विकासका अवसर सिर्जना गर्नु भएको बताउनुभयो। परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसिया बीच आर्थिक व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्नका लागि अलग्गै विधेयक ल्याएर दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको जानकारी दिनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकामा आज 273 स्थानीयलाई लालपूर्जा वितरण गर्दै मन्त्री लम्सालले स्थानीयको समस्या बुझेर नै सरकारले यसको दीर्घकालीन समस्याको रणनीति बनाएको बताउनु भएको हो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्नका लागि छिटोभन्दा छिटो काम गर्न निर्देशन दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डाक्टर आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषदका रजिस्ट्रार डाक्टर हरिश सिंह थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मन्त्री परिषदको हालैको बैठकले डाक्टर अमात्य र थापालाई नियुक्त गरेको हो। सार्वजनिक सेवा प्रसारण पिएसपी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नियातले सिंहदरबार स्थित पिएसपी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पिएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नियातलाई पिएसपी नेपालको सञ्चालक समिति सदस्य सोभिता रिसाल कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोत लगायत पिएसपी नेपालका पदाधिकारीले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नियातले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायित्व प्रसारणलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। ऊर्जा मूल्य सम्बन्धी पत्रकारहरूको प्रश्नको जवाब दिँदै राष्ट्रपति ट्रम्पले इरानले अहिलेको अवस्थामा धेरै लामो समयसम्म धान्न नसक्ने भएको भन्दै छिट्टै युद्ध अन्त्य हुने बताउनुभयो। अमेरिका, इरान र ओमान हम्बुर जलमार्ग सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सहमति भएमा मध्य पूर्वको अत्यन्त संवेदनशील क्षेत्रको तनाव कम हुने र विश्व ऊर्जा आपूर्तिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। शान्ति सम्झौताको दावी गरिए पनि अमेरिका, इजरायल र इरान बीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू अझै निष्कर्षमा पुग्न सकेका छैनन्। वार्ता अघि बढ्न नसकेको अवस्थामा इरानी अधिकारीहरूले विशेष गरी राजधानी तेहरान सहित देशभर आन्तरिक सुरक्षा व्यवस्था थप कडा बनाएका छन्। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
5: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपु रिम्बाला लोक्यादम्बा गुन्मा छै लाका ख्याउ थरिङ ग्याङसिङ गियर ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोक्यु कि लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सब्जी कि थुचो सम्बा कि लक्ष्य ओतो ग्याङसिङ सब्जी निरी खेलेन चिक्राहीन थरिङ ग्याङसिङ सब्जी कि तेमा लुङबा यर्के तुङ्गु निरी तम्चा निरी खेलेनिन
6: नेपाल टेलिकम

0: केकी साङ्गुर सेनोनाङ आन्तरिक राजस्व विभागकी गोचु करदाता प्रोत्साहन ल्यारिमकी ग्यान्पा गेलुप मितुमिङ घोषणा ख्यान वय आन्तरिक राजस्व विभागकी गोचु ती ल्यारिम नङसिङ थेङताङ बोला आरिङ नोर लोनखाङला कोडिक्याउ ल्यारिमला नोर लोनपो डाक्टर स्वर्णिम वाकले कि ग्यान्पा गलुप गेलुप मिरा च्याङा तङ बम्पर उपहार गेलुप मिरा चिग्ला थुन वाय विभागकी सेतुप नङसिन बम्पर उपहार ल्यारिम नङसिन शिवकृष्ण जनरल स्टोरलाई चालक न्यौमिला बम्पर उपहार बुम्ची थाम्बा न्यौइन करदाता प्रोत्साहन उपहार ल्यारिमकी तेम्रिल क्यानाङिन नोर्लोनपो वाक्लेकी दि ल्यारिमकी चालक ससीमा तङ न्योसीमा बिल लङ्गुप तङ तेरुप लुक्सु यार्गे जोइँ पल्जोर सकुल यार्गे जोप्ला रेवाङुप सुङसुङ ती कब्ला आन्तरिक राजस्व विभागकी महानिर्देशक भीष्म कुमार भूषालकी बम्पर उपहार गेलुप मितङ कम्प्युटर तेमा थु खेन्तोक नाङसुङ प्रतिनिधि सभाकी आरिङ सक्दुला छोकमितुई ग्यालखापकी दासा नाछोक्ला चुङ्गुप लामदप ग्योक्ताङ रङझुङ कालेतुई कोर्ला सुङला सुनाङ वाय तुङ्ग्राङ क्याने छोकमितुई तराई मधेसला हिन्दू तङ मुस्लिम चिसोक पर्ला उतुप कलेमेता जोगौ कृषि छा तङ समाजोप ग्यासकी टडिक झोलमु क्याने जोगौ तङ निमी ट्याङ मितिवाला गो चालाक त्यो बजारला न्युङमो डोमी जितुप्ला बजार न्यामसिपकी गोला सुङला सुनाङ वाय तिसिनाङ गोमाला नेपाली काङ्ग्रेसकी छोकमी चन्द्रमोहन यादवकी सिलोन बालेन्द्र शाहकी ग्याकर तङ एमबी सन्सनकी कोर्ला गुप सुङलपकी कोर्ला टिवा जोगिन जनकपुरकी ढल्केबारला ओतुप ट्रमा सेन्टर याम्बा दासाला पोइ ओतुप कोर्ला मोकुलक्या नाङसुङ राष्ट्रिय सभाकी हारिङ सक्दु किरुङजाङ वाय सभाकी याम्बा सक्दु त साउन लाकी गते निशु दिन किसेर मुङ इन्मो छुजो ताङबो ताङ कमा च्याङला देतुप गन वाय टसक टुङ्गी खाङ्की सेतुप नाङसिन सभाकी चिख्याप नारायण प्रसाद दाहालकी राष्ट्रिय सभा नियमावली नितोङ दिन्छु थोनङ कि नियम टुकी उपनियम सुम नाङसिन साउन लाकी गते निशु दिन कि सेर्मु झलक पि सेर्मु देतुप गन वाय ससिङ लोतक लाका कितुप तेवाला ओतुप कले कृषि लोतक ती बजार टडिक रासायनिक छाकी टडिक तङ कृषि पूर्वाधार जब कोर्ला टोङ्गुचुङ वाय कृषि नाथुङ तेजिङ खोरुक लोन खाङ्की दाङ चुङ्गुप टोङ्गुला दलेन तेजिङ ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमिल सिन्हा कृषि लोनपो गीता चौधरी तङ जुक्टुन छोङडिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादव तङ क्यान छोकमी तेजिन ससिङ लोतक देबु कुसप्ती सक्सु क्यानाङुभिन टोङ्गुला सक्सु गोतुप्ती नुवाकोट दादिङ तङ काप्रे पलाञ्चोकी ससिङ लाका कितुप्ती कोर्ला सुङलप जक्नाङुभिन ग्याङसिङ लोनपो डाक्टर तिमिल सिनाकी वोदेमकी रिम्बाला ससिङ लोतक तङ डेलो ओतुप कालेमेता जोब्ला खेलेन ग्याउठेन्सुकी तन्दी सुङकी ती नङसिन लाकाकी ओतुप सुङसुङ जुक्टुन सोङडिल तेदिन आपूर्ति लोनपो गौरी कुमारी यादवकी जुक्टुन तिवाला खक्सनपो ओतुप कृषि लोतक तिव गौसोई मेङ्गेउ नेताङ ओतुप तङ ससिङ लोतक तिव चोङथुपु नेताङ मेतुप सुङिन दि कालेमेता जोगो सुङसुङ कृषि नाथुङ तेदिन खोरुक लोनपो गीता चौधरीकी ससिङ लोतक देपुतुई कालेमेता जोब्ला सुङकी खक्सन पोसी गोसुङिन रासायनिक छाकी कोटा तेन्तेन कितुप टडिकी ओतुप ख्यान्तोक नाङसुङ सिग्याल लोनपो सिसिर खनालकी ग्यालखापकी सिग्याल सिचुकी सि सो पल्जोर कुटनीति इन्दुप सुङवाय ज्ञानक ग्याकर तङ एमबी तम्जी कोर्ला ललितपुरला हारिङ कोडिक्याउ जम्बुलिङ ल्याङजोमला लोनपो खनालकी तुकै सुङलप नङ्गुइन सिग्याल लोनपो कि टुङ्गी खाङ्की सेतुप नङसिन ज्ञानक तङ लो एसिया पर्ला पल्जोर छोङ तङ मिमाङकी छक्ने सिग्रिल ग्यासा जोप्ला एमबी सङ ल्याग्यान लङथोपु सुङिन ग्यालखाप नि पर्की सिग्रिल छोकला यम्बु ओतुप सुङसुङ ग्याकर तङ ग्यानाकी पल्जोर एर्गे जोइ यम्बु तङ टङरा ग्यालखापला छोङ ग्याछा जोप डोसुङ टोङ्गुप खोरुक जोप पूर्वाधार एर्गे जोप टसम एर्गे जोप तङ पल्जोर सिग्रिल ग्याछा जोपला ककप जोगौ सुङसुङ भौतिक पूर्वाधार लोनपो सुनिल लम्सालकी ससिङ मेतुप्तुई कलेमेता जोब्ला विधेयक कुतुग्राङ टडिक्याने कलेमेता जोप टडिकी ओतुप सुङवाय रूपन्देहीकी रोहिणी युलसक्पाला हारिङ सै निताङ दिन्चुथोन सुम मितिवाला ससिङ इगी गोनङिन लोनपो लम्सालकी त्याकी मितुई कलेङोसी क्याने सुङकी कलेमेता जोप्ला लाका गोजु ख्यान्तोक नाङसुङ लोनपो लम्सालकी साने देशन तहकी मिमाङकु सप्त्याउताङ क्यान ल्याचेतपातुई जोङखी चोताङ क्यान डिक्ने लुन ओतुप मितिवालासँग ससिङ इगी गोन्ति रूपला ङमुसिनाङमु लाका कि गोला निर्देशन नाङसुङ सुङकी लोककी सेवा ग्याछा जोप्ला ट्रान्समिसन लाइन ग्याछा जोप्ला खक्सन बुझिन वाय प्रतिनिधि सभा नङ्गी पूर्वाधार हेर्गे छोकपी छोकदोला लोक छुलोक तेजिन सिँचाइ लोनपो विराज भक्त श्रेष्ठकी ट्रान्समिसन यिङबाकी जोसालेन्सी लोक टडिकी तुप्ला कलेचुङ्गुप सुङ्गिन लोककी लाइन ग्याछा जोप्ला सुङकी खक्सन बुझ्यु ख्यान्तोक नाङसुङ लोनपो श्रेष्ठकी तन्दी पल्जोर लोला लुन ओतुप तङ डुपा माचुङ्गु लोककी आयोजना तिरङ डुपा कितुप तङ याम्बा आयोजना साम्बा गोमुजु सिचुलाउ सुङसुङ लोनपो श्रेष्ठकी सेतुप नङसिन लोक सेवा मेतुप कर्णाली तङ सुन्दर पश्चिमकी दासा लालाला वैकल्पिक ऊर्जा तेमा सेवा घेसा झप छर्सी हो दुबिन सकदुला छोकमितुई काठमाडौँ उपत्यका तङ दासा नासोकला लोकी तार्तियो टडिकी तुप हुम्ला तङ मुगुला लोक मालेपु दासा तेउला लोकी लाइन क्योलुप तङ लोड सेडिङ युङ्म जोगौला सुङदाङ क्यान सुवाजाक नाङसुङ जुकटुन सङ्गिल आपूर्ति तेजिन उपभोक्ता सुनक्योप छोकपी काठमाडौँ महानगरपालिका वडा आङ चुपदिन ठैटिला होदुप एभरेस्ट मार्ट सेयर प्रालीला ट्याङ्गा बुमनी चोकी ठिमताङ वाय न्यामसिप कि रिम्बाला तिन दिन क्याउ सिनाङ ट्याङ्गा लाक्पा लासीमा सुनक्योप छोकपी उपभोक्ता सुनक्योप ऐन नितोङ दिन्छु थो नङ्गा नङसिन एभरेस्ट मार्टला ठिमताङ गुबिन दुग्राङ क्याने छोकपी ग्रिसमा इन्टरप्राइजेसला सोङखाङताङ क्यान डेलो दुबिगी खुर्ने छोकपा लङ्गोला निर्देशन बिनोए रुकुम नुपकी आठ बिसको टङ्केर्की टङ्केर सो रवि के सिन्दाङ क्यान मिरा चुचिङला क्यपो लपुकी खम्छु खेलवाए अख्तियार दुरुपयोग अनुसन्धान आएकी सुङसेपा सुरेश नेपानेकी सेतुप नाङसिन पल्जोर लोङी तोङ दिन्छु थोन टुक्ताङ दिन्छु थोन दिनला ओतुप लाकी सिचुकी खप्तेला जिन्क्योङ क्याउ आठ बिसको दुग्ध सहकारी सकपा लिमिटेडला स्टोर जबला अनुदान ट्याङ्गा मिसीमा क्यपो लपु क्याउ क्योन फोकुइन् छोकपी सेतुप नाङसिन केसीकी खप्तेला ट्याङ्गा बुम गेचु तोङ निसु सुम्की खम्चु खेलुप हिन्सिसी पशु सेवा कार्यालय रुकुम नुप्की ल्याखुङ सु सुवर्ण सिंह ठकुरी ती ल्याखुङकी पशु ठोतेन अधिकृत ताङ ती पर्की निमित्त ल्याखुङ सो ज्ञानु कुमार श्रेष्ठ मि रेरेला ट्याङ्गा बुम गेचु गोवा चिक ताङ तोङ चुपदिनकी खम्चु खेलुप हिन् दुराङ क्याने पशु सेवा अधिकृत शेरबहादुर खड्का एकाउन्टेन्ट यम बहादुर पुन कृषि अधिकृत मिनबहादुर केसी ताङ सिएओ मणिराज साहकी खप्तेलासँग बुम गुप्चु गुवा चिकताङ तोङ चुपदिनकी खम्चु खेलुप सेनवाए झापा इलाम पाँच थर तङ ताब्लेजुङ जोङकी दासा तिरिला तेदिन मोरङकी उर्लाबारी पथरी तङ सिप्की दासा तेउला सलटुपकी छुजो जिनेजुन गमी छुजो जिसेक छुजो चिङी लोक सेवा जिन्चोङ मिकितुप गनवाए दुहबी दमक सै चिकताङ सुम्चु सोङी केबी प्रसारण लाइनकी केराउनला होतुप टावर जब प्रसारण लाइन जब तेजिन सब स्टेसन परिसन किगो तपकी लोकी सेवा चेतु सेनवाए सब स्टेसन जिङ्ग्योङ क्यासीमा मोरङकी बेलबारी रङ्गेली उर्लाबारी ताङ पथरीला लोकी सेवा फेन्चिन पोक्या नेटरिकी दुप आयोजना कि सो दर्शन राय यादवकी ख्याथोङ नाङसुङ रेडियो नेपालले आरिङकी सेरिके कि साङ्गिर डुप्सुङ थुजिसे
1: नेपाल टेलिकमको 4G

0: हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार सेवा तसु ढोकरिनु मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार तसु
1: मै भेष बहादुर दनुवार सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबारकबाट प्रसारण गर्दै आइल दनुवार भाषा कार्यक्रम हामी दनुवारमा तोलक सबैलाई हार्दिक स्वागत रहेछ।
0: यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल मिडियम वेभ सँगै देशै भरि रहल एफएम ब्यान्ड 98.103 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np तसु psbnepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपाल फेसबुक पेजमा सुरा संसार भरि सुनै पारे। साथी लग आज भने हामी कुनै पनि पाउना लिएको आइले किन आज कार्यक्रममा हामी छुट्या तरिकै छुट्या शैलीमा चालालार सोचेको आइरहनौ। छुट्या बोल्ल किन हो टु
1: छुट्या तरिका बोल्ला आज कार्यक्रममा हामी त अख्निसम्म हाम्रो आफ्नै माइक भाषामा रेकर्ड गर्ल गीत तसु गायक गायिका संगीतक बारेमा कुरो गर्छौ।
0: हजुर, अब कुन कुन हाम्रो भाषामा हाम्रो जातिमा गीत संगीत बाजीको नयाँ ताराको रूपमा चम्के लागिरहेला टु बाइकको थाहा पाएले भने यी कार्यक्रम लास्टसम्म सुनेको साथी हो है। अब भने सुरु कोसेली धर्छुक यी सोलारी गीत जुन गीत अझै मात्र रेडियो नेपालमै रेकर्ड गर्ल गीत हो आबी कान्छी नाचुक छम छमी बालार गीत तोलहक माझमा

0: यी सोलर गीत आफै कान्छी पाछु कार्यक्रममा स्वागत र साथीलाई यी गीत अक्षय मात्र रेडियो नेपालमा रेकर्ड गर्ला गीत हो। यी गीत जैला हप्ता सो यी कार्यक्रममा बस्दै आइरहे। यी गीतक शब्द रचनाकार बोल्ने अख्नि हाम्रो कार्यक्रममा समाचारमा सुनिदला स्वर मोरो सहकर्मी साथी सरस्वती राई दनवार नै हो।
1: हजुर हजुर, यी गीतमा त मुई आफ्नै शब्द रचना गरेको आफ्नै लेख्ने गीत हो। यी गीत हो त हाम्रो काभ्रे पलाञ्चोक जिल्ला एकदम चल्ल पलाञ्चोक भगवती मन्दिर नाम लिएको भगवानलाई सम्झेको रमाइलो पारै दुईजना बथन्याग माया प्रेमक बारेमा बानाल रहेछ। यी मन्दिरमा वैशाखी पूर्ण वा बुद्ध जयन्तीको जात्रा जुन चाहिँ हामी मनाछौँ पनि ऊ बेलामा त हाम्रो जातिक मानुस लक्षुरा उछिजैको नाचगान गरेको रामाको कुनु एक अर्कोलाई मन परानेमा उही दिन भगाको लेख्ला चल रलिगन भने अख्नि पनि यी जात्रामा रमाइलो करेलाई भने सबैजना जैलार कसटुनु
0: हो नि उत्केलाई। यी गीतमा भगवानको आस्था सँगै माया प्रेममा रमालार बटन्याक ब्या करलार कुरो तसु सँगै बाँचलार जीवन बितलार कुरो स्पष्ट गीतक बाटे नै बुझे पारै।
1: हजुर तोलखलाई यी गीत कनका लागि हामीलाई यी कार्यक्रम वा हाम्रो इमेल ठेगाना बाटे पनि प्रतिक्रिया भने दे पार्छे। यी गीतमा स्वर दिलार शिलास राई सूर्य राई दनवार इन्दु दनवार शर्मिला राई रछत भने संगीत पनि सूर्य राई दनवार त सुशीलास राई दिरैला। यी गीत रेकर्ड गर्दै पनि धेरै रमाइलो अखलरले साथी लग सबैलाई समय दिलमा धन्यवाद पनि दिए चाहन्छु है। अझ विशेष त रेडियो नेपाललाई धन्यवाद दिन्छु मै किनले भने हाम्रो गीत नयखल कारण हाम्रो मर्म बुझेको हाम्रो जातीयता हाम्रो भाषा जोग्याले भएको रेडियो नेपालले चाहिँ हामीलाई चाहिँ गीत रेकर्ड गरेर एकता अवसर दिलर चाहिँ एकता मौका दिलर चाहिँ उखरी सदुपयोग अग्नि हामी गरिधरैनौ।
0: अब भने हामी अर्को गीत तर्छु तसु यी गीतक बारेमा पनि हामी फेरि कुराकानी गर्छौँ।

0: फेरि गुरु कानी कर्छुक मेहा ढलाउनी यी सोलार गीत मेहा ढलाउनी बोलक गीत पाछु स्वागत रहेछ साथीलाई यी गीतक शब्द रचना स्वर संगीत सूर्य राई दनवार रसिक भने महिला चोरमा सिन्धुली जिल्ला गायन कलामा उनराटी करला तारा सरिता राई रसिक यी गीतमा त मङ्सिर महिना पाछु बाली भित्रानेछु हर्ष खुसी सँगै रामाको सेब्य जना मिलेको स्वार स्वार चिज खाएको मनार कचट यी बारेमा यी गीते बोलाइ खोज्दछ
1: हजुर यी गीत सुन्ते पनि आनन्द आइचिक जुन तोलखे भर्खरै सुनिले साथी ल कार्यक्रममा अब भने एकता सचेतनामूलक सन्देश सुनु तसो हामी फेरि उपस्थित हुन्छौ है त
2: भाइ क्या कुरो हकिराछिकै छ
3: हामी सुनै हक्सिक न नै हक्सिक
4: भइहाल्छ नि भर्के बेटेलाई हात मागे इच्छि कुटुम्बलाई खाइला रात बिहा काई गर बाजेको छलफल गर्ला
2: लु बेत्र बिहा करला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
5: हुर्की सिधैली यी एक नै असारे श्रीको 17 वर्ष पुगिली अर्का घरमा जेलाब जात फेरि एना त राम्रो कुल घराना कुटुम्बलक मागे आइरिलात हामी त बेटेक लाभ निरो कर सिधै
2: भाइ क्या होला यी बुढाबुढीलाई 20 वर्ष नै पुगेको करार बिहा छाटे बिहा हो
3: छाटे बिहा करै नै होक्सिक बाजला थाहा भएकै तोलखलाई
5: बेटेक पनि राजी रहिस हामी कर्ल सेबे ओखरी खुसी लागि त हो नि
3: कहाँ होक्सिक उनीको एक्का कम उमेरमा बिहा कटे पढाइ लेखाइ भविष्य सेबे बर्बाद होक्सिक
2: पहिला त पढाइ लेखाइ सिद्ध्या पर्थे
3: कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा होक्सिक
2: मरै समेत पार्छ बुझिले
4: ओहो हो र बोल्ल
2: पटके मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो
3: छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
4: हो बर्के हो र बोल्ला
1: सेबेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामी दनुवार कार्यक्रम परिवार यी सचेतनामूलक सन्देश पाछे स्वागत र सी कार्यक्रममा तोलखलाई अग्नि तोलखी सुनिधरले रेडियो नेपाल जुन चाहिँ हाम्रो सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हाम्रो केन्द्रीय प्रसारण सिंहदरबारकबाट प्रसारण भइधरला हाम्रो आफ्नै जातीय दनवार जातिको भाषामा चाहिँ कार्यक्रम सुनिधरले हामी दनवार कार्यक्रममा तोलखलाई फेरि पनि स्वागत गर्छु नै झुकै यी बेला बोला तोलखे एकदमै पनि मन निखाएको बसला बेला हो यी बेलामा मन निखाएको आराम गरेको सुनेको बसले हे तोलखलाई सूचना दिसी शुक्रबार यी समयमा आइला गर्छ नै बिर साकु सुन्दार गर यी विज्ञापनक सन्देश बोल्ने छोराटी उमेरमा बिहा गरे गर्दै नै हक्सिक बाजलार हो हाम्रो समाजमा यसै वातावरण एनक अवस्था नयाँ उपायको हामी रेडियोबाट नै सन्देश छाड्दै आइरहनौ बुझलार परिवार बुझलार छोराटी त एनक काम नै गर्छ भने आज कानको समयमा भने बाजे नै पारे उत्केले पारेसम्म एनक चुट्ने उमेरमा बिहा गर्ला काम चाहिँ हटाउ है
0: अब भने कार्यक्रममा अर्को एकटा गीतहरू तसु हामी फेरि उपस्थित हुन्छौँ

0: यी सोलारी जामना प्रदेश मुई बोलक गीत पाछु फेरि पनि कार्यक्रममा स्वागत छ। यी गीत ता सिन्धुली जिल्ला मरिन हरियरपुर गढी गाउँपालिका वडा नम्बर 4 महेन्द्र झाडी एकदम सुमधुर स्वरक धनी बटना गायक शिलास राई आफ्नै शब्द रचना स्वर संगीत पर्ल रचे। यी गीते ता आफ्ने गरासी बाध्यतालाई कटे विदेश चैटी घर धानीको बसेलाई आफ्नै मायालाई बोल्ल भावमा मार्मिक रचे। यसे आगु ओ अर्के दुई तिनटा गीतक सुरा बजारमा निकाली सिद्धा रहेन तसु अख्निसम्म जत्का पनि गीत रेडियो नेपालमा रेकर्ड गर्न रहेछ। उसे गीतमा पनि हामीलाई वही स्वर दिकु साथ दिते आइरहेला।
1: गायक शिलास राई आफ्नै भाषा मात्र भई सान्नानी थिके नेपाली भाषामा सुरा गीत लग निकाली सिधारेल बजारमा वै एकदमै ख्याति पनि कामाते जय धरेल ओखले शुभकामना पनि दिशौ हामी। यी चर्चा पछि अब कार्यक्रममा अर्को कोसेली तुलहग माझमा

0: सङ्गीत सूर्य राई दनुवारे भरिरहेलक भने स्वरमा सूर्य राई दनुवारग्ने तसुको सिलास राई सिन्धुलिक्ने सुमधुर स्वरक धनी राम्री गायिका सरिता राई तसु मुई आफ्नै सरस्वती राई दनुवार पनि रचु है यी गीत होटा हिमाल पहाड तराई सेब्बे दनवार डोनेलग एकै अखिगु उठुक विकासक काममा आगु बढुक बाइकु बाजे खोजिरहेले बैटु
1: हो नि यी कुरो पाछु अब हामी अर्को एकटा सचेतनामूलक सन्देश सुनु
0: के तोले कुनु नयाँ खालक नैचिन्न नम्बरक बाटे फोन आइलार करेले अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप फाइबर तसु इमोक बाटे किचु लोभ देखालार खालक सन्देश लग आइ धरैली यदि आइ धरैली भने होसियार एनक इमेल आइडी व्हाट्सएप फाइबर इमो वा नैचिन्न नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरै यी सेब्बे नयोक्ल नैचैदो कुरो लोभ देखाको ठगी करलार समूहक नयाँ रूप हो सेब्बेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामै दनुवार कार्यक्रम परिवार
1: यी ठगिक बाटे बचलार उपाय सँगै ठगी कराई नयक चेक बाजला सन्देशक सँगै फेरि कार्यक्रममा स्वागत छ अब भने कार्यक्रममा यी रेडियो नेपालमै रेकर्ड गर्न सूर्य राई दनुवारक ने शब्द स्वर संगीतमा वनकाली गीत तोलक माझमा

0: बनकाली गीत पछि फेरि पनि स्वागत र से तोलखे अफ्नी रेडियो नेपालमा दनवारी भाषा कार्यक्रम हामै दनवार सुनी धरले भने कार्यक्रम सञ्चालकको ग्रुपमा मुई सरस्वती राई दनवार तसु
1: मुई भेश बहादुर दनवार
0: हजुर हाई दुईजना आइरहनु बनकाली गीतमा पनि सूर्यजीता आफ्नै मायालुलाई धेरै माया गर्छु बाइकु माया जट्या खोज्ल भाव र यी गीत सहित अर्को गीत तसु हाम्रो आफ्नै जातीय पहिचान बचियाले लागि पर्लामा सूर्यजीले नि धेरै धेरै धन्यवाद दिए चाहन्छु मुई साँच्ची हामी धेरै जिल्लामा फिजन जैरहनौ हाम्रो भाषा कला संस्कृति जोग्यालाई सेप्पी पट्टिकबाट आगो बढे पनि एकदम आवश्यक रहेछ कुटकीले आफ्नै समुदाय अनुसार भाषा शैलीमा भिन्नपन हख्नु पनि हाई सेप्पी एक के हो बाल्लार कुरोता बिर्सिया नायक छ
1: अब भने कार्यक्रममा अर्को सन्देश सुनौ
2: 14 15 14 15 14 15 14 15
1: बजारमा नयाँ गीत
0: बोई नेपाल टेलिकमक भिन्न भिन्न सेवा अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा स्टार 14 15 ह्यास डायल करे पर्लार खैको उही अखिको कण्ठ पारी धरल
1: हो र दाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आनलार थरी थरी अफरक बारेमा थाहा प्यालै सुरा स्टार 14 15 ह्यास डायल करे पर्लार खैको नि तु
2: 14 15 14 15 14 15 14 15
1: मलाई सुरा कन्ठे भइ दाया
0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापन पाछु स्वागत रहेछ कार्यक्रममा आजको शैली हाम्रो भिन्ने रहेछ कोटकेलाई फेरि मै अर्को गीत धरु मनोरञ्जन लिउ बाँच्छु गीत माया त जैल डाँडे काटी हिँड

0: गायक सिलास राईक यी गीत पाछे कार्यक्रममा स्वागत रहेछ। यी गीत सुन्ते पनि आनन्द लाग्ला रहेछ के। जछिमा लरी तरीको डाँडा काटेको माया जैली बाईको एकता मायामा पीडा बोक्लो भाव यी गीतमा पाए। अह यी पाछे कार्यक्रम लास्ट पल्ट स्वागत गर्छु म कार्यक्रममा तोलखलै। अब भने हाम्रो कार्यक्रमक समय लगभग सिद्धि सिधैली। आजको कार्यक्रमक ढाँचा शैली तोलखलाई कनका लागि हामीले प्रतिक्रिया त्यसलाई भने नै बिर्स्या तसु अवश्य शुक्रबार यी समयमा हामीलाई सुने पनि नै बिर्स्या। प्रतिक्रियाका लागि हाम्रो मोबाइल नम्बर पनि रचिक 97 64 39 81 15। मुई सरस्वती राई दनवारा गो भने
1: तसु 98 49 34 94 14। मुई भेष बहादुर दनवार।
0: सँगसँगै हामीलाई इमेल ठेगानामा पनि पाठ्य पार्छे। इमेल ठेगाना हो imsaraswati17@gmail.com अनसो bdanwar335@gmail.com मा पनि पाठ्य पार्छे। हस्त यत्काजुकसम्म हामीलाई सुनेको साथ दिलार सेपे रेडियो प्रेमी साथी लखलाई धन्यवाद दिदी। आजको कार्यक्रममा प्राविधिक रूपमा सहयोग गर्ला साथी सहित सहकर्मी साथी
1: मुई भेष बहादुर दनवार
0: तसुमी सरस्वती राई दनवारलाई पनि बिदा दियो। रेडियो नेपाल सुनेको बसीधरा तोलखक समय शुभ रहो।
1: टोकरिनु।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथीहरू पुष्परत्न वज्राचार्य, रामकृष्ण शाहसँगै बलराम कोइराला उपस्थित भएको छु। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नु नि छ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरूले इलाम सहितका पहाडी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। वनमारो पीडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजीकारी ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनुभयो। सभामुख टोल प्रसाद अर्यालले समय दिनुभएपछि नेपाली काङ्ग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकको सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाब दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनलाई तीव्रता दिएको बताउनुभयो। उहाँले अफवाह र भ्रमको पछि नलागि आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्नुभयो। अघिल्लो वर्षको

0: विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। सरकारले पुराना विद्युतीय पूर्वाधारको विस्तृत अध्ययन गरेर समस्या पहिचान गरी ट्रान्समिसन लाइन विस्तारलाई प्राथमिकता दिएको जनाउँदै मन्त्री श्रेष्ठले यो वर्ष रुग्ण अवस्थामा रहेका अधुरा विद्युतीय आयोजना मात्रै पुरा गर्ने र सरकारको नयाँ विद्युतीय आयोजना सुरुवात नगर्ने नीति रहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया विकसित क्षेत्रीय व्यवस्थामा चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताउनु भएको हो। उहाँले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार लगानी रोजगारी उद्यमशीलता पर्यटन प्रविधि नवपरिवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु भन्नुभयो। सार्वजनिक सेवा प्रसारण पिएसपी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पिएसपी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पिएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पिएसपी नेपालको सञ्चालक समिति सदस्य सुविता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पिएसपी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार अवकाशन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। टर्की, साउदी अरेबिया र पाकिस्तान बीच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले आज रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुने तयारी भएको जनाइएको छ। यस सम्भावित सम्झौताले प्रमुख मुस्लिम बहुल राष्ट्रहरूबीच सैन्य तथा रणनीतिक सहकार्य थप सुदृढ हुने अपेक्षासँगै अनौपचारिक रूपमा चर्चा हुने इस्लामिक नाटो अवधारणालाई पनि पुनः चर्चामा ल्याएको छ। पाकिस्तानका रक्षा मन्त्रीले यसअघि नै पाकिस्तान र साउदी अरेबिया बीच विद्यमान रक्षा तथा आर्थिक सहकार्यलाई टर्की र कतारसम्म विस्तार गर्ने तयारी भइरहेको सङ्केत दिनुभएको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: अहिले हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नु नै छ तामाङ भाषामा समाचार।

अहिले सुन्नुभयो लोकदोहोरी गीत कृष्ण रेउले र टिकापुनको स्वरमा पूजा सिंह परियारको शब्द रचना अनि कृष्ण रेउलेको लय सङ्कलनमा। अर्को लोकदोहोरी गीत सुनाउँछौँ सरोज लामिछाने र विमला पन्तको स्वरमा सरोज लामिछानेको लय सङ्कलनमा।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोरी गीत रचना रिमाल र रामकुमार नेपालीको स्वरमा रामचन्द्र बोगटीको लय सङ्कलनमा लोकदोहोरी गीतहरू सुनाउने क्रम अहिलेलाई यति नै। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: अहिले सुन्नुभयो स्वदेश गान, कोइली देवीको सङ्गीतमा, कोइली देवी र साथीहरूको समूह स्वरमा, साकार भक्त माथेमाको रचना।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालको अनुरोध।

हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यही सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। यस बेला साँझको छ बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार, त्यसपछि सुन्न सक्नुहुनेछ प्रदेश समाचार।

यो रेडियो नेपाल हो, अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावलीका लागि प्रदेश लोक सेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले सरकारको निर्णय सार्वजनिक गर्दै प्रदेश अनुसन्धान प्रशिक्षण तथा प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा इटहारी उपमहानगरपालिका चारकी अनिता गुरागाईलाई नियुक्त गरेको जानकारी दिनुभयो। मन्त्री लिन्थेपका अनुसार सुन्दर हरैचा नगरपालिकाको हाल रहेको केन्द्र साबिक वार्ड नम्बर 12 वार्ड नम्बर 18 मिर्गोलिया लैजान नगरपालिकाको माग अनुसार सिफारिस दिने, प्रदेश युवा परिषद सम्बन्धी विधेयक तर्जुमा गर्नका लागि अवधारणा पत्र तयार पार्न सैद्धान्तिक सहमति दिने र वृद्धिमुखी कार्यान्वयन कार्यविधि तथा रोजगार प्रवर्धन कार्यान्वयन कार्यविधि 2082 खारिज गर्ने निर्णय गरेको छ। सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद पूर्व अनुमानमा आधारित प्रतिकारलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता जनाइएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय संवाद कार्यक्रममा सरोकार भएकाहरूले 11 बुँदे संकल्प सहित पूर्व अनुमानमा आधारित पूर्व कार्यलाई प्रदेशको विपद व्यवस्थापन प्रणालीमा जोड्ने प्रतिबद्धता जनाएका हुन्। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय पूर्व अनुमानमा आधारित पूर्व कार्यको स्थानीयकरण तथा अभ्यास सम्बन्धी संवादपछि प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय पूर्वानुमानमा आधारित पूर्व कार्यलाई प्रदेश र स्थानीय तहका नीति योजना बजेट र कार्यक्रममा समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ। यस्तै पूर्व सूचना प्रणाली, निर्णय सहयोग प्रणाली तथा पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी संयन्त्रलाई सुदृढ बनाउँदै समुदायसम्म सूचना पुर्याउने प्रतिबद्धता जनाइएको छ। त्यसै गरी विपदको जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहको सहभागिता र संरक्षणलाई प्राथमिकता दिने विषय पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौँ पोडवे कम्पनी प्राइभेट लिमिटेड बीच पोडवे निर्माण सम्बन्धी औपचारिक सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ। नेपालमा आधुनिक र प्रविधियुक्त सार्वजनिक यातायात पोडवे निर्माण सम्बन्धी सम्झौता पत्रमा कम्पनीका उपाध्यक्ष नील भट्टराई र प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गर्नुभएको हो। निजी क्षेत्रको लगानीमा निर्माण हुने उक्त परियोजना अन्तर्गत पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बस पार्कसम्मको 7 किलोमिटर दूरीमा नमुना पोडवे निर्माण गर्नेछ। त्यसै गरी दोस्रो चरणमा पर्यटकीय स्थल भेडेटारसम्म जोड्ने दीर्घकालीन लक्ष्य राखिएको छ। राष्ट्रिय यातायात नीति तथा सम्बन्धित कानुनी संरचनाभित्र रहेर निर्माण हुने सो परियोजना उच्च प्रविधिको ईआई र अत्याधुनिक टेक्नोलोजीमा आधारित हुने बताइएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका वार्ड नम्बर 9 र 10 भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। उक्त खोलामा 2070 सालमा कलभर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि स्थानीयलाई आवत जावतमा समस्या भएको हो। हेटौडा उपमहानगरपालिका 9 का वडाध्यक्ष सुकराम केसीले पुल निर्माणको योजना कार्यान्वयनको क्रममा रहेको र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भइसकेको जानकारी दिनुभयो। डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा बाघ र चितुवाको गतिविधि बढेपछि क्यामेरा र खोरको व्यवस्थापन गरी अनुगमन थालेको छ। मानव बस्तीमा प्रवेश गर्ने बाघ र चितुवाको अनुगमन गर्न क्यामेरा जडान तथा नियन्त्रणमा लिन खोरको व्यवस्था गरिएको वन अधिकृत सुदीप हमालले जानकारी दिनुभयो। पछिल्लो समय कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा पनि खोर र क्यामेराको व्यवस्थापन गरी नियमित अनुगमन गरिँदै आएको छ। हेटौडा उपमहानगरपालिकालाई सुन्दर, सफा र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई शून्य फोहोर महाभियान सुरु गरेको छ। पालिकाले नगरलाई चालु आर्थिक वर्ष 2083-84 विक्रमसम्म 2083 घोषणा गर्ने गरी नीतिगत निर्णय भएकोले आजदेखि शून्य फोहोर महाभियान सुरु गरिएको हो। पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैङ्क, विश्वविद्यालय लगायत सङ्घ संस्था र विभिन्न कार्यालयमा बिहान 9 बजेदेखि 10 बजेसम्म कार्यालय परिसरमा सफाई गरी महाभियान सुरु गरिएको वन वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीले
बताउनुभयो। झापाको कन्काई नगरपालिकाले कक्षा 8 पुरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका 125 जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ। विक्रमसम्म 2063 असोज 2 गतेपछि जन्मिएका र आधारभूत तह कक्षा 8 उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पुरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो। रूपन्देही जिल्लामा एक वर्षको अवधिमा भएका 1,079 सवारी दुर्घटनामा परि 107 जनाको मृत्यु भएको छ। आर्थिक वर्ष 2082-83 भएका 30 सडक दुर्घटनामा 224 जना गम्भीर र 1,476 जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो। यसअघि आर्थिक वर्ष 2081-82 भएका 598 सवारी दुर्घटनामा 85 जनाले ज्यान गुमाएका थिए भने 281 जना गम्भीर र 666 जना सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यो केन्द्रीय प्रसारण हो। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। आदरणीय श्रोता, अहिले केही दिनपछि यहाँहरूले सुन्न सक्नुहुनेछ बालबाटिका कार्यक्रम। 46 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। 7 बजे समाचार सुन्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। 7:45 बजे काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि 8:10 पछि आदर्श जीवन कार्यक्रम प्रस्तुत हुनेछ। त्यसपछि 8:25 बजे नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 9 बजे समाचार सुन्नुहुनेछ। 9 बजेको समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 पछिको प्रस्तुतिमा विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी प्रस्तुत गर्नेछौँ। अनि राति 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने यहाँहरूले निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: रेडियो नाटक रेडियो नेपालमा
3: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
4: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
5: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
6: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ त आफै बोलाए।
2: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
7: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
5: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
8: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
9: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
10: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
11: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
12: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भयो जस्तो लाग्यो।
5: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
13: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल भाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्टसँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि उपस्थित भइसकेका छौँ। आजको कार्यक्रममा म रमाइला कुरा गर्नेछु, तोते बोलीमा मिठा मिठा कुराहरू सुन्नेछु र तपाईँहरूलाई पनि सुनाउनेछु। आजको कार्यक्रममा म काठमाडौँ तीन थानामा अवस्थित मेरी होम मन्टेश्वरीमा भाइ बहिनीहरूसँग कुराकानी गर्न आएकी छु। तर यो कुराकानी भने एउटा बाल गीत पछि मात्रै सुनाउनेछु, जसमा सुर रहेको छ रोशन रसाइलीको, रचना वासुदेव मुनालको, संगीत रहेको छ दिलकुमारीको।

0: मेरो नाम एड्रिन लामा हो।
1: अनि तपाईँको?
2: मेरो नाम अनु भुसाल हो।
3: मेरो नाम अक्षत आचार्य हो।
4: मेरो नाम आयन सलामी छाने हो।
5: मेरो नाम श्रेया आचार्य हो।
6: मेरो नाम आयन मुनि भट्टाचार्य हो।
1: आयन मुनि नाम कसले राखिदिएको हो नि तपाईँलाई?
6: बाबाले।
1: बाबाले हो, कस्तो राम्रो नाम रहेछ नि तपाईँको है। अनि हाम्रो एड्रिनको नाम चाहिँ कसले राखिदिएको?
0: मेरो नाम मेरो हजुर बुवाले राखिदिनु भएको हो।
1: अनि एड्रिन भनेको चाहिँ के है सर?
0: मलाई थाहा छैन।
1: तपाईँहरूको स्कुलमा चाहिँ कति कक्षासम्म पढाइ हुन्छ नि? तपाईँहरू चाहिँ कति कक्षामा पढ्नुहुन्छ? तपाईँहरूलाई चाहिँ गीत गाउन आउँछ कि आउँदैन? सबैजनाले एकैचोटि गीत गाउने हो त एउटा? ल गीत गाइदिनुहोस् न त।

0: धन्यवाद।
1: कस्तो राम्रो गीत गाइदिनु भयो, कसले सिकाएको हो यो गीत?
0: हाम्रो सरले।
1: सरको नाम चाहिँ के हो नि?
0: हाम्रो सरको नाम सुदीप जोशी हो।
1: तपाईँहरू त मन्टेश्वरीमा पढ्नु हुँदो रहेछ है, तीन कक्षासम्म मात्रै पढाइ हुन्छ है तपाईँहरूको स्कुलमा। अनि तपाईँहरूको स्कुलमा चाहिँ कतिजना शिक्षक शिक्षिकाहरू हुनुहुन्छ? तपाईँहरूलाई पढाउने चाहिँ म्यामहरू कतिजना हुनुहुन्छ भनेको के मैले? अनि तपाईँहरूलाई चाहिँ सबभन्दा धेरै माया चाहिँ कुन म्यामले गर्नुहुन्छ? तपाईँहरूको म्याम पनि यहाँ वरिपरि बसेको भए त्यस्तो भने त होइन नि? स्कुलमा चाहिँ अनि खाजा खाना दिनुहुन्छ कि दिनुहुन्न म्यामहरूले? खाना दिनुहुन्छ। अनि हाम्रो अक्षतलाई चाहिँ सबभन्दा मिठो के लाग?
2: सबभन्दा मिठो मोमो लाग।
1: मोमो खान पाइन्छ स्कुलमा? पाइँदैन हो, अनि घरमा मात्रै गएर खाने हो?
2: कहिले काहीँ बाबासँग गएर, कहिले काहीँ घरमै पकाएर।
1: तर बाहिरको त खाना हुँदैन है?
2: कहिले काहीँ मात्रै खाने हो।
1: अक्षतले त कानमा टप लाउनु भएको छ त,
2: मम्मीले लाइदिनु भएको।
1: राम्रो रहेछ है। त्रियाको कपाल चाहिँ कसले बाँडिदिएको?
3: मामुले।
1: त्रिया र आयन्स, अनि त्यसपछि अनुपले त कराटेको ड्रेस लाउनु भएको छ त।
4: आज कराटे भएर हामीले लगाएको।
1: तपाईँहरूलाई कराटे खेल्न नि आउँछ? किन खेल्ने थाहा छ कराटे? आफ्नो ज्यान चाहिँ के गर्नको लागि? मोटो बनाउनको लागि हो। अनुपको चाहिँ खुट्टामा के भएको?
5: मेरो त्यो खेल्दा चोट लाग्यो।
1: घुँडामा कस्तो चोट लागे रहेछ है, कोट्याउनु हुँदैन, नकोट्याउनु ल। अनि स्कुलमा खेल्दा कि घरमा?
5: घरमा।
1: धेरै चकचक गर्नुहुन्छ जस्तो छ अनुप।
5: होइन, फुटबल खेल्दा लडेको।
1: त्रियाको घरमा चाहिँ को को हुनुहुन्छ?
3: मेरो घरमा हजुर बुवा, हजुर आमा, बाबा, मामु, दाइ।
1: कति धेरै जना हुनुहुँदो रहेछ है। एड्रिनको घरमा चाहिँ को को हुनुहुन्छ?
6: मेरो घरमा आन्टी सानीमा र म, बाबा, मम्मी, हजुर आमा, हजुर बुवा, आपा, आपाहरू हुनुहुन्छ।
1: कति धेरैजना हुनुहुँदो रहेछ है। अनि तपाईँहरूको स्कुलमा चाहिँ है गीत गाउन नाच्न सबै सिकाउनुहुन्छ हो?
0: सिकाउनुहुन्छ।
1: अघि म तपाईँहरूको स्कुलमा आउँदाखेरि के सबैजना नाचिराख्नु भएको थियो नि? तपाईँ पनि नाच्नुहुन्छ हो?
2: होइन, केटीहरू।
1: केटीहरू मात्रै हो, त्यसो भए त्यसरी यहाँ नाच्नुहुन्छ होला। अनि केटाहरूलाई चाहिँ नचाउनुहुन्न हो? वहाँ जस्तै भनेको चाहिँ बुधबार हो। अनुपलाई कसले सिकाएको? अनि स्कुलमा मिसले चाहिँ सिकाउनु भएन? केटा मान्छेलाई चाहिँ दसैँको लागि नचाउनु भएको हो कि क्या हो? ए, भनेपछि चाहिँ केटीहरूलाई चाहिँ तिजको लागि, केटाहरूलाई चाहिँ देउसी भैलोको लागि हो। अनि तपाईँहरू घर घरमा देउसी भैलो खेल्न जाने
0: हो?
1: कसको घरमा जाने हो? तपाईँहरूको साथीको घरमा चाहिँ जाने होइन? स्कुलबाट जाने हो। एड्रिनले त कानमा सुनको मुन्द्रा नि लगाउनु भएको छ है, सबैजना भन्दा ठुलो पनि हुनुहुन्छ। दादा हो सबैजनाको है। अनुपले त होइन होइन भन्नु भएको छ त एड्रिन
6: दादा।
1: तपाईँको लागि चाहिँ सानो छन् नि अनुप है। अनि एड्रिन चाहिँ कति वर्ष?
6: नौ वर्ष।
1: गीत गाइदिनु न ल।

0: आखामा फुलै संसार काडाको आखामा काडै संसार चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैता ए मेरो पैताला लेखिराई नमरोस् मेरो पैतालाले किराई नमरोस् धन्यवाद।
1: अब अनुपले एउटा गीत गाइदिन।
0: रेशम फेरी रे ओ रेशम फेरी रे फेर जाउँ कि दाना भन्छ रेशम फेरी रे
1: आइन हो अनु। अब अक्षितले गीत गाउने हो एउटा
2: ल्याउली बजारमा
0: मैले त लेखिन्छ नि चिठीमा माया डोको बुने नि धारो छायाले ज्यानै खायो त्यो तिम्रो मायाले धन्यवाद।
1: प्रियाले पनि गाउने हो
3: अमरैमा पटुकी कसेर मुसु मुसु बसेर रुकु माइको त रुकु माइको त रुकु माइको त आँखा नि राम्रो छ मन पराउने धन्यवाद।
1: अब आन्स मैले पनि गीत गाइदिने होला।
0: यी चन्द्रमा मेरी चन्द्रमा किन लाजले भुतको परेर बसेको बादल।

0: राम्रो गीत गाइदिनु भयो. तपाईँहरूको स्कुलबाट चाहिँ कतै घुमाउन लानु भएको छ कि छैन? भ्रमण कहाँ लानु भएको छ? काको मन्दिर लानु भएको छ? लानु चाहिँ लानुहुन्छ, तर नाम चाहिँ बिर्सिनु भयो है. त्यति बेला चाहिँ थाहा थियो, अहिले चाहिँ बिर्सियो है. अघि आयन्सले चाहिँ है पिकनिक पनि लानुहुन्छ भन्नु भएको थियो के हो? कहाँ लानुहुन्छ नि पिकनिक? कहाँ छ यो त्रिभुवन पार्क? थाहा छ? एड्रिन त दादा भए पनि थाहा छैन है. थाहा छैन भन्नु भएको थियो, अनि आयन्सले चाहिँ थानकोट भनेपछि चाहिँ हो भन्नुभयो. अनि फेरि एउटा सबैजनालाई सँगै एउटा गीत गाइदिनुहोस् न. ल, कुन गीत गाउने?
1: एस

0: कस्तो राम्रो गीत गाइदिनु भयो, कसले सिकाएको यो गीत? तपाईँहरूलाई सबै सरले मात्रै सिकाउनुहुन्छ हो? अनि तपाईँहरूको स्कुल त यस्तो बजारमा रहेछ है, घर चाहिँ अलि पर पर छ, अनि कोसँग आउनुहुन्छ नि स्कुल आउँदाखेरि? भनेपछि तपाईँहरूको स्कुलको चाहिँ भ्यान छ। अनि तपाईँहरूलाई चाहिँ स्कुलमा कसले खाजा पकाएर खुवाउँछ नि? सिस्टरको नाम थाहा छ? अनि एकजना मात्रै हुनुहुन्छ हो सिस्टर?
1: मलाई दुईटाको मात्रै नाम थाहा
0: छ। ए हो, अरूको नाम चाहिँ थाहा छैन हो?
1: अनि एउटा सिर्जना सिस्टर।
0: ए अनि तपाईँहरूलाई चाहिँ सबैभन्दा घुम्न जाँदाखेरि रमाइलो लागेको ठाउँ चाहिँ कुन हो नि? अनि बाइस धारामा चाहिँ बाइसवटा धारा थियो? तपाईँहरू चाहिँ धारामा नुहाउनु भएको हो? हात चाहिँ धोएर आउनु भएको हो?
1: अनि त्यहाँ माछा देखेको, ठुलो न
0: ठुलो,
1: त्यहाँ एउटा पोखरी जस्तो थियो, अनि त्यहाँ एउटा स्ट्याचु थियो।
0: अनि फेरि यादव बोल्दा बोल्दै सुत्न लाग्नु भयो, निन्द्रो लागेछ हो? अनि तपाईँहरूलाई फेरि एउटा गीत गाउन मन लागेछ? ल सँगै गीत गाइदिने एउटा ल।

0: तपाईँहरूसँग कुराकानी गर्दाखेरि कति रमाइलो लागिराखेको थियो है, कति राम्रो गीत पनि गाइदिनु भयो। तर अब हामी कार्यक्रमबाट छुट्टिने बेला भइसकेको छ, आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ ल। पाईहरू हामीसँग कार्यक्रम बालबाटिकामा कुराकानी गरिदिनु भयो, गीत गाइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद।
1: भाइ बहिनी, आजको कार्यक्रममा हामीले मेरी होम मन्टेश्वरी तिन थाना काठमाडौँमा कक्षा 2 र 3 अध्ययनरत भाइ बहिनीहरूसँग गरिएको कुराकानी सुनायौ। तपाईँहरूलाई पनि मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.batikbalbatika.radionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस्त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि बिदा हुन्छु।

0: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: नाता नातिनाहरू मासु बिना खानै मान्दैनन्, खाना पनि के गर्नु, अलिकति मासु लिएर जाउँ अनि उनीहरूलाई पकाएर दिउँ भनेर यहाँ पसलमा आएँ। होइन, यो पसल देख्दाखेरि पनि मलाई त मासु लैजाउँ पनि लागेन, यस्तो फोहोर छ। अनि यस्तो फोहोर ठाउँमा काटेको मासु पनि त फोहोर नै होला नि, के गर्ने गर्ने, म त दुधार भएँ, के गर्ने होला। ओहो लु, मनोज बाबु पो आउँदै हुनुहुँदो रहेछ उताबाट।
3: नमस्ते नमस्ते आमा, नमस्ते।
2: नमस्कार नमस्कार बाबु, ढुङ्गो खोज्दा देउतै मिले जस्तो भयो बाबु मलाई त।
3: ओ त्यही त, धेरै पछि भेट भयो त हजुर।
2: हो नि हजुरलाई, म त सोचिरहेको थिएँ हिजो आज मनोज बाबुसँग भेटै हुँदैन, कता जानु भयो होला भनेर सोचिरहेको थिएँ। ल आज चाहिँ ठ्याक्कै भेटाएँ बाबुसँग, भेट भएर मलाई त एकदम खुसी लाग्यो। अनि सन्चै हुनुहुन्छ बाबु?
3: ठिक छ आमा। यहाँ के को लागि आउनु भएको थियो त आमा?
2: ए म त हेर्नु न बाबु, यी नाता नातिना के गर्नु, साउको भन्दा ब्याजको बढी माया लाग्छ भन्थे बुढापाकाहरूले, आफू नै बुढाबुढी भइयो अब महसुस गर्दै गइयो। उनीहरू खानै खाँदैनन् मासु बिना, मासु लिन आएको हेर्नु न पसल यस्तो फोहोर देखेर।
3: मेरो छोराले पनि त्यस्तै गर्छ।
2: ए है बाबु,
3: मासु नभई खानै मान्दैन।
2: त्यही त, अहिलेको बच्चाहरूलाई अब उनीहरूको बानी नै त्यस्तै परिसक्यो। अनि म त यो फोहोर पसल देखेर बाबु मासु पनि यस्तै होला, लैजाउँ कि नलैजाउँ भनेर अन्यल भएर बसिरहेको छु हेर्नु न।
3: ओहो, कुन कुन मासु पसलबाट तपाईँ लिनु खोज्नु भएको? यो मासु पसलबाट
2: हजुर, हेर्नु त बाबु यहाँनेरि अगाडि यस्तो फोहोर।
3: के ख्याल गर्नुपर्छ भने आमा, जहिले पनि मासु किन्दाखेरि
2: हजुर बाबु
3: सफा पसलहरूबाट मात्रै मासु चाहिँ किन्नुपर्छ। यसो हेर्दाखेरि पनि सफा, काट्ने कुराहरू पनि एकदम सफासँग काट्ने मान्छेहरू
2: हजुर
3: होइन, त्यस्तो छन् भने हातमा पन्जा लगाएको, बुटसुट लगाउने है, यस्तो पसलहरूबाट माछा मासुहरू किन्नुपर्छ। जताभावी मासु किन्यो भने त
2: हजुर
3: मासु स्वास्थ्यलाई होइन कि, स्वास्थ्य बिगार्नको लागि पो धेरै प्रयोग हुन्छ त।
2: त्यही त बाबु, हेर्नु न म त त्यति धेरै
3: एकचोटि यो मासु पसल हेरौँ त, यो
2: आउनु त बाबु आउनु। ए यहाँनेरि छ के बाबु पसल, ल हेर्नु त यहाँ।
3: ओहो ल, त्यहीँनिर चाहिँ कुखुरा भुत्ल्याउने गर्नु भएको रहेछ, यतापट्टि त्यहाँनिर चाहिँ काट्ने गर्नु भएको रहेछ, त्यहाँनिर भुत्ल्याउँदा त्यो प्वाखहरू सबै यतापट्टि चाहिँ यो काट्ने ठाउँमा आइराखेका छ
2: हजुर, गन्ध पनि आइरहेछ।
3: यो अचानक पनि सफा गर्ने गरेर रहेछ।
2: हो नि बाबु,
3: अनि यस्तो पसलबाट त मासु त किन्न हुन्न त।
2: झिङ्गा पनि फन्केको छ, गनाको पनि छ। म त होइन बाबु, यस्तो पसलहरूलाई चाहिँ सरकारले केही गर्ने रहेनछ बाबु।
3: यस्तो फोहोर मासु पसल देखेपछि तपाईँले मात्रै होइन आमा, अरू उपभोक्ताले पनि नजिकको भेटनरीको कार्यालयहरूमा गएर, वडा कार्यालयहरूमा गएर अथवा नगरपालिकामा रिपोर्ट गर्नुपर्छ। यसरी फोहोर मासु मान्छेले खुवाएर बिरामी गर्न त पाइँदैन नि। त्यही भएर अहिलेलाई तपाईँ यो मासु यहाँ नकिन्नु
2: हजुर,
3: र यो मासु पसलको विषयमा चाहिँ हामी नगरपालिकामा उजुरी गर्छौँ र ऊ त्यहाँ मैले सधैँ किन्ने गरेको मासु पसल छ, त्यहाँ एकदम सफा छ, छुट्टै काट्छ, त्यहाँ मजाले सफा गरिसकेपछि मात्रै ल्याएर यता काटेर दिने गर्छ। अनि उसले त झन् फ्रोजन गरेर डिप फ्रिजमा राखेर ब्याक्टेरियाहरू सबैहरू मरिसकेपछि अनि बल्ल उपभोक्ताले खाना दिन्छ आमा। त्यो भएर त्यो मासु पसलबाट चाहिँ मासु किन्ने गर्नु होला।
2: त्यो त हो बाबु, म त्यतैबाट लगाउँला, यो देखेर चाहिँ मलाई एकदमै मासु किन्न मनै लागेन बाबु। यस्तो पसलहरू जता भए त्यतै खोलेकालाई त सरकारले पनि केही गर्नु पर्यो नि बाबु।
3: गर्नु पर्यो, यस्तोलाई त अहिले कानुनी व्यवस्था छ, उपभोक्ता संरक्षण ऐन भन्ने छ होइन, स्वास्थ्य तथा पशु ऐन छ, अनि पशु पसला र मासु जाँच ऐन छ। यो ऐनले यस्तो फोहोर ठाउँमा चाहिँ मासु काट्नेलाई त 1,00,000 जरिमाना गर्छन्।
2: ओहो,
3: त्यो भएर अब यो मान्छेको स्वास्थ्य भनेर एक बारको जुनिन हो आमा।
2: एकदम एकदम बाबु,
3: यो जुनीमा चाहिँ एक रोग लागेर केही भइहाल्यो भने त के गर्नु
2: हो नि। हामी जनतालाई पनि सफा ठाउँबाट मासु खान पाउनु पर्यो नि बाबु।
3: पर्यो पर्यो पर्यो, अब यो हामी अब उपभोक्ता नै हो, हामी आफै काट्दैनौँ
2: हो नि बाबु
3: होइन, तर अब काट्ने मान्छेले पनि सोचिदिए हुन्थ्यो नि,
2: हो नि बाबु,
3: अब उनका बच्चा बच्चीले पनि त मासु खान्छन्,
2: एकदमै हेर्न त
3: उनका बच्चा बच्चीलाई आफूले खाँदा पनि त मासु राम्रो चाहियो हो, यो सबैले सोच्ने कुरा हो।
2: हजुर,
3: अब हामी अहिले आमा ऊ त्यो पसलमा राम्रो पसलमा गएर मासु किन्नु, यसलाई पनि हामी साउजीलाई भनेर अलिकति राम्रो बनाएर सुधार गरेर मासु बेच्नुहोस् भनेर हामी चाहिँ नगरपालिकामा पनि भनौला, उहाँलाई सुझाव सल्लाह दिँदा उहाँले पनि मानिहाल्नुहुन्छ।
2: ए हस् बाबु, हुन्छ त्यसै गरौँला। अनि ए बाबु, यो तरकारीहरूबाट निस्केको फोहोर त हामी गाउँ घरमा मल बनाउँछौँ, अनि यो पशु वध गरेर निस्केको फोहोरलाई चाहिँ केही गर्न मिल्ने रहेनछ बाबु?
3: ओहो, हेर्नु न, यो पशु वध गरेपछि त यो वधशाला भन्छन् नि, वध गर्ने ठाउँ, त्यो भनेको त फोहोरलाई मोहोर बनाउने ठाउँ हो।
2: ओहो,
3: थाहा छ तपाईँलाई, जहाँ त्यहाँको हड्डीहरू प्रयोग हुन्छ, हड्डीलाई हाम्रो विभिन्न पशुको आहारामा प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ, त्यहाँबाट निस्केको अन्य फोहोरहरू हुन्छ नि, भित्रको लादीहरू होइन भुडीहरू, यसलाई अर्ग्यानिक मल भनेर चाहिँ बेच्न सकिन्छ। अनि रगतहरू आयो भने त संसारमा ब्लड मिल भनेर भन्छन् कि, भनेको त्यसलाई रगतलाई प्रशोधन गरेर त्यसको मल बनाउन सकिन्छ, अथवा अरू विभिन्न पशुको आहारामा प्रयोग हुन्छ। अब छाला हेर्नु न, छाला त देशमा यति धेरै चाहिँ बाहिर गइराखेको छ, हाम्रो देशबाट पैसा आइरहेछ, डलर आइरहेछ बाहिरबाट,
2: है बाबु?
3: अँ, त्यो भएर यो त मोहोर हो, मोहोर, केही कुरा पनि खेर जाँदैन। जस्तो प्वाखहरू हेर्नु, कुखुराको प्वाखलाई हामीले त विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ, यसलाई त हामी पशुको दानामा प्रयोग गर्न सक्छौँ, त्यसलाई प्रशोधन गरेर मल बनाउन सक्छौँ होइन, अनि अरू विभिन्न कुराहरू लगाउने कपडाहरूमा पनि प्रयोग गर्न सकिन्छ। अब धेरै चिज चाहिँ एकै ठाउँमा पाइयो भने त ठुला ठुला उद्योगहरू पनि खोल्छन् नि त।
2: ए, त्यति धेरै सम्भावना रहेछ है बाबु। अनि यस्तो फोहोरलाई त्यसो गर्न सके त फोहोरलाई नै मोहोर बनाउन सक्ने रहेछौ नि हामी त।
3: हो त, फोहोर भने यो धेरै राम्रो, पशुबाट जति पनि आउँछ नि कुनै पनि कुराहरू खेर जाँदैन।
2: अनि बाबु, यस्तो फोहोर ठाउँमा काटेको मासु खायो भने त हामी मानिसहरूलाई पनि धेरै खालका रोगहरू लाग्छन् होला नि है?
3: हो त, सही कुरा गर्नुभयो आमा। अहिले के छ भने विश्व पशु स्वास्थ्य संगठन भनेको थाहा छ नि तपाईँलाई,
2: रेडियोमा चाहिँ सुनिरहेको थिएँ बाबु,
3: रेडियोमा, त्यसले के भन्छ भने मान्छेमा जति पनि रोग छन् नि,
2: हजुर हजुर,
3: ती रोगका 75% रोग चाहिँ पशुबाट मान्छेमा सर्छन् भनेर भन्छ।
2: ओहो,
3: अनि अर्को कुरो के भन्छ थाहा छ?
2: हजुर,
3: विश्वमा हरेक वर्ष 5 नयाँ रोग आउँछ भनेर भन्छन्, त्यो नयाँ रोग मध्ये अनि 3 रोग चाहिँ यता पशुबाट चाहिँ उत्पत्ति भएर आउँछ भनेर भन्छ। त्यो भएर स्वस्थ, अब मासु, अण्डा, दुध मान्छेलाई नभइनु हुने चिज भयो,
2: हो नि बाबु,
3: तर फोहोर हुँदाखेरि चाहिँ मान्छेलाई बिमारी पार्ने चिज पनि भयो। त्यही भएर यो स्वच्छ चिज, दुध, मासु, यो चाहिँ स्वच्छ चिज मात्रै खानुपर्छ,
2: हो नि बाबु,
3: मजाले घरमा लिने,
2: हजुर,
3: उमाल्ने, त्यसलाई पकाउने, सिटी लगाउने अथवा के गर्ने हो, मजाले 100 तातो हुने गरी, हामीले तातो पानीमा औँला हाल्दाखेरि पोल्छ नि,
2: हजुर,
3: त्यतिको तातो चाहिँ हुनु पर्यो, त्यसो भएपछि ब्याक्टेरिया पनि मर्छन्, त्यो मासु खाँदा स्वास्थ्यलाई पनि केही फरक पर्दैन।
2: अब चाहिँ त्यसै गरी पकाउनु पर्ला घरमा पनि। अनि बाबु, हामीले यो गाउँ घरमा काटिसक्ने बित्तिकै मासु लगेर खान्छौँ, अनि यहाँ त यो फ्रिजमा राखेको मासु दिने गरेको छ, यस्तो मासु राम्रो र स्वास्थ्यकर हुन्छ र बाबु?
3: अब यस्तो हुन्छ, के हुन्छ भने जस्तो फ्रिजमा मासु राख्यो भने, जस्तो कुनै मासु काट्यो भने त्यसलाई हामीले बाहिर राख्यौँ भने के हुन्छ भने त्यो काटेको
2: मासुमा
3: यो ब्याक्टेरियाको त खाने सबभन्दा राम्रो खाना कुरा हो, यो
2: जीवाणु
3: विषाणु भन्छन् नि हामीले रोग लगाउने, त्यसको सबैभन्दा चाहिँ मिठो खाने कुरा मासु हो, त्यसलाई चाहिँ बाहिरै राख्यौँ भने के हुन्छ भने त्यो ब्याक्टेरियाहरू त्यहाँ बस्छ, त्यही चाहिँ छोराछोरी पाउँछ होइन, त्यहाँ आफ्नो सङ्ख्या बढाउँछ र त्यो मासु हामीले खाँदा चाहिँ बिरामी हुन्छ। त्यही भएर फ्रोजन मासु खायो भने त्यस्तो ब्याक्टेरियाहरू चाहिँ त्यहाँ हुर्किन पाउँदैन र त्यो मासु चाहिँ हामीले खाँदाखेरि राम्रो हुन्छ। त्यो फ्रोजन मासु नै खानुपर्छ आमा।
2: ए, हामी त यो फ्रिजमा राखेको मासुको स्वादै हुँदैन भनेर,
3: स्वादमा केही पनि फरक पर्दैन, हामी त मसला पो खाने हो त, मासुको स्वाद त खै अहिलेसम्म मेरो घरमा आमाले पकाउँदाखेरि मसलाई धेरै हाल्नुहुन्छ, मासुको स्वाद त मलाई पनि थाहा हुँदैन। त्यस्तै हो, अब स्वाद त मासु खाने हो, त्यो मासु फ्रोजन भए पनि आलु काटेको भए पनि स्वाद त्यस्तै हुने हो, त्यहाँ केही फरक पर्दैन।
2: अनि बाबु, मेरो छोराले बाख्रा पालन गरिरहेछ, अब मासु पसल पनि खोल्ने कुरा गरिरहेछ कि बाबु, बाख्रा धेरै छन्, खसीहरू छन्, अब यो दुईटा व्यवसाय गर्यो भने अलिक पैसा पनि आउँछ भनेर भनिरहेछ। यसको लागि चाहिँ के विषयहरूमा ध्यान दिनु पर्ला बाबु, सुरुदेखि नै भनिदिनु न, म त यो कुरा छोरालाई पनि सुनाउँछु लगेर।
3: यो बाख्रा पाल्ने विषय त साह्रै राम्रो हो आमा। अहिले चाहिँ बाख्राको रेट 1600-1700 पुगिसकेका छ केजीको, खसीको मासुको, त्यो भएर एकदम फाइदाजनक देखिन्छ। तर बाख्रा पाल्ने मान्छेले बाख्रा मात्रै पाल्ने, बरु अहिले कति पालेका छ छोराले बाख्रा?
2: 50-60
3: अब त्यसलाई 200-300 पुर्याउने, बरु घाँस सास गर्ने, त्यही काम गर्ने, तर त्यहाँबाट उत्पादन भएको बाख्रा अरू वध गर्ने मान्छेहरू हुन्छन्, मासु व्यवसायीले बिक्री गर्ने। त्यो हुँदाखेरि आफ्नो ध्यान चाहिँ सबै बाख्रा पालनमा हुन्छ र बाख्रा पनि सप्रिएर आउँछ, मोटोघाटो हुन्छ, होइन? बिक्री गर्दाखेरि नै फाइदा हुन्छ, त्यसो गर्दा ठिक हुन्छ।
2: होइन बाबुले चाहिँ अब यो बाख्रा आफ्नै बच्चाला खोलेर अनि पसल खोलेर त्यहीबाट गर्दाखेरि अलिक पैसा हुन्थ्यो भनेर।
3: अहिले त्यस्तो पाइँदैन नि, पशु बच्चाला र मासु जाँच ऐन भन्ने सुन्नु भएको छ आमा?
2: रेडियोमा अलिअलि सुन्छु बाबु।
3: त्यो अहिले चाहिँ क्याबिनेट छ नि,
2: हजुर,
3: हाम्रो माथि जुन सरकार हुनुहुन्छ नि,
2: हजुर,
3: एक वर्षभित्र सबै देशभरि लागू गर्ने भन्नु भएको छ। अनि त्यसमा अनि हाम्रो काठमाडौँ उपत्यका छ नि, काठमाडौँ उपत्यका तिनै जिल्लामा मङ्सिर 1 गतेदेखि त्यो लागू गर्ने रे।
2: अब आउने मङ्सिर 1 गतेदेखि,
3: मङ्सिर 10 पछि, त्यसपछि अनि सबै नगरपालिकामा माघ 1 गतेदेखि, यही 83 सालको माघ 1 गतेदेखि सबै नगरपालिकामा,
2: भनेपछि हाम्रो पालिकामा नै लागू हुने भयो।
3: अब लागू हुन्छ, अब लागू भएपछि यो ऐन लागू भएपछि के हुन्छ भने, अघि फ्रिजमा राखेको मासु खान मिल्छ कि मिल्दैन भन्नुभएको थियो नि,
2: हजुर बाबु,
3: अब त्यो फ्रिजमा राखेको मासु छाप लागेको हुन्छ आमा। त्यो कसरी छाप लागेको हुन्छ भने, डाक्टरले पशु चिकित्सकले यो मासु ठिक छ भनेर छाप लगाउँछन्, अनि त्यसपछि निर्धक्क भएर आमाले कहीँ चिन्ता नगरेर त्यो मासु लिएर खाने। त्यसको त चेक जाँच हुन्छ नि, थाहा छ नि हजुरलाई।
2: त्यस्तो छाप लागेको मासुको चेक जाँच चाहिँ कसरी हुन्छ त बाबु?
3: त्यो के हुन्छ भने, अब यो सरकारले जुन भन्या छ नि मङ्सिर 1 गतेबाट मासु जाँच ऐन लागू गर्ने भनेर, त्यसपछि जहाँ जहाँ पशु चाहिँ वध गर्छन् त्यो ठाउँमा चाहिँ पशु चिकित्सकहरू जान्छन्, पशु वध गर्नुभन्दा अगाडि त्यो स्वस्थ छ कि छैन भनेर, अनि हेर्छन्। बिरामी भएपछि त्यस्तो मासुको लागि प्रयोग गर्न पाइँदैन त्यस्तो पशु, है? त्यसपछि त्यो राम्रो कुराहरू चाहिँ त्यहाँ वधशाला तोकिएको हुन्छ, ठुलो वधशाला हुन्छ, त्यो वधशालामा चाहिँ मात्रै काट्न पाइन्छ, अथवा त्यो डाक्टरले भनेको ठाउँमा काट्ने। त्यो काटिसकेपछि के हुन्छ भने, त्यो मासुभित्र चाहिँ कुनै रोग लागेको छ कि छैन, कस्तो छ, त्यो डाक्टरहरूले पढेका हुन्छन् नि त, ती विज्ञ हुन्छन्, 5-6 वर्ष पढाएका हुन्छन्, तिनले सबै कुरा हेर्छन्। हेरिसकेपछि ल, यो मासु ठिक रहेछ, बिरामी पनि छैन, यसो चेक गर्दा सबै ठिक छ भनेपछि उनीहरूले छाप लगाउँछन्, अनि छाप लगाएको मासु चाहिँ अनि हामीले बजारमा आउँछ, हामीले खाने हो।
2: ओहो, अब त धेरै स्वस्थ मासु खान पाइने भइएछ, होइन बाबु? त्यसो भए यो नियम लागू भएपछि
3: यस्तो त हामी उपभोक्ताको लागि त वरदानै हो यो।
2: अनि बाबु, यो बजारमा चाहिँ जतासुकै मासु पसलहरू खोलिरहेको देख्छु म, पहिलेको भन्दा पहिले 1-2 वटा पसल थियो, हेर्नु न अहिले जतासुकै मासु पसल छन्। अनि यो पसल खोल्नको लागि चाहिँ के गर्नुपर्छ होला बाबु? यसमा चाहिँ नियम कानुनहरू हुँदैन?
3: अब यो वधशाला र मासु जाँच ऐन लागू भइसकेपछि,
2: हजुर,
3: अब यो जथाभावी मासु काट्न पाइँदैन। अब के वधशालामा गएर काट्नु पर्छ?
2: हजुर,
3: जहाँ जुन ठाउँमा वधशाला छैन त्यो ठाउँमा चाहिँ त्यो भेटनरी डाक्टर हुन्छ, त्यहाँ मासु सुपरिवेक्षक हुन्छ, त्यसले त्यो ठाउँ उत्तोक दिन्छ, त्यो ठाउँमा लिएर काट्ने र त्यहाँको मासु चाहिँ बिक्री गर्ने। अब त्यो बिक्री गर्नको लागि चाहिँ दर्ता हुनुपर्छ, मासु पसलहरू छन् भने स्थानीय तहमा दर्ता हुन्छन्, होइन? अब ठुलो वध गर्ने वधशालाहरू छ भने वडा कार्यालयमा जाने, निवेदन दिने, है, त्यहाँ कागज माग्छ वडा कार्यालयले, अनि वडा कार्यालयले यो ठाउँ ठिक छ भनेपछि बल्ल जिल्लामा प्रदेश मन्त्रालयका जिल्लाका भेटेनरी अस्पतालहरू छन्, हो, त्यो अस्पतालमा गएर फेरि निवेदन दिएपछि ठुला वधशालालाई मात्रै भनेको फेरि हो, अनि त्यो विभागमा आउँछ, विभागले ल सबै कुरा ठिक छ भनेपछि दर्ता गर्नको लागि त्यो प्रदेशको कार्यालय जुन भेटनेरी अस्पताल भने नि मैले, हो, त्यो कार्यालयलाई दर्ता गर्न दिन्छ।
2: अनि बाबु, मेरो घरमा पनि अब यो कुलदेउता पूजा छ पर्सि यही महिनामा, अनि त्यसमा पनि यो वधशालामा काट्ने भनेपछि त हामीले त्यसरी वधशालामै लानुपर्छ त, हाम्रो देउताहरूले त त्यो गरेको त मान्नुहुन्न, पहिलेदेखिको चलन त्यस्तो छ। अनि त्यसको लागि यो पारी गाउँमा पनि त्यसरी नै पूजा गर्दाखेरि त्यहीँ काट्ने गरेछ, हाम्रोमा पनि पहिलेदेखिको चलन त्यस्तै छ, यहाँ त वधशाला छ हुँदैन, त्यसको लागि चाहिँ के गर्नुपर्छ? त्यही बच्छालाई नै लानुपर्छ त बाबु हाम्रो काट्नलाई?
3: पर्दैन पर्दैन आमा, त्यो पशु बच्छाला र मासु जाँच अहिले के भनेको छ भने, कुनै पनि भोज भतेरहरूमा धार्मिक कार्यहरूमाका लागि त्यो बच्छालामा लिएर काट्नु पर्दैन। धार्मिक चलन जे छ, हाम्रो संस्कृति जे छ, त्यही अनुसार गर्ने भनेको छ यो ऐनले। हाम्रो सांसदहरू हुनुहुन्छ नि, उहाँले यो ऐन बनाउँदाखेरि धर्म संस्कृतिलाई जोगेर्ना गर्नुपर्छ भनेर बनाउनु भएको। त्यो भएर तपाईँले काट्दा हुन्छ, त्यसमा केही फरक पर्दैन। किनेर ल्याउँदाखेरि विचार गर्नु पर्यो, छाप लगाएको मात्रै मासु ल्याएर चाहिँ खानु पर्यो।
2: ल, आज मनोज बाबुसँग भेटाएर मैले त कति धेरै कुरा जाने यो मासुको बारेमा, स्वस्थ मासुको बारेमा। म त अब उहाँले जे भन्नुभएको छ त्यही अनुसार गर्छु। ल बाबु, आज त मेरो आँखै खोलिदिनु भयो नि हजुरले।
3: ल, तपाईँसँग धेरै पछि भेट भएको थियो, यति धेरै कुरा हुन पायो, धेरै धेरै खुसी लाग्यो। स्वास्थ्य ठिक गर्नु होला, औषधि बेलामा खानु होला है।
2: हस् हस् बाबु, ल हजुर पनि राम्रोसँग जानु है। अब घर जाने त होला?
3: अब घर जाने,
2: हजुरले नै देखाएको पसलबाट म चाहिँ मासु लिएर जान्छु। नाता नातिना कुरिरहे होला नु
3: त्यही गर्नुपर्छ।
2: ल बाबु, राम्रोसँग जानु है।
3: ल ल, नमस्ते।
2: नमस्कार बाबु, नमस्कार।
1: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
4: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
1: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
4: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराऊ, दुर्घटनाबाट बचौ र बचाऊ।
1: व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
0: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौ। नमस्ते।
5: सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सांसदहरूद्वारा ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुहागलेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण। र भारतको आसाममा भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त, कम्तीमा 97 जनाको मृत्यु।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चारवटा विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ 2083 तथा महिला बालबालिका, लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाडी जिल्लाहरू प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनु भयो। बोन म्यारो पीडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण

0: गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साउनदेखि भरि सिलिन्डर वितरण गर्न सुरु गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकैपटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो।
1: अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहेको भए तापनि 2083 साल साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुनु गई बजार केही असहजता सृजना भएको देखिन्छ। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ।
0: मन्त्री यादवले हाल नेपालमा 58 एलपी ग्यास उद्योगहरू सञ्चालनमा रहेको र उद्योगहरूको कुल ग्यास भण्डारण क्षमता 10,166 मेट्रिक टन रहेको सदनलाई जानकारी गराउनुभयो। हाल बजारमा करिब 1,75,00,000 थान ग्यास सिलिन्डर भर्न सक्ने फिलिङ क्षमता उपलब्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्दै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्न छिटो काम गर्न निर्देशन समेत दिनुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरकारवालाहरूसँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट, कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा राख्नुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले पछिल्लो समय सञ्चार माध्यमप्रतिको विश्वसनीयता घट्दै गएको सन्दर्भमा गलत सूचना, मिसइन्फर्मेसन, भ्रामक सूचना, डिपी फेक, कृत्रिम बौद्धिकता मार्फत सिर्जित सामग्री र पीत पत्रकारिताले समाजमा पारेको प्रभावलाई कानून मार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। छलफलमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले मिडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र सञ्चार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याइनुपर्ने बताउनुभयो। छलफलका सहभागीहरूले सञ्चार माध्यमको अवस्था विगतको भन्दा धेरै परिवर्तन भइसकेको सन्दर्भमा नयाँ कानून आवश्यक भए पनि त्यो नियन्त्रणमुखी नभई निर्माणमुखी र स्वनियमन केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको थियो। सहभागीहरूले कृत्रिम बौद्धिकताबाट समाचार सङ्कलन, निर्माण तथा प्रकाशन प्रसारण हुन थालेको अवस्थामा त्यस्ता सामग्रीलाई पनि मिडिया काउन्सिलको क्षेत्र अधिकारभित्र कसरी ल्याउने भन्ने स्पष्ट व्यवस्था आवश्यक रहेको बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरेको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अरियालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेन्जी आन्दोलन पछिको सेवा प्रवाह

0: विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जिम्मेवारी र जवाबदेही बनाउन निर्देशन दिइएको छ। सरकारका 100 कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा निकायसँग समन्वय साप्ताहिक प्रगति समीक्षा समयमै कार्यान्वयनका लागि निर्देशन तथा सहजीकरण गरिएको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार लगानी रोजगारी उद्यमशीलता पर्यटन प्रविधि नवप्रवर्तन र दिगो विकासका अवसर सिर्जना गर्नु हो भन्नुभयो। परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसिया बीच आर्थिक व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। सरकारले प्रत्येक वर्ष बढ्दै गइरहेको विद्युत आपूर्तिको मागलाई ध्यानमा राखेर ट्रान्समिसन लाइन निर्माण विस्तार गर्ने नीति लिएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले 2042 सालदेखि प्रत्येक वर्ष 15% दरले थप विद्युत माग हुँदै आएको तर पुराना ट्रान्समिसनका कारण उपलब्ध गराउन नसकिएको बताउनुभयो। बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका लगायतका सहरहरूमा बिजुलीका तारहरू लत्रिएर दुर्घटना बढेको लोड सेडिङको समस्या दिनानुदिन बढ्दै गएको सडक विस्तार गर्दा बिजुलीको पोल र तारहरू बिग्रिएको भन्दै एकीकृत पूर्वाधार सर्वेक्षण योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो। पछिल्लो समय धनकुटामा कृषि तथा उद्यमको क्षेत्रमा ठूलो परिवर्तन आएको छ। आधुनिक प्रविधिको प्रयोगका कारण हलो गोरु ढिकी र जाँतोको प्रयोग घटेको छ भने पहिले घन्टौँ लाग्ने काम अहिले थोरै समयमै सजिलै गर्न सकिने भएको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
1: महालक्ष्मी नगरपालिका वडा नम्बर 5 मिलाङचुङको जनसमुदाय कृषि सहकारी संस्थाले कम्बाइन मिल प्राप्त गरेपछि कुटानी पिसानी गर्न स्थानीयलाई धेरै सहज भएको छ। जसले गर्दा 1 घन्टा टाढाको मिल धाउनु पर्ने बाध्यता हटेको छ भने ढिकी जाँतोको प्रयोग पनि घटेको छ। त्यस्तै वडा नम्बर 1 की रेजिना गुरुङले सोलरबाट पानी तताउने प्रविधि प्रयोग गरेपछि गाईको लागि खोले पकाउनु पर्ने बाध्यता हटेको छ। यसै गरी प्रविधिकै प्रयोगले स्थानीय हिमाल गिरी सानै उमेरदेखि उद्यमी बन्न सफल हुनु भएको छ। आधुनिक उपकरणका कारण जाँतो घुमाउने र दाउरा बाल्ने बाध्यता पनि घट्दै गएको छ। प्रविधिले श्रम र समय बचाउनुका साथै उत्पादन र उद्यमशीलता बढाउन सहयोग गरेको छ। नगरपालिकाले कृषि तथा उद्यमीको मागका आधारमा मिनी टिलर कम्बाइन मिल च्याप कटर प्याकिङ मेसिन ओभन काउम्याट लगायतका उपकरण वितरण गर्दै आएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले बताउनुभयो।
2: कृषकहरूलाई व्यावसायिक हिसाबले उत्पादन जोडिन विभिन्न आइटमका हामीले प्रविधि हस्तान्तरण गरिराखेका छौँ। पशुपालन गर्ने कृषकहरूका लागि घाँस काट्ने च्याप कटर पशुहरूको दाना बनाउने मिसिनहरू सोलरहरू उपलब्ध गराएका छौँ।
1: पछिल्लो समय कृषक तथा उद्यमीले पनि आफ्नै लगानीमा आधुनिक प्रविधि खरिद गरी आफ्नो कामलाई अझ सहज बनाउँदै आएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: पाकिस्तानको ब्रोड पिक हिउँ पहिरोमा परि गत साता ज्यान गुमाउनु भएका पूर्वबहादुर गुरुङ युक्तको आज काठमाडौँको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ। गृहमन्त्री सुदन गुरुङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज स्वयम्भू पुगेर राष्ट्रिय झण्डा ओढाएर गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। यसै गरी नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले पनि पार्थिव शरीरमा नेपाली कङ्ग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो। शवयात्रासहित स्वयम्भूमा लगिएको आरोही गुरुङको पार्थिव शरीरलाई आजै गुरुङ विधि अनुसार अन्त्येष्टि गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिनुभयो। स्वर्गीय गुरुङका बुवा आमा श्रीमती एक छोरा र एक दिदी हुनुहुन्छ। ब्रोड पिक हिमाल आरोहणका क्रममा 10 आरोहीको निधन भएको थियो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जन बीच समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको छ। मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरू बीच मानसिक अस्पताल लगनखेल अगाडि निर्माण हुन लागेको अपाङ्ग मैत्री पुल सहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। त्यस अवसरमा ललितपुर महानगरपालिकाभित्रका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण, पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तह बीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको जानकारी दिएको छ। त्यस अवसरमा मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो। महानगरपालिकाका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु बीचको सह अस्तित्व जोगाउनका लागि हात्ती स्यान्चुअरी कार्यक्रम सञ्चालन गर्न लागि बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले मानवको जस्तै वन्यजन्तुको पनि बाँच्ने अधिकार हुने भएकाले हात्ती स्यान्चुअरी कार्यक्रम मनाउन लागि बताउनुभयो। हात्ती सेन्चुरी जस्तै टाइगर सेन्चुअरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परि ज्यान गुमाएका तथा अङ्गभङ्ग भएकाहरूलाई राहत दिने काम गरिरहेको जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबार स्थित पीएसपी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसपी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसपी नेपालको सञ्चालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसपी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्नेतले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिकप्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। वर्षातको समयमा कैलालीका सामुदायिक वनहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि वृक्षारोपणलाई निरन्तरता दिएका छन्। सामुदायिक वनहरूले वर्षेनी हजारौँ बिरुवा रोप्ने गरे पनि विभिन्न कारणले रोपेको 10% मात्र बिरुवा सप्रने गरेको छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
3: यस वर्ष पनि यहाँका सामुदायिक वनहरूले कसैले वृक्षारोपण गरिसकेका छन् भने कोही वृक्षारोपण गर्ने तयारीमा जुटेका छन्। जनशक्ति सामुदायिक वनका अध्यक्ष दीर्घ बहादुर तिरुवा,
4: प्रत्येक वर्ष हामीले वृक्षारोपण गर्ने गरेका छौँ। सरकारको अन्तिममा हामीले बिजुवन गाह्रोबाट 10 प्रजातिका बिरुवा ल्याएका थियौँ, 975 बिरुवा रोपेका छौँ।
3: जनशक्ति सामुदायिक वन जस्तै खोटेना भुराखानी सामुदायिक वनले पनि यस वर्ष विभिन्न जातका करिब 1000 बिरुवा रोपेको छ। खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहकी सचिव चन्द्रकला धामी,
5: हाम्रो वनमा हामीले निरन्तर वृक्षारोपण गर्दै आएका छौँ र प्रत्येक वर्ष चाहिँ यो वर्ष पनि हामीले 1000 बोट बिरुवाहरू वृक्षारोपण गर्न सफल भएका छौँ।
3: शीतल सामुदायिक वनले पनि खैरे, सिसम, अर्जुन साल, अम्बा, सीताफल लगायत 900 बिरुवा रोपेको छ। सामुदायिक वनहरूले वर्षेनी हजारौं बिरुवा रोप्ने गरे पनि उनीहरूलाई ती बिरुवा जोगाउन भने निकै चुनौती रहेको छ। कोही बिरुवा सुकेर जाने, कोही जंगली जनावर तथा छाडा पशु चौपायाहरूले खाइदिने त कोही घसाराहरूले काटिदिने गरेका कारण सामुदायिक वनहरू न्यून मात्रामा मात्र रोपेका बिरुवा बचाउन सफल भएका छन्। शीतल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर बुढा,
6: 10% पनि बच्दैन पानीका अभावले, बर्खा त मजाले मौलाउने रोप्न हामी नछोड्ने।
3: सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहले भने अहिले वृक्षारोपणको तयारी गरिरहेको छ। बिरुवाहरू रोपिए पनि बचाउन समस्या हुने गरेका कारण थोरै मात्रामा बिरुवा बस्ने गरेको बताउनुहुन्छ सत्य कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी।
7: चुनौती चाहिँ छ, अब हाम्रो यो बगर क्षेत्र पनि भएकोले वर्षेनी बाढी पनि आउने गर्छ र केही बुटाहरू मात्रै बचाउन सकिन्छ, त्यसैले यसपालि हामीले चाहिँ फरक विधिले रोप्ने तयारी गर्दैछौँ।
3: टिकापुर वन संरक्षण समितिले पनि वनमा वृक्षारोपण गर्ने तयारी गरिरहेको छ। टिकापुर वन संरक्षण समितिका अध्यक्ष नयन सिंह ठगुल्ला,
8: यसपालि हाम्रो 200 जति आँप रोप्नको लागि तयारी भइसकेको छ फिल्ड र अन्य बोट बिरुवाहरू जसमा पनि सागुन भो औलाहरू रोप्ने हाम्रो योजना छ।
3: सामुदायिक वनले वर्षेनी हजारौं बिरुवा रोपे पनि बचाउन तर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी असम राज्यमा भारी वर्षापछि गएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा 97 पुगेको छ। त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। बाढीका कारण करिब 1,70,000 मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ। वर्षौं यताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। थाइल्याण्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा अवस्थित एक विद्यालयमा एक किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 मृत्यु भएको छ। घटनामा अन्य 15 विद्यार्थी घाइते भएको त्यहाँका आन्तरिक उपमन्त्री पोलापी सुबनचविले बताउनु भएको छ। घटनामा घाइते भएका मध्ये 9 अवस्था गम्भीर रहेको छ। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार अन्तर्गतका विजेताहरूको घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी वाग्ले 15 विजेता र 1 बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10,00,000 र कुपन नम्बर 00731524493 परेको छ। यो कुपन भएका व्यक्ति शिव कृष्ण जनरल स्टोरबाट 250 सामान किनेर कार्यक्रममा सहभागी हुनु भएको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्ले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खरबौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अन्तर्राष्ट्रिय विभागका महानिर्देशक भीष्म कुमार भूषालले पहिलो पाक्षिकको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सो सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ। सन् 2030 दिगो विकास लक्ष्य GSDG कार्यान्वयन तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ। आयोगका अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 बैठकले सबै मन्त्रालय तह र निकायले आगामी आर्थिक वर्षका नीति कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको छ। योजना आयोगले स्थानीय तहमा खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्र संघको यूएन फूड सिस्टम कोअर्डिनेशन हबमा पठाउनु पर्ने स्मरण गराएको छ।
0: उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
11: जापानमा आगामी सेप्टेम्बर 19 अक्टोबर 4 आयोजना हुने 20 एसियन गेम्स एसियाली खेलकुदमा नेपालबाट 136 खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि 22 खेलमा सहभागी हुने खेलाडीको संख्या टुङ्गो लगाएको हो। एसियन गेम्स 2026 136 खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले जानकारी दिनुभयो। त्यस्तै 22 खेलमा कुल 32 प्रशिक्षक समावेश हुनेछन्। खेलाडी र प्रशिक्षक गरी कुल 168 नेपालबाट जापान जानेछन्। युरोपेली फुटबल महासंघ UEFA फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। इङ्ग्लिस फुटबल एसोसिएसन UEFA इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको UEFA स्पष्ट पारेको छ। UEFA आवश्यक परे फिफा विश्वकप सहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ। निजी लगानीकर्तालाई विश्वकप जस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको UEFA भनाइ छ।
0: वहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.7 न्यूनतम 20.2, काठमाडौँको अधिकतम 30 न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा फाटफुट, पोखराको अधिकतम 32.2 न्यूनतम 24, वीरेन्द्रनगरको अधिकतम 33.6 न्यूनतम 24.3, वर्षा 0.6 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35.4 न्यूनतम 25.2 वर्षा 0.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण। र भारतको आसाममा भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त, कम्तीमा 97 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
13: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 7:45 बजे काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम सुन्नुहुनेछ। अब भने प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: 250 रुपियाँको सामान खरिद गर्दा 10 लाखको बम्पर उपहार, कार्यवाहीको डर देखाएर होइन, पुरस्कार दिएर कर संकलन बढाउने अर्थ मन्त्रालयको नयाँ प्रयोग।
2: स्थानीय तह उम्मेद्वार छनौटका लागि रासोपाले बनायो 5 बुँदे मापदण्ड, पैसा र पहुँचको दुरुपयोग गर्ने आकांक्षीलाई तत्काल निष्कासन गर्ने।
1: अदालतको आदेशसँगै देउवा कोइराला पक्ष उत्साहित, गगन थापा नेतृत्वको संस्थापन पक्षद्वारा 24 गते केन्द्रीय समिति बैठक आह्वान।
2: वाम गठबन्धन बीच सहमति भए पनि प्रदेशहरूमा सरकार गठनमा अन्योल, साना दलहरूको भूमिका निर्णायक।
1: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा डिजिटल युगको चुनौती बीच नेपाली समाजको वास्तविक ऐना बन्दै रङ्गमञ्च, चर्चित रङ्गकर्मी मोहन अभिलाषीसँग विशेष संवाद सहितको रिपोर्ट।
2: र खेल प्रसङ्गमा 1000 आधिकारिक गोलको ऐतिहासिक दौडमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो।
0: कार्यक्रम सुरु गरौँ पुरस्कार दिएर कर संकलन बढाउने अर्थ मन्त्रालयको नयाँ प्रयोग सम्बन्धी प्रसङ्गबाट। व्यापारीलाई जरिवाना र दण्डको डर देखाएर मात्र कर संकलन गर्ने परम्परागत शैलीलाई पन्छाउँदै सरकारले अब उपभोक्तालाई नै फकाएर र लोभ्याएर करको दायरा बढाउने नयाँ रणनीति अप्नाएको छ। बिल मागौ पुरस्कार जितौ भन्ने मूल नाराका साथ अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम औपचारिक रूपमा आजबाट सुरु गरेका छन्। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक सर्वसाधारणले स्थानीय शिवकृष्ण जनरल स्टोरबाट जम्मा 250 रुपियाँको किराना सामान खरिद गर्दा सायदै सोच्नु भएको थियो होला, त्यो 250 रुपियाँको खरिदले उहाँलाई रातारात लखपति बनाउनेछ। तर सरकारको नयाँ योजना अन्तर्गत उहाँ 10 लाख रुपियाँको बम्पर उपहार जित्न सफल हुनु भएको छ। साउन 1 गतेदेखि सुरु भएको यस उपहार योजनाको पहिलो 15 दिनको नतिजा सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कम्प्युटर प्रणाली मार्फत विजेताहरू छनौट गर्नुभयो। दैनिक 15 जना विजेताले जनही 1,33,334 रुपियाँ कर कट्टी अघि प्राप्त गर्दा एकजनाले 10 लाखको बम्पर पुरस्कार हात पार्नु भएको हो। दण्डभन्दा प्रोत्साहनको नीति प्रभावकारी हुने तर्क गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भन्नुहुन्छ, सामान किन्दा बिल नलिने नेपाली उपभोक्ताको पुरानो बानीमा परिवर्तन ल्याउन र छाया अर्थतन्त्रलाई औपचारिकीकरणतर्फ लैजान यो मोडल ल्याइएको हो। ताइवानले सन् 1951 प्रयोगमा ल्याएको युनिफर्म इन्भोइस लटरी तथा इटाली, पोर्चुगल र चीनका सफल अन्तर्राष्ट्रिय अभ्यासबाट प्रेरित भएर यो राष्ट्रिय लोटरी योजना बनाइएको बताइएको छ। नेपालमा डिजिटल भुक्तानी गर्ने उपभोक्ताका लागि यो अझ सहज बनाइएको छ। फोन पे वा बैङ्क QR मार्फत 100 रुपियाँ भन्दा बढी भुक्तानी गर्दा सो विवरण स्वत आन्तरिक राजस्व विभागको सर्भरमा पुग्दछ। साउनका शुरूवाती 15 दिनमै यस्ता 2,56,00,000 भन्दा बढी कारोबार स्वत प्रणालीमा दर्ता भइसकेका छन्। नगद कारोबार गर्नेले भने विभागको नयाँ वेबसाइट price.ird.gov.np गएर बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ। कर छली रोक्न विक्रेतालाई कार्यवाहीको धम्की दिनुको सट्टा उपभोक्तालाई नै भ्याट बिल माग्न प्रेरित गर्ने यो कदमलाई विज्ञहरूले पनि सकारात्मक रूपमा लिएका छन्। यदि यो योजना पारदर्शी र निरन्तर रहन सक्यो भने यसले नेपालको राजस्व संकलनमा क्रान्ति ल्याउनुका साथै बिलिङ कल्चरको विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: नेपाली राजनीतिमा प्रमुख प्रतिपक्षी घटक मध्येको एक नेपाली काङ्ग्रेसभित्रको आन्तरिक सत्ता र वैधानिकताको लडाईँले फेरि नयाँ मोड लिएको छ। गत पुस 27 देखि 30 गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट चयन हुनुभएका सभापति गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने सर्वोच्च अदालतकै अघिल्लो फैसलामाथि पुनः परीक्षण हुने भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहित न्यायाधीशहरू नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले हिजो बिहिबार अघिल्लो फैसला पुनरावलोकन संकलनका लागि निस्सा अर्थात् अनुमति दिएसँगै काङ्ग्रेसभित्रको शक्ति समीकरण र रणनीतिमा ठुलो फेरबदल आउने सङ्केत देखिएको छ। सर्वोच्चको यो आदेशपछि संस्थापन इतर समूह उत्साहित बनेको छ भने वर्तमान नेतृत्व रक्षात्मक देखिन्छ। यद्यपि मुद्दाको अन्तिम किनारा नलागुन्जेल गगन थापा नेतृत्वको कार्यसमितिले नै आधिकारिकता पाउनेछ। अदालतको यो निर्णय त्यसपछि दुवै पक्षमा छाएको तरङ्ग र आगामी राजनीतिक सम्भावनाबारे तयार पारिएको यो विशेष रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लिटेल।
2: नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि चल्दै आएको वैधानिकताको कानुनी लडाईँ फेरि सुरुवाती बिन्दुमै पुगेर अडिएको छ। गत वैशाख 4 गते सर्वोच्च अदालतकै संयुक्त इजलासले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो। तर सोही फैसलामा कानुनी त्रुटि रहेको दावी गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पुनरावलोकनमा जानुभएको थियो। निवर्तमान सभापति देउवाले गत साउन 7 गते र निवर्तमान कार्यवाहक सभापति खड्काले साउन 12 गते दर्ता गराउनु भएको पुनरावलोकन निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले पुनः परीक्षणको बाटो खोलेको हो। सर्वोच्चले न्याय प्रशासन ऐन 2073 दफा 11(2)(ख)(b) अघिल्ला नजिरहरूको परिपालना भए नभएको प्रश्न उठाउँदै मुद्दा पुनरावलोकनको अनुमति दिएको हो। अदालतको यो आदेश लगत्तै संस्थापन इतर समूह अर्थात् देउवा कोइराला पक्ष उत्साहित बनेको छ। अघिल्लो फैसला त्रुटिपूर्ण रहेको आफूहरूको दावीलाई अदालतले स्वीकार गरेको इतर समूहको ठहर छ। पुनरावलोकनको आदेशसँगै इतर समूहले साउन 29 गतेका लागि आह्वान गरेको राष्ट्रिय भेलाबाट पार्टी नै विभाजन हुन सक्ने जुन अड्कलबाजी गरिएको थियो त्यो भने तत्कालका लागि टरेको छ। इतर समूहले पूर्व महामन्त्री एवं बिपी पुत्र डाक्टर शशाङ्क कोइरालाको संयोजकत्वमा 551 सदस्यीय मूल आयोजक समिति र 32 उपसमितिहरू गठन गरेर राष्ट्रिय भेलाको तयारी अघि बढाएको थियो। जेन्जी आन्दोलनका क्रममा गत भदौ 24 गते घाइते भई उपचारका क्रममा सिङ्गापुर हुँदै हङकङ पुग्नुभएका पूर्व सभापति शेरबहादुर देउवा आगामी साउन 26 गते मङ्गलबार राति काठमाडौँ फर्कदै हुनुहुन्छ। साउन 29 गतेको भेलामा उहाँ आफै सहभागी हुने तयारी रहेको इतर पक्षको दावी छ। कानुनी बाटो पुनः खुलेकाले अब भेलाबाट छुट्टै कार्यसमिति घोषणा जस्ता अप्रिय निर्णय नहुने तर पार्टी पुनर्गठन र विचार मन्थन भने जारी रहने इतर समूहको भनाइ छ। अर्कोतर्फ विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्षले भने अदालतको यो आदेशलाई अप्रत्याशित भनेको छ। नेपाली काङ्ग्रेसभित्रको यो कानुनी तानातानले केवल एउटा पार्टीको आन्तरिक जीवनलाई मात्र होइन समग्र राष्ट्रिय राजनीतिलाई प्रभावित पार्ने निश्चित छ। सर्वोच्चको फैसला कुन दिशामा जाला? साउन 26 पूर्व सभापति देउवाको आगमन र साउन 29 गते राष्ट्रिय भेलाले कस्तो मोड लेला अनि साउन 24 गतेको केन्द्रीय कार्य समिति बैठकले के रणनीति बनाउला यसले नै नेपाली काङ्ग्रेसको भावी यात्रा तय गर्नेछ।
0: कार्यक्रममा अर्को प्रसङ्ग, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच प्रदेश सरकार सञ्चालनका लागि 3 सहमति भएको 14 बितिसकेको छ। साउन 9 गते एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच 5 प्रदेशको सत्ता भागभन्डा गर्ने र बाँकी 2 प्रदेशमा अन्य दलसँग छलफल गर्ने समझदारी बनेको थियो। तर सहमति भनेको 2 पुग्न लाग्दा पनि अधिकांश प्रदेशमा नयाँ सरकार गठन हुन सकेको छैन। एकातर्फ एमालेभित्र मुख्यमन्त्रीको आकाङ्क्षीलाई लिएर आन्तरिक किचलो छ भने अर्कोतर्फ मुख्यमन्त्री तय भइसकेका कर्णाली जस्ता प्रदेशमा मन्त्रालय भागभन्डा नमिल्दा 10 मुख्यमन्त्री एक्लै हुनुहुन्छ। बागमती, गण्डकी र लुम्बिनीमा भने साना दलहरू निर्णायक बनिदिँदा वाम गठबन्धनको अङ्कगणित नै अलपत्र परेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: केन्द्रमा शीर्ष नेताहरूले सत्ता साझेदारीको खाका कोरे पनि प्रदेशहरूमा भने सरकार गठन प्रक्रिया झन जटिल बनेको छ। सहमतिका आधारमा एमाले कोशी, बागमती र लुम्बिनी तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व लिने तय भएको थियो। तर सत्ता हस्तान्तरण र नयाँ मन्त्रीमण्डल विस्तारको अङ्कगणित पनि साना दलको इसारा र वाम दलभित्रकै खिचातानीमा अड्किएको छ। सबैभन्दा पेचिलो अङ्कगणित बागमती प्रदेशमा देखिएको छ। 104 सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि 53 सांसद चाहिन्छ। एमालेको 25 र नेकपाको 26 गरी वाम गठबन्धनसँग 51 सिट रहेको छ। उपसभामुख अप्सरा चापागाईले सभामुखको भूमिका निर्वाह गरिरहेकाले उहाँको मत गणना हुँदैन, अर्थात् बहुमतका लागि थप 2 सांसद अनिवार्य चाहिन्छ। तर 12 सिट रहेको निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेश सत्ताको गणितीय चलखेलमा सामेल नहुने र सरकारमा नजाने औपचारिक निर्णय गरिसकेको छ। नेमकिपाले सरकार बनाउने भत्काउने खेलमा नलाग्ने स्पष्ट पारिसकेको छ भने 2 सिट रहेको हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान वज्राचार्यलाई मुख्यमन्त्री इन्द्रबहादुर पानियाले सरकारमा समेटि सक्नु भएको छ। राप्रपाको यो निर्णयले बागमतीमा एमाले नेकपाको नयाँ सरकार बनाउने प्रयासमा ठूलो धक्का लागेको छ। उता एमाले भित्र संसदीय दलका नेता जगन्नाथ थपलियालाई रोकेर किरण थापालाई मुख्यमन्त्री बनाउने अध्यक्ष ओलीको प्रयासले आन्तरिक किचलो समेत निम्त्याएको छ। नेकपाले नेतृत्व पाएको कर्णाली प्रदेशमा अङ्क गणित अनुकूल भए पनि मन्त्रालयको भागभण्डा नमिल्दा 10 दिनदेखि मुख्यमन्त्री मंगलबहादुर शाही एक्लै सरकार चलाउन बाध्य हुनुहुन्छ। 7 मन्त्रालय रहेको कर्णालीमा एमाले विगतको अभ्यास भन्दै 4 मन्त्रालयमा दावी गरेको छ। तर 14 सिट सहित ठूलो दल रहेको नेकपाले मुख्यमन्त्री बाहेकका मन्त्रालय बराबरी बाँड्नुपर्ने अडान राख्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। उता 59 सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि 30 सिट आवश्यक पर्दछ। एमालेको 22 र नेकपाको 8 गरी 30 पुगे पनि सभामुखको कारण वाम गठबन्धनलाई थप 1 सिट आवश्यक पर्दछ। यहाँ राप्रपा र स्वतन्त्र सांसद फडिन्द्र देवकोटा निर्णायक बन्नु भएको छ। 83 सदस्यीय लुम्बिनी प्रदेशमा बहुमतका लागि 42 सिट चाहिन्छ। एमालेको 29 र नेकपाको 13 गरी 42 सिट भए पनि सभामुख नेकपाकै भएकाले यहाँ पनि बहुमतका लागि 1 सिट पुग्दैन। लुम्बिनीमा सरकार बनाउन जसपा नेपाल, राप्रपा जनमत वा राष्ट्रिय जनमोर्चाको बैशाखी टेक्ने पनि बाध्यता रहेको छ। मध्य प्रदेशमा भने 103 सदस्यीय सभामा बहुमतका लागि 52 सिट चाहिनेमा एमाले र नेकपाको जम्मा 39 सिट मात्र रहेको छ। यहाँ जसपा नेपाल वा जनमत पार्टीको समर्थन बिना वाम सरकार असम्भव देखिन्छ। कोशी प्रदेशमा एमाले नेकपाको स्पष्ट बहुमत भए पनि नेतृत्व हेरफेरको विवादले अन्तत वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने सहमति भएको छ। 52 सदस्यीय सुदूरपश्चिममा भने नेकपाको 22 र एमालेको 11 सिट गरी वाम गठबन्धन सहज स्थितिमा छ र खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। तर यहाँ पनि साबिक माओवादी, एकीकृत समाजवादी र नाउपाको आन्तरिक शक्ति सन्तुलन मिलाउनु पर्ने चुनौती कायमै छ। सिद्धान्त र नीतिका कुरा गरेर मिल्दा अंगालो हाल्ने र नमिल्दा एकले अर्कालाई शत्रु करार गर्ने वाम घटकहरूको पुरानो प्रवृत्ति यति बेला प्रदेश सत्ताको साँचो साना दलको हातमा सुम्पिने कारक बनेको छ। जबसम्म नेताका टाउका र स्वार्थ भन्दा माथि उठेर कार्यकर्ता र जनताको भावना अनुसारको सहमति बन्दैन, तबसम्म प्रदेश सरकारहरूको यो अलमल र अस्थिरता अन्त्य हुने लक्षण देखिँदैन। प्रदेश सभाहरूमा देखिएको यो अङ्क गणितीय जटिलता र वाम दलहरूभित्र को आन्तरिक रडाकोले प्रदेश सरकारहरूलाई पुनः अस्थिरतातर्फ धकेलेको छ। साना दलहरूले कडा अडान लिँदा आगामी दिनमा प्रदेश सत्ताको समीकरण कुन दिशामा मोडिने हो त्यो भने हेर्न बाँकी नै छ।
0: आज शुक्रबार, शुक्रबारको कला साहित्यमा हामी रङ्गमञ्चका बारेमा चर्चा गर्दैछौँ। संसार एउटा रङ्गमञ्च हो र हामी सबै त्यसका पात्र हौँ। विलियम सेक्सपियरको यो चर्चित भनाई आज पनि उत्तिकै सान्दर्भिक लाग्छ। फरक यति हो, जीवनको रङ्गमञ्चमा कुनै पात्रले आफ्नो भूमिका आफै रोज्न पाउँदैन, समयले भूमिका दिन्छ, परिस्थितिले संवाद लेख्छ र अनुभवले अभिनय सिकाउँछ। रङ्गमञ्च र जीवन बीचको सम्बन्धबारे चर्चा नयाँ होइन, तर बदलिँदो समाजसँगै यसको अर्थ भने झन गहिरिँदै गएको देखिन्छ। थप सामग्री सहकर्मी हरिराम पौडेलबाट।
3: मानिसले जीवनमा अनेक भूमिका निर्वाह गर्छ। कहिले अभिभावक, कहिले कर्मचारी, कहिले विद्यार्थी, कहिले साथी, कहिले प्रेमी आदि इत्यादि। यी र यस्तै हरेक भूमिकासँग आफ्नै जिम्मेवारी, चुनौती र अपेक्षा जोडिएका हुन्छन्। धेरैका लागि जीवन आफै एउटा अन्त्यहीन नाटक जस्तै लाग्छ, जहाँ कुनै पात्रले आफ्नो सम्पूर्ण कथा आफै लेख्न सक्दैन। नेपालमा रङ्गमञ्च केवल मनोरञ्जनको माध्यम मात्र होइन, समाजसँग संवाद गर्ने एउटा सशक्त विधा पनि बनेको छ। विभिन्न नाटकहरूले सामाजिक असमानता, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य, वैदेशिक रोजगारी, भ्रष्टाचार र पुस्ताबीचको सम्बन्ध जस्ता विविध विषयलाई उठाउँदै आएका छन्। कतिपय दर्शकका लागि यस्ता नाटक आफ्नै जीवनको कथा जस्तै लाग्दछन्। सफल अभिनयको आधार कल्पना मात्र होइन, जीवनको गहिरो अवलोकन पनि हो। मानिसको हाँसो, आँसु, मौनता, क्रोध, असफलता र आशालाई नजिकबाट नबुझेसम्म कुनै पात्रलाई विश्वसनीय बनाइँदैन। त्यसैले कलाकारहरूका लागि जीवन नै सबैभन्दा ठूलो पाठशाला मानिन्छ। यद्यपि जीवन र रङ्गमञ्चबीच एउटा महत्त्वपूर्ण अन्तर छ। रङ्गमञ्चमा संवाद बिर्सिए फेरि अभ्यास गर्न सकिन्छ, अर्को दिन फेरि मञ्चन गर्न सकिन्छ, तर जीवनमा बोलिएका शब्द फिर्ता लिन सकिँदैन। गरिएका निर्णयहरू समयको अभिलेख बन्छन्। यही कारण जीवनको अभिनय सबैभन्दा कठिन अभिनय मानिन्छ। डिजिटल मनोरञ्जनको विस्तारले रङ्गमञ्चलाई चुनौती दिएको छ। मोबाइल फोनको पर्दामा केही सेकेन्डमै ध्यान तान्नुपर्ने युगमा एक डेढ घन्टाको नाटक हेर्न दर्शकलाई थिएटरसम्म ल्याउन सजिलो छैन। तर प्रत्यक्ष अभिनयको अनुभव भने अझै पनि कुनै प्रविधिले प्रतिस्थापन गर्न सकेको छैन। कलाकारको जीवन्त अभिनय र दर्शकको तत्काल प्रतिक्रिया मिलेर सृजना हुने त्यो क्षण प्रत्येक प्रस्तुतिमा नयाँ हुन्छ। त्यसैले रङ्गमञ्च आज पनि दर्शकको रोजाइमा छ, किनभने यसले मानिसलाई केवल कथा सुनाउँदैन, आफूलाई हेर्ने ऐना पनि दिन्छ। मञ्चमा देखिएका पात्रहरू काल्पनिक हुन सक्छन्, तर उनीहरूको पीडा, प्रेम, सङ्घर्ष र सपना भने हाम्रो समाजकै वास्तविक प्रतिबिम्ब हुन्छ। जीवन र रङ्गमञ्चका सन्दर्भमा आज हामी चर्चित रङ्गकर्मी मोहन अभिलाषीसँग छोटो कुराकानी गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम घटना र विचारमा।
4: हस्, धन्यवाद।
3: तपाईँले रङ्गमञ्चमा बिताएको लामो यात्रालाई फर्केर हेर्दा जीवनले तपाईँलाई अभिनय सिकायो कि अभिनयले जीवन सिकायो?
4: रङ्गमञ्चमा वास्तवमा अभिनय हामी भन्छौँ, त्यो अभिनय हुँदैन। जस्तै चलचित्रमा हामी अभिनय गर्छौँ, तर रङ्गमञ्चमा चाहिँ अभिनय नगर भन्छन् क्या। एक्टिङ इज नो एक्टिङ। अभिनय गर्ने होइन कि, रङ्गमञ्चमा चाहिँ हामीले कुनै पात्रको जीवन बाँच्नुपर्ने हुन्छ। त्यसैले मेरो यात्रामा चाहिँ अभिनयले चाहिँ मलाई जीवन सिकायो।
3: हरेक कलाकारले मञ्चमा अनेक पात्र बाँच्छ, ती पात्रहरूमध्ये कुनै एउटा पात्रले तपाईँको वास्तविक जीवनलाई नै परिवर्तन गरेको केही अनुभव गर्नुभएको छ?
4: त्यो पात्रले मेरो जीवनलाई परिवर्तन गरेको त छैन, तर त्यो पात्रले चाहिँ धेरै दिनसम्म टच चाहिँ गर्छ है। म आफैले गरिरहेको पात्र होस् अथवा मैले लेखेको लघु चलचित्र चलचित्रको कथाको पात्रहरूले पनि त्यसले चाहिँ हानि राख्छ, दिमागलाई हानि राख्छ होइन, त्यो पात्रको जीवन। अनि कस्तो हुन्छ भने त्यो पात्र लेखिरहँदाखेरि अथवा त्यो पात्र चरित्र निर्वाह गरिरहँदाखेरि चाहिँ त्यो पात्रभित्र भिजेर काम गर्नुपर्ने हुन्छ क्या हामीले। र त्यो पात्रको जीवनले कहिलेकाहीँ जीवनलाई असर चाहिँ गर्छ होइन, वास्तविक जीवनलाई, तर त्यसले जीवनै परिवर्तन गर्ने भन्ने चाहिँ छैन।
3: आजको नेपाली समाजलाई बुझ्न रङ्गमञ्च कतिको प्रभावकारी माध्यम बनेको छ, के यसले अझै पनि समाजलाई प्रश्न गर्न र परिवर्तनतर्फ डोर्याउन सक्छ?
4: रङ्गमञ्च चाहिँ वास्तवमा एउटा ऐना जस्तै हो क्या, समाजको ऐना। समाजमा जे हुन्छ, जे भइरहेको छ, त्यो कुरालाई चाहिँ टपक्क टिपेर ल्याएर निर्देशक कलाकर्मीहरूले चाहिँ त्यसलाई चाहिँ रङ्गमञ्चमा प्रदर्शन गर्ने गर्छन्। र कति कुरा वास्तविकता नहुन पनि सक्छ, जस्तो कि कल्पनाको कुरा पनि हामीले रङ्गमञ्चमा प्रस्तुत गर्छौँ क्या, भए कति वास्तविक कुरा हुन्छन्, कति काल्पनिक कुरा हुन्छन्।
3: डिजिटल युगमा दर्शकको बानी फेरिएको छ, यस्तो अवस्थामा रङ्गमञ्चको भविष्य यहाँले कस्तो देख्नु भएको छ?
4: डिजिटल युग चाहिँ आयो, तर कस्तो हुन्छ भने जस्तो कि हामी कुनै पनि फुटबल गेमहरू हुन्छ त्यसमा चाहिँ हामी के गर्छौँ भने टिभीमा पनि हेर्न मिल्छ नि त, तर हामी चाहिँ रङ्गमञ्च त्यो जहाँ भइरहेछ खेल मैदान त्यहीँ गएर हेर्नुको मजा छुट्टै हुन्छ क्या। त्यस्तै रङ्गमञ्चमा पनि डिजिटल आएर पनि तर मान्छेको थिएटरको त्यो मजा छुट्टै हुन्छ, रङ्गमञ्चको मजा नै छुट्टै हुन्छ नि त। किनभने त्यो चलचित्रको पर्दामा त हामीले हेर्छौँ थोरै इमोसनल्ली होला, त्यहाँ त वास्तविक त्यसको टेस्टै फरक छ क्या त्यहाँ, किनभने कलाकार आँखै अगाडि कलाकार हुन्छ, उनीहरूले चाहिँ त्यो पात्रको वास्तविक जीवन बाँचिरहेको हुन्छ र पात्रसँग डाइरेक्ट हेर्न मिल्ने भएको भएर त्यसलाई डिजिटल दुनियाँले केही असर गर्दैन, किनकि रङ्गमञ्च आफैमा पनि अहिले विकास हुँदै गएको छ। मान्छे चलचित्र हेर्नभन्दा महँगो पर्छ अहिले रङ्गमञ्च नाटक हेर्नको लागि, यति धेरै कस्ट पर्छ नि त, तर पनि मान्छे रङ्गमञ्चतिर खनिरहेको छन् कि, त्यसैले डिजिटलले खासै फरक पार्दैन।
3: रङ्गमञ्चले कलाकारलाई चाहिँ के दिन्छ जुन चलचित्र वा टेलिभिजनले दिन सक्दैन?
4: कलाकारलाई रङ्गमञ्च भनेको चाहिँ एउटा सार्पनर जस्तै हो क्या, जसले एउटा कलाकारलाई तिखार्ने काम गर्छ जुन चलचित्रले गराउन सक्दैन।
3: हुन्छ, यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद।
4: हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद यो महत्त्वपूर्ण समय।
3: हजुर हजुर, उहाँ हुनुहुन्थ्यो चर्चित रङ्गकर्मी तथा थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी लघु चलचित्रहरूका लेखक तथा निर्देशक मोहन अभिलाषी।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम काठमाडौँ उपत्यकामा खाने पानीबाट काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी रेडियो कार्यक्रम यहाँहरूले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार साँझ 7:45 7:55 बजेसम्म रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz तथा रेडियो नेपाल online.com र रेडियो नेपाल .gov.np संसारभर सुन्न सकिन्छ। सरकारले काठमाडौँ उपत्यकाको नगरपालिका क्षेत्रमा खानेपानी तथा सरसफाईका लागि उचित व्यवस्थापन गर्न गहन जिम्मेवारी प्रदान गर्ने नियमनकारी निकायका रूपमा बोर्डको स्थापना गरेको हो। यस कार्यक्रम मार्फत बोर्डले खानेपानी तथा सरसफाईको क्षेत्रमा गरेका कार्यहरू र आगामी रणनीतिलाई आम उपभोक्तासम्म पुर्याउने हाम्रो लक्ष्य रहनेछ। काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रममा हामीले खानेपानी तथा सरसफाई सम्बन्धी विभिन्न गतिविधि र यसैसँग सम्बन्धित कुराकानीलाई समेट्दै आएका छौँ। आजको कार्यक्रममा हामीले खानेपानी तथा सरसफाई सम्बन्धी गतिविधि र काठमाडौँ जिल्ला ताराकेश्वर नगरपालिकाको खानेपानी तथा सरसफाईका सम्बन्धमा नगरपालिकाका प्रवक्ता एवं नगरपालिकाको वडा नम्बर 2 वडा अध्यक्ष राधाकृष्ण खड्गीसँग गरिएको कुराकानीमा केन्द्रित गर्नेछौँ। कार्यक्रमको सुरुमा प्रस्तुत छ गतिविधि। हाल काठमाडौँ उपत्यकामा दैनिक खानेपानीको माग करिब 40 करोड लिटर भन्दा बढी छ, तर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको आपूर्ति क्षमता मागको तुलनामा निकै कम रहेको छ। मौसम र बाढी पहिरोका कारण मेलम्ची आयोजनाबाट हुने वितरण प्रभावित हुँदा उपत्यकामा बेला बेलामा चरम खानेपानीको अभाव र संकट देखिने गरेको छ। दैनिक माग करिब 43 करोड लिटर भए पनि नियमित वितरण क्षमता धेरै कम रहेको छ। अहिले मेलम्ची खानेपानी आयोजनाको पानी वर्षाका कारण बन्द भएपछि काठमाडौँ उपत्यकामा पानीको थप संकट भएको छ। काठमाडौँ उपत्यकाको खानेपानीका लागि डिप बोरिङ, स्थानीय मुहान र मेलम्चीको पानी नै मुख्य स्रोत हुन्। वर्षायाममा बाढी पहिरोले मेलम्चीको मुहानमा क्षति पुग्दा आपूर्ति अवरुद्ध हुने गरेको छ। पाइपलाइनको पानी अपर्याप्त हुँदा उपत्यकामा बसोबास गर्ने नागरिकहरू जार, बोतल र ट्याङ्करको पानीमा भर पर्न बाध्य छन्। वर्षायाममा पानीका मुहानहरूमा बाढी समेत पस्न सक्ने भएकाले पानीलाई शुद्ध बनाउने उपायहरू अपनाएर प्रयोग गर्नुपर्ने हुन्छ। पानीको गुणस्तरमा शंका तथा वितरण प्रणालीमा चुहावटको समस्या पनि कायम नै छ। उपत्यकाका केही क्षेत्रमा पालो प्रणालीमा पनि कम पानी आउँछ। कतिपय स्थानमा भने भौगोलिक विकटताका कारण पनि समयमा पानी नपुग्दा त्यहाँका उपभोक्ताले पानीको समस्या झेल्दै आइरहेका छन् भने केही क्षेत्र सुक्खा नै रहने गरेका छन्। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम काठमाडौँ उपत्यकामा खानेपानी। अब भने कार्यक्रममा प्रस्तुत गर्दैछौ काठमाडौँ जिल्ला ताराकेश्वर नगरपालिकाको खानेपानी र सरसफाईका विषयमा नगरका प्रवक्ता राधाकृष्ण खड्गीसँग गरिएको कुराकानी। यहाँले यति बेला ताराकेश्वर नगरपालिकामा नगर प्रवक्ताका रूपमा रहेर आफ्नो जिम्मेवारी सम्हालिरहनु भएको छ। ताराकेश्वर नगरपालिकाको खानेपानीको पछिल्लो अवस्था कस्तो रहेको छ?
1: ताराकेश्वर नगरपालिकामा यतिखेर खानेपानीको अवस्था लगभग पहिलाको तुलनामा चाहिँ धेरै नै सुधार भएर अगाडि बढिरहेको छ। हाम्रो 1-11 समय खानेपानी एक घर एक सफा धारा दिने भन्ने कुरा हामीले एउटा घोषणा पत्रमै निर्वाचन हुनुभन्दा पहिले नै हामीले त्यो घोषणा पत्रमै भएका कुराहरूलाई चाहिँ घोषणा पत्रमै लिएर आएको कारणले गर्दाखेरि 11 पानी वितरण गर्ने हिसाब किताबले हामीले चाहिँ अहिले विभिन्न ट्याङ्कीहरू अनि पाइपलाइनका सुधारहरू गर्दै गर्दै हामीले चाहिँ जनताको घरमा धारो पुर्याउने र सफा पानी पुर्याउने काम गरिरहेका छौँ।
0: यहाँले भने चाहिँ अहिले ताराकेश्वर नगरपालिकाका 1-11 नै सबै घरहरूमा एक घर एक धाराको व्यवस्था भइसकेको छ।
1: अहिले जस्तो कि जो चाहिँ लगभग नर्मल रूपमा चाहिँ सबैतिर आफ्नो आफ्नो तरिकाले खाइरहेको पानीहरूलाई अहिले व्यवस्थित गर्दै हामीले लगभग एराउन्डली हामीले चाहिँ 80% चाहिँ धारो पुर्याइसकेका छौँ।
0: खास गरी यति बेला ताराकेश्वर नगरपालिकामा कुन कुन स्रोतका पानीहरू प्रयोग भइरहेका छन्?
1: हामीसँग अहिले ताराकेश्वर मुहानको, हाम्रो अल्ले मुहानको र उतापट्टि चाहिँ हाम्रो गोलडुङ्गामा रानीवनको अदेरी खोलाहरूको यो मुहानको पानी चाहिँ विशेष गरी चाहिँ प्रयोग भएका छन्। नगरपालिकामा हामीसँग मेलम्चीको पानी होल ताराकेश्वर नगरपालिकाको कस्तो छ भने हामीसँग सहरीकरण पनि छ, ग्रामीण भेग पनि बढी भएको कारणले ग्रामीण भेगमा मुहानको पानीहरू चलिरहेका छन् र त्यो सहरी भेगमा कता कता हाम्रो निकै पानी गइरहेको छ नि अपुग पानीलाई चाहिँ हामीले मेलम्चीबाट पनि चाहिँ एउटा नेपालटार एरियातिर चाहिँ मेलम्चीको पानी पनि हामीले सञ्चालनमा ल्याएका छौँ।
0: अब यति बेला त मेलम्चीको पानी आइरहेको अवस्था छैन, रोकिएको अवस्था छ होइन, यसले चाहिँ कतिको असर पारेको छ त्यहाँ?
1: होइन, यसले असर त पारेको छ, पानीको माग आपूर्ति कम छ, त्यो कारणले गर्दा अप्ठ्यारो चाहिँ परेको छ। त्यसैलाई पनि व्यवस्थापन गर्न हामीले विभिन्न स्रोतबाट पानीहरू दिएर पनि हामीले त्यो टोल टोलमा ट्याङ्कीहरू सिर्जना गरिदिएर हुन्छ कि अथवा अरू चाहिँ पानीका मुहानहरूबाट पाइपलाइन जोडिदिएर हुन्छ कि हामीले आपूर्तिको मागलाई चाहिँ अहिले पूर्ति गर्ने गरेर।
0: काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानी चाहिँ यहाँहरूकोमा वितरण हुन्छ?
1: खानेपानी उपत्यकाको पानी पनि हामीसँग वितरण हुन्छ। कतिपय कुराहरू हाम्रो तारकेश्वर नगरपालिकाबाट लगेर पनि फेरि तारकेश्वरमा महानगरमा पनि वितरण हुन्छ। यो
0: काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले त्यहाँबाट पनि पानी यता लिएर आएर पनि वितरण गरेको छ।
1: यताबाट चाहिँ केही गाडीहरूबाट पानी उता पनि लाने गरेका छौँ र एउटा मितव्ययता कायम छ र भोलि हामीलाई उपत्यकाले पनि सहयोग गरिराख्नु भएको छ।
0: अब नगरपालिकाभित्र यसरी वितरण हुने पानी कति कति दिनमा वितरण हुने गरेको छ अथवा कतै लामो समय कुर्नु पर्ला होइन, कतै एक दुई दिनमा हुन्छ होला, त्यो अवस्था चाहिँ कस्तो रहेको छ यहाँको नगरपालिकामा?
1: पहिला अब केही लामो समय कुर्न पर्यो भनेदेखि हामीसँग केही बोरिङहरू पनि छन् हाम्रो वडाभित्र, त्यो बोरिङहरूबाट पनि हामी चाहिँ सर्भाइभ गर्छौँ त्यसलाई।
0: लगभग 80% घरमा पानीका धाराहरू पुगेको भन्ने कुरा गर्नुभयो, जति घरहरूमा पुर्याउन सकिएको छैन त्यसको लागि नगरपालिकाले त्यस्ता के योजना बनाएको छ?
1: तारकेश्वर नगरपालिकाले अहिले हामीले चाहिँ योजनामै पनि हामीले लगभग 45% जस्तो चाहिँ योजनामै हाम्रो योजना छुट्याएर खानेपानीले चाहिँ प्राथमिकताको आधारमा चाहिँ हेर्नुपर्छ भनेर नगरपालिकाको यो हाम्रो सम्पूर्ण जनप्रतिनिधिकै पोलिसी बनेर हामीले स्रोतको पहिचान गर्ने र के गरी स्रोतबाट पुगेन भने पनि हामीले कतै रिजर्भर गरेर भए पनि वितरण गर्ने प्रक्रियालाई मिलाउनु पर्छ, आपूर्तिले पुर्याउनु पर्छ भनेर सिङ्गो नगरपालिकालाई नै अहिले खानेपानीमा लगाइरहेको अवस्था।
0: यति बेला जति घरहरूमा पुगेका छैनन् तिनीहरूबाट अथवा ती उपभोक्ताहरूको गुनासो चाहिँ कतिको आउने गरेको छ यहाँको नगरपालिकामा?
1: केही गुनासा अब म अहिले नगरको प्रवक्ता पनि र दुई नम्बरको वडा अध्यक्ष पनि नाताले पनि म कहाँ पनि केही कुराहरू आइपुगेका छन् र उहाँहरूलाई पनि मैले चाहिँ हरेक नपुगेका ठाउँहरूलाई पनि स्रोत पहिचान गर्दै उहाँहरूका नि पुर्याउनु पर्छ भनेर नगरपालिका चाहिँ सिङ्गो लागेको छ। दुई नम्बर वडाले पनि हामीले मैले पनि स्रोत पहिचान गर्दै अहिले नगरपालिकाको योजना होस् या वडामा परेका सिलिङका योजनाबाट पनि केही खानेपानी नपुगेको ठाउँमा पुर्याउनु पर्छ भने त हामीले चाहिँ अब ट्याङ्की बनाउनेदेखि लिएर सबै कुरालाई चाहिँ पहिचानको रूपमा अगाडि बढाइरहेको छु।
0: कतिपय स्थानमा महानगरपालिका मात्रै नभएर जस काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाहरूमा अथवा वडाहरूकै अवस्था हेर्दाखेरि पनि कतिपय स्थानमा खानेपानीका पाइपहरू खोलेर हेर्नुपर्ने अवस्था अथवा अरू एनटिए एनइए का तारहरू अन्डरग्राउन्ड गर्ने लगायतका कामहरूमा सडकहरूमा यत्तिकै भद्रगोल अवस्थामा छोडेको जस्तो पनि देखिन्छ, यहाँहरूकोतिर त्यसको अवस्था कस्तो रहेको छ?
1: हाम्रो लगभग धेरै जस्तो चाहिँ त्यस्तो खालको सडकमै लथार गरिएर छोडिएको पाइपहरू छैनन्। हामीले छोडिएको देखिएको खण्डमा पनि हामीले तिनीहरूलाई व्यवस्थापन गरेर अगाडि बढ्ने गरी हरेक कुरालाई चाहिँ त्यस्ता पाइपलाइनहरूलाई चाहिँ सडकमा एउटा मापदण्डभित्र नै गाडिएर नै गइरहेको हुन्छ। कतिपय कुराहरू उत्खनन गर्दाखेरि बिग्रिने क्रममा कतै कतै देखिएको खण्डमा पनि हामीले चाहिँ नगरपालिकाले तुरन्त त्यसलाई चाहिँ व्यवस्थापन गरेर गाड्ने काम पनि गरिहाल्छ।
0: अब कतिपय ठाउँमा यो दुई तिनवटा क्षेत्रले एउटै एकै ठाउँमा काम गर्नुपर्ने अवस्थामा समन्वयको अभाव हुँदा त्यस्तो अवस्थाहरू पनि देखिरहेको छ नि त?
1: छ कतिपय कुराहरू हामीले सडक निर्माणको क्रममा डोजर लगाउने क्रममा होइन कतिपय कुराहरू चाहिँ उत्खनन गर्ने क्रममा कतिपय कुराहरू एउटा भाइब्रेसनले हामीले लोडिङहरू गर्नुपर्ने बेलामा त्यस्ता खालका कुराहरू हामीसँग भयो भने पनि हामीले तत्काल समिति अथवा चाहिँ त्यहाँका एउटा चाहिँ जिम्मेवार पर्सनहरूलाई मिली त्यो खालको अनुरोध गर्छौँ। उहाँहरूलाई अलेटाले गर्यो भने पनि हामीले नगरपालिकाबाट आफ्नो वडाले भए पनि हामीले खर्चेर भए पनि त्यस्ता खालका चाहिँ पानीका पाइपलाइनलाई चाहिँ हामी धेरै बेर अस्तव्यस्त गर्न दिएका छैनौँ र दिँदैनौँ पनि।
0: नगरपालिकामा सरसफाइको अवस्था चाहिँ कस्तो रहेको छ?
1: सरसफाइको अवस्था तारकेश्वर नगरपालिका एउटा त अब भूगोलकै हिसाबले पनि अलिकति एउटा हरित कण बढी भएको चाहिँ नगरपालिकाको रूपमा लिइन्छ। यसलाई त्यस कारणले गर्दा सरसफाइको हिसाब किताबले स्वयं नगरपालिकाले पनि हामीले चाहिँ अहिले ढल खोल्नेदेखि लिएर सबै गर्नको लागि हरेक वडाले चाहिँ आफ्नो म्यान पावरलाई नगरपालिकाले नै व्यवस्थापन गरिरहेको अवस्था पनि छ भनेदेखि हाम्रो तारकेश्वर सरसफाई भन्ने एउटा संस्था पनि छ, उसले हामीलाई चाहिँ सहयोग गरेर हरेक नगरमा चाहिँ सकेसम्म उनीहरूको प्रत्येक दिन जस्तो पनि सरसफाइको अभियानमा हाम्रो तारकेश्वर नगरपालिकाले पनि हामीसँग समन्वय गरेर अगाडि बढिरहेको छ भनेदेखि स्वयं जनताहरूले अथवा चाहिँ हाम्रा सामाजिक क्षेत्रमा काम गरेका मिडियाहरू भनौँ, अब समाजसेवीहरू भनौँ, खेलाडीहरू भनौँ, अब स्वास्थ्य कर्मीहरू भनौँ, उहाँहरूले हरेक आफ्नो आफ्नो वडा र नगरमा सरसफाई अभियानको रूपमा चाहिँ हामीले महिना हप्ता 15 दिनमा त्यस्ता खालका सङ्घ संस्थाहरूले यो कार्यक्रमहरूलाई निरन्तरता दिएरै आएका छौँ र अब दिने पनि छ सरसफाइको रूपमा। हामी लगभग अब पूर्ण सफाइ नभए पनि हामीले आवश्यकताको अनुसारको सरसफाई फोहोर भएको ठाउँ फोहोर हुन दिए।
0: अझ पछिल्लो समय त यो खानेपानी र सरसफाइलाई सँगसँगै जोडेर पनि हेरिने गरिएको छ नि त, त्यो हिसाबले पनि खानेपानी सँगसँगै सरसफाई त आइ नै हाल्छ र यहाँले भने अनुसार खानेपानी र सरसफाई दुवै क्षेत्रमा नै तारकेश्वर नगरपालिकामा धेरै ठुलो समस्या चाहिँ छैन भन्ने बुझ्न सकिन्छ।
1: एकदम बिल्कुल, यो किनभने नि वास्तवमा हामीले चाहिँ खानेपानीको समस्या पनि किन छैन भने एक त भूगोलको हिसाब किताबले हामीसँग मुहान पनि रहेको र मुहान भएको कारणले गर्दा मुहानबाट व्यवस्थापन गर्ने जति नै गरेको नसकेको कुरा हाम्रो केलबाट पनि गरेको कतिपय कुराहरू हामीले भनेदेखि सरसफाई पनि हामी विभिन्न संघ संस्थाहरू पनि अगाडि बढिरहेको छौँ।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं तारकेश्वर नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्ष राधाकृष्ण खड्गी। यो सँगै आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको जानकारी गराउँदै काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डद्वारा तयार पारिएको काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। नमस्कार।
2: वर्षा यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 आदर्श जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 8:25 नागरिक शिक्षा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

तपाईँको अनुमति बिना कसैले पनि तपाईँलाई कमजोर महसुस गराउन सक्दैन। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै प्रेरणादायी प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग हाम्रो जीवनमा आत्मनिर्भरताको भूमिकाका सम्बन्धमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नु अघि एउटा गीत सुनौ। यो गीत हामी मधु छेत्रीको स्वरमा भीम विराकको गीत रचना र सङ्गीतमा सुन्दैछौँ।

गीतपछि अब कुरा गरौँ आत्मनिर्भरताको सन्दर्भमा। मानिसको जीवनमा सबैभन्दा ठुलो शक्ति के होला? धन, पैसा, पद, भौतिक शक्ति सम्पत्ति के होला? यी सबै कुराहरू महत्त्वपूर्ण त हुन्, शक्ति पनि हुन सक्छन्, तर जीवनको वास्तविक शक्ति भनेको चाहिँ आत्मनिर्भरता हो। आत्मनिर्भरता नै वास्तविक शक्ति हो। आउनुहोस् यो सन्दर्भमा कुरा गरौँ। आत्मनिर्भर व्यक्ति त्यो हो जसले आफ्नो जीवनको जिम्मेवारी आफै लिन सक्छ, आफ्नो निर्णय आफै गर्न सक्छ र कठिन परिस्थितिमा पनि अरूमाथि पूर्ण रूपमा निर्भर रहँदैन। आजको संसारमा धेरै मानिसहरू अवसर खोजिरहेका हुन्छन्, तर आत्मनिर्भर मानिसले अवसरलाई कहिल्यै पर्खिरहेको हुँदैन, उसले आफै अवसर सिर्जना गर्छ। आत्मनिर्भर व्यक्तिले केवल आफूलाई मात्र होइन समाजलाई पनि बलियो बनाइरहेको हुन्छ। जब युवाहरू आत्मनिर्भर बन्छन्, देशको अर्थतन्त्र पनि बलियो हुन्छ। आत्मनिर्भर बन्न समय लाग्छ। कुनै पनि सफलता रातारात प्राप्त भने हुँदैन, तर यदि प्रयास निरन्तर छ भने परिणाम भने अवश्य आउँछ नै। अब यसै सन्दर्भमा एउटा सान्दर्भिक कथा सुनौ। कुनै किसानको खेतबारीमा एउटा चरीको गुँड थियो। चरीले त्यो खेतमा पाक्न लागेको बालीको बीचमा गुँड बनाएर अन्डा पारेकी थिए। समय बित्दै जाँदा ती अन्डाबाट दुईवटा बच्चाहरू जन्मिए। चरी हरेक दिन दाना खोज्न जङ्गलतिर जान्थे। त्यो समयमा उसका बच्चाहरू गुँडमै एक्लै बसिरहेका हुन्थे। जब चरी फर्केर आउँथे, बच्चाहरू धेरै खुसी हुन्थे र उसले ल्याएको दाना मिठोसँग खान्थे। एक दिन चरीले देखे कि उसका बच्चाहरू निकै डराएका छन्। अनि त्यतिखेर बच्चाहरूले भने, आज खेतको मालिक यहाँ आएको थियो, उसले भनिरहेको थियो कि बाली पाकिसकेको छ, भोलि आफ्ना छोराहरूलाई बाली काट्न लगाउँछु। यदि बाली काटिदियो भने त हाम्रो गुड भत्किन्छ, अनि हामी कहाँ बस्ने? बच्चाहरूको यस्तो कुरा सुनेर चरीले शान्त हुँदै भने, चिन्ता नगर न, अहिले बाली काटिँदैन क्या? अर्को दिन साँच्चै केही भएन, बाली काटिएन, खेत जस्ताको तस्तै रह्यो। अनि बच्चाहरू ढुक्क भए। एक हप्तापछि फेरि बच्चाहरू डराए। फेरि उनीहरूले भने, आज किसान फेरि आएको थियो, उसले भनिरहेको थियो कि भोलि नोकरलाई भनेर बाली काट्न लगाउँछु। यसपटक पनि चरीले बच्चाहरूलाई भने, केही हुँदैन, नडराउ न। फेरि पनि केही भएन, बाली काटिएन। अर्को हप्ता बच्चाहरूले फेरि भने, आज किसान फेरि आएको थियो आमा, ऊ भनिरहेको थियो कि बाली काट्न धेरै ढिला भइसकेको छ, अब भने म भोलि आफै बाली काट्छु। यो सुन्ना साथ चरीले भने, अब भने भोलि बाली पक्कै काटिन्छ। त्यसपछि उसले आफ्ना बच्चाहरूलाई तुरुन्तै सुरक्षित ठाउँमा रहेको अर्को गुँडमा लगेर राख्यो। यस्तो देखेर छक्क परेका बच्चाहरूले सोधे, आमा, यसपटक साँच्चै नै काटिन्छ भनेर तपाईँले कसरी थाहा पाउनुभयो? चरीले मुस्कुराउँदै भने, जबसम्म मानिस कुनै कामका लागि अरूमाथि निर्भर रहन्छ, त्यो काम पुरा हुनेमा शङ्का रहिरहन्छ। तर जब उसले त्यो काम आफै गर्ने निर्णय गर्छ, तब त्यो काम अवश्य पुरा हुन्छ। किसानले जब आफै बाली काट्ने सोच बनायो, त्यही बेला निश्चित भयो कि अब खेतको बाली पक्कै काटिन्छ। यो कथाले स्पष्ट सन्देश दिएको छ कि यदि हामी कुनै कामका लागि अरूकै भर परिरहेका हुन्छौँ, अर्थात् पर निर्भर भएका हुन्छौँ भने सफलता प्राप्त गर्न सकिँदैन। अब कुरा गरौँ आत्मनिर्भरता भनेको चाहिँ के हो त, यो सन्दर्भमा चर्चा गरौँ। आत्मनिर्भरता भनेको आफ्नै क्षमतामा विश्वास गर्नु हो, आफ्नै मेहनतमा उभिन सक्नु हो, समस्या आउँदा आफैले समाधान खोज्न सक्नु र जीवनको जिम्मेवारी आफैले लिनु हो। आत्मनिर्भर मानिस परिस्थितिको गुलाम कहिले पनि हुँदैन, उसले परिस्थिति बदल्ने साहस राख्छ। यदि मानिस सधैँ अरूको सहारामा बाँच्न थाल्यो भने उसको आत्मविश्वास बिस्तारै कमजोर हुँदै जान्छ। यसै सन्दर्भमा अब्राहम लिंकनको प्रेरणादायी जीवनको कुरा गरौँ यहाँ। अब्राहम लिंकन गरिब परिवारमा जन्मिएका थिए। उनले आफै मेहनत गरेर पढे। कहिलेकाहीँ उनी खेतमा काम गर्थे, कहिलेकाहीँ किताब बोकेर धेरै माइलौँसम्म हिँडिरहेका हुन्थे। उनले अरूको सहाराको प्रतीक्षा कहिल्यै गरेन। आफ्नै सङ्घर्ष र मेहनतले उनी अमेरिकाका महान राष्ट्रपति बने। यसको सन्देश के हो भने,
सङ्घर्षबाट नै आत्मनिर्भरता जन्मिन्छ। आत्मनिर्भर बन्ने पहिलो कदम आत्मविश्वास हो। यदि मानिसले आफैमाथि विश्वास गर्न सकेन भने ऊ कहिले आत्मनिर्भर बन्न सक्दैन। आत्मविश्वास भनेको म सक्छु भन्ने भित्री आवाज हो। हुनसक्छ सुरुवात सानो होला, तर विश्वास चाहिँ ठुलो हुनुपर्छ। आत्मनिर्भर बन्नका लागि सिपको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। हामीले डिग्री पास गरेर मात्र पुग्दैन, मुख्य कुरा सिप आर्जन गर्न सक्नुपर्छ। व्यक्तिमा सिप आवश्यक छ। विश्व प्रसिद्ध व्यवसायी ज्याकमाको प्रेरणादायी जीवनको चर्चा गरौँ अब। ज्याकमाले धेरै असफलता भोगेका थिए। उनले धेरै ठाउँमा जागिर पाएनन्, तर पनि उनले कहिले हार मानेनन्। उनले आफ्नो सिप र सोचमा विश्वास गरे। त्यही आत्मनिर्भर सोचले अलिबाबा जस्तो विशाल कम्पनी जन्मियो र अहिले उनी विश्व प्रसिद्ध व्यवसायी बनेका छन् र लाखौँ मानिसहरूका प्रेरणादायी व्यक्ति पनि बनेका छन्। आत्मनिर्भरताका लागि पैसा आवश्यक छ, आर्थिक अवस्था राम्रो हुनुपर्छ, यसको बारेमा पनि कुरा गरौँ। आर्थिक रूपमा आत्मनिर्भर हुनु अत्यन्त आवश्यक छ। जब मानिस आर्थिक रूपमा सक्षम हुन्छ, तब उसले आफ्नो जीवनका निर्णय स्वतन्त्र रूपमा गर्न सक्छ। यसका लागि पैसा बचत गर्ने बानी बढाउनुपर्छ, मेहनत गर्ने बानी बढाउनुपर्छ, सिप विकास गर्ने बानी पनि बढाउनुपर्छ। अनि आर्थिक रूपमा बलियो भएर मात्र पुग्दैन, मानसिक रूपमा पनि व्यक्ति आत्मनिर्भर हुनुपर्छ। जुनसुकै सानो कामलाई पनि सम्मान गर्ने, स्वीकार गर्ने बानी बसाल्नुपर्छ। आत्मनिर्भर मानिस असफलतासँग कहिले डराउँदैन, किनकि उसलाई थाहा हुन्छ असफलता पनि एउटा शिक्षक हो। यसर्थ आफ्नो जीवनको जिम्मेवारी आफै लिउँ। जीवनमा सबैभन्दा ठुलो परिवर्तन तब आउँछ जब हामीले आफ्नो जीवनको जिम्मेवारी आफै लिन सुरु गर्छौँ। यस क्रममा अरूको सहाराको प्रतीक्षा नगरौँ, आफ्नो क्षमता चिनौँ, मेहनत गर्न नडराउँ, किनकि आत्मनिर्भर मानिस परिस्थितिको बन्दी हुँदैन, ऊ आफ्नो भविष्यको निर्माता हुन्छ। त्यसैले सपना देखौँ, सिप सिकौँ, आत्मविश्वास बढाउँ र आफ्नै मेहनतमा उभिन सिकौँ, किनकि आत्मनिर्भरता नै सम्मान, सफलता र स्वतन्त्र जीवनको वास्तविक आधार हो। हाम्रो जीवनमा आत्मनिर्भरताको भूमिकाका सन्दर्भमा यो प्रेरणादायी कुराकानी आजलाई यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। फेरि पनि मधु छेत्रीको स्वरमा भीम विराकको गीत रचना र सङ्गीतमा यो गीत सुनाउँदै आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना शुभकामनाका साथ नवीन दाहाल बिदा हुन्छु। नमस्कार।

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सभ्य, सुसंस्कृत, सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
3: हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
2: रेडियो नेपालका मिडियम वेबका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।

0: नमस्कार। नेपालमा मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने गर्दछ। हरेक वर्ष यस्ता विपदका कारण ठुलो धनजनको क्षति हुने गरेको छ। आज नागरिक शिक्षामा हामी बाढी पहिरो जानुका मुख्य कारण, त्यसका प्रारम्भिक सङ्केत तथा त्यसबाट बस्ने उपायका बारेमा जानकारी दिनेछौँ। ध्यान दिएर सुन्नुहोला।
1: नेपालको कमजोर भौगोलिक बनावट, भिरालो भूभाग, अत्यधिक वर्षा तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको विज्ञहरू बताउँछन्। पहाडी तथा हिमाली क्षेत्रमा बाढी पहिरोसँगै यसले तराई क्षेत्रमा डुबानको समस्या ल्याउने गरेको छ। वन फडानी, अव्यवस्थित सडक निर्माण, नदी उत्खनन तथा जथाभावी बस्ती विस्तार जस्ता मानवीय गतिविधिले जोखिम झन बढाइरहेको छ। तर धेरै अवस्थामा बाढी र पहिरो आउनु अघि केही सङ्केत पनि देखिने गर्दछन्। अब लागौ पहिरो जानु अघि देखिने सङ्केततर्फ।
0: विपद व्यवस्थापन विज्ञहरूका अनुसार जमिन चिरिन थाल्नु, घरको भित्ता वा आँगनमा नयाँ ढाँचा देखिनु, रुख वा बिजुलीको पोल ढल्किनु, भिरबाट साना ढुङ्गा खस्न सुरु हुनु, जमिनबाट अनौठो आवाज आउनु, मूल तथा धाराको पानी अचानक धमिलो हुनु, पहिलेदेखि सुक्खा ठाउँमा पानी चुहिनु, यी सबै सम्भावित पहिरोका सङ्केत हुन सक्छन्। यदि यस्ता सङ्केत देखिएमा तत्काल सतर्क भई सुरक्षित स्थानतर्फ जानुपर्दछ। त्यसै गरी बाढी आउनु अघि पनि केही सङ्केत देखिन्छन्, जस्तो लगातार धेरै वर्षा हुनु, खोला वा बाढीको सतह अचानक बढ्नु, नदीको पानी धमिलो र तीव्र गतिमा बग्नु, खोलाबाट ठुलो आवाज आउनु, माथिल्लो क्षेत्रमा भारी वर्षाको सङ्केत आउनु, ससाना खोला अचानक बढ्नु पनि सङ्केतका रूपमा बुझ्न सकिन्छ।
1: विशेष गरी रातिको समयमा यस्तो अवस्थालाई व्यवस्था गर्नु जोखिमपूर्ण हुन सक्छ। अब कुरा गरौँ बाढी पहिरोबाट बच्ने उपायका बारेमा। विज्ञहरूको सुझाव अनुसार जोखिमयुक्त ठाउँमा घर निर्माण नगर्ने, वर्षायाममा मौसम र पूर्व सूचना नियमित सुन्ने, घर वरिपरि पानी निकासको उचित व्यवस्था गर्ने, भिरालो जमिनमा वृक्षारोपण गर्ने, खोला तथा नदीमा काठ दाउरा सङ्कलन नगर्ने, आपतकालीन सामग्री तयारी अवस्थामा राख्ने, सञ्चार माध्यम, स्थानीय सरकार र सुरक्षाकर्मीको सूचना पालना गर्ने, यदि जोखिम बढेको महसुस भए ढिला नगरी सुरक्षित स्थानतर्फ जानु सबैभन्दा महत्त्वपूर्ण कदम हो। बाढी र पहिरोका सङ्केत बुझौँ, सतर्क बनौँ र अरूलाई पनि सचेत गरौँ। धन्यवाद। नमस्कार। नागरिक शिक्षा कार्यक्रममा हार्दिक स्वागत छ। कार्यक्रमको यो भागमा आज हामी मानव सभ्यताका प्रभावशाली दार्शनिक ग्रन्थमध्ये एक मानिने श्रीमद् भगवद्गीताका सन्देश, यसको नैतिक र दार्शनिक आयाम तथा आजको नागरिक जीवनमा यसको सान्दर्भिकता बारे छलफल गर्दैछौँ। महाभारतको युद्धभूमिमा अर्जुन र श्रीकृष्ण बीच भएको भनिएको संवादका रूपमा प्रस्तुत गीता केवल धार्मिक ग्रन्थ मात्र होइन, जीवन, कर्तव्य, नेतृत्व, आत्मअनुशासन, निर्णय क्षमता र नैतिक उत्तरदायित्वबारे गहिरो चिन्तन गर्ने दार्शनिक कृति पनि हो भनिन्छ। आजको समाजमा नागरिक उत्तरदायित्व, अनुशासन, सामाजिक सद्भाव, नैतिक नेतृत्व र व्यक्तिगत चरित्र निर्माणका विषयहरू अझ बढी महत्त्वपूर्ण बन्दै गएका छन्। यिनै सन्दर्भमा भगवद् गीताको शिक्षाले मानिसलाई के सन्देश दिइन्छन् यिनै सन्दर्भमा भगवद् गीताको शिक्षाले मानिसलाई के सन्देश दिन्छन् यसका सिद्धान्तहरू आधुनिक समाज र लोकतान्त्रिक नागरिक जीवनसँग कसरी जोडिन्छन्, यिनै विषयमा कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ धर्म दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणि योगी। स्मरण रहोस्, कार्यक्रमको अघिल्लो भागमा पनि हामीले यसै विषयमा उहाँसँग विमर्श गरेका थियौँ। अब सुनौ उहाँसँग गरिएको कुराकानीको अरू सन्दर्भ।
2: खास गरी हामीले त्यो नैतिक नेतृत्व, त्यो नैतिक बल सृजना गर्नको निमित्त गीताको शिक्षालाई कसरी हामीले ग्रहण गर्न सक्ने, कसरी त्यो उपयोगी बनाउन सक्ने व्यवहारमा?
3: हेर्नुहोस्, गीताले त कति सुन्दर सूत्र दिएको छ। अहिले तपाईँको प्रश्नलाई सम्मान गर्दै कति सुन्दर सूत्र दियो, समत्वम योग उच्यते, सुखमा पनि समता, दुःखमा पनि समता। जबसम्म हामी समस्याहरूमा देखाउँछौँ समस्या रहिराख्छ, हामीले समस्या आफूभित्र खोज्दैनौँ। हामी अरूलाई समस्या देखाउन तयार छौँ, आफूभित्रको समस्या खोज्न तयार छैनौँ। हामी अर्काको कमजोरी देखाउन तयार छौँ, आफ्नो कमजोरी खोज्न तयार छैनौँ। हामी अर्कालाई शिक्षा दिन तयार छौँ, आफूभित्रको बोध भयो कि भएन त्यसमा चिन्तन गर्न तयार छैनौँ। हामी अर्कालाई ज्ञान बाँड्न तयार छौँ, आफूभित्र ज्ञानको ज्योति बुद्धको भाषामा अपदीपो भव, दर्शनको भाषामा आत्मानन्द विद्धि, र गीताको भाषामा ज्ञान भन्दा ठुलो कुरा केही छैन है, नहि ज्ञानेन सदृशम पवित्र मिह विद्यते, नथिङ कुड बी प्योरर देन विजडम। त्यो ज्ञानको खोजीका लागि हामी कहाँ लागेका छौँ, त्यही भएर त्यो पनि हामी भित्री त्यो तत्त्वमा जान चाहेनौ, मूल सन्देशमा बोधमा हामी जान चाहेनौ। र तपाईँले सुरुमै भन्नुभएको जुन प्रश्न थियो, यत्रो विश्वव्यापी मार्गदर्शन गर्ने सन्देश भएको गीता हाम्रै अगाडि छ, हाम्रै देशमा छ, हाम्रै आँगनमा छ, हाम्रै घरमा छ, हाम्रै पकेटमा छ। त्यो गीतालाई हामीले एप्लाई गर्न चाहेनौँ, किनकि गीताको के भन्छ भने गीता सुगीता कर्तव्य, गीतालाई सुगीता बनाउने। त्यो गीता वाचन गर्ने पण्डित भएर, प्रोफेसर भएर, लेखक भएर, रिसर्चर भएर, पिएचडी भएर पनि त्यसले पनि केही केही हुँदैन। तर गीता हेज टु बी एप्लाइड इन यर लाइफ, गीता सुड बी इन यर ब्रेथ, इन योर टोटल लाइफ स्टाइल। गीता सुगीता कर्तव्य, त्यो भइदियो भने हाम्रो जीवनको समस्या, हाम्रो देशको समस्या, हाम्रो परिवार समाजको समस्या, सारा विश्वको समस्या चुटकीमा खत्म हुन्छ। त्यही भएर सपेन हावर जस्ता व्यक्तिहरू गीता पढेर रुन्थे, फ्रान्सको त्यो स्पेरिसमा रातिको बेला नाङ्गो खुट्टा, त्यो जाडोको बेलामा पनि नाच्थे। यस्तो ग्रन्थ, अमर ग्रन्थ, अमृत ग्रन्थ, मैले यस्तो अमृत पान गरे भनेर नाच्थे। यस्तो गीता हो, यस्तो अद्भुत ग्रन्थ हो यो त।
2: अब यो हाम्रा दैनिक जीवनसँग पनि, हाम्रो दैनिक काम क्रियाहरूलाई पनि मार्ग निर्देश गर्न सक्ने अत्यन्त सूक्ष्म चिजहरूमा पनि यसलाई अवलम्बन गर्न सक्दाखेरि अगाडि जाने यो जुन खालको यो ग्रन्थ छ, अब यसबाट यसलाई हाम्रो नेपाली समाजलाई, आजको नेपालको हाम्रो सामाजिक र राजनीतिक परिवेशमा गीताबाट सबैभन्दा बढी सिक्नुपर्ने विषय अथवा त्यसबाट निर्देशित हुनुपर्ने विषय के छ, हामीले त्यसलाई सही ढङ्गले अप्नाउन नसक्दाखेरि हामी उल्झनमा फँसिराखेको कुरा त छँदैछ। तथापि अब हामीले हाम्रो सामाजिक जीवनलाई, हाम्रो राजनीतिक परिवेशलाई, हाम्रा दैनिक पारिवारिक जीवनहरूलाई पनि सुखपूर्ण बनाउनको निमित्त गीताबाट हामीले सिक्नुपर्ने महत्त्वपूर्ण सन्देश के हुन सक्छ, छोटकरीमा भन्नु पर्दाखेरि?
3: धन्यवाद, तपाईँले बडा मार्मिक प्रश्न गरिराख्नु भएको छ, धेरै धन्यवाद छ। सजिलो कुरा छ, हामीसँग विद्या छ, तर विद्या मात्र भएर के हुन्छ? अपरा विद्याले रोटी कमाइन्छ, त्यो कुन ठुलो कुरा हो? परा विद्या, गीताले अपरा विद्या मात्र होइन परा विद्याको कुरा गर्छ। त्यही परा विद्याको अर्को शब्द हो ज्ञान, यानि कि ज्ञान योग हामीलाई चाहियो। वी हेभ नलेज बट नो विजडम, नलेज छ, विजडम भएन भने नलेज नै हाम्रो जीवनको लागि बाधक बन्छ, हाम्रो जीवनको विनाशक कारक बन्छ। त्यही भएर विद्या, अपरा विद्या, परा विद्यामा परिणत हुनैपर्छ। नलेज मस्ट बी ट्रान्सफर इन्टु विजडम। त्यही भएर गीताले भन्छ, अरे भाइ विद्या छ, ज्ञान ल्याऊ, ज्ञान, ज्ञान योग चाहियो, ज्ञान योगमा समुन्नति छ, शान्ति छ, समृद्धि छ, सुख छ, सन्तुष्टि छ। यसै गरी गीताले भन्छ, कर्म गरेर मात्र भएन, कर्म योग चाहियो। निवेदन गर्छु, कर्म योग चाहियो, यानि कि अनासक्ति भाव चाहियो, कर्म योग चाहियो, यानि कि अकर्ता भाव चाहियो, कर्म योग चाहियो, यानि कि निमित्त बुद्धिवाला चाहियो, कर्म योग चाहियो, यानि कि सर्वजन हिताय, सर्वजन कल्याणाय चाहियो, कर्म योग चाहियो, यानि कि कतै पनि कसैलाई जित्ने वाला, कसैलाई हराउने वाला होइन, मात्र स्वधर्म वाला। स्वधर्म भनेको फेरि त्यहाँ चाहिँ कुनै त्यो जाति विशेषवाला, सम्प्रदाय विशेषवाला होइन, स्वधर्म वाला। हरेकको स्व छ, त्यो स्वलाई खोज्नुहोस्, स्वधर्म वाला। यसै गरेर जीवनमा के छ अहिले? डिप्रेसन भनेका छन्, फ्रस्ट्रेसन भनेका छन्, एङ्जाइटी भनेका छन्, डिभोर्स गरेका छन्, के छ? यानि कि त्यो सबै कुराको निदान कहाँ छ? भक्तिमा छ, प्रेममा छ, जीवनको त्यो सुन्दरतामा छ, त्यो श्रद्धामा छ, आस्थामा छ। अरे कोही तो है, कोही सुन रहा है, कोही देख रहा है, कोही समझ रहा है। म किन डिप्रेस्ड हुने? वाइ सुड आई बी नेगेटिभ? वाइ सुड आई बी इमोसनल? भगवान तिमी छौ नि त्यो भगवत भाव। त्यो भगवानको नाम के हो? भगवान दुई हातवाला, चार हातवाला, त्यो गीताको विषय होइन, भगवान चाहिँ ठुलो हात्तीको टाउको जस्तो अथवा के जस्तो, त्यो गीताको विषय होइन। कुनै तत्त्व छ, कुनै आदि शक्ति पराशक्ति छ, त्यसैलाई साइन्सले भन्छ क्वान्टम कन्सियसनेस, कस्मिक एनर्जी, द डिभाइन इन्फिनिट पावर। भनेपछि त्यो पराशक्ति आदि शक्ति पराचेतना आदि चेतनामा त्यो विश्वास, त्यो आस्था भक्ति हो। त्यो भइदिएको त जीवन त रसमय बन्छ, भावमय बन्छ, प्रेममय बन्छ। त्यो रस, त्यो आस्था, द्याट काइन्ड अफ डिभाइन पोजिटिभ स्ट्रङ एटिच्युड, द्याट डिभाइन डिटर्मिनेसन भित्रै भएर जब जाग्छ, अस्तित्व बोध, प्रेम बोध हुन्छ।
2: गीताको मुख्य सन्देशहरू के हुन्छ, त्यो सन्देशलाई हामीले व्यावहारिक जीवनमा अप्नाउन सक्दाखेरि हामीले प्राप्त गर्ने जुन हामीले सुखको कल्पना गर्छौँ त्यो कसरी प्राप्ति हुन सक्छ, र हामीले मोह कसरी त्याग गर्न सक्छौँ, मोह किन त्याग्नुपर्छ, मोह त्याग्न सक्दाखेरिका हुने फाइदाहरू के हुन् भन्ने यावत गीताको जुन मुख्य सन्देश छ, खास गरी नागरिक चेतना जागृत गर्ने र सकारात्मकताको विकास गर्ने र हाम्रा यी व्यावहारिक जीवनहरूमा, यो सांसारिक जीवनमा यी कति सम्भव छन्, यसमा एकाकार कसरी बनाएर लाने, यो पनि एउटा अत्यन्तै जटिल विषय होला नि योगीज्यू।
3: जटिल त के छ भने जटिल छ, जटिल नहुने होइन। तर सुरुमा मैले भने, अर्जुनले भन्छन् मैले कोसँग युद्ध गर्ने हो, गीताका दुई चारवटा प्रसङ्गले मलाई साह्रै त्यो आप्लावित भन्छ नि, मलाई एकदमै त्यो भित्रैदेखि त्यो बडा भावुक र बडा ऊ बनाउँछ। आशावादी, आस्थावादी, आदर्शवादी, अध्यात्मवादी, आत्मवादी, अथवा मैले बाद भन्ने शब्द पनि मलाई मन पर्दैन भन्नलाई मैले भने, किन बाद शब्दमा अनेकौँ प्रकारका विवाद छन्। एनिवे, अनि लास्टमा गएर गीतामा अर्जुन भन्छन् करिष्ये वचनम तव, हे भगवान् हजुरले भनेको गर्दछ। बस त्यही हो, कहाँ जटिल छ। त्यही भएर चाहिँ करिष्ये वचनम तव, हजुरले भनेको गर्दछु। त्यो समर्पण भाव, त्यो प्रेम भाव, त्यो श्रद्धा भाव, त्यो निष्ठा भाव भइदियो भने त सबै सम्भव छ नि। तपाईँलाई नागरिक नागरिक बार बार भन्नुभयो, हामी नागरिकमा त्यति नागरिक चेतना मैले गर्छु, दिस इज वाट माई ड्युटी, फिनिस। हरेक नागरिकले कुचो लाउने बेलामा फोहोर कहाँ फ्याँक्ने हो, करिष्ये वचनम तव, बिजुलीको बिल कसरी तिर्ने हो, सडक पार कसरी गर्ने हो, आफ्नो कम्पनीको ट्याक्स कसरी तिर्ने हो, बसमा चढ्ने बेलामा ओर्लिने बेलामा कस्तो व्यवहार गर्ने हो, अनि आफ्नो छर छिमेकी आदि इत्यादिसँग आफ्ना स्कुलमा कलेजमा आफ्नो कम्पनीमा कार्यालयमा पसलमा के कस्तो मान्छेसँग व्यवहार गर्ने हो भन्ने खालको कुरालाई अलिकति बुझिदिएर करिष्ये वचनम तव, अलमल अलमल परेको अर्जुनले पनि लास्टमा झलमल झलमल, अब केही चिन्ता छैन, शङ्का नास्ति, चिन्ता नास्ति, भय नास्ति, पीडा नास्ति, दुविधा नास्ति, केही छैन, भगवान् हजुरले भनेको गर्दछु। यति भाव जाग्यो भने त नेपाल त त्यो स्वर्ग बन्न लागि 10 वर्षीय पञ्चवर्षीय योजना बनाउनु पर्छ र विश्वका यी युद्धहरू, विश्वका यी मारहरू, विश्वका यी अनेक प्रकारका ती भयानक डरलाग्दा योजनाहरू, सारा कुरालाई कन्ट्रोलमा अथवा सिस्टममा ल्याउनुको लागि टाइम लाग्छ र त्यही भएर गीता सर्वमान्य सर्वपूज्य ग्रन्थ हो। सबैले त्यो कुरा बुझिदियो भने बस आनन्दै आनन्द छ। त्यही भएर गीता सारा मानव मात्रको कल्याणको ग्रन्थ हो। त्यही भएर गीताको लास्टमा भन्छ यत्र योगेश्वर कृष्ण यत्र पार्थो धनुर्धर, अरे भाइ कृष्ण चाहियो, अर्जुन चाहियो। फेरि कृष्ण नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, अर्जुन नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, गीता नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि, संस्कृत नमान्ने सम्प्रदाय पनि संसारमा छन् नि। हामीले सबलाई स्पेस दिनुपर्छ, यो मात्रै भाषा, यो मात्रै ग्रन्थ, यो मात्रै अतिवाद गर्नु हुँदैन। देयर इज नथिङ लाइक ओन्लीइजम। तर यहाँ एउटा प्रतीकात्मक रूपमा जहाँ ज्ञान छ र जहाँ विज्ञान छ, यानि कि कृष्ण भनेका ज्ञान हुन्, अर्जुन भनेका विज्ञान हुन् भन्ने बुझ्नुहोस्। जहाँ ज्ञान र विज्ञानको समन्वय छ सबै कुरा सम्भव छ। यो आर्टिफिसियल इन्टेलिजेन्स होइन, हामीलाई त स्पिरिचुअल इन्टेलिजेन्स चाहियो, एसआई। हामीलाई त इमोसनल इन्टेलिजेन्स चाहियो, इआई। हामीलाई त नेचुरल इन्टेलिजेन्स चाहियो, एनआई। हामीलाई त एन्सेस्टर्स इन्टेलिजेन्स चाहियो, एआई। यानि कि यो जुन एआई छ, इन्टेलिजेन्स लाई पनि आर्टिफिसियल बनाउने गर्दा गर्दा हाम्रा युवाहरू आर्टिफिसियल इन्टेलिजेन्स भन्दा भन्दा आफै आर्टिफिसियल बन्न गए. आर्टिफिसियल थिङ्किङ, आर्टिफिसियल लाइफस्टाइल, आर्टिफिसियल फुड, आर्टिफिसियल बिहेभियर्स, आर्टिफिसियल एक्जिबिसन प्रोजेक्सन एन्ड अल दि फेसबुक लाइफस्टाइल, यसले बहुतै खतरनाक जीवन बनाउँदैछ. यानि कि हामीलाई ज्ञान चाहियो कृष्ण, हामीलाई विज्ञान चाहियो अर्जुन. यानि कि यसरी ज्ञान विज्ञानको समन्वय भयो भने बालकृष्ण समले भनेको ज्ञान विज्ञानको हात जोड्नु पर्दछ कर्ममा सम्पूर्ण नागरिक समस्याहरू समाधान हुन्छन्, सम्पूर्ण विश्व समस्याहरू समाधान हुन्छन्, जिन्दगी कस्तो बन्छ सत्यम शिवम सुन्दरम बन्छ, जिन्दगी कस्तो बन्छ बुद्धको भाषामा भवतु सब मङ्गलम हुन्छ, सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया. यानि कि अहिलेको समय ज्ञान र विज्ञानको समय हो.
2: अन्त्यमा म एउटा प्रसङ्ग जोड्न चाहे र छोटोमा म योगीज्यूबाट यसको समीक्षा चाहन्छु. यो अध्यात्म र योगको आदिभूमि भनिन्छ भारतवर्षको यो समग्र क्षेत्र अझ हिमवत् खण्ड. यस अर्थमा नेपाललाई आरोग्य र अध्यात्म पर्यटनको एउटा मुख्य गन्तव्य, यसको केन्द्र बनाउनको निमित्त के कस्तो पहल हुन आवश्यक होला, अथवा हाम्रा ती प्रयासहरू कतातिर गइराखेको देख्नुहुन्छ यहाँले संक्षेपमा?
3: अरू देशमा के छ के छैन, कसो छ कस्तो हुनुपर्ने, त्यो बारेमा हामी अरूको चर्चा नगरौँ. हामी हाम्रो देशको चर्चा गर्ने बेलामा त हाम्रो त जनकपुर धाम पनि यही हो, लुम्बिनी धाम पनि यही हो, गोरखनाथ धाम पनि यही हो, दमोली तनहुँ वेदव्यास धाम पनि यही हो, हाम्रो तपाईँ गोर्खा गोरखनाथ धाम पनि यही हो, आदिदेव राष्ट्रदेव पशुपतिनाथ धाम पनि यही हो, र सिङ्गो तपाईँले गीतासँग जोड्नु भएको छ, सिङ्गो महाभारत श्रृङ्खला भएको देश पनि यही हो. यही देशले अष्टावक्र गीतालाई पनि सम्मान गरेको छ, यही देशले तपाईँको श्रीमद् भगवद् गीतालाई पनि सम्मान गरेको छ. त्यस कारण हेर्नुहोस्, यो गीता भन्ने ग्रन्थको माध्यमबाट हामीले अगाडि बढ्न सक्यौँ, हाम्रै तपाईँको चाहिँ गोरख योग सूत्रबाट अगाडि बढ्न सक्यौँ, हाम्रै तपाईँको आदि पशुपतिनाथको सूत्रबाट हामी अगाडि बढ्न सक्यौँ. नेपाल नै शिव भूमि हो, योग भूमि हो, यसको माध्यमबाट अगाडि बढ्न सक्यो भने त नेपाल विश्वका लागि एकमात्र नमुना हो. दुनियाँका ठुला ठुला योग गुरुहरूसँग मेरा पनि कार्यक्रमहरू हुन्छन्, उनले भन्छन् नेपालमा योग गर्नु पर्दैन, नेपालमा बस्दा मात्र पनि योग हुन्छ, नेपालमा भ्रमण गर्दा मात्र पनि योग हुन्छ, नेपालमा श्वास फेर्दा मात्र पनि योग हुन्छ, नेपालको माटोमा योग छ, हावामा योग छ, यहाँका हरेक मन्दिरमा योग छ, यहाँ नेपालका हरेक तपाईँको गुम्बाहरूमा मन्दिरहरूमा यहाँका हरेक तपाईँका हाम्रा चैत्यहरूमा तीर्थहरूमा योग छ. त्यही भएर नेपाल योग भूमि हो, वेद भूमि हो, पुण्य भूमि हो, शिव भूमि हो, गोरख भूमि हो, महाभारत श्रृङ्खलाको नदीहरूको तीर्थहरूको साक्षात भूमि यो हो. हामीलाई अब के चिन्ता, हामी हाम्रै काली गण्डकीको कुरा गर्छौँ, हामी हाम्रै बुद्धकै कुरा गर्छौँ. त्यसकारण यही देश योग भूमि हो, मात्र योग टुरिज्मको माध्यमबाट पनि, मात्र ध्यान टुरिज्मको माध्यमबाट पनि, मात्र संस्कृति र अध्यात्म टुरिज्मको माध्यमबाट मात्र पनि हामी सारा विश्वलाई मार्गदर्शन गर्न सक्छौँ, नेपाललाई समृद्ध समुन्नत बनाउँदै नेपाललाई सारा विश्वको प्यारो साझा देशका रूपमा, विश्व गुरुका रूपमा बनाउन सक्छौँ है भन्ने मेरो विश्वास हो.
2: रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम नागरिक शिक्षाको लागि समय दिनुभयो. यहाँले अत्यन्तै महत्त्वपूर्ण विचार सन्दर्भहरूका माध्यमबाट मानव जीवनलाई, हाम्रो जीवन पद्धतिलाई, हाम्रो दैनिकीलाई कसरी सकारात्मकतातर्फ अगाडि बढाउन सकिन्छ र त्यसको एउटा मार्गदर्शक ग्रन्थको रूपमा, दार्शनिक ग्रन्थको रूपमा रहेको श्रीमद् भगवद् गीता, त्यसलाई कसरी अवलम्बन गर्न सक्छौँ भन्ने सन्दर्भमा हामीले विमर्श गऱ्यौँ, महत्त्वपूर्ण विचारहरू राखिदिनु भएको छ. यहाँलाई धेरै धेरै आभारसहित धन्यवाद व्यक्त गर्दछौँ. प्रविधि संयोजनतर्फका मेरा साथी मिनर्भा वज्राचार्यको साथमा भानुभक्त खड्का पनि बिदा हुन्छु. धन्यवाद. नमस्कार
3: भानुभक्तजी. नमस्कार. धन्यवाद रेडियो नेपाल सबैलाई. धन्यवाद. जय होस्.
1: आजको नागरिक शिक्षा कार्यक्रममा हामीले भगवद् गीता केवल धार्मिक आस्थाको विषय मात्र नभई नैतिकता, कर्तव्यबोध, आत्मअनुशासन, जिम्मेवारी, नेतृत्व र मानव जीवनका गहन प्रश्नहरूमा मार्गदर्शन गर्ने दार्शनिक ग्रन्थका केही पक्षका बारेमा बुझ्ने प्रयास गर्यौँ। नागरिक जीवनमा अधिकारसँगै कर्तव्य, व्यक्तिगत सफलतासँगै सामाजिक उत्तरदायित्व र नेतृत्वसँगै नैतिकताको महत्त्वलाई आत्मसात गर्न सके समाज अझ जिम्मेवार, सहिष्णु र समावेशी बन्न सक्छ। यही सकारात्मक सन्देशका साथ कुराकानीमा हुनुहुन्थ्यो धर्म दर्शन संस्कृतिका प्रसारक डाक्टर चिन्तामणि योगी। आज नागरिक शिक्षामा हामी कुरा गर्नेछौँ एउटा यस्तो प्राकृतिक प्रकोपको बारेमा जसले वर्षेनी नेपालमा सयौँ मानिस र चौपाएको ज्यान लिन्छ। त्यो हो चट्याङ अर्थात् वज्रपात।
0: सबैभन्दा पहिला चट्याङ भनेको के हो? श्रोताहरू, जब आकाशमा बनेका बाक्ला बादलबीच तीव्र घर्षण हुन्छ त्यहाँ विद्युतीय चार्ज उत्पन्न हुन्छ। त्यही विद्युतीय शक्ति पृथ्वीमा खस्दा चट्याङ पर्छ। मौसमविदहरूका अनुसार गर्मी बढेसँगै पानीका कण माथि उठेर बादल बन्छन्। ती बादलहरू एक आपसमा ठोकिँदा शक्तिशाली करेन्ट उत्पन्न हुन्छ र चर्को आवाजसहित जमिनतर्फ खस्छ। हो, यही हो चट्याङ अर्थात् वज्रपात। विशेषज्ञहरूका अनुसार चट्याङ मुख्यत प्री मनसुन अर्थात् चैत वैशाख र जेठ महिनामा बढी पर्ने गर्छ, तर असोजसम्म पनि यसको जोखिम रहन्छ।
1: पहाड र तराईका खुला मैदान, खेतबारी र नदी किनारमा चट्याङ बढी लाग्छ। नेपालमा हरेक वर्ष सरदर 100 जनाको मृत्यु चट्याङबाट हुने गरेको छ। राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार 2071 सालदेखि हालसम्म देशभर 3000 भन्दा बढी चट्याङका घटनामा 1200 भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् भने चट्याङ लागेर कैयौँ घर पालुवा चौपाय मरेको समाचार मात्र आउँछ, तर तथ्याङ्क नै छैन।
0: विज्ञहरूका अनुसार नेपाल विश्वमै धेरै चट्याङ पर्ने क्षेत्रमध्ये एक हो। विशेष गरी हिमालको फेदी क्षेत्र र नेपालका उच्च पहाडी भूभाग चट्याङका लागि उच्च जोखिमयुक्त मानिन्छ। तर दुःखको कुरा, चट्याङबारे अझै पनि समाजमा धेरै भ्रम र व्यवस्था छ। लेखेको भए जहाँ भए पनि मरिन्छ भन्ने सोचका कारण धेरैले सामान्य सावधानी समेत अपनाउँदैनन्। विशेष गरी खेतबारीमा काम गर्ने किसान, खुला ठाउँमा रहनेहरू तथा माटोका घरमा बस्ने समुदाय बढी जोखिममा पर्ने गरेका छन्। श्रोताहरू, चट्याङ प्राकृतिक घटना हो, यसलाई हामीले रोक्न त सक्दैनौँ, तर सचेत रहेर सही व्यवहार गरेमा यसबाट बस्न सक्छौँ। जस्तो
1: चट्याङबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको सुरक्षित स्थानमा बस्नु हो। बादल गर्जन थालेपछि सकेसम्म घरभित्र बस्नुपर्छ। विद्युतीय उपकरण जस्तै टिभी, कम्प्युटर, मोबाइल चार्जर, आइरन वा मोटर प्रयोग गर्नु हुँदैन। प्लगबाट निकालेर राख्नुपर्छ र सकेसम्म स्विच अफ गर्नुपर्छ। धाराको पानी चलाउने, भाँडा माझ्ने, कपडा धुने वा फलामका सामान छुनु पनि जोखिमपूर्ण हुनसक्छ। यदि घर बाहिर हुनुहुन्छ भने रुखमुनि, टावर वा खुला अग्ला स्थानमा कहिल्यै नबस्नुहोस्।
0: विज्ञहरू भन्छन् अत्यावश्यक अवस्थामा जमिनमा कुर्कुच्चा जोडेर टाउको निहुराएर बस्दा जोखिम कम गर्न सकिन्छ। खेतबारी, नदी, पोखरी वा जलाशय नजिक जानु पनि खतरनाक हुन्छ। यस्तो जानकारी आफ्नो परिवार, छिमेकी, किसान र विद्यार्थी भाइ बहिनीहरूसँग साझा गर्नुपर्छ। अब चट्याङ लागेको व्यक्तिलाई के गर्ने त?
1: श्रोताहरू, एउटा ठुलो भ्रम छ चट्याङ लागेको मानिसलाई छुनुहुन्न भनेर। यो एकदमै गलत हो। चट्याङ लागेको व्यक्तिको शरीरमा विद्युत चार्ज रहँदैन। त्यस्तो पीडितलाई सुरक्षित ठाउँमा सार्नुहोस् र श्वास चलेको छ छैन हेर्नुहोस्। श्वास बन्द भएमा सिपिआर दिनुहोस्। अर्थात् हल्का छाती थिच्ने र मुखबाट कृत्रिम श्वास दिने वा तुरुन्तै स्वास्थ्य चौकी लैजान सकिन्छ।
0: चोट्याङ प्राकृतिक प्रक्रिया हो, तर सतर्कता अपनाए धेरै हदसम्म जोगिन सकिन्छ। बादल गर्जन थालेपछि सावधानी अपनाऊ, सुरक्षित रहौँ र अरूलाई पनि सचेत बनाऊ। धन्यवाद।
1: अब छुट्टिने अनुमति चाहन्छौँ। प्राविधिक साथी मोहन राई माझीसँगै संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक भानुभक्त खड्का र यो बिमला राईलाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार, शुभ दिन।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचार पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्यको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 जना भूमिहीनलाई लाल पूर्जा वितरण। र थाइल्यान्डको ब्याङ्ककमा अवस्थित एक विद्यालयमा 1 जना किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बालबालिका लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले इलाम सहितका पहाडी जिल्लाहरूमा प्राकृतिक विपत्तिका कारण नाकाबन्दीको अवस्थामा रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। बोनम्यारो पीडित बिरामीको उपचार सहज बनाउन तथा उपचार अभावका कारण सुनकोसीमा हाम फालेर बेपत्ता श्रीमान श्रीमतीको खोजी कार्यमा ध्यान दिन सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले कृषि मल, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन, बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन निरन्तर बजार अनुगमन गर्न, तराईका जिल्लाहरूमा सर्पदंशको उपचार सहज बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनु। बैठकमा जाजरकोटका सांसद खड्गबहादुर बुढाले कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर हुँदा सरकारी कामकाज प्रभावित भएको र नागरिकहरू महँगो सेवा लिन बाध्य भएको भन्दै सुधारका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै आजको बैठकमा सभामुखसँग समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क राज राईले लिपुलेख नाकाबाट भारत र चीनबीच व्यापार सुरु भएको बारे नेपाल सरकारको आधिकारिक धारणा माग गर्नुभयो। सांसद राईले खाना पकाउने ग्यास आपूर्ति प्रणालीमा समस्या आउनुको कारण खोज्नुपर्ने, सहकारीमा ठगी तथा अनियमितता गर्नेहरूबाट रकम असुलेर पीडितको रकम फिर्ता गर्नुपर्ने तथा सुकुम्बासीलाई छिटो धनी पूर्जा दिनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि आज पनि बैठकको सुरुमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। सभामुख डोलप्रसाद अर्यालले समय दिनुभएपछि नेपाली कङ्ग्रेसका सांसद चन्द्र मोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिनुभएको अभिव्यक्ति सच्याउन माग गर्नुका साथै जनकपुरको ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्को ठाउँमा स्थानान्तरण गर्न लागेको बारे सरकारको जवाफ माग गरी निरन्तर उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख अर्यालले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद यादवले निरन्तर विरोध जनाइरहेपछि सांसद यादवले उठाउनु भएको विषयमा जवाफ दिन सरकारलाई रुलिङ समेत गर्नुभयो। यस्तै बैठकमा सांसद कृपाराम राणा, युवराज दुलाल, ध्रुवराज राई र खुशबु ओलीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 25 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको

0: समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आदिवासी जनजातिको पहिचानसँग गाँसिएका हक अधिकार को रक्षाका लागि सरकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आदिवासी जनजाति मधेसी महिला पिछडिएका सबै वर्ग र समुदायका आवाज सबैले बोल्नुपर्ने धारणा राख्नुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरकारवालाहरूसँग छलफल गर्दै सुझाव सङ्कलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र सङ्घ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। छलफलमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले मीडिया काउन्सिल विधेयकमा सामाजिक सञ्जाल र सञ्चार माध्यमको अधिकार क्षेत्र स्पष्ट रूपमा छुट्याउनु पर्ने बताउनुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरिएको जनाएको छ। मोबाइल सेवा नपुगेका वा गुणस्तरीय सेवा उपलब्ध नभएका क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा नेटवर्क विस्तार गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, गुनासो व्यवस्थापन र कानुनी प्रतिरक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सार्वजनिक गरेको 2083 वैशाखदेखि असारसम्मको प्रगति विवरणमा 3 महिनामा पुँजीगत तर्फ 68.26% र चालुतर्फ 17.07% वित्तीय प्रगति हासिल भएको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। कार्यालयका अनुसार जेन्जी आन्दोलनपछिको सेवा प्रवाह, विकास निर्माण लगायतका क्षेत्रमा प्रभावकारिता अभिवृद्धि गर्न सचिव स्तरीय बैठक मार्फत आवश्यक निर्देशन, छलफल तथा अन्तर्क्रिया गरिएको छ भने अनियमितता र ढिलासुस्ती हटाई पारदर्शी निर्णय प्रक्रिया मार्फत सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कार्यालय प्रमुखलाई थप जवाबदेही बनाउन निर्देशन दिएको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताउनु भएको छ। चीन भारत नेपाल त्रिपक्षीय सम्बन्ध शीर्षकमा ललितपुरमा आज आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री खनालले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवन स्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, नवप्रवर्तन र दिगो विकासका अवसर सृजना गर्नु हो भन्नुभयो। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका नवनियुक्त कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले सिंहदरबारस्थित पीएसबी नेपालको कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ। पीएसबी नेपालको कार्यालय रेडियो नेपालमा कार्यवाहक अध्यक्ष बस्नेतलाई पीएसबी नेपालको सञ्चालक समिति सदस्य सोभिता रिसाल, कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत लगायत पीएसबी नेपालका पदाधिकारीहरूले स्वागत गर्नुभयो। पदभार ग्रहणपछि कार्यवाहक अध्यक्ष बस्ने

0: साथले सार्वजनिक सेवा प्रसारण नेपालमा सुशासन र पारदर्शिता कायम गर्नुका साथै नागरिकप्रति उत्तरदायी प्रसारणलाई अघि बढाउने बताउनु भयो। सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले संस्थाको आन्तरिक जटिलतालाई समाधान गर्दै पीएसपीले राज्य र नागरिक प्रतिको जिम्मेवारीलाई पूरा गर्ने स्पष्ट पार्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्यान्डको राजधानी ब्याङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक विद्यालयमा एक किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 जनाको मृत्यु भएको छ। घटनामा अन्य 15 जना विद्यार्थी घाइते भएको त्यहाँको आन्तरिक उपमन्त्री पोलापी सुबन चविले बताउनु भएको छ। नोन्थाबुरी प्रान्तको सो विद्यालयमा भएको आक्रमणमा एक 14 वर्षीय किशोरले आफ्ना हजुरबा र हजुरआमालाई गोली हानेपछि विद्यालयका 5 जना शिक्षकलाई गोली हानेका थिए। घटनामा घाइते भएका मध्ये 9 जनाको अवस्था गम्भीर रहेको र घटनामा ती किशोरको पनि मृत्यु भएको थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नी भिराकुलले जानकारी दिनुभएको छ। घटना सुनियोजित भएको बताउँदै प्रधानमन्त्री अनु तिनले हतियार नियन्त्रण सम्बन्धी नयाँ कानुन आवश्यक रहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार अन्तर्गतका विजेताहरूको घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले 15 जना विजेता र 1 जना बम्पर उपहार विजेता छनौट गर्नुभयो। विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत 10 लाख र कुपन नम्बर 00731524493 परेको छ। यो कुपन भएका व्यक्ति शिव कृष्ण जनरल स्टोरबाट 250 को सामान किनेर कार्यक्रममा सहभागी हुनु भएको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको कार्यक्रमले सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने समेत विश्वास व्यक्त गर्नुभयो। पहिलो चरणमै करिब 2,56,00,000 कारोबार र 76 अर्ब भन्दा बढी रकम प्रणालीमा समावेश भइसकेको उल्लेख गर्दै उहाँले आगामी दिनमा मासिक कारोबार खरबौं पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा अन्तर्राष्ट्रिय विभागका महानिर्देशक भीष्म कुमार भूषालले पहिलो पाक्षिकको बम्पर उपहार विजेता कम्प्युटर प्रणाली मार्फत छनौट गरेको जानकारी दिनुभयो। राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरण सम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा भएका प्रयास र उपलब्धिको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गर्ने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गरी सो सम्बन्धी आवश्यक विवरण उपलब्ध गराई सहजीकरण गरिदिन आग्रह गरेको छ। सन् 2030 सम्मको दिगो विकास लक्ष्य GSDG कार्यान्वयन तिनै तहका सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै आयोगले खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना कार्यान्वयनमा रहेको जनाएको छ। आयोगका अनुसार रणनीतिक योजना बमोजिम गठित राष्ट्रिय निर्देशक समितिको गत असार 22 गतेको बैठकले सबै मन्त्रालय तह र निकायले आगामी आर्थिक वर्षका नीति कार्यक्रम तथा क्रियाकलाप कार्यान्वयन गर्दा उक्त रणनीतिलाई आधार बनाउन भनिएको छ। योजना आयोगले स्थानीय तहमा खाद्य प्रणाली रूपान्तरणका क्षेत्रमा भएका प्रयास र उपलब्धिको एकीकृत विवरण नियमित रूपमा संयुक्त राष्ट्रसंघको UN फूड सिस्टम कोअर्डिनेसन हबमा पठाउनु पर्ने स्मरण गराएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका 17 ठैटीमा रहेको एभरेस्ट मार्ट स्टोर प्रालीलाई 2 लाख बराबरको जरिमाना गरेको छ। बजार अनुगमनका क्रममा तोके भन्दा बढी मूल्य लिएको पाएपछि विभागले उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही गरेको जनाएको छ।
0: अब खेल समाचार अझ बमबाट।
2: जापानमा आगामी सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म आयोजना हुने 20 एसियन गेम्स एसियाली खेलकुदमा नेपालबाट 136 खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि 22 खेलमा सहभागी हुने खेलाडीको संख्या टुङ्गो लगाएको हो। एसियन गेम्स 2026 136 खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोज कुमार पोखरेलले जानकारी दिनुभयो। त्यस्तै 22 खेलमा कुल 32 प्रशिक्षक समावेश हुनेछन्। खेलाडी र प्रशिक्षक गरी कुल 168 जना नेपालबाट जापान जानेछन्। युरोपेली फुटबल महासंघ UEFA फिफा अध्यक्ष जियानी इन्फान्टिनो प्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। इङ्ग्लिस फुटबल एसोसिएसन UEFAले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको UEFAले स्पष्ट पारेको छ। UEFAले आवश्यक परे फिफा विश्वकप सहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ। निजी लगानीकर्तालाई विश्वकप जस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको युएएफएलको भनाइ छ। विवादको केन्द्रमा रहेको फिफा फरवार्ड इन्टरप्राइजेस एफएफई योजना मार्फत पुरुष र महिला विश्वकप लगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारिएको थियो। त्यसको समर्थन गरे प्रत्येक सदस्य संघलाई 40 मिलियन अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइएको थियो। तर व्यापक विरोधपछि फिफाले प्रक्रिया सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो। इन्फान्टिनो विरुद्ध युरोपेली फुटबल उभिए पनि विश्वकप फुटबलमा भने उनी अझै बलियो देखिएका छन्। दक्षिण अमेरिकी फुटबल महासंघ कोम्मीबोल, अफ्रिकन फुटबल महासंघ काफ, मेक्सिको र अर्जेन्टिनाका फुटबल संघले सार्वजनिक रूपमा उनको समर्थन गरेका छन्। पोल्यान्डमा सेप्टेम्बर 5 सुरु हुने फिफा U20 महिला विश्वकपमा इङ्ल्यान्ड सहित 6 युरोपेली टोली सहभागी हुनेछन्। यसअघि युईएफएले आफ्नो चेतावनीलाई व्यवहारमा उतार्छ वा कूटनीतिक प्रयासलाई निरन्तरता दिन्छ भन्ने विषय विश्व फुटबलको प्रमुख चासो बनेको छ।
0: अब मौसम। आज राति कोशी बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशको साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा ग्यासको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यान आकर्षण। ग्यास आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको आपूर्ति मन्त्री गौरी कुमारीद्वारा स्पष्ट। करदाता प्रोत्साहन उपहारको घोषणा। सार्वजनिक वित्त प्रणालीलाई थप पारदर्शी बनाउने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको विश्वास। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 भूमिहीनलाई लाल पूर्जा वितरण र थाइल्याण्डको ब्याङ्ककमा अवस्थित एक विद्यालयमा एकजना किशोरले प्रहार गरेको गोली लागेर कम्तीमा 7 मृत्यु। रेडियो नेपालबाट राति 9 समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। अगस्त 1-7 हामी विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गर्दछौँ। आज हामी यही सेरोफेरोमा भएको सन्दर्भमा आज हामी स्तनपानका विषयमा कुराकानी गर्नेछौँ। त्यस सँगसँगै यदि समयले साथ दियो भने हामी बाल स्वास्थ्यको विषयलाई पनि उठाउनेछौँ। आज स्तनपान र बाल स्वास्थ्यको विषयमा कुराकानी गर्नका लागि हामी परोपकार प्रसूति गृह आइपुगेका छौँ। आज यस विषयमा संवाद गर्नको लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीज्यू। उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्ते, धन्यवाद।
0: डाक्टर साहब, अब हामी यो स्तनपान सप्ताह मनाइरहेका छौँ। अगस्त 1-7 हामी विश्व स्तनपान सप्ताह भनेर मनाउने गर्छौँ। वास्तवमा यो स्तनपान भनेको के हो, यसैबाट आजको संवाद प्रारम्भ गरौँ न।
1: स्तनपान भनेको चाहिँ आमाले आफ्नो शिशुलाई डाइरेक्ट आफ्नो स्तनबाट दुध खुवाउने, अथवा कहिले कहिले त्यो सम्भव नभयो भने आफ्नो स्तनबाट दुध निचोरेर राखेर त्यसबाट कपबाट अथवा चम्चाले खुवाउनेलाई पनि स्तनपान भनिन्छ।
0: यो स्तनपानको महत्त्व चाहिँ के हो त? अब बच्चालाई दुध खुवाउने कुरालाई हामीले स्तनपान भन्यौँ, अब यसको महत्त्व के छ डाक्टर साहब?
1: स्तनपान यो परापूर्व कालदेखि नै चल्दै आएको, शिशुको सर्वोत्तम आहार भनेको नै स्तनपान हो। यो स्तनपान सुरुदेखि नै यसको महत्त्व एकदमै धेरै छ। सर्वोत्तम आहार भनेपछि यसमा शिशुलाई चाहिने, शिशुको मानसिक शारीरिक वृद्धि विकासको लागि जति पनि पौष्टिक तत्त्वहरू चाहिन्छ त्यो सबै स्तनपानमा पाइन्छ। अर्को कुरा, स्तनपानको सुरुको अवस्थामा आउने जुन बिगौती दुध भन्छौँ हामी त्यसलाई चाहिँ हामीले त्यो खुवाउँदाखेरि शिशुले पहिलो खोप पाए बराबर हुन्छ। त्यसमा रोगसँग लड्ने एन्टिबडिजहरू जुन हुन्छ त्यो चाहिँ बिगौती दुधमा हुन्छ, जसले गर्दा शिशुलाई अनेक किसिमको सङ्क्रमणहरूबाट बचाउँछ। त्यस्तै अब त्यसमा चाहिने प्रोटिन, भिटामिन, तेल, फ्याटयुक्त पदार्थहरू, कार्बोहाइड्रेट जति पनि शिशुको लागि जुन मात्रामा चाहिन्छ त्यो स्तनमा हुन्छ। त्यसैले स्तनपानलाई उत्तम सर्वोत्तम आहार भनेर शिशुलाई भनिन्छ।
0: अब यो स्तनपानलाई हाम्रो समाजमा अलिकति लाजको विषय पनि बनाएका छौँ हामीले, होइन? अब जसले गर्दाखेरि अलि आमाहरू हिचकिचाउने, लजाउने, होइन, त्यस्तो अवस्था पनि छ। वास्तवमा यो स्तनपान लुकाउनु पर्ने विषय हो र?
1: त्यो होइन, त्यो धारणा नै गलत हो। त्यो हामीले बनाएको लाज भन्ने कुरा, आमा जति बेला पनि शिशुलाई भोकाएको बेलामा स्तनपान गराउन तत्पर हुनुहुन्छ, तर हामीले उहाँहरूलाई खिसी गर्छौँ भन्ने डरले के भन्ला समाजले भन्ने जस्तो हुन्छ। यो लाज मान्नुपर्ने होइन। अझ कोही आमाले स्तनपान गराउन चाहनुहुन्छ भने हामीले त एकदम सहज उहाँलाई स्वीकार, उहाँलाई यस्तो वातावरण बनाइदिनु पर्यो कि जसले गर्दा उहाँ चाहिँ आफ्नो शिशुलाई स्तनपान गर्न प्रोत्साहित हुनुहोस्।
0: यसलाई चाहिँ हामीले सहजीकरण गरेर अझ आमालाई कसरी सजिलो हुन्छ, होइन, कसरी स्तनपान गराउन सकिन्छ, त्यसतर्फ ध्यान दिन समाजले चाहिँ
1: भूमिका खेल्नुपर्छ।
0: अब हामीले अगस्त 1-7 हामीले विश्व स्तनपान सप्ताहका रूपमा मनाउने गर्छौँ। अब यो स्तनपान सप्ताह मनाउनुको उद्देश्य लक्ष्य के हो नि डाक्टर साहब?
1: हामीले स्तनपानको जुन महत्त्व छ त्यो बारे अलिकति चर्चा गर्नुपर्छ। हुनलाई यो 1-7 मात्र गर्ने होइन, वर्षभरि नै गर्नुपर्ने हो, तर पनि एउटा समयमा चाहिँ नि यसलाई अलि विस्तृत रूपमा हामीले चर्चा गऱ्यौँ भने, समाजलाई यसको महत्त्वबारे बुझायौँ भने, आमाहरूलाई हामीले सहजीकरण गर्नलाई के गर्नुपर्छ भनेर कुरा गऱ्यौँ भने चाहिँ नि स्तनपानको स्तर सङ्ख्या अझ वृद्धि हुन्छ र सबै शिशुहरूले चाहिँ नि जुन उसको नैसर्गिक अधिकार हो नि आमाको दुध पाउने, त्यसलाई चाहिँ नि सहयोग हुन्छ भनेर 1-7 चाहिँ स्तनपानको सप्ताह मनाएर यसलाई सहजीकरण, स्तनपानको लागि प्रवर्धन गर्न, सहयोग गर्नलाई चाहिँ अझ प्रोत्साहन।
0: अब यसको उपलब्धि पनि भएको छ होला नि, हामीले क्रमशः मनाउँदै आएछौँ, यसको उपलब्धिहरू कस्तो देखिएको छ?
1: उपलब्धिमा चाहिँ अब यस्तो धेरै रिसर्चहरू पनि भएको छन् होइन, स्तनपानको महत्त्वबारे, स्तनपान खाएको बच्चामा चाहिँ के फाइदा हुन्छ त, त्यो त्यसबाट आमालाई के फाइदा, यो सबै चाहिँ यो हामीले कुरा गर्दै जाँदा स्तनपान महत्त्वपूर्ण छ तर किन महत्त्वपूर्ण छ भन्ने कुरा पनि यो धेरै स्टडीहरू गरेर, रिसर्चहरू गरेर यसलाई चाहिँ पुष्टि पनि भइसकेको। पहिला भन्दाखेरि विदेशी बाहिरतिरको देशमा चाहिँ नै बोतल दुधको दुध खुवाउँछ भनेर भन्ने थियो भने यसको महत्त्वबारे बुझेर आजकल सबै संसारको सबै देशहरूले अझ विकसित देशहरूले पनि स्तनपानलाई चाहिँ बढी महत्त्व दिँदै आएका छन्। अब हाम्रो देशमा हामी यति स्तनपानको महत्त्वको कुरा गर्छौँ, पहिलादेखि मनाउँदै पनि आएका छौँ, तर पनि स्तनपानको स्तर चाहिँ जुन सङ्ख्या छ नि त्यो चाहिँ यसो हेर्दाखेरि घट्दै गएको जस्तो देखिन्छ।
0: अब जस्तो स्तनपान गराउँदा अलिकति आमाको सुन्दरतामा रास आउँछ भनेर अनावश्यक हल्लाहरू पनि हाम्रो समाजमा फैलियो, जसका कारण यो स्तनपान गराउनेहरूको सङ्ख्या पनि अलिकति घट्यो भन्ने पनि गरिन्छ। अब यो स्तनपान गराउँदा आमालाई हुने फाइदाहरू के के छन्?
1: आमालाई धेरै फाइदा त, शिशुको फाइदा त हामीले कुरा गरौँला, आमाको लागि पनि जस्तो स्तनपान गराइसके जुन पाठेघर शिशु पेटमा हुँदाखेरि सुन्निएको हुन्छ, ठुलो भएको हुन्छ, त्यसलाई आफ्नो ठाउँमा लिएर आउन पहिलाकै अवस्थामा ल्याउनलाई स्तनपानले सहयोग गर्छ। प्रसवपछि हुने जुन रक्तस्रावहरू छ त्यसलाई घटाउनलाई पनि स्तनपानले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको। त्यति मात्रै नभएर कतिपय आमाहरूलाई चाहिँ नि सुत्केरीको बेलामा मानसिक तनाव हुन्छ, जुन त्यो तनाव घटाउनलाई, मानसिक रोग घटाउनलाई पनि स्तनपानले सहयोग गर्छ। त्यस्तै आमाको स्तनको क्यान्सर, डिम्बाशयको क्यान्सर त्यो पनि घटाउँछ। आमाको जुन सुत्केरीको बेलामा जुन तौल बढ्ने भनेर भन्छ नि, त्यो तौललाई पनि घटाउनलाई स्तनपानले सहयोग गर्छ। त्यसले गर्दाखेरि ब्लड प्रेसर, चिनीको रोगहरू त्यो पनि आमालाई पनि त्यसले चाहिँ घटाउनलाई सहयोग,
0: धेरै फाइदा रहेछ। जस्तो एउटा त सुरुमा पाठेघर सुनिएको हुन्छ, पाठेघरलाई त्यो सुनिएको अवस्थालाई निवारण गर्नका लागि होइन त्यसको लागि पनि स्तनपानले ठुलो भूमिका खेल्यो। त्यसै गरी जस्तो रक्तस्राव हुन्छ त्यसलाई रोक्नलाई पनि स्तनपानको भूमिका हुँदो रहेछ। अब यहाँले भने चाहिँ मानसिक तनाव, किनभने अब गर्भवती बनेदेखि नै आमा त एक प्रकारले तनावमा हुनुहुन्छ, त्यो बच्चालाई कसरी जन्म दिने, कसरी राम्रोसँग जन्म दिने, कसरी आफ्नो बच्चा अब जन्माउने भनेर आमा एक प्रकारको तनावमा हुनुहुन्छ भने त्यो तनावलाई पनि कम गर्न यसको भूमिका हुन्छ। त्यस्तै गरी अहिले यहाँले भन्नुभयो स्तन क्यान्सर अहिले समाजमा चाहिँ एकदम बढ्दो रूपमा स्तन क्यान्सर बढिरहेको यो अवस्थामा स्तन क्यान्सर, अब डिम्बको क्यान्सर लगायतका होइन यस्ता कुराहरू हुने, अझ सुगर र ब्लड प्रेसर, किनभने जस्तो आमा गर्भवती हुँदा केही सुगर देखियो भने पनि त्यो सुगर क्रमशः स्तनपान गराउँदै गएपछि हट्ने कुरा यहाँले ल्याउनु भयो, साह्रै महत्त्वपूर्ण फाइदा आमाले हुनुभयो। अब आमा सँगसँगै बच्चालाई हुने फाइदाहरू के छन् नि?
1: बच्चालाई त आमालाई भन्दा झन् धेरै फाइदा हुने भयो। जस्तो मैले अघि पनि भने बिगौती दुधमा रोगसँग लड्ने इम्युनोग्लोबुलिन्सहरू हुन्छ, त्यो लिँदाखेरि बच्चाले पहिलो खोप भनेर भन्छौँ, पहिलो खोपको काम गर्छ, ताकि चाहिँ नै बच्चालाई जन्मिने बित्तिकै उता पेटभित्र बस्दाखेरि एकदम सुरक्षित वातावरणमा बस्या हुन्छ, बाहिर निस्किसकेपछि वातावरण कति त्यसमा कति किटाणुहरू छ त्यसको सङ्क्रमणबाट बचाउनलाई सहयोग गर्छ। र स्तनपान गराइरहँदाखेरि जस्तो निमोनिया कम हुने, कानको सङ्क्रमण कम हुने, झाडा पखाला कम हुने देखिन्छ, त्यसले गर्दाखेरि बच्चाको कुपोषणको दर पनि घट्ने भयो होइन, यो सबै कम्प्लिकेसनले गर्दाखेरि कतिपय बच्चाको मृत्यु हुनसक्छ, त्यसबाट बचाउने। त्यो बाहेक अरू के देखिया छ भने स्तनपान गराएको बच्चा र नगराएको बच्चामा चाहिँ तुलना गरेर हेर्दाखेरि पूर्ण स्तनपान जस्तो त 6 महिनासम्म आमाको दुध मात्रै खुवाउने, अरू केही पनि नखुवाउने र पछि गएर चाहिँ नि स्तनपान सँगसँगै पूरक आहार पनि खुवाउने, त्यो बच्चा र स्तनपान गर्न नपाएको बच्चाहरू कम्पेयर गर्दा पछि गएर स्तनपान गर्ने बच्चा बढी तृष्ण, उनीहरूको आइक्यू चाहिँ बढी देखिएको छ
0: होइन,
1: भनेपछि बच्चा बुद्धिमान पनि हुने भयो। त्यस्तै रोगसँग रोगको कुरा त हामीले भनिहाल्यौँ, पछि गएर हुने रोगहरू जस्तो शिशुलाई पनि पछि ठुलो भइसकेपछि सुगरको रोग हुने, ब्लड प्रेसर हुने, यिनीहरू पनि स्तनपान गर्ने बच्चामा चाहिँ कम देखिएको छ।
0: हजुर, अब बच्चालाई पनि यति धेरै फाइदा भयो कि एउटा त उसको रोगसँग लड्ने क्षमता, हामी जुन इम्युन सिस्टम, इम्युन पावर भन्छौँ, त्यो पावर वृद्धि गर्ने कुरा नै आमाको दुधसँग हुन्छ होइन, जसले गर्दा अहिले हामीले धेरै किसिमका होइन, किनभने हाम्रो इम्युन पावर कम भयो होइन, त्यसले चाहिँ बालबालिका मात्रै होइन अरूलाई पनि धेरै किसिमका रोगहरू आए, इम्युनका रोगहरू भनेर अहिले हामी जति समाजमा हाम्रो रोगसँग लड्ने क्षमता कम भयो भन्छौँ, त्यो आफ्नो सन्तानको त्यो क्षमता कम नहोस् भन्नका लागि आमाहरूले यो खुवाउनै पर्ने देखियो होइन रक्षा। अब त्यसै गरी जस्तो अहिले भन्नुभयो नि कानका समस्या, कतिपय कानका समस्याहरूमा पनि यसले काम गर्यो। अब कुपोषण हुन पाएन, हामी कुपोषण भयो, लौ बच्चाहरू होइन राम्रो हृष्टपुष्ट भएन भन्छौँ, त्यसमा भयो। अब स्तनपान गराउने र नगराउनेका बिचमा गरिएको अध्ययनले त स्तनपान गराउँदाखेर धेरै फाइदा भएका कुराहरू आए। अब यही कुराले होला सायद हामी स्तनपान गराइरहेका छौँ। अब स्तनपानसँगै जस्तो हामीले आमाको दुध बच्चालाई खुवाइराखेका छौँ, अब यसले बच्चामा पनि सकारात्मक प्रभाव परिरहेको छ, आमामा पनि सकारात्मक प्रभाव परिरहेको छ।
1: आमालाई पहिलाको रूपमा लिएर आउनलाई होइन पाठेघर पनि खुम्चिने भयो, उसको तौललाई पनि सहयोग गर्ने भयो भन्दाखेरि स्तनपान गराउने आमामा त सुन्दरता अझ बढ्छ, त्यसैले रूप बिग्रिन्छ भन्ने चाहिँ नि हाम्रो गलत धारणा मात्रै हो। हामीले खालि अरूको कुरा प्रचार प्रसार सुनेर
0: हल्लाको पछाडि लाग्दा हो, किनभने विज्ञानले आधिकारिक रूपमा अध्ययनले पुष्टि गरेको कुरा त आमा त्यो बच्चा पेटमा आउनुभन्दा अगाडि जुन अवस्थामा हुनुहुन्थ्यो त्यो अवस्थामा फर्किनका लागि स्तनपानले नै ठुलो भूमिका खेल्छ। अहिले भनियो जस्तो मोटोपन छ भने त्यो मोटोपन घट्दै जान्छ, होइन सुगरका ब्लड प्रेसरका समस्याहरू छन् भने तिनीहरू हराउँदै जान्छ, अब क्यान्सर जस्तो जोखिमबाट बचाउँछ भनेपछि हामी सबैले स्तनपान अवश्य गराउँ। सबै आमा दिदीबहिनीहरूले यसलाई ध्यान दिनुहोला। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामीले स्तनपान सप्ताहका विषयमा र विशेष गरी स्तनपानका विषयमा कुराकानी गरिरहेका छौँ। स्तनपानका विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदीज्यू। उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादकै क्रमलाई जोड्न चाहन्छु। हामीले शिशुलाई हुने फाइदाका कुरा पनि गऱ्यौँ, आमालाई हुने फाइदाका कुरा पनि गऱ्यौँ, यसका महत्त्वका कुरा पनि गऱ्यौँ, र स्तनपान लाजको विषय होइन है, लाज मान्नुपर्ने विषय होइन, यो त अझ आमालाई सहजीकरण गर्ने विषय हो भनेर यहाँले प्रश्न पार्नुभएको छ। अब नेपालमा यो स्तनपानको अवस्था कस्तो छ र यो शिशु र बच्चा दुवैलाई फाइदा हुने यो स्तनपानलाई अझ सहजीकरण गर्न हामीले के गर्नुपर्ने देख्नुहुन्छ डाक्टर साहब?
1: सबभन्दा पहिला त यसले आमालाई फाइदा गर्छ, शिशुलाई फाइदा गर्छ भन्ने कुरा हामीले भनिहाल्यौँ। त्यो सँगसँगै यसले समाजलाई पनि फाइदा गर्छ। जस्तो शिशुलाई कम बिरामी हुने भएपछि शिशुलाई अस्पतालमा धेरै राख्नु परेन, उपचारमा लाग्ने खर्च कम हुने, त्यसले गर्दाखेरि शिशु घर छिटै जान पाउने भयो, आफ्नो परिवारको खर्च बच्ने भयो, परिवारलाई फाइदा भयो, आमाको पनि मानसिक तनाव कम हुने भयो, शिशु स्वस्थ हुने भयो, त्यो भएपछि परिवारलाई सम्हाल्नु, स्वस्थ परिवार भयो भने समाज पनि स्वस्थ हुने भयो। त्यस सँगसँगै अब समाज यो शिशु भनेको पछि गएर तीक्ष्ण बुद्धि भएको हुन्छ भनेर हामीले भन्यौँ, उसको उसले जति समाज र देशलाई दिन सक्छ त्यो सबै दिन सक्ने भयो भनेपछि स्वस्थ हाम्रो भविष्यको कर्णधार स्वस्थ हुने भएपछि हाम्रो देशको नै लाई पनि फाइदा हुने भयो। र जस्तो अब स्तनपान नगरायो भने हामीले दिने भनेको बट्टाको दुधहरू दिन्छौँ, बट्टाको दुध उत्पादन गर्नलाई त्यत्तिकै खर्च लाग्छ, उत्पादन गर्दाखेरि जुन हामीले चाहिँ यो कार्बन उत्सर्जन हुनेहरू धेरै हुने भयो भनेपछि इको फ्रेन्डली पनि भयो भनेपछि इन्भाइरोमेन्ट फ्रेन्डली पनि भएन भने स्तनपान चाहिँ इन्भाइरोमेन्ट फ्रेन्डली पनि भयो भनेपछि बच्चा आमा समाज परिवार समाज देश र संसारलाई नै यसले यसबाट फाइदा छ।
0: यदि एउटा आमाले स्तनपान गराइदिनु भयो भने उहाँले एउटा बच्चालाई पनि राम्रो स्वास्थ्य दिन सक्नुभयो, आफ्नो स्वास्थ्य पनि राम्रो गराउनु भयो, घर परिवारलाई पनि खुसी दिन सक्नुहुनुभयो, समाजलाई राम्रो बाटोमा हिँडाउन सक्नुभयो, अझ त्यो बच्चा भोलि राष्ट्रको सम्भावको भोलिको राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएको हुनाले भोलि उसले राष्ट्रलाई पनि योगदान दिन सक्ने, राष्ट्रको मुहार पनि फेर्न सक्ने भूमिका आमासँग हुन्छ, तसर्थ आमाले स्तनपान गराउनुपर्छ भन्नुभयो। तर स्तनपान गराउने सन्दर्भमा कतिपय आमाहरूले स्तनपान गराउन असहज अवस्था भोगिरहनु भएको पनि छ। अब हामीले कसरी चाहिँ एउटा आमाले सहज रूपमा स्तनपान गर्ने वातावरण बनाउन सक्छौँ?
1: आमाको यो नेचुरल होइन प्राकृतिक नै प्रोसेस हो, तर त्यसको लागि आमा सुत्केरी हुने बित्तिकै आमालाई पनि कति समस्या हुन्छ होइन, उहाँको रक्तस्राव भइरहेको हुन्छ, दुखिरहेको हुन्छ, त्यसैले हामीले स्तनपान गराऊ मात्र होइन कि स्तनपान गराउने वातावरण चाहिँ बनाइदिनुपर्छ। परिवारले पनि जस्तो सासूले श्रीमानले स्तनपान गराउनलाई आमालाई कसरी सहयोग हुन्छ भन्ने बुझिदिनुपर्छ। अस्पतालमा स्तनपान स्वास्थ्य संस्थामा स्तनपान गराउने व्यवस्था गर्न स्वास्थ्य कर्मीहरूको पनि त्यतिकै भूमिका हुन्छ। जन्मिने बित्तिकै छालासँग टाँसेर राख्नलाई स्वास्थ्यकर्मीले सहयोग गर्नु पर्यो। आमाको छातीमा बच्चालाई टाँसेर राख्दाखेरि त्यो शिशुले आमाको स्तनको गन्धले स्तनपान गर्न खोज्छ, त्यति बेला नै जन्मेको एक घन्टाभित्र शिशुलाई स्तनपान गर्नलाई आमालाई सहयोग गर्नु पर्यो। दुखिराखेको भए पनि शिशुलाई समात दिने, शिशुलाई कसरी चाहिँ अहिले म कुरा गर्छु, पोजिसन र अट्याचमेन्ट टाइम हुन्छ, शिशुको अवस्था कस्तो हुनुपर्छ, उसले कसरी समात्नुपर्छ, त्यो कुरा चाहिँ हामीले सहयोग गर्नुपर्छ। शिशुले सिकिसकेपछि त आमाले पनि ए यस्तो सजिलो रहेछ भनेर सिकेपछि त्यो कन्टिन्यू हुन्छ नि। त्यसैले सुरुको अवस्थामा चाहिँ नि परिवार पनि स्वास्थ्य कर्मीको पनि त्यत्तिकै सहयोग चाहिन्छ। र अब आमा कामकाजी हुनुहुन्छ भने उहाँले सुरुको अवस्थामा स्तनपान गराइरहनु भएको छ, अब काममा फर्किनु पर्यो भने उहाँले काम गर्ने ठाउँ कार्यस्थलमा पनि स्तनपान गराउनलाई सहजीकरण चाहिँ गरिदिनुपर्छ। जस्तो भनौँ, दुई दुई घन्टा तिन घन्टामा केही बेर स्तन दुध निचार्नको लागि ब्रेक दिने, स्तनपान ब्रेक भनेर त्यो दियो भने हुन्छ। स्तन उहाँ आमाले निकालेको दुधलाई सुरक्षित राख्नलाई फ्रिजको व्यवस्था गरिदिने, ताकि त्यो दुध उहाँले भोलिको पल्टको लागि युज गर्न सक्नुहुन्छ। किनभने हामीले राखे निकालेर राखेको दुध 24 घन्टा फ्रिजमा राख्न सकिन्छ, उहाँले दिनभरि 2-3 घन्टामा जसरी घरमा हुँदाखेरि शिशुलाई खुवाउनुहुन्थ्यो त्यसरी निकाल्नुहुन्छ, त्यो दुध घर जाने बेलामा लिएर जानुहुन्छ र भोलिपल्टको लागि छोडेर आउनुहुन्छ। होइन, त्यसरी गर्दाखेरि चाहिँ नि स्तनपानलाई, पूर्ण स्तनपानलाई सहयोग हुनको लागि चाहिँ नि हामीले घर समाज र कार्यस्थलमा पनि सहयोग गर्यौँ भने, र त्यस्तै सरकारको पनि दायित्व हुन्छ। जस्तो सुत्केरी विधा बढाउने, कतिपय प्राइभेट ठाउँमा त आजकल ती 1 महिना भएको छैन बोलाउनुहुन्छ, त्यो नगरेर उहाँलाई चाहिँ नि सकेसम्म पनि कुरा भइरहेको 6 महिनासम्म भनेर भन्छौँ हामीले, 6 महिनासम्म पोसिबल छैन भने पनि कसरी पूर्ण स्तनपान गर्नलाई चाहिँ आमालाई सहयोग गर्न सकिन्छ, त्यतातिर हामीले चाहिँ सोच्न सक्छौँ।
0: अब स्तनपान गराउने तरिकाका कुरा पनि अघि यहाँले अलिकति ल्याउनु भयो, कतिपय आमाहरूले जस्तो स्तनपान गराउनु नजानेर जस्तो त्यो दुध कानतिर आयो, कान पाक्यो भन्ने हामीले सुन्छौँ, वास्तवमा त्यो नजानेर भएको कि किन भएको हो। अब कसरी एउटा बच्चालाई स्तनपान गराउने, अब आमाले सिक्न पर्ने कुराहरू के हुन्?
1: स्तनपान गराउँदाखेरि हामीले चाहिँ सबभन्दा पहिला त आमालाई चाहिँ कसरी सजिलो हुन्छ, आमाको सहजतालाई विचार गर्नु पर्यो। जस्तो आमालाई बसेर सजिलो हुन्छ भने पहिला उहाँलाई सजिलोसँग बस्नुहोस्, अथवा म सुतेरै खुवाउँछु, मेरो अपरेसन गरेछ म बस्न सक्दिनँ, सुतेरै खुवाउँछु भने पनि कसरी गर्दाखेरि चाहिँ आमालाई सुतेर भए पनि सजिलो हुन्छ, पहिला आमालाई सजिलोसँग बस्न लगाउने, त्यसपछि अनि बच्चाको पोजिसनको कुरा, बच्चाको आसन कस्तो हुनुपर्छ भनेर भन्दाखेरि चाहिँ बच्चाको पुरै शरीर स्तनपान गराउँदाखेरि बच्चाको टाउको, उसको ढाड, उसको तल, सब तलको सबै हिस्सा चाहिँ उसको एक लाइनमा हुनुपर्छ, होइन, एक सिधा हुनुपर्छ। त्यसपछि बच्चा पुरै आमातिर फर्केको हुनुपर्छ र सकेसम्म आमाको नजिक टाँसिएको हुनुपर्छ। टाढा राखेर टाउकोलाई मात्रै आमाको स्तनमा लिएर आउँदाखेरि बच्चालाई अप्ठ्यारो हुन्छ अनि उसले धेरै बेर तान्दैन र पूर्ण स्तनपानलाई सहयोग हुँदैन त्यसो गर्दा। त्यसैले पुरै बच्चालाई पुरै समात्ने, एउटा लाइनमा राख्ने, सकेसम्म आमासँग टाँसेर राख्ने,
0: र जस्तो आमा बस्न सक्नुहुन्छ भने आमाले यसरी बसेर काखा लिने, अथवा सक्नुहुन्न भने बाबाले त्यहाँ मद्दत गर्दा पनि भयो, परिवारको कुनै सदस्यले मद्दत गरेर एकछिन लिइदिए पनि भयो, बच्चालाई एउटै पोजिसनमा राख्ने, जस्तो आमा बसेर गर्नुभयो भने, सुतेर भयो भने हामी सुतेर नै खुवाउन सक्छ,
1: सुतेर पनि खुवाउन सकिन्छ। खालि बच्चाको पोजिसन चाहिँ बच्चाको टाउको ढाड सबै सिधा हुनु पर्यो, बच्चा पुरै आमातिर फर्केको हुनु पर्यो र आमासँग टाँसिएको हुनु पर्यो। सकेसम्म बच्चाको चिउँडो चाहिँ आमाको छातीमा टाँसियो भने चाहिँ, र बच्चाको पेट आमाको पेटसँग टाँसियो भने नजिक हुन्छ अनि स्तनपानलाई सहयोग हुन्छ। यो चाहिँ बच्चाको आसनको कुरा हो। अब बच्चाले आमाको दुधसँगको सम्पर्कलाई पनि हामीले ध्यान दिनुपर्छ। त्यो गर्नलाई पनि 4 हामीले चाहिँ बुदाहरू, जस्तो बच्चाको मुख चाहिँ पुरा खुलेको हुनुपर्छ। जब बच्चाले स्तनपान स्तन खोज्छ त्यति बेला उसले आ गरेर खोजेर मुख खोलेको बेलामा ठ्याक्कै आमाको दुधको स्तनको मुन्टो निप्पल चाहिँ बच्चाको मुखभित्र पारिदियो भने, मुन्टो मात्रै नभएर आमाको स्तनको वरिपरिको जुन कालो भाग हुन्छ हामीले एरियोला भन्छौँ, त्यो पनि बच्चाको मुखभित्र गयो भने चाहिँ बच्चाको मुख ठुलो आ पनि हुने भयो र पुरा स्तन र त्यो वरिपरिको एरियोलाई पनि तान्दाखेरि चाहिँ त्यसको तलपट्टि दुध हुन्छ। मुन्टोमा मात्र त सानो नली हुन्छ, त्यसमा धेरै दुध हुँदैन, त्योभन्दा तलपट्टिको भाग पनि उसको मुखमा पऱ्यो भने चाहिँ नि बच्चाले दुध बढी पाउने भयो। त्यस्तै बच्चाको त्यो आमाको जुन वरिपरिको कालो भाग हुन्छ स्तनको वरिपरिको, त्यो चाहिँ नि माथिपट्टि अलिकति देखिएको भए हुन्छ, तलपट्टिको भाग चाहिँ बच्चाको मुखभित्र पुरा पसेको हुनु पर्यो र बच्चाको तलपट्टिको ओठ बाहिरतिर फर्केको भनेको चाहिँ बढी बच्चाको मुख ठुलो छ र धेरै भाग भित्र पसेपछि त्यो तलपट्टि फर्किएको हुन्छ, त्यसले गर्दाखेरि चाहिँ बच्चाले राम्रोसँग दुध तान्छ। र बिचबिचमा हामीले अर्को कुरा के हेर्न सक्छौँ, तानिरहेछ कि छैन भन्ने कुरा चाहिँ बच्चाको बच्चाले तान्दाखेरि गाला भरिएको जस्तो हुन्छ, दुई चारचोटि उसले तानेपछि एकछिन रोकेर घुटुक्क निल्छ, त्यो आवाज पनि सुनिन्छ। यसरी एकछिन रोकिँदै निल्दै तान्दै गरेर गऱ्यो भने चाहिँ बच्चाले राम्रोसँग दुध खाइरहेको छ भन्ने बुझिन्छ।
0: परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ भनेपछि गर्भवती महिला र बच्चाहरूको आस्थाको हिजोदेखि आजसम्मको आस्थाको केन्द्रबिन्दु हो। अब यसबाट चाहिँ हामी स्तनपान, नवजात शिशु, बाल स्वास्थ्यका के कस्ता सेवा सुविधाहरू पाउन सक्छौँ?
1: स्तनपानकै कुरा गर्दाखेरि हामीले चाहिँ नि आमा गर्भवती भएर जचाउन आउनुहुन्छ नि, त्यति बेलै आमाहरू अब गर्भवती आमाको ग्रुप बनाएर स्तनपानको महत्त्वबारे स्तनपान गराउनुपर्छ, जन्मेको एक घन्टाभित्र स्तनपान गर्दाखेरि चाहिँ नि पूर्ण स्तनपानलाई सहयोग हुन्छ भन्ने जुन महत्त्व छ त्यो कुरा चाहिँ हामीले गर्भावस्थादेखि नै गर्ने गरेका छौँ। त्यसपछि जन्मिने प्रसवको बेलामा जब आउनुहुन्छ, सुत्केरी हुने बित्तिकै बच्चालाई आमाको छातीमा टाँसेर राखिन्छ र जन्मेको एक घन्टाभित्र आमाको स्तनपान सुरु गर्न हाम्रो स्वास्थ्यकर्मीहरूले सहयोग गर्नुहुन्छ। त्यसपछि हाम्रो यो अस्पतालमा बोतलको दुधहरू ल्याउनलाई अलाउ नै गर्दैनौँ पूर्ण स्तनपान। हाम्रो यो परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल चाहिँ स्तनपानको हिसाबले यसलाई चाहिँ वृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर भनिन्छ, जहाँ चाहिँ नि जन्मिनु अगाडिदेखि जन्मिने बित्तिकैदेखि स्तनपान सुरु गर्ने, त्यसपछि स्तनपान सम्बन्धी केही समस्या आमाहरूलाई छ भने त्यो समस्यालाई समाधान गर्नलाई पनि हामी सहयोग गर्छौँ। र यहाँ चाहिँ नि आमाको दुध जसको कुनै आमाको बढी भएको हुन्छ, कुनै गानिएको हुन्छ, त्यो दुध निकाल्नलाई पनि हामी सहयोग गर्छौँ। र यदि कसैले त्यो दुध दान गर्न आफ्नो बच्चालाई खुवाइसकेपछि बढी भएको दुध दान गर्न चाहनुहुन्छ भने त्यो दान गर्न सक्नुहुन्छ, ताकि त्यो दुधलाई हामीले प्रशोधित गरेर अरू बच्चाहरूलाई पनि जसको आमाको दुध पटक्कै आएको छैन त्यो दुधले आमाको दुधले पाउने फाइदा त्यो शिशुले पनि पाउन सकोस् भनेर यो स्तनपानलाई प्रोत्साहन गर्ने त छँदैछ, त्यसलाई सहयोग गर्ने पनि छँदैछ। तर यदि कुनै शिशुको आमाको दुध तुरन्त एकदमै आएको छैन, शिशु धेरै सानो जन्मिएको छ र आइसियुमा भर्ना भएको छ, धेरै जटिल अवस्थामा छ भने त्यो शिशुले बाहिरको दुध पचाउन सक्दैन, त्यसरी त्यस्तो शिशुलाई आमाको दुधको फाइदा होस् भनेर यो हाम्रो यहाँ चाहिँ नि मिल्क ब्याङ्क हामीले चाहिँ अमृत कोषको दान गर्नुभएको आमाको दुधलाई प्रशोधन गरेर त्यस्तो चाहिने शिशुहरूलाई हामीले दिन्छौँ। जटिल समस्या भएको शिशुहरूलाई हामीले आमाको दुध दान गरेको शुद्ध बनाइएको आमाको दुध उपलब्ध गराउने भनेर भनेका छौँ। त्यो दुध चाहिँ हामीले सबै बच्चाहरूलाई दिन सक्दैनौँ, किनभने दान गर्ने आमाहरू पनि उहाँले आफ्नो बच्चालाई खुवाइसकेपछि बाँकी भएको दुध मात्रै दान गर्ने हो, त्यसैले धेरै दुध हामीसित जम्मा हुँदैन। तर स्तनपानलाई निरन्तरता दिनलाई यदि कुनै बच्चा एकदमै सानो समयभन्दा अगाडि जन्मिएको छ र 1500 ग्रामभन्दा कम छ, उसको उहाँ बच्चा अब दुध लिन तयार छ तर आमाको दुध पटक्कै आएको छैन भने त्यो सानो 1500 ग्रामको बच्चाभन्दा कमको बच्चाले बाहिरको दुध पचाउने एकदमै कम हुन्छ। आमाको दुध जबसम्म आउँदैन, दुई चार दिनमा बच्चाले तान्न थालेपछि त आउँछ, तर त्यो बिचमा उसले स्तनपान नै पाओस् भन्नको लागि चाहिँ हामीले यो अमृत कोषमा पास्चराइज गरेको दुध त्यस्तो बच्चाहरूलाई दिन्छौँ। त्यो पनि आमाहरू आमा बुवाले को स्वीकृति भएपछि हामीले दिन्छौँ। त्यसैले अमृत कोषले चाहिने बच्चाहरूलाई दुध दिन्छ, तर त्यो दुध पनि सबै बच्चाको लागि होइन, धेरै जटिल बच्चाहरूको लागि हामीले दिने गर्छौँ।
0: यसरी बुझ्नु पर्यो, अभिभावकहरूले आफ्नो बच्चालाई स्तनपान आफै गराउनुहोस्, यहाँ जस्तो अमृत कोष भनेर हामीले सङ्कलन गरेका छौँ भनेर तपाईँहरू यहाँ आउने होइन, आफ्नो बच्चालाई प्रत्येक आमाहरूले नै खुवाउनु पर्ने हुन्छ। तर यहाँ बच्चा पैदा भइसकेपछि जो क्रिटिकल अवस्थामा छन् ती बच्चाहरूका लागि अन्य कुनै आमाहरूसँग अनुरोध गरेर यसरी सँगालिएको दुधलाई यहाँ पाइँदो रहेछ भनेर गलत रूपमा चाहिँ कसैले पनि बुझ्नु भएन। तर यो जीवन रक्षा गर्नका लागि, एउटा बच्चाको जीवन रक्षा गर्नका लागि यहाँहरूले चाल्नुभएको उत्तम कदम हो भनेर हामीले बुझ्नु पर्यो है डाक्टर।
1: हजुर हजुर, र हामीले यस्तो त्यस्तो जरुरी भएको बच्चाहरूलाई यो अस्पतालमा जन्मेको बच्चा मात्रै होइन, जुन बच्चा आइसियुमा छ आमाको दुध थोपै आएको छैन, बच्चाले अरू दुध पचाउन नसक्ने अवस्था छ भने उहाँहरूले त्यहाँको डक्टरले यो बच्चा 1500 ग्रामभन्दा सानो छ, यसलाई यस्तो यस्तो समस्या छ, यसलाई दुध दिएर पठाउनु भन्यो भने हामीले जुन प्रशोधन गरेको दुधलाई आइस प्याक गरेर पठाउने पनि गरेको छ।
0: हजुर, भनेपछि कति राम्रो रहेछ। जस्तो हामी ब्लड रक्त सञ्चार केन्द्रले रगत सङ्कलन गरे जस्तै यहाँहरूले दुध सङ्कलन गर्नुभएको छ, र यदि त्यस्तो अवस्था अस्पतालले अथवा डाक्टर साहबहरूले देख्नुभयो र यहाँ दुध यदि सङ्कलन भएको अवस्था पर्यो भने अन्य अस्पतालहरूमा पनि यसलाई लगाएर सदुपयोग गरिएको कुरा गर्नुभयो, साह्रै महत्त्वपूर्ण र साह्रै नै मननीय कुरा भयो। यसलाई सकिन्छ भने अन्यत्र पनि विस्तार गर्न सकियो भने, अन्य अस्पतालहरूले पनि यस्तो कार्यलाई निरन्तरता दिन सके भने, यस्ता कार्यलाई अगाडि बढाउन सके भने अझ मुलुकभरि नै यो राम्रो सन्देश जाने थियो। साह्रै महत्त्वपूर्ण कुरा गर्नुभयो डाक्टर साहब। अमृत कोष, किनभने दुधलाई चाहिँ सङ्कलन गरेर जोसँग छँदै छैन त्यसले पनि पाउने, दुध दान गर्ने एउटा अभियान पनि चलाउनु भएको छ। यो चाहिँ यो सप्ताहमा मात्रै होइन, यो चाहिँ सधैँ चलिरहन्छ नि हाम्रो अस्पतालमा। साह्रै नै सराहनीय कार्य, किनभने हिजोदेखिबाट आजसम्म परोपकार प्रसूति गृह भनेपछि जसरी मानिसले बाहिरबाट एउटा धारणा बनाएर सुन्दर नजरले हेरिरहेका छन्, त्यो कुरालाई आज यहाँहरूले व्यवहारमा उतारिरहनु भएको कुरा यहाँको संवादबाट हामीले सुन्न पायौँ। वास्तवमा अमृत कोष बनाएर होइन आमाको दुधलाई सङ्कलन गरेर जोसँग छैन, जोसँग बढी छ उसले दान गर्न पाउँछ र जोसँग छैन उसले लिन पाउँछ, यस्तो पवित्र कार्य गर्नुभएको छ। एउटा बच्चालाई राम्रो बनाउनका लागि यहाँहरू त अहोरात खट्नु भएको छ, किनभने यो अस्पतालले दिएको सेवा त अहिले यहाँले भन्नुभयो, यहाँहरू खटिरहनु भएको छ। यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरू सँगसँगै यस अस्पतालका स्वास्थ्य कर्मीहरू, नर्स लगायत अन्य स्वास्थ्य कर्मीहरू खटिरहनु भएको हामीले यहाँ देखिरहेका छौँ। अब तपाईँहरूको मात्रै प्रयासले पनि त पूर्ण रूपमा गराउन नसकिएला, अब यसका लागि त अहिले भनियो नि एउटा व्यक्तिको भूमिका होला होइन, एउटा सुरुमा गर्भवती बनेको परिवारको बाबा आमा जो हुनुहुन्छ होइन, श्रीमान श्रीमती पहिला व्यक्ति जो गर्भवती महिला हुनुहुन्छ उहाँकै भूमिका होला, त्यसपछि उहाँको श्रीमानको भूमिका होला, त्यसपछि त्यो परिवारको भूमिका होला होइन, अब परिवारपछि यहाँले भने समाजको भूमिका होला, समाजपछि सरोकारवालाहरूले पनि केही भूमिका खेल्नु पर्ला, जस्तो अहिले हामी यो संवाद गरेर यो जनचेतना जागृत गराउन खोजिरहेका छौँ, त्यसपछि सरकारले पनि यसमा केही भूमिका खेल्नु पर्ला, केही नीतिहरू बनाउनु पर्ला, केही सहयोगहरू गर्नुपर्ला, कस कसले के गर्यो भने यो स्तनपानलाई सधैँ जीवन्त राख्न सक्छौँ र एउटा बच्चा जन्मिएपछि नैसर्गिक रूपमा उसले प्राप्त गर्ने दुधको अधिकारलाई हामी संरक्षण गर्न सक्छौँ। यसका लागि कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ, यहाँको अनुभवले के भन्छ?
1: यो चाहिँ हामी सबैले बुझ्नुपर्छ, स्तनपानलाई आमाको मात्रै यो सरकारको कुरा दायित्व होइन, यो चाहिँ सबैले बुझ्नुपर्ने हो, आमाले पनि बुझ्नु पर्यो, त्यसपछि उहाँलाई परिवारले सहयोग गर्नु पर्यो, जस्तो बच्चा जन्मिनु अगाडिदेखि तिमीले आफ्नै दुध खुवाउनुपर्छ बच्चालाई भनेर परिवारको सदस्यले भन्नुभयो भने आमाको अझ पनि त्यो सङ्कल्प अझ दृढ हुनसक्छ। त्यस्तै जन्मिसकेपछि शिशुलाई दुध खुवाउनलाई परिवारको सहयोग पनि त्यति नै जरुरी छ।
0: डाक्टर साहब, अब अलिकति म बाल स्वास्थ्यका कुरा पनि उठाउन चाहन्छु। नवजात शिशु र बाल स्वास्थ्यमा हामीले ख्याल गर्नुपर्ने कुराहरू के छन्, मैले अलिकति थोरै समय यसमा पनि लिन चाहेँ।
1: बाल स्वास्थ्य पनि पहिला त स्तनपानबाट नै सुरु हुन्छ होइन, त्यसैले जन्मिने बित्तिकै आमासँग टाँसेर राख्ने, स्तनपान एक घन्टाभित्र सुरु गर्ने र स्तनपानलाई पूर्ण स्तनपान भन्नाले शिशुलाई आमाको बाहेक पानी पनि नदिने, कहिले कहिले अपवादको रूपमा चाहिँ शिशु बिरामी भयो भने उसलाई औषधि दिनुपर्छ, त्यो बाहेक अरू केही पनि दिनु पर्दैन, सबै स्तनपानले नै गर्छ, त्यो बुझिदिने। त्यसपछि उमेर अनुसारको खोप लगायो भने शिशुलाई सङ्क्रमणबाट बचाउन सकिन्छ। खोप पनि लगायौँ, स्तनपान पनि गरिरहेको छौँ, त्यही पनि केही समस्या आयो भने तुरन्त स्वास्थ्य संस्थामा देखाउने, जस्तो भनौँ कुनै शिशुलाई सास छिटो छिटो भयो, ज्वरो आयो होइन, बच्चा एकदम तात्यो अथवा एकदम चिसो हुनु पनि सङ्क्रमणको लक्षण हुनसक्छ, अथवा एकदम तारन्तार उल्टी गरिराख्यो, पेट फुल्यो, सास फेर्न धेरै गाह्रो भयो, जस्तो कोखा हानेको हुनसक्छ, सास छिटो छिटो फेर्नु एउटा छ, अर्को चाहिँ कोखा हानेको अथवा चाहिँ अह अह गरेर कनेको जस्तो भयो भने पनि उसको चाहिँ फोक्सोमा केही समस्या भन्ने बुझिन सकिन्छ। आँखा पल्टायो, बच्चाले त्यो मिर्गी जस्तो काँपेको देखियो भने त्यो मेनिन्जाइटिस हुनसक्छ, बच्चा एकदमै धेरै पहेँलो भयो, जन्डिस भयो भने, यस्तो यस्तो अवस्थामा चाहिँ तुरन्तै स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्ने र सही उपचार समयमै गराउने, यो पनि गर्नु पर्यो। शिशुलाई 6 महिनासम्म पूर्ण स्तनपान गराउने, तर 6 महिनापछि आमाको दुध त कन्टिन्यू नै गर्ने, त्यो बाहेक उसलाई चाहिँ थप पोषिलो आहार खुवाउनुपर्छ, त्यो पनि हामीले अब दुध एकदमै आइरहेछ भनेर 6 महिनापछि पनि आमाको दुध मात्रै खुवाएर पनि पुग्दैन, उसको त्यो वृद्धि विकासको लागि चाहिँ अरू ठोस आहार पनि सुरु गर्नुपर्छ। त्यसैले 6 महिना भएपछि सुरुमा थोरैबाट लिटो जाउलो यिनीहरू खुवाउन सक्छौँ, बिस्तारै उसलाई बढाउँदै जाने ध्यान दिनु पर्यो, सरसफाइमा त्यतिकै निकै ध्यान दिनुपर्छ। स्तनपान एकदम महत्त्वपूर्ण छ शिशुको स्वास्थ्यको लागि, आमाको स्वास्थ्यको लागि र समाज र देशकै लागि पनि महत्त्वपूर्ण भएको भएर यो आमाको मात्रै सरोकारको विषय नभएर सबैले आमालाई सहयोग गरौँ र पूर्ण स्तनपानलाई चाहिँ नै हामीले सहयोग गरौँ।
0: साह्रै महत्त्वपूर्ण संवाद भयो। यस्तो व्यस्तताका बिच पनि यहाँ कार्यक्रम चलिरहेको छ, यस्तो भिडभाड छ, यो सबैका बावजुद पनि रेडियो नेपाल सुन्नुभएका करोडौँ श्रोताहरूका लागि पनि आफ्नो अमूल्य समय र विचार आम समुदायका लागि उपलब्ध गराउनु भयो। यो समय र संवादका लागि यहाँलाई धन्यवाद डाक्टर साहब।
1: धन्यवाद, मेरो तर्फबाट पनि मैले आफ्नो कुराहरू राख्न पाएँ।
0: हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रमुख बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुवेदी। हाल उहाँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। आजको कार्यक्रम कस्तो लाग्यो? आजको कार्यक्रमको सन्दर्भमा तपाईँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने हामीलाई पत्राचार गर्न सक्नुहुनेछ। पत्राचारका लागि हाम्रो कार्यक्रमको ठेगाना हो कार्यक्रममा हाम्रो स्वास्थ्य, रेडियो नेपाल, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ, नेपाल। यदि यहाँसँग इमेलको पहुँच छ भने इमेलमा लेखी पठाउन सक्नुहुनेछ swasthyahamro@gmail.com। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आजका अतिथिलाई विशेष विशेष धन्यवाद दिँदै आजको प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौं।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम रोधी। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: आउनुहोस् नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।
1: घर

0: झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त
1: गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन
0: त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

लोकगीत हरेक मानिसको मनभित्रको स्वतन्त्र अभिव्यक्ति हो। मन छुने शब्द, सुमधुर आवाज अनि सङ्गीतका धुनसँगको सम्मिश्रण जादुमय कला र गला जसले हरेक मानिसको मन जित्ने गर्दछ, हो त्यही नै हो लोकगीत। पाखा पखेरी, गाउँ बस्ती, मेलापात अनि रोदीघर भन्ज्याङ चौतारीको भरपर्दो साथी हो यिनै रस्ती बस्ती। मनभित्रको भारी बिसाउने चौतारी भनौँ कि दुःख सुखको साथी भनौँ, जे भने पनि लोकगीतको बारेमा कमी नै हुन्छ। आधुनिक प्रविधि, लोकगीतप्रतिको लगाम, नयाँ नयाँ कलाकारहरूले आज गाउँ पाखा सहर बजार हुँदै विश्वको हरेक कुना कुनामा लोकगीतहरू घन्किएका छन्। यो हाम्रो लागि गर्व र खुसीको कुरा हो। जे होस्, घरकेले छाउनु पराल न खर, छैन नि झिगटी पराल खर झिगटी त अहिले बिरानो भइसक्यो, नयाँ पुस्ताले नचिन्न पनि सक्छन्। गाई सानो भए पनि दुधमानु दिएपछि किन खानु र नखानु, गाईको दुध त खाँदैमा राम्रो हो नि, धान सुक्नु पनि रापले नै हो, तर काफ्ले भगाउँछु भन्दैमा भाग्ने कि नभाग्ने त्यो चाहिँ आफ्नो कुरा हो। यस्तै भावको गीत थियो यी कलाकार झुमा लिम्बू र सुजन चपागाईको स्वरमा। मायाले भिर पहिरो खोला केहीको पनि डर मान्दैन र त यस्तो गीत बन्छ भन्दै अबको पालोमा कडाली पारी, छैन खेतबारी रुखो चटारी, झमझम तारा झमझम भापु गीत शिशिर योगीको स्वरमा।

हुम्लाको फापर, हुम्लाको कोदो, पिठो अर्थात् कर्णाली पारीको अन्नबाली, जल, जडीबुटी, प्राकृतिक सम्पदा, कला, संस्कार, संस्कृति, रीतिरिवाजको बारेमा जति नै वर्णन गरे पनि कमै नै हुन्छ। तर यहाँ प्रकृति, संस्कृति, जल, जमिनमा उब्जने खाद्य बालीलाई जोडेर गीतमा आफ्नो मायालुलाई आफ्नो परदेशी जेनले बिर्सियो कि कतै हिजो हात हल्लाउँदै बोलाएका दिनहरूमा खाएका कसमहरू तोडिने पो हो कि तिमलाई भेट्न नपाएर यति त मन रोएको छैन, यति त मायाको प्यास लागेको छैन। म सकेसम्म पाएसम्म भ्याएसम्म छिटो भन्दा छिटो आउँछु है भन्ने सन्देशको गीतपछि अब शुभ साहित्यको बेला यसरी रमाइलो गर्दैछन् प्रेम राजा महत र शिलाले।

यही त हो नि लोकगीतको जादु, यही त हो नि लोकसङ्गीतको रमाइलो। कलाकारहरूलाई न त उमेरले छुन्छ, न त कानुनले नै समाउँछ। उनीहरूका सुमधुर स्वरहरूले, साली र भेनाको गफले, अर्थात् भनिन्छ नि पिना सुकाउनु पर्दैन, साली फकाउनु पर्दैन। कति चाँडो मेजर छुट्टीमा आएर साली फकाउन लागेका होलान्, सुनको बाला पेन्सन पट्टाको आश देखाएर गाउँघरमा जीवन बिताउने कुरा गरे पनि साली पनि भेनाको मेजर फुली सुहाएको भन्दै छाउनीमा लैजाने कुरा लाउरेको प्रशंसा गरेको पाइन्छ। तर लाउरेहरू छुट्टीमा आएको बेला यसरी नै सालीहरूसँग रमाउँछन्, तर हातमा सुनको बाला छाउनीमा घुमाउने अनि आफ्नो आँटपेट भने कसलाई दिन्छन् उनी लाउरेहरूलाई थाहा होला। यस्तै यस्तै माहौलमा भोलि बिहानै भालेको डाँकोसँगै लाउरेहरू आफ्नो पल्टनमा शुभ साइत गरेर हिँडिहाल्छन्, अनि यता लाउरिनी बन्ने सपना पुनेर बसेकी लाउरे फेरि कहिले फर्केला भनेर दिनगन्दै बाटो हेरेर बसेकी हुन्छन्। यस्तै त हो नि गाउँघरमा रात छिपिँदै गएको छ, पारीको गाउँमा सोल्टा सोल्टिनीहरू रमाइलो गर्दैछन्। स्वर हो सुरेन्द्र गुरुङ, जुनाश्री मगर, आनन्द गुरुङ र लक्ष्मी गुरुङको।

माथि परो दानसिंह गाउँ तल मोदी खोला, दानसिंह गाउँ र मोदी खोलाको सम्बन्ध अनन्तदेखि अविरल रूपमा अत्यन्तै घनिष्ठ रहेको छ। किनकि यसै पनि अनुमान लगाउन सकिन्छ कि मानिस यस्तै खोला नदी खेतीयोग्य जमिन हेरेर रोजेर बस्ने गर्दछन्। तर यहाँ भने त्यो होइन, यहाँ त सोल्टा र सोल्टिनी आफ्नो मनभित्रको कुरा फुकाउन वा एकले अर्काको हात माग्नका लागि पोखरा जाने, फेवाताल, रूपाताल, बेगनास तालमा घुम्दै एक आपसमा नजिक हुँदै मन परेका मान्छेहरू कतै फेरि छुटिनुपर्छ कि भन्ने चिन्ता छ भने अर्कोतर्फ रोधी घरमा भेट्नुहुँदा लागेको मायाजाल कसैको हुन सक्दैन। यस्तै प्रस्तुति त हो रोधी घरमा एकले अर्कालाई फकाउने, हुर्क्याउने, तिम्रो त मै छुनी मेरो त को छ र पछि अबको पालोमा सानो केसी, रामकुमार खतिवडा र रेणुका

कार्यक्रम रोधीमा यस्तै मिठा मिठा लोकगीतहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार पुरुषोत्तम नेउपाने र शक्ति चन्दको स्वर छाड्दै आजको कार्यक्रम रोधीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न चारवटा विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 तथा महिला बालबालिका लैङ्गिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा भएका दुर्घटना, प्राकृतिक विपत्ति लगायतका विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साबिक अनुसार नै खाना पकाउने एलपी ग्यासको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले साउनदेखि भरि सिलिण्डर वितरण सुरु गर्दा केही समस्या आएको बताउनुभयो। मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भए पनि उपभोक्ताले एकै पटक ग्यासको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो। रूपन्देहीको रोहिणी गाउँपालिकाका 273 भूमिहीन लाल पूर्जा वितरण गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आज लाल पूर्जा वितरण गर्नुहुँदै अव्यवस्थित भूमिहीनहरूको समस्या समाधान गर्न दीर्घकालीन समाधानको खाका तयार बनाइरहेको बताउनुभयो। मन्त्री लम्सालले स्थानीय तहका जनप्रतिनिधि कर्मचारीले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर बाँकी भूमिहीनका समस्या समाधान गर्न छिटो काम गर्न निर्देशन दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संविधानमा समसामयिक विषय संशोधन हुन सक्ने भए पनि त्यसभित्रका संवेदनशीलता बुझ्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन समारोहलाई आज सम्बोधन गर्नुहुँदै सभापति थापाले संविधानभित्रका संवेदनशीलता बुझ्न नसके मुलुक दुर्घटनामा जान सक्ने धारणा व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार मन्त्रालयले मीडिया काउन्सिल विधेयक 2083 मस्यौदामाथि सञ्चार क्षेत्रका सरकारवालासँग छलफल गर्दै सुझाव संकलन थालेको छ। मन्त्रालयमा आज आयोजित छलफलमा विभिन्न सञ्चार माध्यमका सम्पादक तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल तथा पत्रकारिता क्षेत्रसँग सम्बन्धित स्वतन्त्र संघ संस्थाका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारवालाबाट प्राप्त सुझावका आधारमा उत्कृष्ट, कार्यान्वयन योग्य र भविष्यमुखी विधेयक तयार पारिने बताउनुभयो। उहाँले सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै प्रेस स्वतन्त्रताको सुनिश्चितता बिनाको लोकतन्त्र सुदृढ हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण तथा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवा प्रदायक कम्पनीलाई विभिन्न निर्देशन जारी गरेको छ। प्राधिकरणले मोबाइल सेवाको गुणस्तर, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, अनुमति पत्रका शर्तहरूको पालना तथा उपभोक्ता हित संरक्षणलाई थप प्रभावकारी बनाउन 8 बुँदे निर्देशन जारी गरिएको जनाइएको छ। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र रामकृष्ण शाह, पुष्परत्न वज्राचार्य, सहयोगी दुर्गा श्रेष्ठ, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

बेसी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 23 गते शनिबार, श्रावण कृष्ण पक्ष, दशमी तिथि, तदनुसार अगस्त 8 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला गा दशमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी राजन छेत्री, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 9 बजेको समयमा केही जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम हाम्रो भूगोल। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि आधुनिक गीत सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले।

भोजनको चर्चापछि यो श्लोकले अब राजसी व्यक्तिको भोजनको चर्चा गर्छ। ती भोजन र भोजन गर्ने तरिका हेरेर यो व्यक्ति राजसी हो कि सात्विक हो कि तामसी हो पत्ता लगाउन सकिन्छ। र फेरि अरूलाई पत्ता लगाउन प्रयोग गर्ने होइन है, अध्यात्म आफूलाई चिन्ने विज्ञान हो। राजसी व्यक्तिको जब विवरण जब यहाँ आउँछ, भोजनको विवरण अथवा आहारको विवरण यहाँ हेर्नु होला, पहिले भोजन कस्तो प्रकारको छ त्यो कुरा आयो, त्यसपछि बल्ल भोजनको लक्ष्य आयो, त्यो भोजनले के दिन्छ अरे भने दुःख र शोक दिने भोजन गर्छ राजसी व्यक्तिले। तर राजसी व्यक्ति खास लक्ष्यमा धेरै ध्यान दिँदैन। सात्विक व्यक्ति म भोजन किन गर्दैछु, यो भोजनले मलाई के दिन्छ त्यो हेरेर मात्रै गर्छ। भने राजसी व्यक्ति पहिले स्वाद हेर्छ, आफूलाई प्रिय स्वाद छ भने सिधै भोजन गर्न थाल्छ। त्यस कारणले राजसी व्यक्तिको आहारको चर्चा आउँदा पहिले त्यो भोजनका गुणहरूको चर्चा आयो, त्यसपछि बल्ल आहारको उद्देश्य लक्ष्यको चर्चा आयो। राजसी व्यक्तिले कस्तो खान्छ, तितो कटुवा, भनेको उसको जिब्रोलाई अति संवेदित गर्ने भोजन। जस्तो यो हेर्नुहोस् त, पुरै तितो, अमिलो, नुनिलो, अति तातो, पिरो, रुखो, दाहकारक भोजन, यी सबै भोजनहरू कुन श्रेणीमा आउँछन्? त्यस्तो श्रेणीमा आउँछन् जुनले मेरो जिभालाई, मेरो जिब्रोलाई अत्यन्तै संवेदनशील बनाउँछन्, तताउँछन्। यसलाई स्वात्तै के आए जस्तो अनुभव गर्छ, एकदम तितो खाएँ मैले, तितो खाँदा के भयो, अहिले मेरो जिब्रोमा जुन प्रकारका रसहरू आइरहेका थिए त्यो एकदम विपरीत रसहरू आउन थाले, अनि ओहो भन्ने हुन्छ। त राजसी व्यक्तिलाई केही गरे भन्ने हुन्छ, ऊ भयानक तितो खान्छ। ऊ तितो प्रिय उसको लागि होला नहोला त्यो आफ्नो ठाउँमा छ, तर ऊ अलि गहिरोसँग आफ्नो स्वादका केन्द्रहरूलाई, टेस्ट बर्डहरूलाई चलाउन चाहन्छ। अमिलो, ऊ अमिलो खाइदिन्छ एकदमै, किन उसलाई दौडिनु छ, त दौडिनको लागि त अमिलोले मद्दत गर्छ। जीवनको तिक्तता व्यक्त गर्नु छ जहीँ तहीँ, त्यो तितो भोजनले उसलाई मद्दत गर्छ, ऊ अमिलो खान्छ। यति अमिलो खान्छ कि त्यो अमिलोले उसको जिब्रोलाई जहिले सुकै चलायमान बनाएको बनाइ गर्छ, जिब्रो कहिले शान्त हुन पाउँदैन। त्यस कारणले राजसी व्यक्ति कहिल्यै पनि भोजनको असली स्वाद नै पाउँदैन। भोजनमा यति धेरै मरमसला हाल्छ, यी सबै प्रकारका मरमसलामा हुने गुणहरू हुन् यिनीहरू, यति धेरै मरमसला प्रयोग गर्छ कि उसका लागि मैले हरेक दिन नयाँ खाएको छु, हरेक दिन फरक प्रकार खाएको छु भन्ने अनुभव चाहिन्छ उसलाई। ऊ स्थिर हुँदैन, ऊ अत्यन्तै चञ्चले हुन्छ। ऊ चञ्चले हुने भएको भएर उसको जिब्रो पनि चञ्चले हुन्छ, जिवा पनि चञ्चले हुन्छ, उसको स्वाद पनि चञ्चले हुन्छ। नुनिलो खान्छ, अत्यन्तै नुनिलो खान्छ, नुन थपेर खान्छ। एक त उसको उच्च रक्तचापको समस्या होला, त्यही माथि नुन थपेर खान्छ। किन, उसलाई पुग्दै पुग्दैन भित्र, कहीँ उसको भित्रको आँत भरिँदै भरिँदैन जबसम्म अति गर्दैन कुनै पनि कुरा। साह्रै तातो खान्छ, साह्रै तातोले के गर्छ, व्यक्तिलाई तताउँछ, दौडाउँछ, भित्रको रिस व्यक्त गर्ने बनाउँछ। भित्र यति तातेको छ व्यक्ति कि त्यो तातेको भित्रको जुन वातावरण छ, जुन रिस छ, त्यसलाई तुष्टिकरण गर्ने भोजन चाहिन्छ। त्यसपछि तीक्ष्ण बनेको अत्यन्तै पिरो प्रकारको भोजन गर्छ, कडा प्रकारको भोजन गर्छ, अनि रुखा भोजन गर्छ यो व्यक्तिले। रस यो व्यक्तिको भोजनमा हुँदैन। यो व्यक्तिको जिब्रोलाई अति संवेदित बनाएर अनि रस लिन्छ, भोजनमा रस हुँदैन यो व्यक्तिको। दाहकारक, बडो पीडा दिने प्रकारको भोजन, एकछिन खायो एकछिनपछि भयानक पीडा दिन्छ। उसको पेट बिग्रिने हो कि उसको चाहिँ मन बिग्रिने हो कि उसलाई अत्यन्तै दौडधुप गर्नुपर्ने हो कि, त्यस्तो प्रकारको भोजन सेवन गर्न थाल्छ राजसी व्यक्ति। अब राजसी व्यक्तिको जुन मूल चरित्र छ, ऊ जे छ त्यससँग राजी हुँदैन, त भोजन पनि त्यस्तै छ। हिजो एउटा भोजन दिएको थियो, आज त्यस्तै प्रकारको फेरि भोजन दियो भने ऊ भन्छ कि बाबा यो त हिजो खाइसकेँ त मैले, अब मलाई नयाँ प्रकारको चाहियो। उसलाई हरेक कुराको नयाँ स्वाद चाहिन्छ। यो नयाँ स्वाद यानी चञ्चलताभित्रको भड्केको भड्केको भड्केको भड्केको एकपछि अर्को स्वाद, त्यसपछि अर्को स्वादमा ऊ कहीँ पनि पुगेन। सात्विक व्यक्ति के हुन्छ, स्थिर हुन्छ। तपाईँले त्यो एउटै भोजन दिइराख्नुहोस् महिनोसम्म पनि उसलाई खास फरक पर्दैन, किनभने ऊ भोजनतिर आहारतिर उसको ध्यान छैन, उसको ध्यान त आफ्नो सात्विकतातिर छ। ऊ आफूभित्रको सात्विकताबाट स्वाद ग्रहण गरिरहन्छ, भोजनको स्वादमा भर नै पर्नु पर्दैन।
मैले मेरो जीवनमा

0: साधनाका क्रममा विभिन्न प्रकारका भोजनहरू गरेर हेरे। मरमसलायुक्त भोजन पनि भए, त्यसपछि राजसी प्रकारका भोजन पनि भए, तामसी प्रकारका भोजन पनि भए, सात्विक प्रकारका भोजनहरू पनि भए। र मैले के अनुभव गरेँ भने, भोजन जति सादा हुन्छ, जति कम मरमसलायुक्त हुन्छ, त्यति नै मेरो आफ्नो स्वाद जाग्न मद्दत गर्छ। होइन, मेरो स्वाद त मर्छ, यो जिब्रोमा मात्रै 1,00,000 भन्दा बढी स्वादका केन्द्रहरू हुन्छन्, टेस्ट बर्डहरू हुन्छन्। यी अति प्रकारको भोजनले त्यो स्वादका केन्द्र सबै मर्छन्। र म जति गरे पनि म भोजनै लिन सक्दिनँ, भोजनले म तृप्ति हासिल गर्नै सक्दिनँ। जुन दिन भोजन बिल्कुल सादा भयो, जल मात्रै लिएको छ कुनै दिन, वा फलको रस मात्रै लिएको छ, वा दुध मात्रै लिएको छ, त्यस दिन पवित्रतम भोजन जीवनमा प्रवेश गरेको अनुभव भयो र त्यस दिन सबैभन्दा बढी सन्तुष्टि भयो। जब भोजन न्यून हुन्छ, अति होइन, जब भोजन न्यून हुन्छ, जब भोजनलाई पचाउन कुनै पनि कष्ट गर्नु पर्दैन, शरीरको प्रणाली खर्च नै हुँदैन, त्यतिखेर बल्ल ध्यानको लागि म तयार हुन्छु। अब राजसी व्यक्ति कहिले पनि ध्यानको लागि तयार हुँदैन। उसलाई ध्यान गर्न बसाउनुहोस्, घरि यहाँ चिलाउँछ, घरि वहाँ चिलाउँछ, घरि यो हेर्न मन लाग्छ, घरि उयो हेर्न मन लाग्छ। ध्यान गर्न बसेपछि उसको मनमा हजारौँ कुराहरू आउँछ। किन उसको मनमा हजारौँ कुराहरू आउँछन् भने, यो व्यक्ति भित्रबाट त्यस्तै छ, यो व्यक्तिको भित्रको आफ्नो भित्रको अन्तर स्वाद जागेकै छैन, त ध्यानमा यसले स्वाद लिनै सक्दैन। यो व्यक्ति खोजेको खोजै छ, ध्यानमा पनि के गरौँ, कसो गरौँ, कता जाउँ, के गरौँ भनेर हेरेको हेरेको गर्छ। र यो व्यक्तिले भन्छ, ध्यान लाग्दैन वा ध्यान हुँदैन, या त परमात्मा छैनन् या परमात्मालाई मनुष्यले अनुभव नै गर्न सक्दैन। यस्ता प्रकारका कुराहरू गर्न थाल्छ राजसी व्यक्तिले। जब शरीरमा भोजन न्यून हुन्छ र त्यो पनि झोलिलो हुन्छ, रसयुक्त हुन्छ, त्यतिखेर के हुन्छ कि पचाउने जुन ऊर्जा छ, साधारणतया भोजन गर्ने बित्तिकै हरेक व्यक्तिलाई निन्द्रा लाग्छ नि। किन निन्द्रा लाग्छ? पुरै त्यो शरीरको ऊर्जा भोजन पचाउनमा खर्च हुन्छ, त्यसकारणले निन्द्रा लाग्ने हो। जब तपाईँ अत्यन्तै हलुका भोजन लिनुहुन्छ, रसयुक्त भोजन लिनुहुन्छ, झोलिलो भोजन लिनुहुन्छ, तपाईँको ऊर्जा भोजन पचाउन खर्च गर्नै पर्दैन, ध्यानको लागि, सृजनाको लागि, कविताको लागि, साहित्यका लागि, व्यवसायका लागि तपाईँसँग ऊर्जा बच्छ। त्यसकारणले हामीले हेऱ्यौँ भने, जो व्यक्ति अति भोजन गर्ने छ, त्यो व्यक्तिले कहिल्यै पनि सृजनशील काम गर्न सक्दैन, सृजना धेरै गाह्रो हुन्छ उसलाई, उसको ऊर्जा मुक्त नै हुँदैन। एकपटक भोजन गर्यो अनि 4-5 घन्टामा फेरि भोजन गर्नुपर्छ, 4-5 घन्टासम्म त उसलाई त्यो पुरै प्रणाली, उसको ऊर्जाको प्रणाली भोजन पचाउनमा प्रयोग गरेको मात्रै मनपर्छ। त्यसकारणले सात्विक व्यक्तिको भोजनमा स्थिर आयो नि, एकपटक खाएपछि लामो टिकोस्, 5-7 घन्टा टिकोस्, न्यूनतम 6 घन्टा टिकोस्, सक्छ 8 घन्टा टिकोस्। र त्यो टिक्यो भने के हुन्छ भोजन? अब तत्काल फेरि अरू भोजन दिनु परेन, ऊर्जा खर्च हुँदैन। ऊर्जा महत्त्वपूर्ण काम गर्नलाई बचाउने कुरा हो, जीवन ऊर्जा चाहिन्छ। तर जीवन ऊर्जा मात्र खाना कमाउन, खाना पचाउन खर्च गर्यो भने त्यो व्यक्ति कस्तो होला? त्यो व्यक्तिको चित्र बनाउनु पऱ्यो भने अरू चित्र नबनाए पनि हुन्छ, मस्तिष्क त हुँदै हुँदैन के चित्र बनाउनु, उसको हृदय त हुँदै हुँदैन के चित्र बनाउनु, यसको भुँडीको चित्र बनाइदिए हुन्छ, पेटको चित्र बनाइदिए हुन्छ, यो व्यक्तिको चित्रमा मात्र पेट देखाइदिए हुन्छ। त्यसकारणले पुराना चित्रहरू यता नेपाल भारततिर चिनतिर मात्रै होइन, इजिप्टका चित्रहरू, जस्तो बेबिलोनमा पाइने चित्रहरू, यो ग्रिस देशमा पाइने पुराना चित्रहरू बडो आश्चर्य लाग्दछन्। मान्छे अत्यन्तै पातलो छ, पेट चाहिँ भयानकै ठुलो छ, पक्का पनि यो त्यो व्यक्तिको चित्रण गरिएको हो जसलाई राजसी वा तामसी भनिन्छ। र कुनै कुनै चित्रहरू कस्ता छन् कि टाउको भयानक ठुलो छ, पेट एकदम सानो छ, यसको अर्थ पक्का पनि ती चित्रकारहरूले त्यस्तो व्यक्ति देखे जसले आफ्नो पेटलाई असाध्यै सानो बनाएर राखेको छ र आफ्नो बुद्धिको क्षमतालाई, मस्तिष्कको क्षमतालाई उच्च बनाएर राखेको छ। कुनै कुनै फेरि चित्र कस्ता छन् भने, चित्रमा के छ, मात्र हृदय छ, अरू केही पनि छैन चित्रमा, मात्र यो छाती छ, अरू ठाउँ सानो सानो देखाएको छ, छातीलाई एकदम ठुलो बनाइदिएको छ। किन? देखे कि यो व्यक्ति, यस्ता प्रकारका व्यक्ति पनि छन् जसको हृदय अत्यन्तै विराट छ, हृदय अत्यन्तै विशाल छ। त्यो चित्रले व्यक्तिको व्यक्तित्व प्रकट गरे, त यहाँ भोजनले पनि व्यक्तिको व्यक्तित्व प्रकट गर्छ। अब ध्यानी व्यक्तिले गर्ने के हो? यदि म तामसी छु भन्ने थाहा भयो भने, सजग हुँदै बिस्तारै राजसी बन्ने र राजसीमा टिक्ने होइन सात्विक बन्ने, सात्विक बन्दा बन्दै एक दिन गुणातीत बन्ने बाटो खुल्छ। तमस रजस र सत्व तिनवटै गुण हुन्, गुणभन्दा पर जानु छ, तर सात्विक गुण चाहिँ त्यो करिब करिब पारदर्शी हुन्छ, त्यो गुणै नभए जस्तो हुन्छ। सात्विक व्यक्तिहरू त्यस कारणले हेर्नुहोस् कहिल्यै पनि कहीँ पनि गए भने आफूले श्रेय पनि लिँदैनन्, आफ्नो कुरा अन्तमा राख्छन्, छुट्टै बस्छन्, कसैलाई व्यवधान पनि गर्दैनन्, ठुलो स्वरले पनि बोल्दैनन्। किन? यी व्यक्ति बडो शान्त प्रकृतिका हुन्छन् र आफूलाई खास अभिव्यक्त गर्नुपर्छ भन्ने हुँदैन। यिनीहरू बडो त्यो लडाईँ मारामारी झगडा इत्यादिमा यिनको कुनै पनि रुचि हुँदैन। त तितो अमिलो अति नुनिलो साह्रै तातो कडापिरो रुखो दाहकारक भोजन चाहिँ आहार चाहिँ रजस व्यक्तिलाई प्रिय हुन्छ। यी भोजनले के गर्छ त यो व्यक्तिलाई दुःख र शोकमा लैजान्छ निरन्तर। अहिले दुःख र एकछिनपछि त्यसलाई फर्केर हेर्दाखेरि शोक हुन्छ, ओहो मैले यस्तो खाएँ नि त्यस दिन, त्यस कारणले मेरो पेट बिग्रेको छ, मैले यस्तो भोजन गरेँ नि गर्न नहुन् त्यस कारणले मलाई यस्तो रोग लाग्यो। शोक जहिलेसुकै विगतसँग सम्बन्धित हुन्छ, दुःख जहिलेसुकै वर्तमानसँग सम्बन्धित हुन्छ, चिन्ता जहिलेसुकै भविष्यसँग सम्बन्धित हुन्छ। दुःख र शोक निरन्तर दिन्छ, यसको अर्थ चिन्तामा पनि लैजान्छ अब यसले। किनभने कुनै पनि भोजनले मलाई शोक दियो भने त्यो शोकको अवस्था शोकको वृत्ति भविष्यका लागि पनि बच्छ। त भविष्यमा जब त्यो शोक प्रकट हुन्छ, आजको शोक भविष्यको लागि भविष्यको रूपमा जब प्रकट हुन्छ त्यसैलाई चिन्ता भनिन्छ। त राजसी व्यक्ति दुःख र शोक अनि चिन्ताबाट कहिल्यै पनि मुक्त हुन सक्दैन। आफूलाई हेर्ने, आफूलाई बुझ्ने, सजग हुने, एक प्रकारको आत्मअनुशासनको विकास गर्ने र एउटा नयाँ बाटो रोज्ने, यी श्लोकहरूले हामीलाई जीवनमा चुनावको अवसर दिन्छन्। दि अपर्चुनिटी अफ सिलेक्सन, बाध्यताका श्लोक होइन यिनीहरू, मनुष्यभित्र चुनावको सम्भावना छ है भनेर देखाउने श्लोक हुन् र अध्यात्म परम चुनाव हो।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरिओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

इलाहादिनी शक्ति राशेश्वरी श्री राधारानीको सभक्ति स्मरण गर्दै रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गतको यो अध्यात्म सन्देश कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीद्वारा सञ्चालित यस कार्यक्रममा विशेष गरी यहाँहरूले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन एवं जगद्गुरु श्रीद्वारा रचित सुमधुर संकीर्तन सहितको सत्सङ्ग प्राप्त गर्दै

0: आदरणीय श्रोताहरू अब श्रवण गरौँ सन्ताग्रगण्य जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट प्रवचन।
1: भगवान सर्वज्ञ छ, हामी अल्पज्ञ छौँ। मैले बताएँ तीन हुन्छ, एक अज्ञ, यज्ञ, एक सर्वज्ञ। हामी अल्पज्ञ महापुरुषहरू जसले भगवानलाई जान्दछन् ती ज्ञ भगवान सर्वज्ञ। सर्वज्ञको परिभाषा मैले बताएँ, अनन्त अनन्त लोकमा रहेका हरेक जीवात्माको हर क्षणको कर्म नोट गरेर फल दिन सक्ने पर्सनालिटी भगवान सर्वज्ञ। त्यसकारण हामी भगवानलाई जान्न सक्दैनौँ, यी तमाम कारणहरू बताएँ मैले। र साथमा यो पनि बताइयो कि भगवानमा विरोधी धर्म लागू हुन्छ, विरोधी धर्म। त्यसका अनेक प्रकार मैले बताएँ। विरोधी धर्म रूपो सा वैश्वर्यात् पुरुषोत्तम ब्रह्म पुराण। भगवानमा विरोधी धर्म, विरोधी धर्म माने, विरोधी धर्म माने भगवान सर्वव्यापक छ। यो पर्खाल बाहिर पनि छ, भित्र पनि छ, सर्वत्र छ, हामी छैनौँ। हामी यहाँ छौँ त बाहिर छैनौँ, भगवान बाहिर पनि छ, सर्वत्र छ। यो विरोधी धर्म, अजायमानो बहुधा विजायते मुद्गलोपनिषद् तेस्रो खण्डको पहिलो मन्त्र। अर्थात् भगवानको अनन्त जन्म हुन्छ, भगवानको जन्म हुँदैन, दुवै चिज सत्य हो, यो भगवानमा लागू हुन्छ। त्यसैले कसरी थाहा पाउने कि जन्मिनेवाला भगवान हो कि नजन्मिनेवाला भगवान हो? विरोधी सिद्धान्त। भगवान अणुभन्दा अणु छ, सानोभन्दा सानो, ठुलोभन्दा ठुलो, न सानो छ न ठुलो छ। यी सब मैले हिजो तपाईँहरूलाई डिटेल्समा सम्झाएँ। भगवानको हात, गोडा, नाक, मुख केही छैन। अपाणी पादो जवनो ग्रहिता पश्यत्य चक्षुः ससृणुत्य कर्णः सवेति वेत्यं न च तस्यास्ति वेत्ता तमाहुरग्रं पुरुखं महान्तं वेदवत् छ। भगवानको हात, गोडा, नाक, कान, आँखा केही छैन, तर यसले गर्नुपर्ने सब काम गर्छ। ब्रह्म वेद्योपनिषद्मा यो कमालको चिज बताइयो कि भगवानको कुनै इन्द्रिय छैन तर सब ग्रहण गर्छ। त्यसैको ठ्याक्कै अनुवाद, अनुवादकै सेम त्यही मन्त्रको रूपमा वेदमा छ, श्लोकको रूपमा गीता छ, तेह्रौँ अध्यायको चौधौँ श्लोक। सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम, केही छैन तर सब चिज ग्रहण गर्छ।

नाना राम माइन्ड पनि यसको समर्थन गर्छ। भगवानको हात घोडा केही छैन तर सब चिज गर्छ। घोडा छैन दौडिन्छ, हात छैन समात्छ, कान छैन सुन्छ, नाक छैन सुँग्छ, जिब्रो छैन रस्न लिन्छ रस लिन्छ। कुन चाहिँ हो भगवान? तमाम चिज छन्। अरे भगवानको बारेमा वेद प्रार्थना गर्दै स्तुति गर्दै भन्छ, सहस्र शिर खा पुरुख सहस्राक्ष सहस्र पात सभूमि गंग सर्वतस्पृत्वाषद। के भन्छ? भगवानको हजार टाउका छन्, हजार हात छन्, हजार गोडा छन्। बताउनुहोस्, अघि वेद मन्त्र भन्दै थियो एउटा पनि छैन, अहिले भन्छ हजार छ। त त्यो हजार टाउके चाहिँ भगवान हो कि सिङ्गल टाउके हो कि टाउके नभए हो? कुन चाहिँ हो भगवान? त्यसैले कोही जान्न सक्दैन। फेरि अर्को आश्चर्य हेर्नुहोस्, भगवान के हो, कहाँ छ? सर्वव्यापक छ। कुनै यस्तो स्थान छैन जहाँ भगवान नहोस्। वेद भन्छ, ईशावास्यमिदग्वम सर्वम यत्किञ्च जगत्यान जगत। ईशावास्य उपनिषद्को पहिलो मन्त्र, भगवान सब ठाउँमा छ, एक कण पनि बाँकी छैन जहाँ भगवान नहोस्। त फेरि किन देखिँदैन भगवान? भए त देख्नु पर्ने, तपाईँ हामी त देखिरहेछौँ, त कोही किन अनुभवमा आउँदैन भगवान भए?

ए सानो यदन्ये नातिरोहति, वेद भन्छ सर्वत्र भगवान छ, कहीँ खाली ठाउँ छैन, त खोइ भगवान किन अनुभव हुँदैन हामीलाई? सन्त महात्मा महापुरुषहरूलाई मात्र किन अनुभव हुन्छ? विरोधी सिद्धान्तको कारण। यहाँसम्म कि व्यापकको कुरै छोडिदिनुहोस्, भगवान हृदयमा छ, वेद भन्छ यह आत्मनितिष्ठति, यही छ आत्मा र परमात्मा, तै पनि अनुभव हुँदैन, किन? विरोधी सिद्धान्त लागू छ। ईश्वर सर्वभूतानां हृदये अर्जुन तिष्ठति, पढ्नुहोस् गीता 18:61 श्लोक। अर्जुन, म ईश्वर हरेकको हृदयमा छु त भयो, खोइ त हामीलाई त अनुभव भएन, कहाँ छौ तिमी? सुपर्ण बेतौ सदृशौ सखायौ यदृच्छ।

भूयान। भागवत 11 स्कंद को 11 अध्याय को 6 श्लोक पढ्नुस्। भागवत भन्छ भगवान हृदयमै छ तर अनुभवमा आउँदैन, विरोधी सिद्धान्त भएर पनि आउँदैन। यो कमाल। फेरि वेद भन्छ भगवान एक छ, एकमेवा द्वितीयम् ब्रह्म, ब्रह्म एक छ। एको देवः सर्वभूतेषु गुणः सर्वव्यापी, एक छ भगवान। श्वेताश्वत उपनिषद 6:11 एक छ भगवान। फेरि भन्छ होइन द्वासुपर्णा सयुजा सखाया, होइन दुई छ दुई। हेर्नुहोस् वेद विरोधी सिद्धान्तको अधिष्ठाता छ नि सब। मुण्डको उपनिषद 3 मुण्डकको 1 खण्डको 1 मन्त्र, एक होइन दुई छ भगवान। त दुई छ भगवान होइन, कति छ? 3 छ। त्यही वेद भन्छ। ए ताजी

ब्रह्ममेता, तीन प्रकारको भगवान्। श्वेता सोत्र उपनिषद 1:12 बताउनु छ, अब एक चाहिँ भगवान हो, दुई भगवान हो कि तीन भगवान हो? विरोधी धर्म। अनेक छन्, मैले हर प्रकारले हिजो तपाईँहरूलाई डिटेल्समा सम्झाएँ, त्यसैले भगवान कोही जान्न सक्दैन। तर मैले अन्तिममा मैले नै बताथे, प्रजापतिश्चरति गर्भे अन्त

ए जान्न सकिन्छ। यद्यपि हाम्रो साधनले जान्न सकिँदैन, तथापि जान्न सकिन्छ। त आज तपाईँलाई बताउनु छ भगवान्लाई कसरी जान्ने उपाय के हो। हेर्नुहोस्, भगवान्लाई कसरी जान्न सकिन्छ, यद्यपि हामीलाई आगोको कोइला निकालेर अर्को ठाउँमा राख्नु छ, तर हामी हातद्वारा निकाल्न सक्दैनौँ। सक्छौँ, तर चिम्टा भए त निकाल्न सक्छौँ नि, होइन? चिम्टा भए हामी सजिलै निकाल्न सक्छौँ। त हामीसँग साधन स्रोत जे छ त्यसले सकिएन त अरू कुनै उपाय होला? त के उपाय होला? वेद बोल्छ, किनकि भगवान्को बारेमा जान्नु छ त भगवान्लाई सोध्नु पर्यो नि, अरूले त बताउन सक्दैन। त आउनुहोस् पुनः वेदमै। नायमात्मा प्रवचने न लभ्यो न मेधया न बहुना श्रुतेन यमे वैश्य विडुते तेन लभ्यस्तस्यैस आत्मा विविडुते तनुग्वं स्वाम। मुण्डको उपनिषद् तेस्रो मुण्डकको दोस्रो खण्डको तेस्रो मन्त्र भन्छ, ए तिमीहरू भगवान् जान्न आछौ यहाँ, त भगवान्लाई नायमात्मा प्रवचने न लभ्यो, प्रवचन सुनेर त्यो भगवान् जानिँदैन वेद भन्छ। न मेधया, तिम्रो बुद्धिले पनि जान्न सकिँदैन। न बहुना श्रुतेन, बार बार सुन, लाख पार सुन, प्रवचन प्राप्ति हुँदैन। बताउनु त फेरि कसरी प्राप्त हुन्छ त? त वेद पुनः बताउँछ उपाय, यमे वैश्य विडुते तेन लभ्यस तस्यैस आत्मा विविडुते तनुग्वं स्वाम। यद्यपि भगवान्लाई कोही जान्न सक्दैन, किनकि माइक जीवात्मासँग रहेको इन्द्रिय मन बुद्धिको त्यहाँ पहुँच छैन, तथापि भगवान्लाई जान्न सकिन्छ यदि भगवान्ले स्वयं जनाइदिए भने। बस खतम। यानि कि भगवान्ले कृपा गरिदिए भने हामी भगवान्लाई जान्न सक्छौँ। अरू कुनै उपाय छैन, एक उपाय, अरू कुनै उपाय छैन। त हेर्नुहोस्, मैले बताइदिएँ तपाईँलाई उपाय, भगवानको कृपाद्वारा नै

वन भागवत पनि यही कुरालाई समर्थन गर्छ वेदको। भागवत दशौं स्कन्दको 14 अध्यायको 29 श्लोक, देव पदाम्बुजत द्वय प्रसाद लेसानुग्रह, उसको कृपा द्वारा नै नै नै, अरू कुनै उपाय छैन। अमृतत्वस्य तु नासास्ति वित्ते नेति, वेद भन्छ बृहदारण्यको उपनिषद 4 अध्यायको 5 ब्राह्मणको 3 मन्त्र, तिमीसँग भएको धन जतिसुकै होस् तिमीसँग, तिमीले त्यो आनन्द त्यो सुख त्यो ब्रह्मलाई प्राप्त गर्न सक्दैनौ कुनै पनि साधनद्वारा, असम्भव। तिमीले यही बुझ्यौ नि, संसार बटुलेर थुपारेपछि म सुखी हुन्छु, असम्भव वेद भन्दैछ। कुनै उपाय छैन त्यहाँ, एक उपाय कृपा कृपा कृपा। अर्जुन बिचरा दुखी भए, हे श्री कृष्ण म के गरौँ, युद्ध नगरौँ पनि भएन, गरौँ पनि भएन, म मार्न कसैलाई चाहन्न, त हे श्री कृष्ण तिमी मेरो गुरु औ गुरु, शिष्यस्ते हम शादिमाम त्वाम प्रपन्नम, त तिमी गुरु भएर मलाई बाटो देखाऊ, म के गरौँ। गीता 2:7, त श्री कृष्णले बताए, तत्प्रसादात् परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम्। गीता 18 अध्यायको 62 श्लोक, ए तत्प्रसादात्, उसको कृपा द्वारा, प्रसाद माने कृपा, भगवानको कृपा द्वारा नै त सुख शान्ति आनन्द पाउँछस अर्जुन, अरू कुनै उपाय छैन। गीतामा नि त्यही बताए, त्यसपछि ज्ञान दिए, बताउँदै गए बताउँदै गए, कच्चिद् अज्ञान सम्मोहः प्रणस्तस्ति धनञ्जय। 18 अध्यायको 72 श्लोकमा पुगेपछि सोधे, ए मैले यत्रो ज्ञान दिएँ, अब तेरो के हाल छ अर्जुन? त अर्जुनले बताए, नष्टो मोहः स्मृतिर्लब्ध्वा तोत्प्रसादान् मयाच्युत। गीता 18 अध्यायको 73 श्लोक, हे श्री कृष्ण अब मेरो जति पनि माया मोह इत्यादि थियो, अज्ञान थियो, सब नष्ट भयो, अब मलाई ज्ञान भयो, अब म तयार छु युद्ध गर्न, भन कल्ला हान्न पर्यो, तयार छु, मेरो अज्ञान मोह गयो, मेरो ज्ञानको प्रभावले यस्तो। श्री कृष्णले सोचे त अर्जुन तुरुन्तै भन्छ, हे श्री कृष्ण ध्यान देऊ, यो तिम्रो ज्ञान व्यानले होइन मेरो अज्ञान गएको, तिम्रो भाषणले भन्ठानेको, ब्रह्म न रहु। श्री कृष्णले भने, अरे यत्रो बेर बोले मैले, यत्रो 18 अध्यायको गीता बताएँ, यो भन्दैछ कि मेरो ज्ञानबाट होइन, त कहाँबाट भयो? अरे न रिसाउ कृष्ण, कुरा त सुन, के सुन्नु? त उसले बतायो,